0: Garima Vikas Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले संविधानको कार्यान्वयन, संरक्षण र सुधारबारे फरक फरक सन्देश दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म कार्यान्वयनमै देखिनुपर्ने बताएका छन्।
3: यस वर्ष महान चाड दशैं तिहार छठ सर्वसाधारणका लागि निकै बोझिलो बन्ने भएको छ किनभने गत वर्षको तुलनामा महँगी उहात्तै बढेको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनाको तथ्याङ्क अनुसार साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% रहेको छ।
2: पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित छ। नेकपा एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक शनिबार बिहान 9 बजे बस्ने भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बस्नेछ। शनिबार 4 बजे बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरूले समय मागेपछि सारिएको हो।
3: नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढी नाकामा आएको बाढीले सड़क सञ्जाल अवरुद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गत लाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 देखि 6.5 लाख रुपियाँसम्म लिएका थिए। गाउँमा 2 करोड रुपियाँको कारोबार भएको थियो। यस वर्ष त्यसभन्दा बढीको बन्दा उत्पादन भएको थियो।
2: भदौ 10 गतेको विनाशकारी बाढीले 1 दर्जन जलविद्युत आयोजनामा क्षति पुर्याए पनि नेपालले विद्युत निर्यात भने यथावत राखेको छ। विद्युत प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै 5,09,24,61,282 रुपियाँ बराबरको विद्युत निर्यात भएको छ।
3: पछिल्लो समय बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसान समेत अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएको जानकारी दिनुभयो।
2: नेपाल फिन्स कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य वसन्तराज लम्साल नियुक्त भएका छन्। लम्साल लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको अनुभवी व्यक्तित्व हुन्।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा लगानीका लागि

0: उपयुक्त समय भएको समेत बताएका छन्।
1: प्राकृतिक विपद र जलवायुजन्य जोखिमका कारण जलविद्युत आयोजनाको लागत र जोखिम बढ्दै गएपछि त्यसको असर न्यूनीकरण गर्न गरेको लगानीको आधारमा जलविद्युत आयोजनाको अनुमति पत्र अवधि बढाउन एक संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले गठन गरेको रस्वा बाढी पश्चात अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन उपसमितिले जलवायुजन्य जोखिम न्यूनीकरणमा गरिएको लगानीलाई आधार बनाएर पुराना तथा नयाँ जलविद्युत आयोजनाको अनुमति पत्र अवधि 10 देखि 20 वर्षसम्म थप गर्नुपर्ने सुझाव दिएको हो।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: सपना तपाई को साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू होने छ। सातै दिन 24 घंटा 0157921222 में कल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: कृषि विकास बैंक लिमिटेड को केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, राम शाहपथ, काठमाडौँ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकामा 3 वटा संचार माध्यममाथि प्रतिबन्धको घोषणा गरिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन सम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका छन्।
6: अब खेल खबर। एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद महोत्सव विश्व एसियाली खेलकुद एसिया र शनिबार जापानको आइची नागायोमा भव्य उद्घाटन सँगै औपचारिक रूपमा शुरू भएको छ। जापानको नागोया शहर स्थित नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित उद्घाटन समारोहमा एसियाका 45 राष्ट्र तथा एक शरणार्थी टोलीका खेलाड़ीले मार्च पास्ट गरेका थिए।
5: अब विचार विश्लेषणको पालो, सम्पन्नताको छोटो बाटो शीर्षकमा डाक्टर प्रेमराज नेउपानेको विचार गोर्खा पत्रमा छापिएको छ। प्रकृतिले दिएको खनिज द्रव्यको विशाल भण्डार हामीसँग छ। यो अनमोल सम्पदातिर राज्यको ध्यान जान सकेको छैन। राज्यले खनिज उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्छ। नदीको बालुवा चाल्दा सुन निस्कन्छ। नदी सुनखानी हुँदै बगेकाले बालुवामा सुन पाइएको हो।
6: रस्व बाढीले कति बढाउँछ गरिबी शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दिल्लीमा छापिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षा, सामाजिक सम्मान र अवसरका पहुँचको कमी वा अभाव पनि गरिबीका महत्वपूर्ण आयाम रहने पछिल्ला अनुसन्धानको निष्कर्ष छ। विपद जोखिम नक्साङ्कन गरी सुरक्षित बस्ती विकास गर्नुपर्छ। नदी किनार पहिरोको उच्च जोखिम भएका क्षेत्र तथा असुरक्षित भूभागमा अनियन्त्रित बस्ती विस्तार गर्नुपर्छ। हालैको प्राकृतिक विपद गरिबी निवारण र समग्र मानव पुँजी विकासमा समेत बाधक बनेको छ।
5: हवस् त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई च्याउ हरुको राजा
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
4: 6 o'clock अहिले 6 बजेको छ
5: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 4 गते आइतबार, सन् 2026 सेप्टेम्बर 20 तारिक भदौ शुक्ल पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रुगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। बाढीले घर र जमिन दुवै बगाएपछि बैङ्कको ऋण के हुन्छ भन्ने प्रश्न।
0: भदौमा 6,35 करोडको वैदेशिक लगानी प्रतिबद्धता, रोजगारी खोज्दै विदेशी नै युवा घटे।
1: साइबर ठगीको निशानामा युवा पुस्ता 18 देखि 35 वर्षका धेरै पीडित, उपहार र चिट्ठाको लोभमा नपर्न अनुरोध।
0: मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। इरानको आणविक क्षमता नष्ट गर्नु विदेश नीतितर्फको मुख्य उपलब्धि भएको दावी।
1: र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के? सारी माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात
7: सिलसिला। भोटेकोशी र त्रिचुली नदीमा गएको भदौ 10 आएको बाढीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ्न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाडा पखाला देखिएको छ भने 270 जना भन्दा धेरैमा रुगाखोकी र ज्वरोको समस्या छ। मन्त्रालयका अनुसार झाडा पखाला देखिएका 88 मध्ये 60 नुवाकोट, 20 रसुवा, 10 काठमाडौँ र 8 जना धादिङका होल्डिङ सेन्टरमा रहेका प्रभावित हुन्। त्यस्तै रुगाखोकी र ज्वरोको समस्या नुवाकोटका होल्डिङ सेन्टरमा अलि बढी देखिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा मात्रै 200 जनामा रुगाखोकी र ज्वरो देखिएको छ। त्यस्तै रसुवामा 50 र काठमाडौँमा 20 जना बाढी प्रभावितमा पनि रुगाखोकी र ज्वरोको समस्या देखिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार अहिलेसम्म देखिएको संख्या रोगको प्रकोप घोषणा गर्नुपर्ने अवस्था भने भइसकेको होइन। बाढी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 जना फर्किसकेका छन्। 30 जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा अन्य स्वास्थ्य शिविरमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले जनाएको छ। झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी देखिन थालेपछि स्वास्थ्य कर्मीले विशेष गरी सरसफाई, खानपान र खानेपानीमा ध्यान दिन समेत आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयले विशेष गरी खानेपानी र बसोबासमा सावधानी अपनाउन आग्रह गरेको छ। होल्डिङ सेन्टरमा फैलिँदै झाडा पखाला र रुगाखोकी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
8: यसैबीच रसुवाको भोटेको सिउँदै आएको विनाशकारी बाढीले घर, व्यवसाय र जमिन समेत बगाएपछि बैङ्कबाट लिएको कर्जाको अवस्था के हुन्छ भन्ने प्रश्न उठेको छ। बैङ्कको ऋणको मुख्य आधारका रूपमा रहेको धितो नै नष्ट भएपछि कर्जा असुली कसरी गर्ने भन्ने चुनौती बैङ्किङ क्षेत्रमा देखिएको छ। बैङ्कहरूको प्रारम्भिक अनुमान अनुसार बाढी प्रभावित क्षेत्रमा बैङ्क तथा वित्तीय संस्थाले झण्डै 2,42,00,000,000 रुपियाँ कर्जा लगानी गरेका छन्। यसमध्ये जग्गा धितो राखेर कर्जा लिएका ऋणीहरूको संख्या पनि उल्लेख्य छ। घर धितो राखेर लिएको कर्जामा सामान्यतया घरको बिमा हुने भएकाले क्षति भएको अवस्थामा बिमाबाट केही रकम प्राप्त हुन सक्छ, तर जग्गाको बिमा नहुने भएकाले बाढीले जग्गा नै बगरमा परिणत गरिदिएको अवस्थामा बैङ्कको धितोको मूल्य नै हराउने अवस्था छ। यस्तो अवस्थामा ऋणीबाट कसरी कर्जा असुल गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ। भोटेकोशी बाढीबाट प्रभावित ऋणीको अवस्था पनि अझै स्पष्ट भइसकेको छैन। कतिपय ऋणीको घर नै बगाएको र कि व्यक्ति तथा परिवार सम्पर्कविहीन रहेका उनीहरूसँग कर्जाका विषयमा छलफल गर्ने अवस्था नै नरहेको एभरेस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउनुहुन्छ। ऋणीको घर, व्यवसाय र अन्य सम्पत्ति नष्ट भएको अवस्थामा कर्जाको वास्तविक जोखिम यकिन गर्न बैङ्करहरूलाई समय लाग्ने देखिएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार प्रभावित क्षेत्रमा ठेगाना भएका सबै ऋणीको परियोजना त्यही क्षेत्रमा नरहेको हुनसक्छ, कतिपयले बाहिरको सम्पत्ति तितो राखेर हुन सक्ने भएकाले प्रभावित ऋणीको कर्जालाई एउटै आधारमा हेर्न नमिल्ने उहाँको भनाइ छ। बैङ्कहरूले आफ्नो तहबाट समग्र मूल्याङ्कन गरेपछि मात्रै कुल नेट लस कति हो भन्ने यकिन हुन्छ, पौडेलले भन्नुभयो। बाढीले घर र जमिन दुवै बगायो, के हुन्छ बैङ्कको ऋण कारोबारमा खबर छ।
7: चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा नेपालमा 6 अर्ब 35 करोड रुपियाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार भदौमा स्वचालित मार्ग अर्थात् अटोमेटिक रूट र स्वीकृति प्रक्रिया मार्फत गरी कुल 6 अर्ब 35 करोड 15 लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको हो। यस अन्तर्गत 136 उद्योग तथा परियोजना स्वीकृत भएका छन्। यो अघिल्लो आर्थिक वर्षको भदौको तुलनामा कम हो। विभागको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष 82-83 को भदौमा 8 अर्ब 98 करोड 70 लाख रुपियाँको वैदेशिक लगानी स्वीकृत भएको देखिएको छ। यद्यपि चालू वर्षमा भने साउनको तुलनामा भदौमा वैदेशिक लगानी प्रतिबद्धता बढेको देखिन्छ। चालू आर्थिक वर्षको साउनदेखि भदौसम्मका पहिलो दुई महिनामा भने कुल 328 परियोजनाका लागि 11 अर्ब 12 करोड 40 लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ। यसैबीच चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या सामान्य घटेको छ। साउन र भदौमा 130,483 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या 5,599 घटेको हो। गएको आर्थिक वर्षको साउन र भदौमा 136,082 जनाले श्रम स्वीकृति लिएका थिए। रोजगारी खोज्दै विदेशी युवा घटेको र भदौमा 6 अर्ब 35 करोडको वैदेशिक लगानी प्रतिबद्धता आएको शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृङ्खला अन्तर्गत पैसा कमाउने उपाय बारेमा खोजीमेलीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
9: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
9: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
9: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
6: भेन्टिलेटर सेवा,
9: होल बॉडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
10: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
11: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
12: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
13: यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदा हुन्छ। माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
6: माडी का लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512200 छ।
13: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
14: माडीवासीहरुका लागि खुशीको खबर।
15: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञान
7: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रुगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, बाढीले घर र जमिन दुवै बगाएपछि बैङ्कको ऋण के हुन्छ भन्ने प्रश्न, भदौमा 6,35 करोडको वैदेशिक लगानी प्रतिबद्धता, चालु आर्थिक वर्षको बितेका 2 महिनामा रोजगारी खोज्दै विदेशी युवा सामान्य घटे लगायतका खबर प्रस्तुत गर्यौं।
16: अब बाँकी प्रसंग।
17: गाँठका कुरा।
18: गाँठका कुरा।
16: गाँठ कसरी कमाउने भन्ने विषयमा अनेक किताब लेखिए, लेखिँदैछन् र अझै लेखिनेछन्। ती किताबमा पैसा कमाउने योजना र उपायहरू पढ्न पाइन्छ। तर रमाइलो कुरा, यस्ता किताब लेख्ने अधिकांश लेखक गरिब थिए। किताब धेरै बिक्री भएपछि केही लेखक धनी पनि भए, तर ती किताब पढेर र सल्लाह मानेर 100 मा 1 जना पनि धनी भएको छैन। किनकि गाँठ कमाउने कुनै फर्मुला छैन। त्यसो भए गाँठ कसरी कमाउने त? उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृङ्खलाको 5 भागमा गाँठ कमाउने उपाय प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
19: गाँठ कमाउने मानिससित 2 कुरा भेटिन्छ, सिप र श्रम। पहिले सिपको कुरा गरौँ। तपाईँसँग सिप छ भने गाँठले तपाईँलाई खोजिरहेको हुन्छ। त्यसैले सिप सिक्नु र दक्षे हुनु गाँठ कमाउने पहिलो शर्त हो। प्राविधिक काम गर्ने सिप अथवा इलेक्ट्रिसियन, प्लम्बर, फेसन डिजाइन, टेलरिङ, ब्युटिसियन जस्ता सिप छन् र अरूभन्दा दक्षे हुनुहुन्छ भने गाँठ तपाईँको पछि पछि हिँडिरहेको हुन्छ। तर सिप छ भनेर बाटोमा उभिँदैमा गाँठ खल्तीमा आउँदैन। सिप देखाउन श्रम गर्नुपर्छ, अनि मात्र गाँठले तपाईँलाई पत्याउँछ। सिप आफैमा पैसा होइन, पैसा कमाउने क्षमता हो। यहाँ एउटा महत्त्वपूर्ण अर्थशास्त्रीय कुरा छ। धेरै घन्टा काम गर्दैमा धेरै पैसा आउँदैन। तपाईँले 8 घन्टा लगाएर गर्ने काम अरू कसैले 3 घन्टामा गर्छ भने उसको कमाइ तपाईँको भन्दा तेब्बर हुन्छ। सजिलो भाषामा भन्दा, सबै काम अलिअलि जान्ने भन्दा एउटा काम राम्रोसँग जान्ने व्यक्तिको कमाइ धेरै हुनसक्छ। सिप र श्रम धेरैले गाँठ कमाउने सजिलो बाटो हो, तर गाँठ भएकाहरूले चाहिँ थप गाँठ कमाउन व्यापार व्यवसाय गर्छन्। व्यापार व्यवसाय गर्नु भनेको मानिसको आवश्यकता पत्ता लगाएर वस्तु वा सेवा बेच्नु हो। तर यसमा अनेक चुनौती छन्। पालिकामा दर्ता हुने, करमा दर्ता गर्ने, प्रतिस्पर्धीले के बेच्दैछ भनेर पत्ता लगाउने, ग्राहक पटाउने र ग्राहकलाई चाहिएका मालमत्ता जम्मा गर्ने। व्यापार व्यवसायमा माग, लागत, मूल्य, प्रतिस्पर्धा र जोखिमको हिसाब गर्नुपर्छ। मानौ तपाईँले 1 महिनामा 1,00,000 रुपियाँको सामान बेच्नुभयो। यसको अर्थ 1,00,000 रुपियाँ कमाई भयो भन्ने होइन। सामान किन्न लागेको खर्च, भाडा, तलब, बिजुली, कर र अरू खर्च घटाएपछिको बाँकी रकम मात्र नाफा हो। बिक्री हुनु र नाफा हुनु फरक कुरा हो। अनि गाँठ भएका केहीले व्यापार व्यवसायको साटो लगानी गर्छन्। आफ्नो पैसालाई आफैले पैसा कमाउने काममा लगाउने उपाय हो सुरक्षित लगानी। बैङ्कमा सामान्य र स्थिर ब्याज दरमा निक्षेप राख्ने, बैङ्क, वित्तीय संस्था र सरकारले जारी गरेका ऋणपत्र अथवा डिबेन्चर किन्ने सुरक्षित लगानी हुन् भने जोखिम मोल्नेहरूले सेयरमा लगानी गर्छन्। पैसा कमाउने कुनै एउटा सूत्र छैन। कमाउनेले आलु र साग बेचेर पनि कमाएका छन्। रातारात धेरै कमाउन खोज्दा सुन चाँदीको कारोबार गर्नेहरू पनि टाट पल्टेका छन्। जहाँ पैसा छ त्यहाँ जोखिम छ, चुनौती छ र भएको पैसा गुम्ने चिन्ता पनि छ। आफ्नो सिप, श्रम, क्षमता, समय र जोखिम हेरेर जागिर, व्यवसाय र लगानी गरेर पैसा कमाउन सकिन्छ। तर कमाएको पैसा चलाउन पनि सिप चाहिन्छ। गाँठ चलाउने सिप भएन भने आफ्नो खल्तीको गाँठ उफ्रेर अर्कैको खल्तीमा पुग्छ भन्ने त तपाईँलाई थाहै छ।
7: गाँठका कुरा श्रृङ्खलापछि फेरि पनि खबरकै सिलसिला। साइबर अपराधबाट ठगिनेको संख्या दैनिक बढिरहेको प्रहरीको केन्द्रीय तथ्याङ्कले पुष्टि गरेको छ। साथै उपहार र चिट्ठाको लोभमा नपर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आग्रह समेत गरेको छ। पछिल्ला 5 आर्थिक वर्षमा 72,881 जनाले आफू साइबर ठगीमा परेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले इन्टरनेट कम्प्युटर र मोबाइलबाट हुने कारोबार बढेसँगै साइबर स्क्याम, ठगी, साइबर बुलिङ, चरित्र हत्या तथा सामाजिक सञ्जाल मार्फत हुने गैर कानुनी गतिविधि बढेका बताउनुभयो। सामाजिक सञ्जाल, अनलाइन कारोबार तथा डिजिटल माध्यमको प्रयोग बढेसँगै साइबर अपराधका घटना समेत बढिरहेका छन्। ठगीमा परेका व्यक्तिले रकम गुमाउनुका साथै व्यक्तिगत विवरण तथा डिजिटल खाता समेत जोखिममा पर्ने गरेको छ। वरिष्ठ अधिवक्ता तथा प्राध्यापक प्राडा गान्धी पण्डितले साइबर अपराध बढ्नुमा सामाजिक सञ्जालको तीव्र विस्तारसँगै त्यसलाई व्यवस्थित नियमन र नियन्त्रण गर्ने कानुनी तथा प्राविधिक संयन्त्र कमजोर रहनु मुख्य कारण रहेको बताउनुहुन्छ। त्यसै गरी साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी दिलीप कुमार गिरीले लटरी परेको भन्दै बधाई दिने वा वाट्सएपमा च्याट गरी पार्सल, पैसा वा सुन पठाइदिने प्रलोभनमा पार्ने ठगीमा प्राय गाउँका सोझा साझा तथा लोभमा फस्ने मानिसहरू पीडित हुने गरेका छन्। ब्युरोका अनुसार अनलाइन सपिङमा प्री पेमेन्ट गराएर ठग्ने, त्यसै गरी कनेक्ट आइपिएस बन्द हुने भन्दै केवाईसी अपडेटका नाममा ओटिपी माग्ने जस्ता ठगीमा सामान्य नागरिकदेखि पढे लेखेका बैङ्कका कर्मचारी, प्रशासनिक सेवाका उच्च पदस्थ कर्मचारी, प्रहरी कर्मचारी र न्यायाधीशसम्म पीडित हुने गरेका छन् भने 18 35 वर्षका उमेर समूहको युवाहरू बढी पीडित हुने गरेका छन्। साइबर ठगीमा परेका व्यक्तिले प्रहरीको साइबर ब्युरोमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ। साइबर ठगीको निशानामा युवा पुस्ता शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
16: काठमाडौँको थापाथलीमा रहेको पालपाली भोजनालयमा अहिले पनि तन्दुरीको भट्टी बल्दैन। सबैभन्दा धेरै बिक्री हुने तन्दुरी मात्रै नभई फ्राई, आलु, चिकन जस्ता परिकार पनि पाइँदैनन्। ग्राहकले अर्डर गरिहाले भने जवाब आउँछ ग्यास नभएर बनाउन पाइएको छैन। ग्यास अभावका कारण सञ्चालक कृष्ण पाण्डेले रेस्टुराँको झन्डै आधा मेनु नै हटाउनु भएको छ। ग्यासमा धेरै पकाउनुपर्ने र फ्राई गर्नुपर्ने परिकार बन्न छाडेको उहाँले बताउनुभयो। ग्यास अभावका कारणले व्यापार घाटा हुन थालेपछि केही दिन अघि पाण्डे सहितका व्यवसायीले समूह बनाएरै हेटौँडा र बिरगञ्जसम्म पुगेर केही ग्यास ल्याए पनि तर पटक पटक भने ग्यास ल्याउन नसकेपछि उहाँले मेनु नै कटौती गर्नुभयो। एकपटक हेटौँडा पुगेर ग्यास ल्याइयो तर घरिघरि ल्याउन सकिन्न, उहाँले भन्नुभयो। अब ग्यास नभएर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको छ। ग्यास अभावसँगै रेस्टुराँटको व्यापार पनि घटेको उहाँको भनाइ छ। तर घरबाट कर्मचारीको तलब, बिजुली पानी लगायतका नियमित खर्च भने रोकिएका छैनन्। ग्यास अभाव भएको भन्दै काठमाडौँ उपत्यकाका धेरै रेस्टुराँटले मेनु घटाउन थालेका छन्। धेरै ग्यास बढी खपत हुने परिकार, स्टिम मोमो, तन्दुरी र फ्राई आइटम कटौती गर्नु परेको व्यवसायीको भनाइ छ। केही व्यवसायीले विकल्पमा दाउरा र विद्युतीय उपकरण खोज्न थालेको समेत बताएका छन्। ग्यास अभावका कारण रेस्टुरेन्ट व्यवसाय प्रभावित भए पनि पछिल्लो समय आपूर्ति केही सहज हुँदै गएको होटल सङ्घको भनाइ छ। ग्यास अभावले रेस्टुराँका मेनु कटौती, कान्तिपुरमा खबर छ।
7: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
18: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
17: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
20: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
21: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
22: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98553638 र 98555542।
23: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
24: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
6: तपाईको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
0: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
6: ग्रुप राइटर नरेश महतो गीता महतो
1: सम्पर्क 97625 73 0 89 98 0 74 46 182 र 98 4 91 95 225
2: माडीवासीहरुका लागि खुशीको खबर
15: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मा
7: र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ
16: अब बाँकी खबर चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर ज्यान गएको छ शनिबार हिजो बिहान मृत फेला परेको रोनाल्डोको पोस्टमार्टमपछि करेन्ट लागेर मृत्यु भएको पुष्टि भएको निकुञ्ज कार्यालयले जनाएको छ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले पोस्टमार्टमबाट रोनाल्डोको मृत्यु करेन्ट लागेर भएको पत्ता लागेको बताउनुभयो उहाँका अनुसार पोस्टमार्टम पूरा गरी दारा निकालेर हात्तीको अन्तिम संस्कार समेत गरिसकिएको छ 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै रोनाल्डो मृत भेटिएको हो यो क्षेत्रमा निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको पोस्ट समेत छ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार सुरक्षा पोस्टमा विद्युत पुर्याउन लगिएको इन्सुलेटेड तार रोनाल्डोले चपाएको बताइएको छ घटनास्थलको अवस्था हेर्दा तार चपाउने क्रममा करेन्ट लागेको उहाँको भनाइ छ खोरसोरमा रहेका धेरै पोथी हात्तीले रोनाल्डोबाट गर्भधारण गरी छावा जन्माएका छन् अधिकृत पुनका अनुसार निकुञ्जमा भएको अभिलेखका आधारमा प्रजनन केन्द्रमा जन्मिएका झण्डै 70-71 छावा मध्ये 33 रोनाल्डोका सन्तान हुन् झण्डै 25 अघि सौराज क्षेत्रमा देखिन थालेको यो हात्तीलाई स्थानीयले रोनाल्डो नाम दिएका थिए आजको नयाँ पत्रिकाले खबर छापेको छ
7: अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकिँदै गर्दा आफ्नो प्रशासनका 25 शीर्ष उपलब्धि सार्वजनिक गर्नुभएको छ ट्रम्पले आप्रवासन अर्थतन्त्र व्यापार सुरक्षा र विदेश नीतिसहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्त्वपूर्ण काम गरेको दावी गर्नुभएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत लामो सूची सार्वजनिक गर्नुभयो ट्रम्पले अमेरिकाले इतिहासकै सबैभन्दा सुरक्षित सीमा सम्बन्धी उपलब्धि हासिल गरेको र पछिल्लो 16 महिनामा अमेरिकामा गैर कानूनी आप्रवासी प्रवेश शून्यमा झारेको दावी गर्नुभएको छ उहाँले शरणार्थी प्रवेशमा पनि ठूलो कटौती गरिएको बताउनुभयो विदेश नीतितर्फ ट्रम्पले इरानको आणविक क्षमता नष्ट गरिएको र इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको दावी गर्नुभएको छ इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचन अघि ट्रम्प प्रशासनका लागि प्रमुख राजनैतिक विषय बनेको छ
16: अब खेल खबर जापानको आइची नागायोमा आयोजना भएको विश्व एसियाली खेलकुद प्रतियोगिताको हिजो औपचारिक उद्घाटन भएको छ उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी खेलाडी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्च पास गरेका छन् थापा मगरले गएको वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए मानमती विष्ट सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन् यसपटकको एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाडी सहभागी छन् राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार नेपाली टोलीमा 57 महिला र 78 पुरुष खेलाडी छन् नेपाली खेलाडीले एथलेटिक्स बक्सिङ कराते तेक्वान्दो पौडी कबड्डी सुटिङ भारोत्तोलन जुडो ब्याडमिन्टन लगायत विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्
7: अब केही खबर संक्षेपमा कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका दुई रिप नजिकै छारे भिरमा पहिरो खस्दा सडक अवरुद्ध छ हिजो पहिरोसँगै ढुङ्गा खसेपछि झण्डै 100 सडक अवरुद्ध हुँदा गाडी आवागमन बन्द भएको छ पहिरोका कारण करिडोर हुँदै आवाजत गर्ने यात्रु तथा गाडीहरू बीच बाटोमै रोकिएका छन् हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सडक खुलाउन पहल भइरहेको बताउनु भएको छ यसैबीच आज कोशी बागमती र गण्डकी प्रदेशको पहाडी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ मौसम पूर्वानुमान महाशाखा शाखाका अनुसार हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
16: संविधान जारी भएको 11 वर्षपछि हिजो मनाएको संविधान दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि दलका प्रमुख नेतासम्मले संविधानको रक्षा र उपलब्धिको संरक्षणसँगै यसको कार्यान्वयन समीक्षा र संशोधनको बहसमा जोड दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन आह्वान गर्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षरशः र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रमुख दलका नेताहरूले भने संविधानको समीक्षा र संशोधनदेखि त्यसका उपलब्धिलाई जनजीवनसँग जोड्नुपर्ने विशेषसम्मका फरक धारणा अघि सारेका छन्।
7: काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो देशका 53 जिल्लाका 3,396 वडामा वडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्ति अनुसार अधिवेशन प्रारम्भ भएका जिल्लाहरूबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्। यसैबीच पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित रहेको छ।
16: अर्थमन्त्री डाक्टर स्वर्णिम वागले भारतको 3 दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनु भएको छ। स्वदेश फर्कनु अघि हिजो उहाँले नयाँ दिल्लीमा भारतका लगानीकर्ता उद्योगी तथा व्यावसायिक नेताहरूलाई सम्बोधन गर्दै नेपालमा लगानी र व्यापारका अवसरको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ।
7: काया कैरनमा अब पालो उखानको
16: मन चिन्नु आफ्नो बानी चिन्नु अर्काको
7: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
16: बाढीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रुगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। बाढीले घर र जमिन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न।
7: भदौमा 6,35 करोडको वैदेशिक लगानी प्रतिबद्धता। चालु आर्थिक वर्षको 2 महिनामा रोजगारी खोज्दै विदेशी नै युवाको संख्या केही घट्यो।
16: साइबर ठगीको निशानामा युवा पुस्ता 18-35 वर्षका धेरै पीडित। उपहार र चिट्ठाको लोभमा नपर्न अनुरोध।
7: मध्यावधि चुनाव नजिकै गर्दा ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। इरानको आणविक क्षमता नष्ट गर्नु विदेश नीतितर्फको मुख्य उपलब्धि भएको दावी।
16: र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानुमतीले बोके नेपालको झण्डा।
7: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा कतिपय सांसदले आफ्नै दललाई गर्ने खबरदारी अनि सरकारको सकारात्मक आलोचना सँगसँगै अरू कतिपयलाई यो विषय मन नपरेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एक कुल मानिस यस्तै एकजना महिला सांसदको फोटो ब्यानर बोकेर हल्ला खल्ला गर्दैछन् अनि उनीहरू भन्दैछन् सांसद भएर मान्छे जस्तो बेहोरा देखाउने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
1: 93.2 नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। प्रधानमन्त्री बालेन्द्र शाह बालेन न्युयोर्क संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका निम्ति न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। महासभा नेपालको प्राथमिकता रहनेछ। महासचिव गुटेरेससँगको भेटवार्ता रहनेछ। द्विपक्षीय भेटवार्तामा जोड दिइनेछ भने मन्त्री स्तरीय कार्यक्रम र साइड इभेन्टमा सहभागिता पनि जनाउने कार्यक्रम पनि रहेको छ। आदरणीय श्रोता, संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल भने आजै जाने कार्यक्रम रहेको छ र प्रधानमन्त्री भने 6 गते न्युयोर्क प्रस्थान गर्ने बताइएको छ। आदरणीय श्रोता, नेपालमा परिवर्तन भएको जलवायु र त्यसको असरका बारेमा चाहिँ त्यो सभामा बलियो र खबरदारी गरिने वा उपस्थिति रहने भन्ने खालका विषयहरू पनि आएका छन्। तर नेपालको उपस्थिति कस्तो रहन्छ त्यसका विषयमा सरकारले कतिको तयारी गर्न सक्छ र प्रधानमन्त्रीले आफ्नो भनाई त्यहाँ चाहिँ कसरी राख्न सक्छन् भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण रहनेछ। त्यसका लागि प्रतीक्षा गरौँ। नेपाली कङ्ग्रेसको महाधिवेशन अघि बढेको छ। देउबा समूह अझै बाहिर रहेको छ। आदरणीय श्रोता, कङ्ग्रेसभित्रको विवाद किन समाधान हुन सकिरहेको छैन त? कङ्ग्रेसभित्र नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री खगराज अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेकपा एमाले भित्रको रस्साकसीले एमालेलाई कमजोर तुल्याउने मोटामोटी पक्का पक्की नै भयो। अध्यक्ष ज्यूलाई जति भन्दा पनि पदाधिकारीहरूको कुरै नसुन्ने स्थिति किन बनिरहेको छ पार्टीभित्र?
3: तपाईँको यो अग्रभागमा भनिएका कुराहरूलाई संशोधन गर्नुहोस्।
1: कसरी अग्रभागमा भनिएका कुराहरू संशोधन गर्ने
4: पदाधिकारी भन्नुहोस् बाकी संशोधन गर्नुहोस् नेकपा एमाले आफ्नो निर्वाचनको परिणाम पछिको गम्भीर समीक्षामा छ र सबैले यसलाई समान रूपले महसुस गरेर पार्टीको आगामी कार्यदिशा तय गर्न संकल्पबद्ध छ भन्ने कुरा भन्नुहोस्।
1: होइन, आगामी कार्यदिशा तय गर्नका निम्ति संकल्पबद्ध त छ, तर तल्लो तहबाट आएका सुझावहरूलाई फेरि यहाँ कता बसेर रिराइट गर्नुपर्ने परिस्थिति किन आउँछ भने क्या प्रतिवेदनहरू
4: तल्लोका सुझावहरूलाई आत्मसात गरेर अगाडि बढ्ने संकल्प छ।
1: भनेपछि बादलजीले एउटा लेख्ने, शङ्करजीले अर्को लेख्ने, विष्णुजीले अर्को लेख्ने, प्रतिवेदन नै लेख्ने, दुईटा तिनवटा भयो नि त
4: बुझे जस्तो होइन। प्रतिवेदन नै प्रतिवेदन भन्दा पनि हामीले अब यसलाई विभिन्न कोणबाट छलफल गरेर फरक फरक कुराहरूलाई अब समग्र रूपमा छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास गरेका हौँ र पुग्दैछौँ।
1: अध्यक्ष विरुद्धको प्रतिवेदन आउनु भएन, जे भए पनि फेभरकै आउनु पर्यो होइन।
4: अध्यक्ष विरुद्ध या अध्यक्ष पक्ष भन्दा पनि मूल कुरा पार्टी हो, पार्टीको नेतृत्व हो, पहिलो कुरा नीति हो, त्यसमा हामी सब स्पष्ट छौँ। अध्यक्षको व्यक्तिगत विरोध या समर्थनमा यो विषय केन्द्रित होइन, मूल कुरा पार्टी निर्णयलाई अब सबले मान्नु पर्यो, सामूहिक निर्णय प्रणालीमा लानु पर्यो, पद्धतिमा लानु पर्यो र पार्टीका तलका भावनाहरूलाई जनतासँग जोडिएका ती भावना हुन् तिनलाई आत्मसात गरेर पार्टी पुनर्गठित पुनर्जागृत हुनु पर्यो भन्ने कुरामा हामी स्पष्ट छौँ।
1: भनेपछि नेकपा एमालेमा विवादै छैन भन्ने कुरा तपाईँ जस्टिफाई गर्न चाहँदै हुनुहुन्छ होइन अहिले?
4: किन विवाद छलफल छ नि, बहस छ, गम्भीर छलफल छ र हामी निष्कर्षमा पुग्दैछौँ। नेकपा एमाले जीवन्त पार्टी हो, यसमा जहिले पनि बहस विवाद छँदैछ, बहस विवाद पछि हामी विधिपूर्वक निष्कर्षमा पुग्छौँ। यो साध्य नहुने बहस होइन।
1: भनेपछि पदाधिकारीहरूले चाहिँ एकलौटी रूपमा पार्टी अध्यक्षलाई अब तपाईँहरू मार्ग प्रशस्त गरिदिनुहोस्, तपाईँले अलिकति अब अभिभावकीय भूमिकामा बस्नुहोस् भन्ने प्रस्ताव त गर्नु भएको छ नि त।
4: हिजो भएका कुरा भए पनि सकिएर जान्छ र अब सामूहिक निर्णय प्रणालीमा नेकपा एमाले अझ सुदृढ हुन्छ।
1: ए, भनेपछि अहिले पदाधिकारी लेभलबाट आएका जति पनि विषयहरू चाहिँ यी आए बाहिर आएका विषयहरू हल्ला मात्रै हुन्?
4: बाहिर हल्ला बढी छन्,
1: केही कुरा सत्य पनि छन् होइन।
4: केही कुरा त अब हिमालयको हो जस्तो बनाउनु त परिगयो नि, तपाईँलाई त्यति त गर्नै पर्यो नि।
1: होइन, त्यो हामीले बनाएका होइनौँ क्या खगराज अधिकारीजी, तपाईँले राम्रो होइन,
4: तपाईँले सत्य तथ्य बुझेर गर्नुभएको भए नेपाली समाजलाई
1: बुझाइदिनुहोस् न त त्यसो भए। अहिले अब यो मौका पनि छ होइन, तपाईँ नै आउनु भएको छ, लाखौँले सुनिरहनु भएको छ, देशभरि 350 रेडियोमा प्रत्यक्ष रूपमा जान्छ, अनलाइनमा जान्छ, फेसबुकमा गइरहेछ, युट्युबमा गइरहेछ।
4: हामी जसरी अहिले हामी जे गरिरहेछौँ विगतमा, हाम्रा जीवनशैलीहरू, हाम्रो पार्टी निर्णयको प्रक्रियाहरू यी डिफेक्टिभ भए, हामीले नव पुस्ताका भावनाहरू अनि डिजिटल संसारको कुराहरू अनि रोजगारीका कुराहरू, आप्रवासनका कुराहरू जस्ता विषयमा हामी गम्भीर बनेनौँ या संयुक्त सरकारमा हामी समीकरण बारम्बार बदलिरह्यौँ जस्ता कुराहरू भएर नेतृत्वको हामीले सामूहिक नेतृत्व प्रणालीभन्दा देवत्वकरण गर्नेसम्मका कुराहरूलाई पनि अब आलोचनात्मक चेतका साथ गर्नुपर्ने नेतृत्वको सुरक्षा या नेतृत्वको र प्रतिरक्षालाई हामीले चाहिँ देवत्वकरण गर्ने भक्तिभावमा समेत बदल्ने कतिपय कामहरू गऱ्यौँ हो। ती कुराहरूको त हामीले गम्भीर आत्मसमीक्षा गरेरै सामूहिक रूपमै सर्वसम्मत रूपमै अगाडि बढ्ने कोसिस गरेका छौँ भन्ने कुरा तपाईँहरूले बुझ्न जरुरी छ। यति कुरा मैले तपाईँलाई बताएँ।
1: अर्को कुरा बताऊँ यहाँलाई, फागुन 21 गते सम्पन्न निर्वाचनको समीक्षा गर्ने क्रममा तेस्रो प्रतिवेदन पनि तयार भयो। प्रदीपजीले एउटा राम्रो बुट्टा भरेर एउटा रेडी पार्नु भएको छ नि त होइन। अर्को
4: प्रतिवेदन
1: शङ्कर पोखरेलजीको र रामबहादुर थापा बादलजीले त तयारै पार्नु भएको थियो, त्यसमा अलिकति विवाद भयो, फेरि अर्को नयाँ खालको प्रतिवेदन आयो नि त फेरि।
4: होइन, यो के हो भने तपाईँलाई एउटा प्रश्न कुरा गरौँ। आधारभूत रूपमा यी सबै तपाईँले भनेका यी पूरक दृष्टिकोणमा पुनर्पुष्टि गर्ने कुरा हुन्, दोस्रो तेस्रो जे भन्नुभयो, पहिलो आधारभूत कुरा शङ्कर पोखरेललाई हामीले कार्यदलमा सदस्य सचिवको रूपमा जुन लेख्न दिएका थियौँ त्यसमा दृष्टिकोण र रायहरू आएका कुराहरू नि, पछिल्ला कुराहरू आधारभूत कुरा त्यही शङ्कर पोखरेल सदस्य सचिव कार्यदलको सदस्य सचिवले राय जे तयार गर्नुभयो त्यसैको आधारमा अझ अब त्यसलाई पुनर्सम्पादित गरेको मात्रै हो।
1: महासचिव पोखरेलले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने आशय सहितको प्रतिवेदन तयार पार्नुभयो, अध्यक्षज्यूलाई मन परेन। बचाउ गर्ने विश्वासका साथ बादललाई प्रतिवेदन लेख्ने जिम्मेवारी दिनुभयो। बादलको प्रतिवेदनमाथि पनि पार्टीभित्र तीव्र आलोचना र विवाद भएपछि फेरि ज्ञवालीजी कहाँ पुग्नुभयो?
4: तपाईँलाई म प्रश्न के बताउँछु भने त्यहाँ आशय पनि छैन, आशय सहितको पनि छैन, व्याख्या हो। बरु कुरा के हो भने हामीले 70 वर्ष दुई कार्यकाल जो सच्यायौँ त्यसलाई त्यो कुरा चाहिँ कार्यकर्ताले तलबाट गम्भीरतापूर्वक उठाएका छन् र यो कुरा अब आगामी महाधिवेशनहरूमा या राष्ट्रिय फोरमहरूमा यो कुराहरूलाई हामीले गम्भीरतापूर्वक लिएर पार्टी भावना कार्यकर्ताको भावना अनुकूल बनाउनुपर्छ भन्ने कुरा हामीले समावेश गर्छौँ।
1: भनेपछि अहिलेको यो निर्वाचन फागुन 21 भनेको एउटा लडाइँ हारिएको हो, यो समग्र युद्ध हारिएको होइन भन्ने प्रतिबिम्बित खालको प्रतिवेदन आउँदैछ होइन? अब बाहिर
4: त्यो त नेकपा एमाले ढलेको हो, सकिएको होइन नि, त्यो त क्लियरै छ नि, ढल्यो। उसले सर्वाधिक लोकप्रिय मत पाएको अघिल्लो चुनावमा, अहिले चुनावका विभिन्न कारणहरू छन्, 2023 र 2024 तपाईँले देखिरहनु भयो कारण के हुन्, त्यसमा हामीले बरु गर्न के सकेनौँ मेरो व्यक्तिगत राय भन्नुहुन्छ भने यस्तो चुनावलाई निष्पक्ष भयरहित बनाउनु पर्थ्यो, हामी भ्रममा पऱ्यौँ कि हामीले पनि निष्पक्ष र भयरहित निर्वाचनको वातावरण नबनिकन त्यो निर्वाचनमा सबैलाई गोलबन्द गर्ने सामर्थ्य हामीले राखेनौँ, त्यो भयरहित निर्वाचन निष्पक्ष बनाउने र तब मात्रै हामीले चुनावमा भाग लिनु पर्थ्यो। त्यसैले एकातिर असंवैधानिक सरकारले असंवैधानिक तरिकाबाट सरकार निर्वाचित भयो, त्यसलाई पनि हामीले त्यो कुरालाई अवैध करार गर्न सकेनौँ, अनि त्यसैले चुनाव गरायो। अब बिबिसी जस्ता संस्थाहरूले एकपक्षीय ढङ्गले चाहिँ नि ठाउँ ठाउँमा प्रदर्शन गरे, तपाईँले देखिनिहाल्नुभयो प्रोजेक्टरहरू मार्फत, त्यो पनि निष्पक्षतामाथि तिनीहरूको पनि प्रश्न चिन्ह खडा भयो, जबकि निर्वाचनको आचार संहिताले प्रचार गर्न नपाइने मौन अवधि सुरु भएपछि समेत गरे होइन, त्यस्तो चुनावलाई हामीले अरू राजनीतिक दलहरूलाई पनि सहभागी गराएर यो चुनाव निष्पक्ष हुँदै छैन है भन्न सकेनौँ, त्यो हाम्रो कमजोरी भयो।
1: एउटा कुरा अधिकारीजी, अब यो कतिको साँचो हो, फेरि पछिल्लो समय चाहिँ नेकपा एमाले भित्रको जति पनि मतभेदहरू छन् यो त अब तपाईँहरूले बिस्तारै मिलाउनु पनि होला, तर संसद पुनर्स्थापनाको मुद्दा लिएर अगाडि बढ्नुपर्छ भन्ने आवाज पनि उठेर फेरि हो,
4: मैले अहिलेसम्म सुनेको छैन, त्यो अब डेट एक्सपायर सिटामल हुन्छ
1: त्यो चाहिँ आवश्यक छैन, त्यो सम्म पनि छैन होइन, त्यसो भए
4: त्यो अहिले मैले बाहिर कहाँ कहाँ कता कति
1: अलिअलि कहीँ न कहीँ सुन्नुभयो होला कतै कतै, त्यो पनि जानुपर्छ,
4: त्यो अब एउटा मजाकको लागि हुन्छ, त्यो त्यो विषय उठाउन होइन।
1: र अब एउटा कुरा चाहिँ फेरि अर्को उता तयार हुँदैछ नि त, तपका असन्तुष्टहरूलाई चाहिँ गोलबन्द गर्ने गरी विद्यादेवी भण्डारीलाई तयार पारिँदैछ भन्ने कुरा पनि आएको छ नि त, यो त सत्य होला नि होइन?
4: होइन, विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गर्नुभएको व्यक्तित्व हो, पहिलाको उपाध्यक्ष हो, देशको सम्मानित राष्ट्रपति हो,
1: तर त्यहाँ चाहिँ भेटघाट चाहिँ तीव्र छ, बाक्लो छ, तपाईँको अध्यक्ष नि जानुभयो अस्ति भर्खरै,
4: बाक्लो पातलो त म जान्दिनँ, मैले भेट्नु पाएको छैन।
1: तपाईँ त किन जानुहुन्छ र यता नेकपा एमालेलाई नै सुदृढ बनाउँदै हुनुहुन्छ, तर यसबाट असन्तुष्टहरू त्यहाँ हटाउन नसक्ने अर्को गोलबन्द बन्दैछ क्या नेकपा,
4: होइन उहाँले गरेको कामले नै सुदृढै बन्छ,
1: तर विद्या भण्डारीको नेतृत्वमा चाहिँ अर्को गठबन्धन बन्दैछ भन्ने कुरा सत्य हो कि झुटा हो, यो के बुझ्नु भएको छ?
4: त्यस्तो मैले अहिलेसम्म मैले त्यो कल्पना गर्दिनँ, अहिले
1: त्यो शङ्का पनि छैन तपाईँलाई यस्तो हुँदै पो छ कि भन्ने,
4: म त्यसतर्फ मेरो ध्यान छैन, मलाई मैले त्यो देखेको पनि छैन।
1: तर नेपाली कङ्ग्रेसको महाधिवेशनको यो पूर्व सन्ध्यामा धेरै कुराहरू आएका थिए, अब चाहिँ कङ्ग्रेसको पालो हो भनेर पूर्णबहादुरजीले अस्ति लेख्नु भएको थियो, एमालेको पालो हो, अब कङ्ग्रेसको सक्यो, अब एमालेको पालो सुरु भयो, फुटाउने प्रयत्न हुँदैछ, यो कता न कताबाट
4: के हामी नेपाली काङ्ग्रेस ठिक छ, उहाँ नेपाली काङ्ग्रेस नफुटोस् भन्छ, हामी नेपाली काङ्ग्रेसले हामीलाई विगतमा अब अहिले मैले यो भन्नु वाञ्छनीय हुन्छ कि हुँदैन, मैले आफैले देखेको पुतली बगैँचामा दोलखाबाट सांसद लिएर आएर पनि पार्टी फुटाउन अहिलेका सम्माननीय राष्ट्रपति सभामुख हुनुहुन्थ्यो, उहाँले त्यो क्रियाकलाप गरेको देखेको मान्छे परे म होइन, नेकपा एमाले कुनै पनि दल फुटोस् भन्ने कामना पनि गर्दैन, त्यसको पक्षपोषण पनि गर्दैन,
1: तर
4: उहाँहरूले गर्नुभयो विगतमा होइन, त्यो त्यसको लागि हामीले अब समीक्षा गरौँ, म अहिले कसैको बारेमा टिप्पणी नगरौँ। हाम्रो पार्टीको चिन्ता पूर्णबहादुरजीले लिइदिनु पर्ने अवस्था छैन।
1: तर चिन्ता त छ, किनभने पहिलो दल नेपाली कङ्ग्रेसको अवस्था, त्यसपछि नेकपा एमालेको अवस्था, अहिले माओवादी त नेकपा बनिया छ, फेरि गठबन्धनै छ।
4: नेकपा एमालेको एकता, एकीकरण, सुदृढीकरण र पार्टीको आन्तरिक एकतालाई बलियो बनाउने कुरामा कोही कसैले शङ्का गर्नु पर्दैन।
1: भनेपछि केपी ओलीको नेतृत्व नै वैधानिक,
4: अहिले उहाँ अध्यक्ष हुँदै हुनुहुन्छ त, महाधिवेशनले निर्वाचन गरेको छ, राष्ट्रिय फोरमहरू कुनै आयोजना भएको छैन, यस्तो कुनै परिकल्पना गरेर हुन्छ कि पार्टी अध्यक्ष पार्टीबाट कसैले हटाउँछु भने हट्छ? त्यो त कल्पनै नगर्ने कुरा गरेर हट्न हो, बाहिर व्याख्या अपव्याख्या भएर। तर हामीले कहिले भनेकै पनि छैनौँ, कार्यदलमा त्यो विषय उठेको पनि छैन। तर कसरी अतिरञ्जन साथ जान्छ हामी पनि दङ परेका छौँ।
1: होइन, त्यो त अब तपाईँहरूको बैठकहरूमा, पदाधिकारी बैठकमा त यो कुरा उठिरहेको छ त बारम्बार।
4: छैन छैन, बरु कार्यकर्ताहरूले अब विभिन्न सुझाव दिन, यो सुझाव पनि आएको चाहिँ हो, गम्भीरतापूर्वक यो नेतृत्वले पुनर्विचार गर्नुपर्छ, नेतृत्वले ग्रेसफुली एग्जिट दिनुपर्छ भनेर तल कार्यकर्ता पङ्क्तिले भनेको सत्य हो। तर हामीले कहिले पनि नेतृत्वले, पदाधिकारीले, अब हामीले पार्टी अध्यक्ष हट्नुपर्छ, उहाँ बहिर्गमन हुनुपर्छ भनेकै छैनौँ।
1: सार्वभौम सत्ता सम्पन्न मुलुक, कसैको पनि अधीनस्थ नभएको, उपनिवेश पनि नभएको स्वतन्त्र मुलुक नेपाल, देशमा पनि ग्रे जोनको रिपोर्ट हेर्ने हो भने चाहिँ अरूले नै सरकार बनाइदिँदो रहेछ, होइन यो देशको, राष्ट्रको पनि त्यस्तो पनि हुन्छ र भने।
4: अब अब यो कुरा बिस्तारै खुल्दै जान्छ, अहिले हामी पार्टीको हिसाबले, हामी देशको हिसाबले, नेपाल लोकतन्त्रको हिसाबले, संवैधानिक यो संविधान ल्याउने शक्तिहरू वास्तवमा को पो बाजुमा परेका छन्, र नेपालको स्वाधीनतामाथि अहिले अल्गोरिदम या सामाजिक सञ्जाल या वैदेशिक शक्तिहरूको भू राजनीतिको प्रभावको चपेटामा परेको कुरालाई जनताले अहिले तत्काल पत्याउन नसके पनि बिस्तारै यसको पोल खोल्दै जान्छ।
1: भनेपछि ग्रे जोनको रिपोर्ट चाहिँमा केही न केही सत्यता छ, होइन?
4: म त्यो त्यसको सत्यको नजिक देख्छु त्यसलाई।
1: तर नेपालमा यस्तो खालको चलखेलहरू, विभिन्न मुभमेन्टहरूमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति र चलखेल हुन्छ भन्ने कुरा त ओपन सेक्रेट नै छ, होइन खगराज अधिकारी? हिजो
4: म तपाईँलाई एउटा कुरा बताइदिन्छु, आज
1: बताइदिनुहोस् न प्लिज।
4: मैले सङ्कल्प प्रस्ताव संसदमा दर्ता गरेँ, त्यो छलफलमा आयो एजेन्डामा, नेपालको भूखण्डबाट विदेशी हतियारसहितको सैन्य उपस्थिति तत्काल बहिर्गमन हुनुपर्छ भन्ने आशयको सङ्कल्प प्रस्ताव दर्ता गरे, संसदमा आयो।
1: ए, नेपालमा विदेशी सैन्य
4: छलफल नभइकन सङ्कल्प, पहिला विधेयक, सङ्कल्प, ध्यानाकर्षण, जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव, ध्यानाकर्षण र प्रश्न उत्तर हुन्छ संसदमा बिजनेसको हिसाबले। सङ्कल्प छलफल नगरी सम्मान्य सभामुख महोदयले ध्यानाकर्षण, कोभिड सेभिडको केही कुरा गर्नुभयो, त्यसमा पनि अहिले त्यसको देखिँदैछ को प्रस्तावक थिए, के थिए, तपाईँ आफै जान्नुहोस्, म नाम लिन्न। र मेरो सङ्कल्प प्रस्ताव कुनै दूतावासबाट अहिले छलफल नगरियोस् भनेर आयो भनेर सभामुखले मलाई भन्नुभयो, तत्कालीन सभामुखले।
1: ए, त्यो बेला
4: भनेपछि
1: तपाईँ गृहमन्त्री हुँदा हो कि संसदै हुँदा?
4: होइन, म सांसद हुँदा सङ्कल्प प्रस्ताव दर्ता गरेको, गृहमन्त्री हुँदा त म 13 दिनको गृहमन्त्री मैले के त्यो यो मेलम्ची र यो काभ्रेको मनाङको बाढीको सामना गरेँ, त्यति बेला तपाईँले कुनै टिप्पणी गर्नु पाउनु भएन, होइन? उद्धार गरेर चाहिँ 4 बजे बिहानै गएर उद्धार गरेर ल्याउनु, उद्धारकर्ता पहिलो भन्ने नीति बनाएँ, होइन? तपाईँले थाहा नै पाउनुभयो नि त, त्यसै
1: थाहा,
4: कुनै समस्या रहेन, अहिले त तपाईँले देखिरहनुहुन्छ, त्यसपछि नै देखिरहनुहुन्छ, होइन? मैले न त्यतिखेर चाहिँ सुरागीको पैसा लिएँ, मैले चाहिँ स्वच्छताको निम्ति आफ्नो समय जति हो त्यति काम गरेँ, त्यो त तपाईँले देख्नुभएकै छैन।
1: तर एउटा कुरा,
4: स्वास्थ्य मन्त्री हुँदा मैले स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरेँ, तपाईँले त देख्नुभएकै छ।
1: अहिले स्वास्थ्य बिमाको अवस्था त नाजुक छ हेर्नुहोस्, यो चाहिँ जनताहरू प्रताडित।
4: अब तपाईँले त्यति बेला चाहिँ भूकम्पको बेलामा स्वास्थ्य मन्त्री हुँदा 10 लाख जनतालाई निशुल्क उपचार गरेको देख्नुभएकै छ, होइन? एउटा पनि एम्पुटेसन नभएको तपाईँले देख्नुभएकै छ, होइन? त्यो त के हो भने लगनशीलतापूर्वक काम गर्ने कुरा हो, प्रचार मैले कहिले गरेन।
1: अल्गोरिदम अलिक कम थियो नि त त्यो बेला अब बिस्तारै बिस्तारै थाहा पाउँदै हुनुहुन्छ
4: तपाईँहरू
1: र अब जाँदा जाँदै एउटा कुरा के गर्नुहोस् भने नि अब सरकार यतिखेर प्रधानमन्त्री महासभामा भाग लिन जाँदै हुनुहुन्छ आज परराष्ट्र मन्त्री पनि जाँदै हुनुहुन्छ जलवायु परिवर्तनमा हाम्रो निकै ठुलो समस्या छ एपिसेन्टर जस्तै छ कहिले बाढी कहिले भूकम्प कहिले के होइन अहिले ज्वालामुखी भन्ने छ उता धुवा आएको आइछ अरे उता नवलपरासी कतातिर यसमा चाहिँ हाम्रो उपस्थिति कस्तो हुनुपर्छ नेपालको उपस्थिति
4: अहिले हामीले यो आफ्नो आफूले नगरेको गल्तीको सजाय अरूले गरेको गल्तीको सजाय पाएका छौँ र यसको गम्भीर क्षतिपूर्ति हामीले पाउनुपर्छ यस अन्तर्राष्ट्रिय रूपमा यो यसको चाहिँ उठान चाहिँ बेला बेलाका विगतका प्रधानमन्त्रीहरूले पनि जो गर्नुभएको छ संयुक्त राष्ट्रमा या विभिन्न फोरमहरूमा उठाउनु भएको छ ती कुरालाई समेत मध्यनजर गरेर अझ सशक्त सबल रूपमा नेपालले यसको क्षतिपूर्ति पाउने र अब जलवायु परिवर्तनका असर र प्रभावहरूलाई न्यून गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता हामीले खोल्नुपर्छ र त्यो प्रतिबद्धताका लागि लबिङ गर्ने सशक्त नेतृत्व हामीले भन्नुपर्छ
1: हस् अधिकारीजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार नेकपा एमालेका नेता खगराज अधिकारी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
5: सुरक्षित भविष्य
8: सकेर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
9: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरशिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
8: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
9: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 7061 र 98550 7053
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
9: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको वातावरणीय स्वच्छता र नागरिक
24: नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल

0: त्यो गोप्य रूपमा राखिएको छ के छ त्यसमा थाहा छैन, अलिकति जिम्मेवार भएर सबैजना नमिलिकन यो काम हुँदैन, सबै दलहरू नमिलिकन सबै दलहरू मिल्ने वातावरण अहिले बनि नसकेको हुनाले यो केही दिन होल्ड भएको हो।
1: अब प्रतिनिधि सभा राष्ट्रिय सभामा बहुमत पुग्नुपर्ने हुन्छ होइन, अस्ति पनि नियमावली प्रस्ताव गर्दाखेरि चाहिँ सर्वोच्च अदालतले एउटा व्याख्या पनि गरिदिया छ, अब अन्य दलहरूलाई पनि उपस्थित गराउनै पर्यो किन राष्ट्रिय सभामा राजसभाको चाहिँ अहिलेसम्म शून्य नै छ, दलहरूसँग संवाद सघन हुनुभन्दा पनि जन जन आशंका बढ्या छ, यसले गर्दाखेरि संशोधनको मुद्दा ओझेलमा पर्या त होइन?
0: अहिले के छ भने राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको अब मत नै छैन, अब त्यसमा त्यसलाई र प्रतिनिधि सभा दुइटैलाई मिलाएर दुइटै बहुमतबाट संविधान संशोधन गर्न सकिन्छ भन्ने उहाँहरूले प्रस्ताव गर्नुभएको भन्दा पनि नियमावली बनाउनु भएको थियो, अब त्यसलाई सर्वोच्च अदालतले रोक लगाइदिया छ, अलग अलग दुई तिहाई हुनुपर्छ, प्रतिनिधि सभामा पनि दुई तिहाई हुनुपर्छ, राष्ट्रिय सभामा पनि दुई तिहाई हुनुपर्छ संविधान संशोधन गर्नलाई भनेको छ।
1: अस्ति सर्वोच्चले गरेको व्याख्या चाहिँ के हो वरिष्ठ अधिवक्ता ज्यू, अस्ति सर्वोच्चले गरेको व्याख्या के हो यो चाहिँ अलिकति बुझाइदिनुस्।
0: व्याख्या चाहिँ के भने प्रतिनिधि सभा नियमावली जुन अहिले नयाँ बन्यो, यो अहिलेको नयाँ प्रतिनिधि सभा बनेपछि त्यसमा के लेखियो भने राष्ट्रिय सभा र प्रतिनिधि सभालाई संयुक्त रूपमा एकै ठाउँमा राख्ने र त्यसको दुई तिहाईले संविधान संशोधन गर्ने भनेर लेखियो होइन। अब अहिलेको सर्वोच्च अदालतको इन्ट्रिम अर्डरले चाहिँ के भन्यो भने राष्ट्रिय सभा छुट्टै हो, प्रतिनिधि सभा छुट्टै हो, त्यस कारणले दुवैमा अलग अलग दुई तिहाई हुनुपर्छ भनेर अहिले चाहिँ स्टे अर्डर जारी भएको छ। त्यो हिसाबले पनि राष्ट्रिय सहमति नभइकन सबै दलहरूको सहमति नभइकन कमसेकम प्रतिनिधि सभा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमति नभइकन संविधान संशोधन चाहिँ हुन सक्दैन।
1: तर अब दुवै पक्षको सहमति अर्थात् दुवै सदनको दुई तिहाई त अनिवार्य चाहियो, त्यो संविधानले नै व्याख्या गरेको कुरा थियो होइन? त्यो चाहिँ
0: हो, दुई संविधानले नै व्याख्या गरेको छ, दुईटा सदनको अलग अलग दुई तिहाई बहुमत आवश्यक पर्छ।
1: अब अहिले समग्रतामा हेर्दाखेरि चाहिँ यो मुद्दा अलिकति जटिल बन्दै गएको, स्थानीय तहको निर्वाचन प्रदेश समूहको निर्वाचन कुरिरहेको हो, त्यसो भए सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटी रूपमा अगाडि बढ्न
0: त्यो कहीँ न कहीँ मलाई त्यस्तो किन लागिरहेछ भने राष्ट्रिय सभामा शून्य छ अहिलेको सत्तारूढ दल, झन्डै दुई तिहाई बहुमत प्राप्त प्रतिनिधि सभामा छ उहाँहरूको, त्यस कारणले अब यसपछि हुने निर्वाचन जुन प्रदेश सभाको निर्वाचन हुँदैछ, स्थानीय तहको निर्वाचन हुँदैछ र त्यो निर्वाचनबाट अपेक्षित उपलब्धि हासिल गर्न सकियो भने संविधान संशोधन गर्नलाई त्यता पनि दुई तिहाई को कोसिस गर्न एकैचोटि दुई तिहाई त त्यहाँ सम्भव छैन, किनभने त्यहाँ वान थर्डको मात्रै चुनाव हुने हो एकपटकमा होइन, दुई पटक गरेर नगरिकन हुँदैन। तर जेसुकै भए पनि कुनै एउटा व्यक्ति दल अथवा छुट्टै दलले चाहिँ संविधान संशोधन गर्ने होइन, हेर्नुहोस् यसमा साना ठुला जस्तो सुकै दलहरू भए पनि राष्ट्रिय सहमतिको आवश्यक पर्छ र राष्ट्रिय सहमति नगरिकन संविधान संशोधन गर्नु पनि हुँदैन।
1: संविधान संशोधन गर्नुपर्ने आवश्यकता जस्तो यहाँले देखेका कानुनी हिसाबले नजिकबाट देखेका कुराहरू जस्तो कुन कुन कुरामा चाहिँ आज आवश्यकता खड्किएको छ त्यसो भए केही छ त्यस्तो?
0: जस्तो तपाईँको अहिलेको चुनावमा जस्तो चाहिँ तपाईँको निर्वाचनको जुन प्रक्रिया छ त्यसमा चाहिँ हामीले सबभन्दा पहिला त्यो चाहिँ गर्नुपर्ने हामीले देख्छौँ। कस्तो भने महिलाको प्रतिनिधित्व गरियो तर उहाँहरू खालि आफ्नो आफूले भनेको मान्ने कुनै राजनीतिक रूपमा अगाडि नबढेको राजनीतिक रूपमा अगाडि बढेको महिलाहरू हुँदा हुँदै पनि उहाँहरूले चाहिँ नि आफ्नो पकेटको आफूले चिनेको आफूले जानेको मान्छेलाई मात्रै राख्ने चाहिँ नि चलन चाहिँ नि बढ्यो, त्यस कारणले त्यसलाई त्यो प्रतिनिधित्व सुनिश्चित गर्न त्यो प्रतिनिधित्वलाई राम्रोसँग अगाडि बढाउनको लागि त्यसमा चाहिँ संविधान संशोधन नगरिकन नहुने अवस्था छ है। एउटा अर्को अदालतमा हुने न्यायाधीश नियुक्ति, न्यायाधीश नियुक्तिमा त्यसमा चाहिँ न्याय परिषद भन्ने एउटा संस्था बनाइएको छ र न्याय परिषदमा राजनीतिक दलका मान्छेहरूको बहुमत छ, पाँचजनामा तिनजना चाहिँ राजनीतिक दलबाट आउने मान्छेहरूको बहुमत छ। अब त्यसलाई चाहिँ घटाएर त्यसमा चाहिँ न्यायाधीशहरूको बहुमत हुने गरी त्यो चाहिँ नबनाइकन यो चाहिँ हुँदैन, कुनै हालतमा पनि हुने अवस्था अहिले स्थिति विद्यमान छैन। त्यसै गरी यो अहिलेको जुन संसदीय सुनवाई भनिएको छ त्यो संसदीय सुनवाई चाहिँ एउटा कर्मकाण्डी जस्तो उसको राजनीतिक दलले जे निर्णय गर्यो त्यसले त्यहाँ ल्याप्चे गर्ने ठप्पा लगाउने जस्तो भइराखेको छ। म यो चिजहरूलाई चाहिँ व्यवस्थित गर्न पनि त्यहाँ चाहिँ नि एउटा संविधानमा

0: संशोधन गर्नुपर्ने अवस्था स्थिति विद्यमान देखिएको छ र यसै गरी विभिन्न किसिमका जनतालाई हक अधिकार दिने कुराहरू राजनीतिक दलहरूले जिम्मा लिएर जस्तो फन्डामेन्टल राइट्समा जति कुराहरू लेखिएको छ ती कुराहरू चाहिँ अहिलेसम्म कानुन बनेर जनताले उपभोग गर्न पाइराखेका छैनन्। जस्तो स्वतन्त्रताको अधिकारै भन्नुहोस्, जस्तो सम्पत्तिको अधिकार भन्नुहोस्, महिलाको अधिकार भन्नुहोस्, अरू विभिन्न अल्पसङ्ख्यक र सीमान्तीकृत वर्गहरूको हक अधिकारको कुराहरू भन्नुहोस्, ती कुराहरूमा अहिलेसम्म भयो जस्तो स्वास्थ्यको अधिकार भन्नुहोस्, यी कुराहरूमा चाहिँ नेपाली जनताले संविधानमा लेखिए अनुसारको आफ्नो चाहिने अधिकार पाइराखेका छैनन्। तर यो अधिकारहरू पाउने बनाउनको लागि चाहिँ संविधानमा नै एउटा चाहिँ कडक व्यवस्था गरिनुपर्छ भन्ने मलाई लाग्छ र त्यो व्यवस्था इत्यादिको लागि चाहिँ संविधान संशोधन आवश्यक छ।
1: अब सरकारका गतिविधिहरू कस्ता छन् अहिले? बालेन नेतृत्वको सरकार आइसके पछाडि सुशासनका हकमा, दण्डहीनताको अन्त्यका हकमा, अलिकति देशलाई विकास निर्माणको हकमा वा हरेक क्षेत्रका चाहिँ परिवर्तनका हकमा चाहिँ फ्ल्यासब्याक अन इयर भएछ, एक वर्ष भयो, यसलाई कसरी लिनुभएको छ?
0: अब हेर्नुहोस्, यसमा चाहिँ अब उहाँहरूले केही न केही राम्रो काम गरिरहनु भएको छ। हेर्नुहोस्, उहाँहरूले गरेको कामलाई म बहुमतै नम्बर दिन्छु हगि, उहाँहरूले अल्पमत होइन कि बहुमत नम्बर पाउनु भएको छ मबाट, त्यस कारणले उहाँहरूले राम्रो गर्नुभएको छ हगि, जनताको लागि जे गर्न सकिन्छ त्यो काम उहाँहरूले गरिरहनु भएको छ। तर एउटा कुरा के देखिरहेछ भने उहाँहरूले जुन एउटा खुलापन, जुन एउटा सबैसँग सहयात्रा गर्ने निर्णय त उहाँहरूकै हातमा छ नि, निर्णय गर्नलाई कलम समाउनु त कोही पनि जाँदैन नि त, लास्टमा निर्णय गर्ने त उहाँहरूकै अधिकार हो नि। तर के भने कसैसँग कुरा नगर्ने, कसैसँग सहमति नगर्ने, कसैसँग नबस्ने, आफूले ल यसँग बसौँ भन्ने मन लागेका मान्छेहरूसँग बस्ने, प्रेसहरूसँग पनि सहमति, मतलब एक किसिमको तपाईँहरू जस्तो प्रेसका साथीहरूसँग पनि सरसल्लाह अथवा तपाईँहरूलाई प्रेस मिट इत्यादि नगर्ने र बाहिर आइ नरहने, जनतासँग प्रत्यक्ष सम्पर्कमा आइ नरहने, त्यसो भनेको ठ्याक्कै पुराना राजनीतिक दलहरूको जस्तो गर्नु पर्दैन। त्यो त्यो त्यो गर्नको लागि रेगुलर संसदमा उपस्थित हुने, रेगुलर त्यहाँ बसेर बोल्ने हगि, कति उपस्थित हुन भ्याइन्छ नभए बोल्ने, एउटा प्रेससँग निरन्तर सम्पर्कमा बस्ने, आफ्ना कुरा भनिरहने, कहिलेकै एक दिन आज भोलि दिनदिनै सकेसम्म दिनदिनै आफ्नो अभिमत आफ्नो अभिव्यक्ति खुल्ला रूपमा बाहिर चाहिँ प्रसारण गर्ने गर्नुपर्छ राज्यले। त्यसो गऱ्यो भने जनतालाई विश्वास बढ्दै जान्छ कि, अब उहाँले भित्रभित्रै चाहिँ गर्नुभएको छ। मैले एउटा अनौठो कुरा के देखिरहेको छु भने देशभरिको यो हस्पिटलहरूमा कुन बेडमा कुन हस्पिटलमा कतिवटा बेड तपाईँको चाहिँ निशुल्क पाइन्छ र आजको दिनमा यति बेला कतिवटा बेड खाली छ त्यो निशुल्क बेड भन्ने कुरा पिएमओ प्रधानमन्त्री कार्यालयको वेबसाइटमा त्यो राखेको छ। हेर्नुहोस् है, म जहिले पनि त्यसलाई रिभ्यू गरेर हेरिरहेको छु, कहिले पनि त्यो बेड भरिएको छैन, कहिले पनि त्यो त्यो त्यो निशुल्क बेड। अब उहाँहरूले त्यसलाई प्रचारै गर्न सक्नु भएको छैन, अब राख्नु भएको छ, प्रचार गर्न सक्नु भएको छैन, किनभने जनताले उपचार नपाएर मरिरहेछ, उतातिर बेड खाली भइरहेछ। त्यसले अब यो सब कुराहरूको प्रचार गर्ने भने त राज्य आफै तत्पर भएर गर्नु पऱ्यो नि, मिडियाले गर्दैला अरूले गर्दैला होइन, राज्य आफू तत्पर भएर यो कामहरू गरिरहेको मैले देखेको छैन। त्यसैले काम मात्रै गरेर हुँदैन, प्रचार पनि गर्नुपर्छ भनेर म अहिलेको सरकारलाई सुझाव दिन चाहन्छु।
1: हस् अधिवक्ताजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँहरू वरिष्ठ अधिवक्ता बाबुराम दाहाल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5569 53 98550 77061 र 98550 77053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98550 26 440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: स्वदेश FM 93.2 मेगाहर्ज।
2: नम्बर तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भारत प्रेसले स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकामा समुदाय स्तरमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना सहयोग तथा आत्मनिर्भरता प्रवर्धन गर्ने उद्देश्यले मनको साथी परियोजना शुरू भएको छ। माडी नगरपालिका टेन्द्र बस्तीमा आयोजित एक कार्यक्रमबीच परियोजनाको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रमको अध्यक्षता कृष्णराज अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा तारा कुमारी काजी महतो प्रमुख अतिथि तथा वीरेन्द्र भण्डारी विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन सिद्धिलाल गायकले गर्नुभएको थियो। समुदाय स्तरमा मानसिक स्वास्थ्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने परियोजनाले समुदायमा मानसिक स्वास्थ्यका विषयमा खुलेर छलफल गर्ने वातावरण निर्माण गर्नुका साथै आवश्यक सहयोग र आवश्यक सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। परियोजना माडी एकीकृत समावेशी दिगो विकास परियोजनाको कार्यालय कार्यान्वयन तथा को आर्थिक सहयोगमा सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा परियोजनाको उद्देश्य कार्यक्षेत्र तथा आगामी गतिविधिबारे जानकारी गराइएको थियो। माडी ब्याडमिन्टन संघको अध्यक्षमा युवा व्यवसायी तथा ब्याडमिन्टन खेलाडी एम कुमार विश्वकर्मा चयन हुनुभएको छ। शनिबार बिहान माडी कवर्ड हलमा सम्पन्न भेलाले विश्वकर्माको अध्यक्षतामा 13 सदस्यीय कार्य समिति चयन गरेको हो। संघको उपाध्यक्षमा सञ्जय चौधरी, सचिवमा मनोज महतो, सहसचिवमा विश्वनाथ महतो र कोषाध्यक्षमा राजकुमार महतो चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा रमेश चौधरी, शङ्कर महतो, यादव सुनार, विश्वास आचार्य, रामलाल महतो, सन्देश बराल र अक्षय महतो चयन हुनुभएको छ। एकजना सदस्य भने पछि मनोनित गरिने जनाइएको छ। यसैबीच निवर्तमान अध्यक्ष अशोक कुमार कार्कीको सहयोग तमा सल्लाहकार समिति समेत गठन गरिएको छ। समितिको सदस्यमा हरिभक्त वाग्ले, लालकाजी छेत्री, जितेन्द्र चौधरी, खेमप्रसाद लामिसाने र भरत गुरुङ रहनु भएको छ। रसुवाको पुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका चार शीतलपुरका विभिन्न समूह तथा स्थानीय ज्येष्ठ नागरिकहरूले 27,055 रुपियाँ सहयोग गरेका छन्। माडी चार शीतलपुर स्थित आधारकृष्ण कृषक समूहले 10,055 रुपियाँ, अम्रौली शीतलपुर बिरनसिंह भजन कीर्तन आमा समूहले 16,000 रुपियाँ तथा स्थानीय ज्येष्ठ नागरिक भूमिकला पाण्डेले 1,000 रुपियाँ सहयोग गर्नुभएको हो। तिनै पक्षबाट संकलित गरी जम्मा 27,055 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा भयो जनाइएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बरण्डाभार क्षेत्रमा चर्चित जङ्गली हात्ती रोनाल्डो मृत अवस्थामा फेला परेको छ। निकुञ्ज अन्तर्गत 20,000 ताल नजिकैको घोलमा हात्ती मृत अवस्थामा फेला परेको हो। घटनाबारे थप अनुसन्धान तथा विस्तृत विवरण सङ्कलन गर्न निकुञ्जको प्राविधिक तथा संरक्षण टोली घटनास्थल पुगेको थियो। हात्तीको मृत्यु करेन्ट लागेर भएको जनाइएको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाबदेही बनाउने संस्कार स्थापित गर्न सके मात्रै लोकतन्त्र बलियो हुने बताउनु भएको छ। संविधान दिवस 2083 अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। यसका लागि संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्ने संकल्प गर्न उहाँले आह्वान गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा टुडी खेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारको जरो उखेल्ने हातहरू अब झनै बलियो र धेरै भएको बताउनु भएको हो। विकासका लागि सुशासन अनिवार्य पूर्व शर्त भएको कुरामा सरकार सचेत रहेको उहाँको भनाइ छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्त प्रक्रिया अवलम्बन गरेको शाहले स्पष्ट पार्नुभयो। उपराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्तै संवेदनशील क्षेत्रमा रहेको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित हिमाल जलवायु र विपद अन्तर सम्वाद कार्यक्रममा बोल्दै उहाँले बढ्दो व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभयो। नेपाल उत्तर र दक्षिणतर्फका विशाल जनसङ्ख्या भएका दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको उल्लेख गर्दै भण्डारीले देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँड गरिने भन्ने हल्लाहरू निराधार रहेको स्पष्ट पार्नुभएको छ। शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले हल्लामा कुनै सत्यता नभएको दावी गर्नुभयो। भविष्यमा एमालेसँग एकता हुन सक्ने सम्भावनाबारे भने नेतृत्व तहमा प्रारम्भिक छलफल भइरहेको पुनले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत शनिबार 35 जिल्लाहरूमा एउटा अधिवेशन भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 77 मध्ये 35 जिल्लामा एउटा अधिवेशन भइरहेको जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 39 जिल्लाहरूमा आइतबार एउटा अधिवेशन हुनेछ। उहाँले भोटे कोशी नदीको बाढीबाट प्रभावित 3 जिल्लामा सोमबार र बुधबार एउटा अधिवेशन हुने जनाउनुभयो। सरकारी प्याकेटमा भ्रामक उल्लेख गरी उपभोक्ताको स्वास्थ्यसँग भइरहेको खेलबाड रोक्न सूर्यमुखी तेलको नयाँ मापदण्ड बनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतल विभागले नेपाली भान्सामा व्यापक परेको हुने सूर्यमुखी तेलको गुणस्तर, प्याकेजिङ तथा लेबलिङ मापदण्डलाई सरकारले थप कडा र वैज्ञानिक बनाएको बताइएको छ। भदौ 10 गति रसुवाको भोटेको सीमाएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीको क्रममा थप 11 शव फेला परेको छ। असोज 3 गति आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारी बाहिर निकालेको नेपाली सेनाले जनाएको छ। बाढीका कारण आयोजना स्थलबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। बेपत्ता अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जनाइएको छ। यसैबीच जिल्ला प्रहरीकाले नुवाकोटका अनुसार ती शवहरू असोज 3 गते दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत लिफ्ट गरेर नुवाकोट ल्याइएको छ। अहिलेसम्म निकालिएका सबै 24 शवहरू नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 6 स्थित केन्द्रीय कारागार कार्यालय खम्बा क्याम्प परिसरमा ल्याएर राखिएको छ। मृतकका परिवार तथा आफन्तजनलाई शवको शनाखत गर्ने र गराउने कार्यमा सहयोग गरिदिन जिल्ला प्रहरीकाले नुवाकोटले अनुरोध गरेको छ। भारतले नेपालको बाढी प्रभावित क्षेत्रमा निरन्तर मानवीय सहायता पठाउने क्रममा शनिबार थप 11 राहत सामग्री पठाएको छ। गत भदौ 10 आएको विनाशकारी आकस्मिक बाढीपछिको राहत तथा उद्धारमा सघाउन भारतले यो सहयोग उपलब्ध गराएको हो। नेपालमा आएको भीषण बाढीपछिको अवस्थासँग जुट्न राहत सामग्री बोकेर आएको यो भारतीय वायुसेनाको नवौं विमान हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोक कल्याणकारी विज्ञापन बापत छापा संचार माध्यमले प्राप्त गर्दै आएको रकममा कार्यविधि संशोधनका नाममा गरिएको कटौतीका विषयमा ध्यान आकर्षण गराइएको छ। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यान आकर्षण पत्र पेश गरेको हो। आम जनता पार्टी आसपाका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु शाहले बालेन्द्र शाहको नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बन्दा पनि व्यवहारमा सरकार शक्तिहीन र लाचार बनेको टिप्पणी गर्नुभएको छ। सरकार जनतासँगको सम्पर्क टुटाएर लिगभन्दा बाहिर गएको कारण अहिले पनि देश अन्त्यहीन सङ्कटमा रहेको शाहको टिप्पणी रहेको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: बीचमा नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल हुनुहुन्छ। महामन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। कंग्रेसको 15 महाधिवेशन अगाडि बढ्यो, कतिको उत्साहित हुनुहुन्छ, कतिको रौनक छ यो 15 महाधिवेशनमा यतिखेर?
1: एकदमै उत्साहित हुने वातावरण बनेको छ, एकदम रौनक बढेको छ, आएको छ। देशभरि 33 88 वडाहरूमा हाम्रो अधिवेशन हिजो सम्पन्न भएको छ, बाँकी आज सम्पन्न हुने गरी अगाडि बढेको छ। धेरै जसो करिब करिब 80% भन्दा बढी ठाउँहरूमा सर्वसम्मतिबाटै साथीहरूले क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति चयन गर्नुभएको छ। साथीहरू उत्साहजनक ढङ्गबाट अधिवेशनमा सहभागी भएको देखिन्छ। देशव्यापी रूपमा एक खालको तरङ्ग आएको छ। नेपाली कङ्ग्रेस पार्टीको गतिविधिमा धेरै साथीहरू संलग्न हुनुभएको छ, उत्साहित ढङ्गबाट साथीहरू अगाडि बढिरहनु भएको छ। त्यसरी यो अधिवेशनले नयाँ रक्त सञ्चार गरेको छ भन्ने मलाई लाग्छ। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन हिजोबाट वडाहरूको अधिवेशन गरेर सुरु भएको छ, यो सुचारू ढङ्गले अगाडि बढ्दैछ।
0: अब असन्तुष्ट पक्ष बाहिर छ, महाधिवेशनको प्रक्रिया सुरु नै भइसक्यो, भनिसके पछाडि त समेट्न नसकिएका पक्षहरू चाहिँ अब छुट्नु हुने भयो होइन? त्यसो भए
1: मलाई हामीले यो असोज 3 गते वडा अधिवेशन 3 पटक सारेर हामीले यहाँसम्म पुर्याएका हौँ। यसको कारण के थियो भने वडा अधिवेशन सुरु भइसकेपछि प्रक्रिया सुरु हुन्छ, त्यहाँ सुत्नुभएकाहरूले फेरि अधिवेशनमा सहभागी हुने स्थिति हुँदैन भन्ने लागेरै हामीले पटक पटक यसलाई सारेका हौँ। सबै साथीहरूलाई नेताहरूलाई समेट्नका निम्ति हामीले सारेका थियौँ। सदस्यताको विषय पनि हामीले अध्यावधि भन्यौँ, तर सबै नेताहरू साथीहरू समेट्ने स्थिति बनाउनका लागि हामीले अध्यावधि जारी राख्दै निरन्तरता मतलब यो नवीकरण गरेका सबै सदस्यहरूलाई स्वतः सहभागी हुन पाउने व्यवस्था हामीले गऱ्यौँ। केन्द्रीय कार्य समितिमा 14 महाधिवेशनबाट निर्वाचित हुनुभएका सबै साथीहरूलाई आउन मिल्ने सम्मानजनक ढङ्गबाट आउने वातावरण हामीले निर्माण गऱ्यौँ। त्यसैले अरू पनि समितिहरू बनाउने, त्यस अनुसार सहभागिता बढाउने, सबै साथीहरूलाई लागेका अप्ठ्याराहरू छुकाउने, त्यो सबै कामहरू चाहिँ हामीले यस बिचमा गऱ्यौँ। त्यो चाहिँ पार्टीमा यो अधिवेशन प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै सबै सहभागी गराउनका निम्ति सबै नेताहरू साथीहरू सँगसँगै अगाडि बढ्नका निम्ति हामीले यो प्रयत्नहरू गरेका थियौँ। अब वडा अधिवेशन सुरु भइसकेको कारणले यो अधिवेशनको प्रक्रियामा बाहिर रहनुभएकाहरूलाई अब समेट्ने स्थिति यो अधिवेशनसम्मका लागि चाहिँ बनेन।
0: ए, भनेपछि अब उहाँहरूले पनि असोज 15 गतेदेखि आफ्नो अधिवेशनको तयारी गर्नु भएको छ, मिति तोक्नु भएको छ, अब अर्कै ढङ्गले चाहिँ उहाँहरू पनि अगाडि बढ्ने स्थिति चाहिँ बन्यो अहिलेको अवस्थामा।
1: होइन, मतलब त्यसरी अगाडि बढ्ने कुरा मेरो विचारमा उपयुक्त हो भन्ने मलाई लाग्दैन। म उहाँहरूलाई सम्मान गर्दै म यो एकताको प्रक्रिया त अधिवेशन सम्पन्न भइसकेपछि पनि फेरि गर्न सकिन्छ। त्यसैले नेपाली कङ्ग्रेस पार्टीलाई खण्डित गर्ने, नेपाली कङ्ग्रेस पार्टीको अक्षुण्णता सुरक्षित नहुने स्थिति कसैबाट पनि हुनु हुँदैन। देशव्यापी रूपमा यत्रो ठुलो उत्साह र यति धेरै सहभागिताबाट नेपाली कङ्ग्रेसको अधिवेशन अगाडि बढिरहेको यो सन्दर्भमा अब अन्य कुराहरू कामहरू गर्ने कुरा पार्टीको पक्षमा हुन्छ भन्ने मलाई लाग्दैन।
0: पूर्णबहादुर खड्काजीले पनि आग्रह गर्नुभएको थियो, आह्वान गर्नुभएको थियो, केही समयलाई सारेर भए पनि एकताबद्ध बनाऊ, निवर्तमान सभापति शेरबहादुर देउवाललाई पनि अटाउने वातावरण हामी बनाउन सक्छौँ भन्ने खालको जुन उहाँको आग्रह थियो, त्यो आग्रहलाई पनि व्यवस्था गरियो नि त।
1: होइन, यस बिचमा हामीले एकताको लागि सबै नेताहरू अनि वर्तमान सभापतिज्यू आदरणीय शेरबहादुर देउवाज्यू लगायत सबै पूर्णबहादुर दाई लगायत सबैलाई पार्टीमा सहभागी हुनका निम्ति वातावरण बनाउन हामीले एकदमै धेरै प्रयास गरेका हौँ, परिस्थिति बनाउन खोजेका हौँ, अनुरोध आग्रह गरेका हौँ। अब यो त पार्टीमा हो, यो त निजी कुरा निजी ढङ्गबाट कसैका लागि गर्नुपर्ने भन्ने होइन, पार्टीलाई एकताबद्ध गराउनका निम्ति सबै समेटेर अगाडि बढ्नका निम्ति वातावरण बनाउने कुरा हामी सबैका लागि आवश्यक थियो, त्यो गर्नुपर्ने विषय थियो। त्यस कारण हामीले एकदमै कोसिस गऱ्यौँ यस बिचमा। अझै पनि मलाई के लाग्छ भने हाम्रो निवर्तमान सभापति आदरणीय शेरबहादुर देउवादाई पार्टीको अधिवेशन उद्घाटन गर्न आइदिनु हुन्छ भन्ने हाम्रो विश्वास छ, किनकि हाम्रो सभापतिज्यूले आग्रह पनि गर्नुभएको छ। त्यसैले अहिले चाहिँ पार्टी समग्रतामा चाहिँ एकदमै एकीकृत भएर अगाडि बढेको परिस्थिति सन्देश दिन उपयुक्त हुन्छ, त्यो परिस्थिति बनिरहेको छ। धेरै साथीहरू सहभागी भइसक्नु भएको छ, केही नेताहरू सहभागी भइदिनु, अझै पनि अब छलफल गरेर उपयुक्त सम्मान चाहिँ सुरक्षित हुने गरी अगाडि बढ्न सक्ने स्थिति नरहने होइन रहन्छ।
0: तर अब एउटा कुरा के छ भने नि प्रदीप पौडेलजी, अब महाधिवेशन सुरु भइ नै सक्यो, अधिवेशन सुरु भइ नै सक्यो, अब यो अवस्थामा तपाईँहरूको पनि त अब कहाँ कसरी एडजस्ट हुने भन्ने खालका रस्साकसी पनि होला नि। तपाईँ महामन्त्रीकै दावेदार हो कि उपसभापतिसम्म जाने तयारी गर्नुभएको छ यो बेला?
1: होइन, म हामीहरू छलफल गर्न बाँकी नै छ। अब हामीहरू यो
0: आइसक्यो नि त, अब त होइन, कति समय नै बाँकी रह्यो र
1: हामीहरू चाहिँ हामीहरू सकेसम्म सबै कुरा सहमतिबाटै अगाडि बढ्ने परिस्थिति निर्माण गर्न खोज्दैछौँ, एक आपसको छलफल गरेर अगाडि बढ्न खोज्दैछौँ। गगन थापाको नेतृत्वको यो टिमलाई सशक्त बनाउने सन्दर्भमा सबैलाई सहभागी बनाउन गराउन खोज्दैछौँ। यस सन्दर्भमा अब यो
0: तपाईँको दावेदारी महामन्त्रीमै रहन्छ होइन अहिले यो अवस्थामा?
1: अहिलेलाई महामन्त्रीमै रहन्छ।
0: उता नैनसिंह महर्जीले पनि महामन्त्री भनेर हिजो कता हालिराख्नु भएको छ सञ्चार माध्यममा होइन, अनि दुईजना महामन्त्रीका प्रखर दावेदार चाहिँ मैदानमा आइ नै सक्नु भएको छ, त्यसपछि अन्य पनि हुनुहुन्छ भने रस्साकसी त यो पाला पनि हुन्छ नि त पदका लागि पोजिसनका लागि।
1: मतलब आकाङ्क्षा राख्ने त्यो कुरा अस्वाभाविक होइन, हामीहरूले छलफल गरेर त्यस बिचबाट अधिकतम सहमति खोजेर अगाडि बढ्छौँ।
0: अब क्रियाशील सदस्यताको साङ्गो पाङ्गो राम्रै तरिकाले लाग्यो, कहीँ कतै अलिकति अब्जेक्सनहरू पनि आएका थिए, त्यो मिल्यो सबै?
1: मतलब यो केही प्राविधिक पक्षमा कहीँ कतै त्रुटिहरू भएका हुन सक्छन् भए पनि, तर हामीले त्यसलाई मिलायौँ, व्यवस्थापन गऱ्यौँ, साथीहरूको सहयोगबाट त्यसलाई चाहिँ व्यवस्थित गर्दै गयौँ। र अब यो व्यवस्थित भएको छ, अब आज आधा जति वडाहरूमा आज अधिवेशन हुँदैछ, त्यसैले
0: शेरबहादुर देउवाजीको गृह जिल्लामा पनि आजै रहेछ वडा अधिवेशन,
1: हजुर त्यहाँ पनि आजै छ।
0: तर उहाँ कर्णबहादुर मल्लजीले चाहिँ स्थगन गर्नुहोस् यसलाई, अहिले चाहिँ नगर्नुहोस् अधिवेशन भनेर आह्वान गर्नुभएको थियो हिजो विज्ञप्ति निकालेर।
1: हामीले अगाडि नै यसलाई चाहिँ घोषणा गरेका हौँ, यो अधिवेशन हाम्रो लागि बाध्यकारी थियो, त्यो चाहिँ उहाँहरूले पूर्ण दाईले पनि बुझ्नु भएको छ। त्यसैले यो परिस्थितिको बाध्यताबाट हामीले अब उहाँले सार्न भनेर जुन आह्वान गर्नुभएको छ त्यो कुरालाई हामीले आत्मसात गर्न नसक्ने स्थिति भयो। त्यसैले यो हामीले यो समयमा अधिवेशन सम्पन्न गर्नै पर्थ्यो, जति सार्न मिल्ने हो हामीले सार्यौँ, तर योभन्दा थप लम्बाउन नसक्ने स्थिति भएपछि हामीले अधिवेशन अगाडि बढाएका हौँ।
0: शेखर कोइराला, शशाङ्क कोइरालाहरूको भूमिका कस्तो रह्यो? उहाँहरू त मेलमिलापको नीति लिएर अगाडि बढेको एउटा विरासत बोकेको परिवारको व्यक्ति पनि हो, त्यसमा उहाँहरूलाई पनि किन मिलाउन सकिएन यतिखेर महामन्त्रीज्यू?
1: होइन हामीहरूले उहाँहरूलाई पनि आग्रह गरेको हो, विशेष गरी शेखर दाईले बिचमा मिलाउनका निम्ति विभिन्न प्रस्तावहरू पनि ल्याउनु भयो, उहाँले निकै कोसिस गरेको पनि देखिन्थ्यो, तर शेखर दाईले ल्याउनु भएका सबै विषयहरूलाई हामीले कार्यान्वयन गर्यौँ, तर ती सबै विषय कार्यान्वयन हुँदा पनि चाहिँ सबै मिल्ने परिस्थिति बनेन। शेखर दाईले गर्नुभएको प्रयास चाहिँ त्यो भनौँ न त्यसलाई म सम्मान गर्न चाहन्छु, तर ती सबै कामहरू पुरा हुँदा पनि सबै आउने स्थिति नबन्दा चाहिँ अलिकति खल्लो भएको स्थिति छ। त्यस कारणले चाहिँ अब उहाँहरूलाई पनि हामीले बारम्बार अनुरोध गरेका हौँ, आग्रह गरेका हौँ, उहाँहरूले भन्नुभएका कुराहरूलाई स्वीकार गरेर अगाडि बढेका हौँ, विशेष गरी शेखर दाईले, तर त्यो परिस्थिति बनेन। अब यो कुरा त मैले किने जस्तो भयो भन्दा पनि ती कुराहरू पुरा भइसकेपछि पनि किन आउनु भएन भन्ने कुरा त शेखर दाई सँगै सोध्नुपर्ने हुन्छ।
0: तर अहिले अब जुन किसिमले कङ्ग्रेसले आफूलाई चाहिँ एउटा बलियो एक डिक्का बनाएर लैजान सक्ने गरी चाहिँ काम गर्न सक्नुपर्ने थियो, त्यसमा सुरुवाती दिनदेखि नै अब यो मुद्दा त अदालतमा अझै पनि एउटा विचाराधीन छ, मूल मुद्दा अदालतमा विचाराधीन छ, त्यो मुद्दाका विषयमा पनि धेरै तर्क वितर्कहरू पनि आएका छन् महामन्त्रीज्यू, अब यो मुद्दाले पनि भोलि कङ्ग्रेसलाई अझ कतै कमजोर त बनाउँदैन?
1: यो राजनीतिक विषय हो, यो अदालती फैसलाको बाटोतिर जाने कुरा उपयुक्त होइन, तर गइ नै सक्यो, अब कसले लानुभयो त्यो एउटा कुरा भयो, त्यसैले अब मुद्दा परिचेर बस्नुभन्दा पनि आपसी समझदारी गरेर अगाडि बढ्ने कुरा चाहिँ उपयुक्त हो। त्यसैले यो हाम्रो एउटै पार्टी हो, यो हामी एउटै परिवारका सदस्यहरू हौँ, त्यो पार्टी निर्माण गर्न हामीले भन्दा अग्रज नेताहरूले अझ बढी योगदान गर्नुभएको छ, त्यसले अहिले समयको माग के हो, पार्टी कसरी अगाडि जाँदा सशक्त हुन्छ भन्ने कुरालाई आत्मसात गरेर हामीहरूले आफूभित्र एकता कायम गर्नका निम्ति सबैले प्रयत्न गर्नुपर्छ, अदालती प्रक्रियाको पर्खाइमा हामी अगाडि बढ्ने कुरा त्यति उपयुक्त होइन, तर त्यस निम्ति हामीले बनाउनु पर्ने वातावरण गर्नुपर्ने निर्णय चाहिँ हामीले सबैले गरे जस्तो लाग्छ। हामीले प्रक्रिया विशेष अधिवेशनको प्रक्रियालाई पनि सुरक्षित गर्नुपर्ने, त्यो विशेष अधिवेशनको दायरा फराकिलो बनाएर त्यहाँ नआउनुभएका साथीहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्ने हाम्रो जुन भूमिका हो, त्यो भूमिकालाई हामीहरूले गगन थापाको नेतृत्वमा हामीहरूले त्यस ढङ्गबाट परिस्थिति बनाउनका निम्ति हामीले थुप्रै प्रयासहरू गरेको कुरा चाहिँ जगजाहेरै छ, तर पनि केही मतलब नेताहरू समेट्न सकिए,
0: अब असन्तुष्टहरूलाई समेट्न सक्ने के आधारहरू तपाईँले देख्नु भएको छ, सँगै पार्टीमा मिलाएर ल्याउन सक्ने, अब यस पछाडिका केही विकल्पहरू?
1: मतलब यसमा छलफलै हुन सक्दैन, विकल्पहरू निकाल्नै सकिँदैन भन्ने होइन, तर विकल्प निकालेर चाहिँ अगाडि बढौँ भन्ने चाहिँ प्रस्ताव अथवा चाहिँ के गर्दा चाहिँ सबै समेटिन सक्नुहुन्छ, नआउनुभएकाहरू आउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ अब नआउनुभएकाहरूबाटै प्रस्ताव भयो भने हामीले त्यसलाई चाहिँ अनुकूल बनाउने प्रयत्न गर्न सक्छौँ।
0: ए भनेपछि अब एउटा नदी हो, नदी आफ्नो रफ्तारमा बगि नै रहन्छ, अब छेउछाउमा यसो खाल्डाखुल्डी बनेर जमेको पानी चाहिँ त्यही रहन्छ भन्ने लाइनमा तपाईँहरू पुगिसक्नुभयो?
1: होइन, मतलब डेफिनेटली पार्टी त एउटा आफ्नो प्रक्रियामा अगाडि बढ्छ, अब यसको व्यक्तिभन्दा पार्टी केही प्रधानता भइ नै हाल्छ, त्यसैले एउटा प्रक्रियामा अगाडि बढिरहेको हो, यो प्रक्रियाभित्र सबैलाई समेट्ने सन्दर्भमा चाहिँ हामीहरूले परिस्थिति बनाउन कोसिस गरेका हौँ, अब अझै पनि गर्दैछौँ।
0: के भन्न चाहनुहुन्छ देशभरिका नेता कार्यकर्ताहरूलाई, किनभने धेरैले सुनिराख्नु भएको छ नेपाली बस यतिखेर कङ्ग्रेसको यो उल्लासमय महाधिवेशनको पूर्व सन्ध्यामा एउटा महामन्त्रीका हैसियतले चाहिँ तपाईँको आग्रह के छ, आह्वान के छ?
1: मतलब यो नेपाली कङ्ग्रेसको अधिवेशनले एउटा उत्साह ल्याएको छ। देशव्यापी रूपमा नेपाली कङ्ग्रेसका साथीहरू जुटेर अधिवेशनमा सहभागी भइरहनु भएको छ। यो चाहिँ नयाँ उत्साहका साथ हामीहरू अगाडि बढिरहेका छौँ। हिजो चाहिँ धेरै ठाउँमा सहमतिका साथ अधिवेशन सम्पन्न भएको छ। आज पनि म सम्पूर्ण साथीहरूलाई उत्साहजनक ढङ्गबाट अधिवेशनमा सहभागी हुनका निम्ति अनुरोध गर्न चाहन्छु। सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्ने प्रयत्न गरिदिन अनुरोध गर्न चाहन्छु। अब त्यो प्रयत्न सफल नभएको अवस्थामा विधि अप्नाएर अगाडि बढ्ने कुरा स्वाभाविक नै हुन्छ। त्यसैले नेपाली कङ्ग्रेसको आज हुने वडा अधिवेशन भव्य रूपमा सम्पन्न गर्नका निम्ति, सुव्यवस्थित ढङ्गबाट सम्पन्न गर्नका निम्ति सबै साथीहरूलाई अधिवेशनमा सहभागी हुन र एकताको सन्देश दिने गरी नेतृत्व चयन गर्न विशेष ढङ्गले अनुरोध गर्न चाहन्छु।
0: हस् महामन्त्रीज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनको शुभकामना पनि। नमस्कार।
1: धन्यवाद।
0: नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: नारगाजी, यहाँलाई एक सय प्रश्नको स्वागत छ।
3: धन्यवाद सर अनिमेजी।
2: तपाईँ अहिले सदनमा हुनुहुन्न, स्वाभाविक रूपमा हुने स्थिति पनि छैन। सडकमा हुनुपर्ने कारण पनि त्यति धेरै अझै बनिसकेका छैन होला, सडकमा पनि देखिनुहुन्न, पार्टीको काममा पनि सक्रिय देखिनुहुन्न। नेकपा त कहाँ छ, कस्तो अवस्थामा छ, के गर्दैछ भन्ने जनतालाई पनि त्यति धेरै थाहा छैन, होइन? तपाईँको राजनीतिक रिटायरमेन्ट नै सुरु भएको त होइन?
3: त्यस्तो चाहिँ होइन। मतलब एउटा कुरो सत्य हो कि म राजनीतिको सक्रिय भूमिकामा सधैँ भइरहनु पर्छ भन्ने चाहिँ म सोध्दिनँ। कोही कोही पछाडि सोध्छ नि, राजनीति भने त कहिले पनि विश्राम लिने कुरो होइन, यो त सधैँ सक्रिय भइरहनु, म त्यसरी चाहिँ
2: सोध्दिनँ।
3: तर पनि अहिले नै विश्राम लिएको स्थिति चाहिँ होइन। अब अहिले देशको अहिलेको परिस्थितिले हामीलाई एकातिर चाहिँ राष्ट्रिय राजनीतिमा कसरी सकारात्मक गुणात्मक हस्तक्षेप गर्ने भन्नेतिर सोच्न बाध्य तुल्याएको छ भने, अर्कोतिर हामीले आफ्नै पार्टीको रूपान्तर पुनर्गठनको कामलाई मुख्य बनाएर कसरी अगाडि बढ्ने भनेर मुख्यतः हामी अहिले तात्कालिक रूपमा पार्टी एकीकरण पछाडिको एकीकृत समितिहरू बनाउने र बिस्तारै महाधिवेशनको तयारीमा जाने र त्यो महाधिवेशनको चाहिँ रूपान्तर पुनर्गठनको एउटा उत्कर्ष बिन्दु बनोस् भन्नेमा अहिले हामी छलफल पार्टीभित्र त्यसमा छौँ, अहिले छलफल सुरु गरिराखेका छौँ भने, अब बाहिर त तपाईँले देखिरहनु भएको छ नयाँ सरकार बनाएको केही समय त्यस पछाडि तुरुन्तै फेरि चाहिँ यो भनौँ न केही समयमा चाहिँ मानिसहरूको अपेक्षाको विपरीत कामहरू भइरहेको स्थितिमा त्यसमाथि यो जलवायु विपदको रूपमा जुन प्रकारको अहिले भोटेको छ, त्रिशुली प्रलयकारी बाढी आयो, त्यसले गर्दाखेरि राष्ट्रिय एकता त्यसमा आवश्यकता छ भनेर हामी त्यसैमा लागिरहेको।
2: राष्ट्रिय राजनीतिको बारेमा कुरा गरौँला, नेकपाको आन्तरिक राजनीतिका बारेमा पनि कुरा गरौँला, त्यो महाधिवेशन मङ्सिरमा हुने पनि हो कि होइन त्यो पनि गरौँला, त्यो कुरा सिरियल्ली गरौँला। तर अलिकति मलाई तपाईँलाई जान्न मन लागेको, तपाईँको बारेमा जनतालाई पनि जानकारी होस् भनेर सुन्न मन लागेको कुरा के भने, जनताको नजरमा तपाईँ एक खालको बेदागी नेता मानिनुहुन्छ कम्युनिस्ट नेताहरू मध्ये, सरकारमा जाँदा पनि राम्रा काम गर्न खोज्ने नेतामै गनिनुहुन्थ्यो तपाईँ, त्यसरी हेरिन्थ्यो बाहिरबाट हेर्दा, तपाईँको सक्रियता त्यस्तो देखिन्थ्यो, तपाईँको राष्ट्रवादी छवि पनि छ, राष्ट्रवादी नेताका रूपमा हेरिन्छ, सबैलाई मिलाएर लैजान सक्ने क्षमता पनि छ तपाईँको, तर पनि तपाईँ संसदीय राजनीतिमा फेल खाइरहेको जस्तो देखियो कि नारायण काजीजी, तपाईँलाई के लाग्छ संसदीय राजनीतिमा असक्षम भइएको हो या असफल भइएको हो?
3: अब त्यसमा चाहिँ तपाईँले भनेको कुरा जुन कोणबाट भन्न खोज्नु भएको छ त्यो सही नै छ। म चाहिँ निर्वाचनमा प्रतिस्पर्धामा गएँ, तर निर्वाचनमा यो पटक मात्र होइन अहिलो पटक पनि मैले निर्वाचनमा विजय हासिल गर्न सकिनँ।
2: 70मा मकवानपुरमा आएको अवस्था भयो,
3: त्यसपछि गोर्खामा
2: 82मा
3: त्यसरी हेर्दाखेरि चाहिँ कहीँ नै कहीँ त्यो केही सीमा केही कमजोरीहरू होलान् भन्ने लाग्छ। तर मैले कुन कोणबाट हेर्छु भने नि, तपाईँले चाहिँ तिमीले देश र जनताको विपक्षमा कुनै काम गरे गरेनौ, जनताको हितविरुद्ध कुनै काम गरी गरेनौँ, यो देशलाई सकारात्मक परिवर्तन दिशातिर लैजाने योगदान आफूले सकेको गरेका छ कि छैन भन्दाखेरि त्यो कोणबाट म सन्तुष्ट छु। त्यस कारण मेरो ग्याप कहाँ भयो त भने सायद अहिलेको यो परिस्थितिमा, अहिलेको जुन प्रकारको चुनावी प्रतिस्पर्धाको स्थिति छ, त्यहाँ मेरा केही कार्यशैलीहरूमा अहिलेको जस्तै हुनु नसकेकोमा समस्या छ होइन। अर्को चाहिँ मैले जनतालाई बुझाउन सकेन भने स्वीकार गर्नु पऱ्यो नि त होइन, जनतालाई त म दोष दिन चाहन्न होइन। अहिलेको वातावरणमा जुन प्रकारको आर्थिकै होला वा जे पनि भन्ने तर नगर्दै पनि हुने होला,
2: 70 नै हेर्न पर्यो, 82 मात्रै पनि हेर्न भएन।
3: त्यसरी हेर्दाखेरि चाहिँ
2: संसदीय राजनीतिमा अलि मेसो पाउनु भएन, त्यसो भए यो चुनावी राजनीतिमा,
3: चुनावमा चाहिँ एउटा त कस्तो छ भने नि अब यो बहसकै विषय छ। हेर्नुहोस्, मैले त पहिला कुरा स्वीकार गर्नु पर्यो कि मैले चुनावमा सफलता पाउन सकिनँ, त्यसमा मैले सहज रूपमा जनताको फैसलालाई मान्नुपर्छ र जनतालाई मैले बुझाउन सकिनँ वा मेरो पक्षमा जनता मत मार्फत उभिन सकेन भनेर त्यसलाई स्वीकार गर्नु पर्यो, पहिलो कुरा बिना हिचकिचाट। दोस्रो कुरा चाहिँ के भने, मैले अघि भने तैँले कुनै गल्ती गरेका छ कि, देश र जनताको विरुद्धमा कुनै काम गरेका छ कि, सुशासनको विरुद्ध कुनै काम गरेका छ कि, राजनीतिलाई सफा गर्ने अभियानको विरुद्ध कुनै काम गरेका छ कि भन्दाखेरि चाहिँ राष्ट्रियताको पक्षमा, देश र जनताको हितको पक्षमा, लोकतन्त्रको पक्षमा, सुशासन र समृद्धिको पक्षमा लगातार काम गरिरहेको छ, त्यसमा मेरो त्रुटि छैन, दोष छैन। त्यस कारणले जनताले मतमा मलाई विजय प्राप्त गराउन नसके पनि वा नभए पनि म त्यसमा फेरि मैले गल्ती गरेको छ कि छैन यसो हेर्दाखेरि मैले गल्ती गरेँ त्यसमा म सन्तुष्ट छु। सायद यो संसदीय चुनावी परिवेशमा मैले कार्यशैली चाहिँ मा जे सम्झौता गर्नुपर्थ्यो नि त्यो सम्झौता मैले गरेको छैन, एउटा कुरो नि। जस्तो भनौँ न, म तपाईँलाई एकदम उदाहरण दिन्छु, अस्ति मात्रै पनि यो समानुपातिको हामी छलफल गर्दैछौँ, समानुपातिक सूचीमा हाम्रो प्रचण्ड गभर्मेन्ट माधव कुमार म, बाहिर केही साथीहरू हुनुहुन्थ्यो, समानुपातिको सूचीमा चाहिँ फलना पार्नु पर्यो वा को हुनु पर्यो भनेर आउनुभएको, अनि हामीले सल्लाह गऱ्यौँ, जम्मै कोणबाट क्राइटेरियाबाट हेर्दाखेरि मिल्दैन उहाँहरूले भनेको भन्ने भयो। त्यसपछि उहाँहरूलाई बोलाइयो, बोलाउँदाखेरि उहाँहरूले सिधै भन्नु भएन, उहाँहरूले के भन्नुभयो भने अझै पनि फाइनल निर्णय भएको छैन, अब हेरौँ है, हुन पनि सक्ला नहुन पनि सक्ला, अलिक गाह्रो गाह्रो चाहिँ छ भन्नुभयो।
2: कसले? अरू बाँकी नेता
3: अरू उहाँहरू दुईजनाले,
2: प्रचण्डजी,
3: प्रचण्ड गभर्नर माधव कवाडाले। त्यसै सबैलाई त्यसो भनेर पठाइदिनु भयो। मैले भने के हो खिया, सिधै भन्दै त भइहाल्यो नि, यसपटक सम्भव छैन, कुराउँदैन, यसपटक सम्भव छैन भएन है भनेर कन्भिन्स गरेर पढाउनु पर्छ र भने यसैमा फरक छ, तपाईँले चुनाव नजिते पनि एउटा कारण यो भनेर कमल प्रचण्डले नै भन्नुभयो। एउटा घटनै अर्को बताइदिन्छु म तपाईँलाई, एकचोटि चाहिँ एकजना लेक्चररमा जाँच दिनुभएको रहेछ मेरो गृह जिल्लाकै, उहाँले आएर त्यो त्रिविसी आएको साथीलाई भनिदिनु पर्यो तपाईँलाई मान्छन्, त्यस कारणले भनिदिनु पर्यो। मैले भने पहिलाको सेवा आयोगले ठुलो भ्रष्टाचार गर्यो भनेर कापी समेत चाहिँ गडबडी भएको कुरा अख्तियारले मगाएर सारा गरेपछि हामीले नयाँ बनाएको, त्यस्तो नगरौँ है भनेर बनाएको, अनि त्यहाँ भन्न जाने तपाईँको कापी खोजेर उहाँलाई चाहिँ नम्बर दिनुहोस् है भन्न जाने, यस्तो नचाहिने कुरा गर्नुहुन्छ तपाईँहरूले,
2: यो नगर्दा तपाईँ चुनावमा हार्ने अवस्था आयो।
3: त्यस पछाडि मलाई सिधै भन्ने होइन, तपाईँ त्यस्तै भन्नुहुन्छ खालि चाहिँ सबैले त्यही गर्छन् सबैले त्यही गर्छन्, म चाहिँ गर्दिनँ, म त्यसो गर्न सक्दिनँ भने चाहिँ मलाई सिधै मुखमै भन्यो, त्यसैले त मैले चुनाव हारेर फेरि हार्नुहुन्छ भन्यो। मैले भने म सत्यको पक्षमा 1000 चुनाव हारे पनि म मूल्यवान छोड्दिनँ।
2: तर तपाईँलाई फेरि अर्को आरोप पनि त लाग्छ, तपाईँको आफ्नो गुटको या पुरानो एकता केन्द्रको संरक्षण गर्ने ती नेताहरूलाई पटक पटक सुविधा दिने,
3: त्यस्तो होइन, त्यस्तो
2: यिनीहरूलाई नै च्याप्ने,
3: त्यो चाहिँ गलत हो,
2: यिनीहरूलाई नै बोकेर हिँड्ने।
3: पार्टीमा यो कुरा छलफल छ, मैले नै नेपालको कम्युनिस्ट सबभन्दा पहिले राखे जस्तो लाग्छ, तात्कालिक एकता केन्द्र जो माओवादीले जनयुद्ध सुरु गर्नुभन्दा अगाडि एकता केन्द्रमा एउटा प्लेनम भएको थियो हाम्रो, त्यो प्लेनममा मैले प्रस्ताव राखेको थिएँ गुटको विरोध विचार समूहको स्वीकारोक्ति भनेर। गुट भने चाहिँ के हो भने निज स्वार्थमा आधारित, आफ्नो वा आफ्ना केही मान्छेहरूको स्वार्थमा आधारित भएर एउटा ग्याङ जस्तो बनाउनु होइन, त्यो चाहिँ गुट हो। अर्को चाहिँ पार्टीमा आदर्शको पक्षमा, विधिको पक्षमा, विचारको पक्षमा, संस्कृतिको पक्षमा होइन न्यायको पक्षमा सङ्गठित सङ्घर्ष गर्नु चाहिँ त्यसले विचार समूहको रूप लिन सक्छ। विचारको श्रृङ्खलामै मतभेद भयो भने त्यो पार्टीको रूपान्तरको निम्ति सङ्गठित सङ्घर्ष भयो भने चाहिँ त्यो विचार समूह बन्छ। त्यस कारण म कहिले गुटको पक्षमा छैन। गुट चाहिँ अब यो
2: गिरिराज मणि पोखरेलहरूलाई चाहिँ आफ्नो
3: पार्टीको लागि बिच हो, त्यो चाहिँ यस्तो हो,
2: पनि कोटा माग्नुहुन्छ,
3: त्यो याद कुरो हो,
2: सङ्गठनमा पनि कोटा माग्नुहुन्छ,
3: याद कुरो अहिले अहिले तपाईँ हेर्नु त्यो सत्य 100% सत्य हो। तर तपाईँ चाहिँ त यो पार्टी त एकीकृत भएर आइसक्यो, हामी नेकपा एमालेसँग पनि एकता गरेको पार्टी हो, अनि त्यस्तो पार्टीमा कुनै चाहिँ तर्क गर्नु पऱ्यो भने तैँले जनयुद्ध गरेका थिइस् भन्न त पाइएन नि त, त्यस्तो भन्ने पो त हुनुहुन्न नि त। हामी त जनयुद्ध होस् जनआन्दोलन गरे, अहिले भन्नुहोस् न शान्ति प्रक्रियामा आएकै, शान्ति प्रक्रियामा आएपछि जन्मेको मान्छे कति वर्षको भन्नुहोस् त, 63 साल पछाडि अहिले 20 वर्षको भइसक्यो
2: सरकारी चरण भइसक्यो,
3: 20 वर्षको भइसक्यो, अनि हामी चाहिँ त्यो मात्रै कुरा गर्न हुन्छ त, हुँदैन। त्यस कारणले
2: लड्ने बेलामा भाग्यो अहिले ठुला कुरा गर्छ,
3: होइन पृष्ठभूमिबाट आएको साथीहरूलाई नदेख्ने कुरा हुँदाखेरि त त्यो बुझेको साथीहरूले भनिदिनु पर्यो, हामीले बाध्य भएर फलना यस्तो हो है, यतिदेखि सङ्घर्ष गरे है, न्याय गर्नुपर्छ यति भन्ने हो, तर हामीले त सबै सिङ्गो पार्टीलाई हेर्ने हो। त्यस कारणले म भित्रदेखि भन्छु गुटको पक्षमा कहिले छैन।
2: नायकजी अगाडि बढौँ, अब ल तपाईँ त्यसको पक्षमा हुनुहुन्न, तपाईँ चुनाव हार्नुको कारण यो हो किनकि तपाईँ सिधा सिधा हुनुहुन्छ, बङ्गाडिङ्गा कुरा धेरै गर्न जान्नुहुन्छ, अगाडि जाउँ। यति गर्ने मान्छेलाई पनि जनताले पत्याइदिएनन्, फेरि यति गर्ने मान्छेलाई पनि जनताले चिनेनन्। अहिले भोटेको सीमा बाढीले जसरी बजारहरू सखा पारिदियो, अघिल्लो वर्षको जेएनजी आन्दोलनले पुराना नेताहरूलाई फर्किनै नसक्ने गरेर बनाएर दियो। अब यो पोइन्टमा आउँदा डर लागेको छैन तपाईँलाई, राजनीति सकियो क्या बाबा, अब फर्किन सकिन्न क्या भन्ने भएन?
3: पहिलो कुरा त हेर्नुहोस्, राजनीति के को लागि? मेरो व्यक्तिगत लागि अरूले कसैले जागिर खान्छ, कसैले शिक्षक होला होइन जागिर खा होला, कोही कर्मचारी होला, कोहीले उद्योग चला होला, कोहीले व्यापार चला होला होइन, त्यस्तै त्यस्तै कोहीले कृषि गरे होला, त्यस्तै त्यस्तै एउटा धन्दा चलाउनुमा राजनीतिमा आउने एउटा छ, जसले राजनीतिलाई आफ्नो धन्दा ठान्छ होइन, हामी चाहिँ के राजनीतिमा के हो त भन्दाखेरि परिवर्तनको माध्यम र जनताको सेवाको साधन, त्यसको निम्ति हामी राजनीतिमा छ। हामी नभएर कसैले राम्रो गरे पनि हामी राजनीतिमा त परधानी भइयो भनेर सोच्नु त मैले नै होइन, त्यो त राम्रो कुरा हो, जसले गरे पनि यो देशमा सुधार होस्, परिवर्तन होस्, जनताको समृद्धि होस् भन्ने सोच्ने हो। त्यसरी हेर्दाखेरि हाम्रो राजनीति के हुन्छ भनेर व्यक्तिगत रूपमा सोच्ने प्रश्न मैले कहिले अगाडि राखेकै छैन।
2: तर तपाईँ राजनीति कार्यकर्ता हो, राजनीतिमा फर्किने आश छ कि छैन, मेरो प्रश्न त्यति थियो।
3: त्यो त छैन डेफिनेटली, किनभने नेपालमा अहिले पनि म भन्छु नेपालको आवश्यकता र आधार दुवै कोणबाट हामीले वामपन्थी वा कम्युनिस्ट शक्तिहरूले अगाडि बढ्ने सम्भावना छ र आवश्यक पनि छ, सम्भावना र आवश्यकता दुवै छ,
2: त्यो तपाईँको बुझाइ भयो। तर नेपालको राजनीतिको गाडी दौडिसक्यो, एक वर्ष अगाडि गइसक्यो,
3: त्यस्तो लाग्दैन? हेर्नुहोस् न अहिले हेर्नुहोस् न, नेपाली जनताले निश्चित रूपमा
2: जेएनजी आन्दोलन भएको एक वर्ष,
3: जेएनजी आन्दोलन पछाडिको कुरामा, जेएनजी आन्दोलनको दुईवटा पक्ष छ, हामीले सुरुदेखि भने अहिले आएर त पुष्टि भइराखेको छ होइन, एउटा चाहिँ यो राजनीतिक परिवर्तन, जो त ठुलो राजनीतिक परिवर्तन भयो इतिहासमा, जो राजनीतिक परिवर्तन भयो सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधान मार्फत हामीले संस्थागत गऱ्यौँ, अरू देशको परम्परागत संसदीय गणतन्त्र लोकतन्त्र भन्दा अलिक भिन्न प्रकारको लोकतन्त्र यहीँ स्थापित पनि गऱ्यौँ। त्यसपछिको हाम्रो मूल काम के थियो? सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धिलाई तीव्रता प्रदान गर्ने, फड्को गाउँमा पुर्याउने र त्यसको प्रतिफल आम जनतालाई दिने, र यो राजनीतिक परिवर्तनले हामीले राजनीतिक अधिकार मात्रै दिएन, हाम्रो जीवन पनि फेरियो भन्ने ठाउँमा पुर्याउनु थियो। तर जनतालाई कहाँनिर असन्तुष्ट भयो? हामीले धेर थोर परिवर्तन त गर्न खोज्यौँ, तर नेपाली जनताको अपेक्षा, नेपाली समाजको आवश्यकता र ऐतिहासिक परिवर्तनको निर्देश अनुरूपको सामाजिक आर्थिक रूपान्तरण फड्को मार्न सकेनौँ। त्यसपछि जनतामा असन्तुष्टि, आक्रोश, निराशा पैदा भयो, एउटा त्यसले पैदा गरेको वस्तुगत पृष्ठभूमि,
2: जनताको जीवनमा परिवर्तन आएन, नेताको जीवनमा आमूल परिवर्तन आयो,
3: त्यो पनि देखियो। त्यसै कारणले भ्रष्टाचार, नातावाद, कृपावादको विरुद्ध जनतामा एउटा असन्तुष्टि र आक्रोश आयो, एउटा वस्तुगत आधार थियो। अर्को आधार पनि छ, भू राजनीतिको आधार होइन, जसले यहाँ त्यस्तो परिस्थिति नभए उनीहरूले चाहँदैमा के हुन सक्दैन होइन, तर फेरि त्यतिमा मात्रै सीमित गरेर बुझ्नु पनि हुँदैन हामीले त्यसलाई। नेपाललाई आफ्नो रणनीतिक स्वार्थको क्रीडास्थल बनाउने शक्तिहरूले कुन अवसर पाइन्छ, कुन मौका पाइन्छ भने हेरिराखे तर प्लान बनाइराखेका थिए, त्यही प्लान पनि जोडेर यो प्रक्रिया अगाडि बढ्यो। तैपनि चुनावसम्म जाँदाखेरि जनताले सुशासन, समृद्धि र सामाजिक न्यायको परिवर्तनको आकाङ्क्षाबाट अभिप्रेरित भएर होइन अनि नयाँलाई एकचोटि हेराउन त भनेर मत दिए, यो त यथार्थ हो। तर अहिलेको परिस्थिति के छ त भन्दाखेरि
2: म भन्छु अहिलेको परिस्थिति के छ भने तपाईँहरूले नपत्याएका, नटेरेका, नगनेका फुच्चे केटाकेटीहरूले सरकार हाँकेका छन्,
3: सरकार
2: बालतालले हाँकेका छन्। यस्तो मा विपत्तिमा पनि न हडबडाइकन, न डराइकन ट्याकल गरेका छन्। यो त अचम्म लाग्दछ। फेरि
3: निमेषजी, नेपाली जनताको अपेक्षा र समाजको आवश्यकता अनुसार यो सरकार जान सकेन। वास्तवमा हामी त के चाहन्थ्यौँ भने नि, यद्यपि हाम्रो रिजर्भेसन छ, हाम्रो विश्लेषण थियो यो पार्टी कसरी बन्यो, यो जेएनजीभित्रको एउटा पक्ष के हो, भाद्र 24 प्रतिक्रान्तिकारी राष्ट्रद्रोही विध्वंस के हो, त्यसपछिको चुनावमा जो परिणाम आयो जनताले मत त दिए तर त्यो के हो, त्यसले कता लैजाला भनेर हाम्रो दृष्टिकोण विश्लेषण थियो। तै पनि व्यक्तिगत रूपमा र हामी के चाहन्थ्यौँ भने सायद हाम्रो पार्टी राम्रो काम गर्छ भने, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गर्छ र जनतालाई फेरि धोका हुँदैन भने त राम्रो हो, हामी त समर्थन गर्छौँ भनेको थियौँ। हामीले हाम्रो विश्लेषणलाई गलत पुष्टि गरिदियोस्, जनताले धोका नपाओस् भनी सोध्थ्यौँ, तर भइदियो के भने हामीले जे दृष्टिकोण विश्लेषण गरेका थियौँ नि पुष्टि त्यही हुँदैछ र जनताले फेरि धोका पाउँदैछ।
2: किन तपाईँहरूले भन्दा नराम्रो के गर्यो र यो सरकार?
3: होइन, यो सरकारले त हेर्नुहोस्, पहिला कुरो त राष्ट्रिय
2: पहिला राम्रो काम केही भएको छैन,
3: राम्रो काम गुणात्मक ढङ्गले केही भएको छैन।
2: नारायण काजी श्रेष्ठको आँखाले देखेको यो सरकारका राम्रा काम 1, 2, 3 केही भन्न सक्छ?
3: होइन, पहिला चाहिँ उहाँहरूले गर्नुहुन्छ कि क्या भने 2-4 कुरा गर्नु खोजेको थियो, त्यो पनि विचलित भइसक्नु। एउटा उहाँले चाहिँ कूटनीतिक आचार संहिताको पालना गर्ने, होइन, समय पनि कम खर्च गर्ने, ग्रुपमा मात्रै भेट्ने, होइन, बाहिरका मान्छेहरूलाई पनि नभेट्ने गर्नु खोज्नुभयो, त्यो पनि सिद्धियो। त्यसपछि चाहिँ पासपोर्ट घरमा पुर्याउने, लाइसेन्स घरमा पुर्याउने भने त्यो पनि सिद्धियो, है किन? अब महँगी आदि इत्यादि जनजीविकाको सब विदेशमा चाहिँ अलिक कम हुन्छ कि पढ्न जाने, रोजगारीमा जाने, त्यो पनि भएन, जस्ताको तस्तै बढिराखेको छ, होइन। अब तपाईँ त्योभन्दा नि मुख्य कुरा म के ठान्छु भने नि, नेपालको इतिहासमा निमेषजी पहिलो पटक राष्ट्रिय स्वाधीनताको सवालमा, सार्वभौमिकताको सवालमा प्रधानमन्त्रीले नै रोस्टरमा पुगेर यति गलत घातक कुरा बोलेको इतिहास छैन। र नेपाली समाज अहिले राष्ट्रिय स्वाधीनताको भन विभाजित सचेत ढङ्गले गराउने प्रयत्न भयो, यो कहिले भएको थिएन, यो गम्भीर कुरा छ। तपाईँ त अब प्रधानमन्त्रीले बोलिसकेपछि राष्ट्रपतिका सांसद र नेताहरू त नेपालले भारतको जग्गा कहाँ मिचिया छ भनेर पुष्टि गर्न खोज्दै पनि हिँड्नुभयो,
2: भिडियो बनाउँदै,
3: कति पीडा भन्नुहोस् त, कति पीडाकै कुरा यो, होइन। त्यस कारण राष्ट्रिय स्वाधीनताको सवालमा पनि उहाँले सकारात्मक यात्रा जानु भएन। दोस्रो कुरा, संविधान र लोकतन्त्रको हकमा उहाँहरूले के गर्नु, रुल अफ द ल उहाँहरू आउनुको मुख्य कारण त्यो थियो, होइन, त्यो देखियो त देखिएन। कतिसम्म भने नि लाज मर्नु, मेरिटोक्रेसी भने होइन, उहाँहरूले त यतिसम्म घटना भएको छ कि आफूलाई फैसला गर्ने मान्छे एउटा अदालतको अध्यक्ष बनाऊ, कामु प्रधान न्यायाधीशले निर्देशन नमान्ने एउटा व्यक्तिलाई संविधानको प्रमुख बनाऊ, हेर्नुहोस् है त। त्यसपछि चाहिँ साँझमा अन्तर्वार्ता छ, दिउँसै नियुक्ति देऊ, कस्तो हुने नि तपाईँ हो, यही हो त सोचेको,
2: अख्तियार प्रमुखलाई लगाएर दिनभरि राखेर
3: हेर्नुहोस् त,
2: यो मुद्दा चलन भए चला,
3: त्यस कारणले कुरा गयो र डेमोक्रेसीको कुरा गर्नुहुन्छ जस्तो भनौँ न, उहाँहरूले विधायक संगठन बन्द गर्ने कुरा गर्नु, निर्णय गर्नुभयो, ट्रेड युनियन बन्द गर्ने निर्णय गर्नुभयो, हामी नै लडेको हौँ, हामीले सफल भएनौँ होला कि, कुनै पनि हालतमा शिक्षा क्षेत्रमा, प्रायोगिक क्षेत्रमा राजनीतिक हर्ष चाहिँ हुनुहुन्न, हाम्रा हातले पनि जस्तो गरेका छन् बन्द गर्नुपर्छ
2: भनेर
3: लड्यो,
2: अति गरे हो नि,
3: तर राजनीति हस्तक्षेपबाट बन्द गर्नुपर्छ भनेर विद्यार्थी संगठन प्रतिबन्ध लगाउनु पर्छ एउटै कुरा हो र,
2: तर जनताले वावाई गरे
3: होइन,
2: जनता त एकदम खुसी छ यो विद्यार्थी संगठन बन्द गरेको र ट्रेड युनियन बन्द गरेकोमा त जनता त
3: जनताले
2: भोट दिने जनता नै खुसी छ,
3: जनताले अहिले तत्काल के कुरामा रमाउँछ भन्ने मात्रै आधारमा विधिको शासन र लोकतन्त्र अगाडि बढ्दैन, होइन, त्यस कारणले त्यो त गलतै हो। शैक्षिक र प्राज्ञिक क्षेत्रमा राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने सही हो, तर अहिले त झन् त्यो बढ्यो। एकातिर ट्रेड युनियन र उसलाई बन्द गर्ने, अर्कोतिर भिसीलाई बोलाउने, रजिस्टरलाई बोलाउने, यो गर भन्ने, त्यो गर भन्ने, एउटा चिज पठाउने, त्यसको आधारमा गर्ने काम सुरु भएको छ।
2: डाइरेक्ट आफै निर्देशन दिने,
3: त्यस कारण राष्ट्रिय स्वाधीनता खतरामा पार्यो, संविधान र लोकतन्त्रको रक्षाको प्रश्न गम्भीर बन्यो, विधि र कानुनको शासन र सुशासन गम्भीर चाहिँ उपेक्षा भाव भएर गलत दिशातिर गइराखेका छ। अब गरिब जनताको कुरा, 2 करोडको लगानी गर्ने किसानले मात्रै अनुदान पाउने, यो किसानको यही हो नेपालको किसानलाई हित गरे। अनि अर्को कुरा, सुकुम्बासीलाई त नागरिक मात्रै होइन भने होइन, मान्छे होइन भन्ने व्यवहार गरियो, त्यस्तो पनि हुन्छ त होइन। यो स्वर कोणबाट हेर्दाखेरि चाहिँ सरकारले सकारात्मक दिशातिर काम गरेन,
2: सरकारी अस्पताल
3: विश्लेषण गलत र सरकारले जनता र देशको पछि केही काम गरे, समर्थन गर्थ्यौँ हामी भन्दा भन्दै पनि त्यो दिशातिर गएन। र अहिले सङ्कट के पर्यो, हाम्रो सामान्य, यो मलाई एउटा सेन्टेन्स कम्प्लिट गरिदिनुहोस्, हाम्रो नियमित प्रमुख कार्यभार के हुनु पर्थ्यो भने सुशासन, समृद्धि र सामाजिक न्याय,
2: जनताले खोजेको त्यही हो,
3: जनताले खोजेको
2: पहिला त्यति हो।
3: तर भयो के त अब भन्दाखेरि, राष्ट्रिय स्वाधीनता सङ्कटमा पर्यो, संविधान र लोकतन्त्रको उपलब्धिहरू पनि सङ्कटमा परेका छ, त्यसमाथि खतरा छ, त्यस कारण सुशासन, समृद्धि र सामाजिक न्याय त पछाडि पर्यो होइन। यो स्थिति ल्याउनुमा त वार दिनमा रुख्नु,
2: सरकारी अस्पताल बाहिर बच्चा जन्माउने जस्ता हत्कण्डा अप्नाएर सरकारलाई फेल खुवाउन खोजिँदैछ अरे। यहाँ उद्योगी व्यवसायीले ग्यास लुकाइदिएर सरकारलाई फेल खुवाउन खोज्दैछन्, असहयोग हुँदैछ अरे नि त यहाँ फेरि।
3: कस्तो मतलब कुरा सुन्दाखेरि नि कहिले कहीँ त यो देश समाज कहाँ गयो, यति धेरै अस्थिरता, अनिश्चय, अराजकता, नकारात्मकतामा देश कहिले गएको थिएन, नेपाली समाज कहिले गएको थिएन।
2: सरकारलाई गाली गर्नुभयो भने तपाईँलाई जिउँदै मरे सर हुन्छ यहाँ।
3: अब आफ्नो श्रीमान खोजी गर्नु पर्यो भनेर सरकारलाई कराउँदाखेरि त्यो श्रीमतीहरूलाई, घरको परिवारलाई सामाजिक सञ्जालमा गाली गरेको तपाईँ कसरी सहन सक्नुहुन्छ? समाज कता लैजानु खोजे होइन, सत्ताको विरोध कसैले गर्यो भने, सरकारको विरोध गर्यो भने, यस्तो खालको स्थिति छ। यसले त समाज त खतम हुन्छ नि,
2: तर कारवाही गर्ने कुरा छ, तिनीहरू अपराधी हुन् भन्नुभएको छ प्रधानमन्त्रीले। राष्ट्रपति सभापतिले पनि यस्तालाई त हामीले सदस्यता पनि दिनौँ, यदि रहेछन् भने कारवाही गर्छौँ भन्नुभएको छ, तर कारवाही गरेको देखेको छैन।
3: रविजीसम्मले भन्नुभयो, प्रधानमन्त्रीले यो सन्दर्भमा चाहिँ भन्नुभयो, तर भन्नलाई भन्नुभयो कमी पटकै भएको छैन,
2: कारवाही पनि देखिएन, देखियो
3: देखिएन, कहाँ देखियो,
2: कसैलाई कारवाही भयो
3: छैन,
2: यो लेख्नेहरू यति पक्राउ पर्यो भनेर आयो,
3: यति धेरै नकारात्मकता, यति धेरै अराजकता, हेर्नुहोस् बाफ्रे बाप, कोही सुन्नै तयार छैन है। क्रिटिक आलोचनात्मक चेत बिना कुनै पनि डेमोक्रेसीले कामै गर्दैन।
2: तपाईँहरूलाई फेरि राजनीति सिकाउन आइरहनु भएको छ नि त, गृहमन्त्रीजी सुदन गुरुङजीहरूले तपाईँहरू पुरानाबाट राजनीति सिक्ने र सिकाउन आएका छौँ, बढी बोल्ने होइन
3: निमेशजी,
2: सिकाउन त पाइयो नि फेरि,
3: के भन्ने के भन्ने, कुनै राजनीतिक पार्टीमा म लाग्यो भने यही झुन्डिन्छु, मलाई झुन्ड्याइदिनुहोस्। अर्को ठाउँमा मन्त्री, म कहिले मन्त्रीलाई होइन देश बनाउला, मन्त्री भयो भने मलाई मारिदिनुहोस्, गोली हानिदिनुहोस्, उही मान्छे भन्ने हो, उसले भन्ने होइन, उसको कुरा के हामीले चाहिँ सुनेर टिप्पणी गर्ने, के किन सोधे त पहिले भने,
2: देशको गृहमन्त्री हो नसोधेर मैले कसलाई सोधौँ त,
3: हेर्नु न। अनि अहिले त आइरहेछ, पहिला त उसले भन्थ्यो म त पानी मार्न गएँ भन्थ्यो, त्यसपछि त्यो अहिले त सार्वजनिक सामाजिक सञ्जालमा ए भिडियोहरू धेरै आउँछ, खबरदार, त्यहाँ कहिले राष्ट्रपति कार्यालयमा फोन गरेका छ, कहिले कहाँ सेनापति कहाँ फोन गरेका छ, यस्तो हुनु पर्यो उस्तो हुनु पर्यो भनिहाल्छ, हेर्नुहोस्। त्यसपछि अहिले त हुँदाहुँदा मलाई लगाएर चाहिँ यो आइसिसी भवन, संसद भवन चाहिँ भत्का जला भनेर चाहिँ लगा होइन, खै मैले के पाएको भनेर त मान्छे आइसक्यो
2: उनीहरूकै अगाडि,
3: आइसक्यो त बाहिर सार्वजनिकमा बोलिसक्यो त उसले, मैले आँखा खत्तम बनाएँ,
2: अनुहार बिग्रियो,
3: आँखा बिग्रियो, मलाई त्यसरी लगाइयो भनेछ,
2: के सम्झी के मैले के पाएँ के भन्दैछ,
3: हो त
2: त्यो कति सत्य हो, ऊ लोक सहभागी थियो थिएन अर्को कुरा होला,
3: अब
2: मान्छे भन्दै आए।
3: अहिले हेर्नुहोस् यति मतलब तपाईँले अहिले हेर्नु द ग्रे जोन, अमेरिकी अनलाइन सञ्चार मिडिया जो चाहिँ विशेष त विकिलिक्स जस्तै जस्तै गोपनीय समाचारहरू, डकुमेन्ट्सहरूबाट केही समाचार आफ्नो तर्फबाट मेहनत गरेर ल्याएर सार्वजनिक गर्ने गर्छ, उसले त सबै भनिराखेको छ त, नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी भन्ने संस्था र कन्सोर्टियम फर होइन इलेक्सन एन्ड पिपुल्स पार्टिसिपेसन प्रोसेसमा कति लगानी गरेको थियो? $20 मिलियन लगानी गरेको थियो नेपालको लागि, र यो अब नीति विमर्श भन्नेमा फाइनेन्स गर्ने, अरूलाई फाइनेन्स गर्ने, कसरी चाहिँ राजनीतिक पार्टीका नेतालाई बदनाम गराउने, कसरी सामाजिक सञ्जाल आक्रमक बनाउने, कसरी आफ्ना मान्छेहरूलाई स्थापित गर्ने, कसरी पुरानाहरूलाई बदनाम गराउने भने एकदमै कोचिङ गरेको थियो भने त आइसक्यो त।
2: को कसको नाम आयो रे?
3: अहिले नाम त अब तिनजनाको त नाम त प्रष्टै आएको छ मिडियामा, ऊ त्यो लिक भनेर, एउटा बालेन्जीको, सुदनजीको, रविजीको त नामै आएको छ।
2: तर तपाईँहरूले यसरी यो सरकारले पनि काम गर्न सकेन, हामीलाई जे गरेनन् भनेर जनताले भोट दिएका थिए उनीहरूलाई, उनीहरूले पनि केही गरेनन्, त्योभन्दा बढी नै गर्दैछन्। यहाँ राष्ट्रिय स्वाधीनतामाथि नै ठुलो आशा हुने काम गरेका छन्, गम्भीर कुरा गरेका छन् भनिरहँदा पनि जनताले त अझै पनि विश्वास गरेको छ है।
3: यस्तो छ कि
2: बालेन्जीले गर्न खोजेका छन्, सुदनजीले गर्न खोजेका छन्, सुदनलाई फेल खुवाउनलाई यो तुइन बिगारे, काङ्ग्रेस एमाले माओवादीकाले बिगारेर यहाँ तुइन बनाए, उनले भएको भए यस्तो बनाउँथे, बाढीको भिडियो खिचिरहेका छन् मान्छेले र भनिरहेका छन् बालेनले नदी किनारामा नबस्न भनेर, त्यस्तै रहेछ त, हो रहेछ त, यस्तै हुने रहेछ भनेर जनतामा विश्वास छ। फेरि तपाईँहरूसँग त फेरि अझै पनि विश्वास छैन।
3: यो सामाजिक सञ्जालको अल्गोरिथमिक मेनिपुलेसनको प्रभाव कस्तो हुन्छ भन्ने कुरा विश्वभरको समाजमा देखा पर्दैछ र नेपालमा पनि त्यो देखियो। र त्यो चाहिँ फेरि त्यति मात्र होइन, त्यो सामाजिक सञ्जालको अल्गोरिथमिक मेनिपुलेसनलाई प्रयोग गर्न सिकाउने शक्तिहरूले अरू प्लान पनि बनाएका छन्। त्यसकारणले त्यसो अब त्यस्तो अवस्थामा हामीले चाहिँ जनतालाई ठिक र सत्यको पक्षमा बुझाउँदै जाने हो। त्यस कारण हामीले अहिले तात्कालिक रूपमा जनताले जे भनेको छ त्यसको पछाडि लाग्ने मात्रै होइन, हाम्रो काम के हो भने जनतालाई सही कुरा बुझाउनु, देशको हित कसरी हुन्छ बुझाउनु। कहिलेकाहीँ असफल हुन्छ तात्कालिक रूपमा, तात्कालिक रूपमा असफल हुनु नै सबै कुरा ठान्नुहुन्न, तर दीर्घकालीन रूपमा त्यसले हित गर्छ। त्यसकारणले हामीले विचलित नभइकन ठिक के हो, सत्य के हो, कसरी देशलाई बचाउन सकिन्छ, कसरी लोकतन्त्रलाई बचाउन सकिन्छ, कसरी हाम्रा कमजोरीहरू सच्याएर सुशासन समृद्ध र सामाजिक न्यायको बाटो जाइन्छ भन्ने कुरा त भन्नै पर्छ। अहिले देश त बर्बादीकै दिशातिर छ।
2: किन बर्बादी छ? छैन,
3: छ
2: एउटा एउटा कुरा, एउटाको तपाईँले भन्नुभयो, कारणहरू दिनुभयो यो यो कारणले गर्दा, तर सरकारमा बसेका मन्त्री र प्रधानमन्त्रीले काम गर्न त खोजेका छन् नि, दिन रात खटेका छन्, फिल्डमा गएका छन्, बरु सिलिन्डर बोकेका छन्, सुरुङको मुख खोसेका छन्, तपाईँहरूलाई हाँसो उठ्ला, तर तपाईँहरूको त्यस्तो काम त कहिले गर्नु भएन। उनीहरूलाई कुर्चीको मोह लोभ त्यसैमा दरबारमा मस्त बस्न पर्ने कुनै त्यो रहर छैन,
3: जानु
2: अझै म सघाउँछु, किनकि मलाई तपाईँले जसरी सरकारको आलोचना गर्नुभयो, सरकारले गरेका राम्रा काम

0: हेट स्पिच होइन हेट एक्सनको बढायो भन्ने कुरा हेर्दाखेरि तपाईँ हेर्नुहोस् त यो दीर्घकालीन रूपमा घातक छ।
1: संविधान र व्यवस्थामा यो सरकारले कहाँनिर बदमासी गर्यो र कहाँनिर प्रहार गर्यो, कहाँबाट डर छ?
0: यस्तो भयो क्या,
1: सिधा जान्न पर्यो।
0: अहिले नै तपाईँले अघि मैले भनेको सामान्य कुरै लेख्नु न, तपाईँ स्टुडेन्ट्स अर्गनाइजेसन बन्द, ट्रेड युनियन बन्द, रासोपा सत्तारूढ पार्टीको महाधिवेशनले नै पारित गर्यो प्रदेश खारेज गर्ने भनेर। सभापतिलाई भन्नु पर्यो नि हामीले त मार्फता प्रस्तुत भएको, त्यसैले गर्दाखेरि यो चाहिँ ठिक दिशातिर कुनै पनि कोणबाट फेरि रुल अफ ल हो नि त डेमोक्रेसीमा त होइन। अर्को कुरा चाहिँ तपाईँ अब यो धेरै यसमा छलफल भएको छैन, उहाँले बजेट बनाउँदा नीति कार्यक्रम बनाउँदा संविधानलाई हेर्नु नै भएन। संविधानले त संविधानमा मध्य राख्न पाइन्छ, यो कुरामा संशोधन छ भन्ने, तर सरकारमा गएकोले संविधान कार्यान्वयन गर्छु भन्नुपर्छ, बुझ्नु। तर यो संविधानले त भनेको छ नि त यो समाजवाद उन्मुख राज्य, समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ नि त होइन। उहाँहरूले प्रस्तावहरूको ल्याएर संशोधन गर्न खोज्नु हो भने त्यसको प्रतिक्रिया के होला त्यो पछाडि हेरौँला। तर अहिले त सरकारमा बसेको त संविधान मान्नु पऱ्यो नि। उहाँहरूले कहीँ बजेट बन्दा समाजवाद उन्मुख राज्य कुरा गर्नुभएको छ? उहाँले समाजवाद अर्थतन्त्र कुरा गर्नुभएको छ? गर्नुभएको छ? नीति कार्यक्रम भन्नुभएको छ? छैन। त्यस कारण उहाँ संविधानको मूल मर्मकै विरुद्ध हुनुहुन्छ उहाँ त।
1: त्यसो त प्रधानमन्त्रीको कार्यशैली हेर्दा पनि त प्रश्न उठ्यो, उहाँ संसदमा त्यति रुचि राख्नुहुन्न, संसदको सेड्युलमा गएर उहाँ बस्नुहुन्न।
0: यो राइट पपुलिजमको समस्या नै के हो भने उनीहरू व्यक्ति नेतामा आधारित हुन्छ, केही आकर्षक नारामा आधारित हुन्छ होइन, उनीहरूले सङ्गठित एउटा जमात चाहिँ तयार गर्छ समाजलाई विभाजित गर्ने, त्यसको आधारमा चाहिँ यो इलेक्टेड अथोरिटेरिटिजम होइन निर्वाचित अधिनायकवादको क्षेत्र जान्छ। अहिले भने न
1: प्रधानमन्त्रीको सरकार
0: गइरहेको छ, जस्तो भनौँ न तपाईँ उहाँ चाहिँ सभामुखलाई त कमसेकम थाहा छ संसदको नियमावली, प्रधानमन्त्रीलाई थाहा हुनुपर्छ, कानुन मन्त्रीलाई थाहा हुनुपर्छ, पहिलोचोटि कसरी दिनुभयो जब नियमावलीमा लेखा छ तिन दिन अगाडि प्रधानमन्त्रीलाई प्रश्न हुनुपर्छ, तिन दिन अगाडि प्रधानमन्त्रीले यो दिनमा आउने भनेर तय गर्नुपर्ने हुन्छ होइन। नियमावली हो नि त, संविधान र कानुनको एउटा पार्ट हो नि संसदले बनाएको नियमावली, त के मतलबै छैन भने डेमोक्रेसीको नर्म्समै उहाँहरू हुनु भएन क्या, पार्लियामेन्ट्री नर्म्समै हुनु भएन।
1: त्यो नजानेर नबुझेर होइन,
0: कस्तो कुरा गर्नुहुन्छ तपाईँ, उपेक्षा गरे आउँथ्यो त तपाईँ, राष्ट्रपति बोल्दै हुनुहुन्छ आफ्नो सरकारको नीति कार्यक्रम, राष्ट्रपति त वाचक मात्रै न हो, आफ्नो सरकारको नीति कार्यक्रम बोल्दै हुनुहुन्छ, भएर जानुहुन्छ, धन्यवाद भोट दिने नै आउनुहुन्न, धन्यवाद भाष वक्तु के अरे प्रस्तावमा मै के हो यो क्या डेमोक्रेसी पार्लियामेन्ट्री नर्म्स के हो तपाईँ?
1: अर्को तपाईँले यो सरकारले डेलिभरी दिन सकेन भनिरहनु भएको छ नि, तर राज्यका सबै सुरक्षा निकायहरूले गजब सहयोग गरेको देखिन्छ यो सरकारलाई, भित्रको पाटो के हो पछि खोल्दै जाला, तर अहिले हेर्दा चाहिँ सशस्त्र हेर्दा सेनाले राम्रो सहयोग गरेको छ, सशस्त्र पुलिसले पनि राम्रो सहयोग गरेको छ, यद्यपि पुलिसको नेतृत्वमाथि आक्रमण भइरहेछ, त्यसको रिजल्ट के आउँछ थाहा छैन। अरू राज्यका संस्थाहरूले चाहिँ यस्तो शक्तिशाली सरकारलाई असहयोग गरौँ भन्ने आँट चाहिँ गर्दैनन् होला, तर यस्तो परिस्थितिमा पनि डेलिभरी किन हुन सकेन?
0: यो प्लान बनाउने कुरामा जो छ नि, हाम्रो पनि पहिला जुन कुरामा ध्यान दिनुपर्ने हो त्यो कुरा ध्यान दिन सकेन। पछिल्लो अवस्थामा म तपाईँलाई एउटा कुरा भन्छु, पछिल्लो पटक कमरेड प्रचण्डको नेतृत्वमा हामी सरकारमा गयौँ नि, त्यो सरकारमा जानुभन्दा अगाडि हाम्रो निष्कर्ष थियो पार्टीमा औपचारिक, हामीले चाहिँ यथास्थितिवादी ढङ्गले नै काम गऱ्यौँ सरकारमा जा गएर वा नगएर भने चाहिँ हाम्रो औचित्य सिद्धिन्छ, पोलिटिकल औचित्य र देशले पनि दुःख पाउँछ, त्यसैले हामी कति दिन सरकारमा जान्छौँ भनेर बस्छौँ भनेर नहेर्ने, सर हाम्रो समीकरणको चाहिँ शक्तिहरू रिसाउँछन् भनेर नहेर्ने। अहिले हामीले सुशासन समृद्धि र सामाजिकमा एक सूत्र बनाउने र बिना सम्झौता त्यसमा काम गर्ने, नत्र भए हाम्रो राजनीतिक पार्टीको औचित्य नै सिद्धिन्छ किनभने जनतामा आक्रोश देखा पर्न थालिसक्यो भन्ने निष्कर्ष थियो हाम्रो।
1: राइट,
0: त्यस पछाडि नै मैले उपप्रधानमन्त्री गृहमन्त्री हुँदाखेरि ठुल्ठुला स्टेपहरू चालेको तपाईँलाई थाहा छ,
1: तपाईँले भन्नुभयो नि हाम्रो पार्टी काम गरुन्जेलसम्म सरकारमा बस्ने हो, कति दिन बस्छौँ भनेर हेर्ने होइन, बस्नुन्जेलसम्म राम्रो काम गर्ने हो भन्ने
0: निष्कर्ष निकालेर गएको,
1: निकालेर जानुभएको थियो। तर त्यही तपाईँहरूको पार्टी पहिलाको माओवादी भन्ने हो कि नेकपा भन्ने हो कि के भन्ने हो, तपाईँहरूकै कारणले गर्दा पनि यो राजनीतिक विकृति र विसङ्गति बढ्यो, कहिले काङ्ग्रेसको बुई

0: कहिले एमालेको बुई चढ्या छ, तेस्रो भएपछि त चुपुक्क लाएर जनताको छारीमा ओत लाएर तपाईँले हामीलाई यति भोट दिनुभयो, हामी त्यो सरकारतिर हेर्दा पनि हेर्दैनौँ, त्यहाँ पाइलो पनि सार्दैनौँ, हामी तपाईँकै माझमा बसेर काम गर्छौँ, जुन दिन राम्रो हुन्छ त्यही दिन हामीलाई नम्बर एक बनाइदिनु होला भनेर बसेको भने यो देशले यत्रो क्षति त बेहोर्दैन थियो।
1: तपाईँको कुरासँग
0: आशा चाहिँ जागिरहन्थ्यो होला, रहिरहन्थ्यो,
1: सहमतै छु। किनभने वामपन्थीहरूले, हाम्रो पार्टीले पनि र अरू वामपन्थी पार्टीहरूले, वामपन्थीले सोच्ने कुरा त के हो भने सरकारमा जान प्रधानमन्त्री हुन, उप प्रधानमन्त्री हुन, मन्त्री हुन सरकारमा जाने होइन नि, सरकारमा जाँदा त्यो पनि हुने हो, तर त्यो मुख्य त देश र जनताको सेवा गर्न हुने हो, परिवर्तनको निम्ति हुने हो। गर्न सकिन्छ जाने, गर्न सकिन्छ बस्ने, हटाउँछ कसैले हट्न तयार हुने, र आफै हट्नु परे पनि गर्न दिएनन् भने हट्ने, त्यो सरल तरिका हो नि। जुन बेलामा सरकारबाट फेरि जनता आउने, हामी यसो यसो गर्न खोजेका थियौँ दिएन, हामी फेरि आयौँ भन्ने, यो कुरामै हामीले बिर्स्यौँ र यसबाट विचलित भयौँ,
0: मरिहत्ते गर्यौँ।
1: यो भएकै हो,
0: सत्ताका लागि सरकारका लागि त र्याली काटेर
1: भएकै हो,
0: हिलो लाएरै भए पनि गइयो,
1: भएको हो, त्यसलाई सच्याउन पछिल्लो पटक खोजेकौँ हामीले, यो गलत भएकै हो।
0: जनतालाई त साह्रै, नत्र माओवादीले जनताले विश्वास गरे होइन र हेर्नु त
1: हो नि,
0: 64 त अहिले
1: नेपाली जनताको एउटा कुरा चाहिँ हेर्नुहोस् के, नेपाली जनतालाई हामीले चाहिँ अवमूल्यन गर्न हुँदैन। नेपाली जनताले हेर्नुहोस्, 7 सालमा नेपाली कङ्ग्रेसले नेतृत्व गरे हो भन्यो, 15 सालमा 2/3 थियो, त्यसपछि 17 सालपछिको सङ्घर्षमा, पछि 46 सालको परिवर्तन आउँदाखेरि वाम मोर्चा र काङ्ग्रेस भएको थियो, तैपनि काङ्ग्रेसकै नेतृत्व भने महसुस गरेर नेपाली जनताले चाहिँ 48 सालमा उसलाई बहुमत दियो,
0: चान्स दियो,
1: होइन। त्यसपछि उसले राम्रो काम गर्न सकेन, उसमा चुनावमा गयो, होइन, अर्ली इलेक्सनमा गयो, मध्यावधि चुनावमा गयो, ए यसले ठिक गरेन भन्यो, एमालेलाई
0: ल्याइदियो,
1: अनि त्यस पछाडि के गरे त भन्दाखेरि, यत्रो ठुलो परिवर्तन ल्याउने चाहिँ माओवादी हो भन्यो, 63-65 माओवादीलाई दियो,
0: 64
1: है, त्यस पछाडि चाहिँ तपाईँको संविधान जारी भयो, अब संविधान आयो, यो संविधान जारी गर्न मुख्य भूमिका माओवादी सहितको वामपन्थीहरूको छ, त्यस कारणले अब संविधान कार्यान्वयन गरेर रूपान्तरणको निम्ति, समृद्धिको निम्ति जनादेश चाहिँ हामीले यसलाई दिनु, करिब 2/3 अहिले बालेनको रासो पकल त के आएको र बहुमत, हाम्रो त हेर्नुहोस् स्थानीय तहमा 2/3, प्रदेशको 6 सरकार, एउटामा पनि सबभन्दा ठुलो पार्टी, बाँकीमा पनि मधेसमा पनि, राष्ट्रिय सभामा करिब 2/3, प्रतिनिधि सभा करिब 2/3, त्यस्तो आएको हो नि त, जनताले चाहिँ न्याय गरे होइन,
0: नदिएको होइन नि त,
1: जनताले ठिक गरेको थियो नि त,
0: अनि
1: तर हामीले आफूलाई हेर्नु पर्यो के, हामीले वामपन्थीहरूको कुरा गर्ने हो भने पार्टी वामपन्थी चरित्रको नबनाउने, विचलित हुँदै जाने, सरकार वामपन्थी सरकार नबनाउने, नचलाउने भनेपछि कसरी हुन्छ त नि, आफूलाई आत्मालोचन हुनु पर्दैन, आफूलाई फेर्न तयार हुनु पर्दैन,
0: अब फेर्ने कि सकिने त,
1: फेर्ने
0: कसरी फेर्नु,
1: नेपालमा वामपन्थीहरूले
0: त्यो नेकपा सकी नसकी लतारेर, अनि ओलीजीहरूले एमालेलाई सकी नसकी लतारेर जनताका माझमा ल्याइदिँदाखेरि, ओहो यहाँ त के न आयो भनेर जनताले पत्याउ होला नि, अब
1: होइन यस्तो छ,
0: अब मान्ला नि,
1: अब नेकपा एमाले पनि रूपान्तर पुनर्गठनको प्रस्तावमाथि छलफल
0: भइरहेको,
1: हामीले नेकपा माओवादी केन्द्र छँदा पनि र अहिले पार्टी एकीकरण भएर नेपाली कम्युनिस्ट पार्टी बनाउँदा पनि एउटा निष्कर्ष निकालेछौँ, त्यो निष्कर्ष के हो भने, हाम्रो पार्टीलाई यथास्थितिमा राखिराख्यौँ भने यो पार्टीले अहिलेको राष्ट्रको आवश्यकता पुरा गर्ने गरी राजनीतिक भूमिका निर्वाह गर्न सक्दैन, त्यसको परिणाम या त विघटनमा जान्छ या विसर्जनमा जान्छ, त्यस कारणले हामीले यथास्थितिको अन्त्य गर्नुपर्छ संगठनात्मक रूपले, त्यो भने रूपान्तरण र पुनर्गठन गर्नुपर्छ, यदि रूपान्तरण र पुनर्गठन गर्न सक्यौँ भने हामीले फेरि देशको आवश्यकता पुरा गर्ने नेतृत्वशाही भूमिका खेल्न सक्छौँ,
0: भने के सोझा सिधा जनताले बुझ्नु पर्यो रूपान्तरण र पुनर्गठन,
1: हामीले के भन्यो भने पहिला हाम्रो आदर्शमा स्खलन भयो,
0: जस्तो
1: होइन, हामीले जनताको देश र जनताको उद्देश्य होइन, हामीले समाजवादको उद्देश्य, गरिब जनताको हितको उद्देश्य राख्यौँ, वर्गको कुरा गऱ्यौँ, श्रमजीवी वर्गको कुरा, आदर्श र उद्देश्यबाटै स्खलन भयो, हामीले समाजवादको कुरा, हामीले गरिब जनताको कुरा, हामीले श्रमजीव जनताको कुरा, हामीले चाहिँ जनजीवनको आवश्यकता पुरा गर्ने कुरा, शिक्षा स्वास्थ्य रोजगारीलाई चाहिँ प्राथमिक दिएर पुरा गर्ने कुरा,
0: आदर्श होला नि, त्यो प्राप्त गर्ने बाटोमा तपाईँहरू स्खलित हुनुभयो, आदर्श त तिनै होला नि, अहिले पनि
1: आदर्शबाट विचलित नभइदिए भए धेर थोर, मैले इमान्दारीपूर्वक भन्नुपर्छ, हेर्नुहोस् आदर्शभित्र दिँदैदेखि राखिराखे भए त्यो दुई साथी जान्छ
0: भन्यो बिर्सियो,
1: होइन आदर्शमै आएको हो त्यो थेर थोर विचलन,
0: भन्दा भनियो
1: त्यसपछि हामीले रूपान्तरण गर्ने भनेको त्यहाँ चाहियो, आदर्श स्मरण गरेर शहीदहरूलाई सम्झ, बेपत्ता योद्धाहरूलाई सम्झ,
0: त्यही प्राप्तिका लागि लाग, न कि तिम्रो सम्पत्ति, न कि तिम्रो गाडी घर, घर परिवारका सदस्यहरूलाई मोज मस्ती थप सम्पत्ति होइन।
1: दोस्रो कुरा, विचार सिद्धान्त मूल्य सब स्खलित भयो, कुरा बुझ्नु त, त्यो चाहिँ पार्टीमा के पाइन्छ राज्यमा के पाइन्छ त्यो दुईटा पाएर अरू के सुविधा र चाहिँ आर्जन के गर्न सकिन्छ भन्ने चाहिँ मूल प्रवृत्ति बन्न लाग्यो
0: राजनीति,
1: होइन? त्यसलाई विचार सिद्धान्त राजनीति कार्यदिशा कमजोर भयो है, उपेक्षित भयो। तेस्रो कुरो पार्टी सङ्गठन के भयो त भने कम्युनिस्टहरूले भने त म अहिले त्यो कुरा कराइराखेको छु, हेर्नु, कम्युनिस्टहरूले भने त समाजवाद पनि बेस्ट डेमोक्रेसी हो, कम्युनिस्टहरूले आफ्नो पार्टीमा पनि बेस्ट डेमोक्रेटी अभ्यास गर्नुपर्छ भने अब हेर्नुहोस् अन्त आफूलाई त इमान्दारी पनि हेर्न पऱ्यो नि, होइन? बेस्ट डेमोक्रेसीको कुराकानी गर्ने, पार्टीभित्र विधि पद्धति नचल्ने, संस्थागत केही काम नहुने, सामूहिक नहुने, व्यक्तिवाद गुटवाद हुने, कार्यकर्ताको न्यायचित मूल्याङ्कन नहुने, गणेश प्रवृत्ति प्रोत्साहित हुने स्थिति भएपछि के हुन्छ? त्यस कारणले हामीले सच्याउने भनेको तेस्रो चाहिँ पार्टीलाई डेमोक्रेसीको अभ्यास गर्ने, अन्तर्पार्टी लोकतन्त्र सुनिश्चित गर्ने, विधि पद्धतिमा पार्टी चलाउने, संस्थागत चलाउने, सामूहिक चलाउने, होइन, र चाहिँ व्यक्तिवाद र गुटवादको नियन्त्रण गर्दै कार्यकर्ताको न्यायचित मूल्याङ्कन छात्री जाने।
0: यस, अब
1: रूपान्तरण भनेको अर्को पनि छ, यो नेपालको राजनीतिमा जेएनजीको आन्दोलनको कुराको पृष्ठभूमि भन्नुहोस्, अहिले नेपाली समाजले कराइरहेको भन्नुहोस्, सुशासन चाहियो, नेपालको राजनीतिमा भ्रष्टीकरण भयो, भ्रष्टाचार बढ्यो, नातावाद कृपावाद बढ्यो भने हो कि नेपाली कम्युनिस्टले, त्यो भ्रष्टीकरण छ, हाम्रो पार्टीमा पनि छ त्यो भ्रष्टीकरण। त्यस हामीले सच्याउने भनेको तेस्रो कुरा चाहिँ के हो भने यो शुद्धिकरण अभियान चाहियो के भ्रष्टाचारको विरुद्ध पार्टीभित्रै पनि,
0: कसरी त्यो तपाईँको एक दशक भयो कि
1: जति भए पनि यो छ भने
0: कान दुख्यो कि कहिले त्यो भित्र अन्त पार्टीभित्र आयोग बनाएको छ कसको नेतृत्वमा, होइन, यो प्रतिवेदन आयोग
1: त्यो
0: कारवाही भाषेन
1: गरेन भनेर अब छोड्न मिलेन, मैले भने त्यो
0: कसरी
1: छोड्ने
0: निकालिदिने पार्टीबाट
1: कारवाही गर्ने,
0: जो जसले अकुत पैसा कमाएको छ निकालिदिने,
1: उपयुक्त जिम्मेवारी नदिने, होइन, कसैलाई कारवाही गर्ने, कसैलाई जिम्मेवार डिमोसन गर्ने, अनि कसैलाई चाहिँ निलम्बन गर्ने गर्नु।
0: अब राज्यले त यो भ्रष्टाचारी हो भनेर कसैलाई भन्न सकेन, जनताले जो जोलाई शङ्का गरेका थिए त्यसैलाई त राज्यले कारवाही गर्न सक्ने स्थिति भएन, केही प्रमाण भेटेन भने
1: राज्यले कानुनी रूपमा गर्न सकेन भनेर कमिसनले त्यसरी हेर्ने होइन, कमिसनले
0: के आधारमा कारवाही
1: गर्छ, कमिसनले त हाम्रो आधार त हुन्छ नि, उसको के चाहिन्छ तपाईँ, पहिला पैतृक सम्पत्ति कति थियो, होइन,
0: शान्ति प्रक्रियामा काठमाडौँ आउँदा के थियो,
1: के थियो आर्जन गरे उसको चाहिँ व्यवसाय के गरे, व्यवसाय पनि छैन, पैतृक सम्पत्ति पनि छैन, करोडौँको घर कर सोध्छु यसरी सक्दैन छ नि भने के चाहियो भने क्या साँच्चै गर्ने हो,
0: हेर्नै पर्दैन है,
1: अब त एजेन्डा नहुने भइसक्यो क्या हाम्रो, कम्युनिस्ट हुन कस्तो हुने, कम्युनिस्ट नेता हुन कस्तो हुने भन्ने त एजेन्डै नहुने भयो, त्यो एजेन्डा भयो भने त अहिले पनि त्यस्तो कुराकानी गर्ने भन्ला भन्ना डर
0: भइसक्यो त, होइन?
1: रूपान्तरण भनेको तेस्रो कुरा थियो। चौथो कुरा के त भन्दाखेरि जनता, जनतासँगको सम्बन्ध छ नि, मजदुर किसान श्रमजीवी वर्ग, होइन, अहिले जो छ नि त्योसँगको सम्बन्ध चाहिँ कमजोर, जसले क्रान्ति गर्यो, जसले हाम्रो पार्टी बनायो, होइन, अनि दलाल नकोर्सा पृथ्वीसँग उठबसमा गयौँ हामी, अनि उठबस त यो शान्तिपूर्वक प्रतिस्पर्धा आएपछि हुन्छ, हुनु पनि पर्छ, तर उसैको सेवा गर्ने आफू पनि त्यही वर्गतिर जाने कुरा त गर्नु भएन नि,
0: गयो त,
1: होइन, हो, त्यहाँ हो सच्याउनु पर्ने भनेको चौथो रूपान्तरण भनेको। पाँचौँ चाहिँ के हो भने युवाहरू जो छ नि, युवाहरूलाई जिम्मेवारी दिन तयार हुनु पर्यो, र हामीले चाहिँ यो सामाजिक सञ्जालको वैज्ञानिक प्रविधिको नि प्रयोग गर्नु पर्यो, युवा र प्रविधि,
0: तपाईँको पार्टीमा युवाहरू छन् र अझै
1: होइन, जति हुनुपर्ने हो जिम्मेवारीमा छैनन्, त्यो कुरा सत्य हो,
0: होइन, पार्टीमै पनि आबद्ध छन् कि छैनन्, गइसके जस्तो लाग्छ, सबै
1: गइसके त छैन, तर हामी मार्जिनलमा छौँ, सीमान्तकमा छौँ ठाउँमा,
0: है,
1: कुनै
0: युवाहरूको पार्टी,
1: है, त्यस कारणले गर्दाखेरि हामीले यो पाँचवटा कुरा हो रूपान्तरण भनेको। त्यसैले मैले
0: बुझेँ
1: निष्कर्षमा के भन्छु भने हाम्रो पार्टीको निष्कर्ष हो, हाम्रो विचारधारात्मक सांस्कृतिक सङ्कट हो अहिलेको राज्य सङ्कट, त्यो सङ्कटलाई समाधान गर्न ठुलो वैचारिक सांस्कृतिक रूपान्तरणको अभियान चलाउनु पर्छ। यो वैचारिक सांस्कृतिक स्खलनमा सङ्कट भने के हो त भन्दाखेरि हाम्रो बुर्जुवाकरण हुँदै गयो नि त, हाम्रो भ्रष्टीकरण हुँदै गयो नि त
0: तपाईँको यसरी सबैलाई कारवाही गर्यो भने त पार्टीमा मान्छे नै नरहने स्थिति आउला नि त
1: सबैलाई कारवाही गर्न
0: मानिलिउँ मेरो अगाडि तपाईँ भएको हुनाले नारायण काजी चाहिँ रहनु होला धेरै कारवाही भएर बाहिर गएर पार्टीले
1: सबैलाई कारवाही गर्नु पर्दैन उहाँहरूले हामीले उपयुक्त जिम्मेवारी दिउँला होइन कसैलाई केही समय छ महिना कारवाही गरौँला
0: त्यतिले पुग्छ
1: कसैलाई
0: सम्पत्ति अकुत लुटेर पैसा कमाउने
1: स्थिति हेरेको भने नि मैले स्थिति हेरेको सबै त त्यस्तो छैन नि तल कार्यकर्ता त हेर्नुहोस् धेरै कार्यकर्ताहरू तपाईँ चाहिँ है अहिले पनि खानु नभएको कार्यकर्ता छ अहिले त्यत्रो लडेर आए जनयुद्धमा लडाए जनसङ्घर्ष गरे जेल खाएको छन् घरबार भएको छन् ती मान्छे त छन् तिमीले जिम्मेवारी गर्नु पुरा गर्न पाएको छैनन् छन् त तिनीहरू त्यसरी बनाउनु
0: सम्पत्ति कमाउनेलाई के कारवाही गर्ने कस्तो खालको कारवाही गर्ने
1: स्थिति हेरेको हुन्छ कति अनियमितता गरेर कति कारवाही गरेर त्यो अनुसार कतिवटा पार्टीबाट निकाल्नु पर्ला कति बेला जिम्मेवारी झारिदिनु पर्ला कति बेला राज्यलाई कारवाही गर भन्नु पर्ला पऱ्यो नि साहस गर्नु पऱ्यो नि
0: त्यो आँट आउला
1: हेर्नुहोस् यो देश यो हालतमा पुगेको छ राष्ट्रिय स्वाधीनताको सङ्कट संविधान र लोकतन्त्रको सङ्कट अहिले समाज यति धेरै अनिश्चय अन्यल अराजकता र नकारात्मकको निषेधवाद र हेट स्पिचमा छ नि यसलाई बचाउनु पऱ्यो
0: नेतृत्व परिवर्तन गर्न पर्ने कि नपर्ने
1: नेतृत्वहरूले आफैले अहिले भनिरहनु भएको छ उहाँहरूले होइन हामी छोड्छौँ मानिसबाट छोड्छौँ भनिरहनु भएको छ त्यस कारणले त्यो चाहिँ परिवर्तन त आवश्यक छ कि छैन भन्ने कोणबाट छलफलै गर्नु परेन किनभने उहाँहरूले हामी छोड्छौँ भन्नुभएको छ अब साथीहरू भन्नुहुन्छ छोड्छौँ भनेर कहाँ हुन्छ 10 वर्ष भइसक्यो छोड्छु भने नछोड्या भन्नुहुन्छ अहिले जसरी भन्नु पनि भएको थिएन अर्को कुरा उहाँहरूले चाहिँ भनेको कुरा हामीले उहाँहरूले भन्नुभएको त हो छोड्नुहुन्न भनेर भन्न त सुहाउँदैनन् त्यो कुरा त उहाँहरूले पब्लिक अब भन्नुभएको छ पार्टीको प्रशिक्षणमा भन्नुभएको छ पार्टीको बैठकमा भन्नुभएको छ नेता साथीहरूसँग
0: अन्तर्वार्तामै भन्नुभएको छ अबको अन्तर्वार्ता गर्दा तपाईँले संयोजक भनेर भन्न पाउनुहुने छैन अध्यक्ष हुनुहुन्न थियो त्यति बेला संयोजक भनेर एउटा कुरा तपाईँले भनेको कुरालाई मैले टेकेँ उहाँले नै छोड्छु उहाँहरूले नै माधव नेपाल चाहिँ छोड्छु भनेपछि होइन छोड्नुहुन्न भनेर किन भन्ने छोड्छु भनिसक्नुभयो भन्ने तपाईँहरूको लजिक होला त्यो एक खालको प्रेसर पनि होला तर त्यो महाधिवेशनै नभएपछि किन छोड्नु पर्यो
1: महाधिवेशन त गर्ने नि फेरि उहाँहरूलाई एउटा कुरा चाहिँ हेरिदिनुहोस् हाम्रो चाहिँ निषेधवादमा चाहिँ हामी मान्दैनौँ हामीले उहाँहरूले गरेको इतिहासमा गर्नुभएको योगदानलाई उच्च सम्मान गर्छौँ र उहाँहरूको अनुभवबाट होइन हामीले फेरि शिक्षा लिने कुरा चाहिँ पार्टीले त्यसलाई राम्रोसँग स्वीकार गर्नुपर्छ त्यसको विधि पनि बनाउनुपर्छ त्यस कारणले त्यो ठाउँ चाहिँ भित्रदेखि हामीले उहाँहरूलाई सम्मान गर्ने उच्च सम्मान गर्ने र उहाँहरूको अनुभवबाट पार्टीले शिक्षा लिइरहने होइन त्यो कुरा चाहिँ हामीले
0: कस्तो भूमिका दिने केही सोच्नु भएको छ
1: वातावरण बनाउनुपर्छ म त्यो त उहाँहरूसँग सल्लाह किन गर्नुपर्छ मैले त भनेको छु हाम्रो पार्टीको सन्दर्भमा कमरेड प्रचण्डले कमरेड माधव नेपालले नै अब कसरी अगाडि बढ्ने नेतृत्व हस्तान्तरणको कुरा गर्दा वा परिवर्तनको कुरा गर्दा उहाँहरूले नै पहल लिनुपर्छ भनेर हामीले भन्यौँ उहाँहरूले आफैले पनि भन्नुभएको छ हामीले नै गर्छौँ भनेर पहल लिन्छौँ भनेर
0: अथवा उहाँहरूले कस्तो भूमिका चाहनुहुन्छ भन्ने कुरा पनि
1: गरिन्छ सल्लाह गर्दै गरिन्छ
0: प्रचण्डजी बिना तपाईँहरूको पार्टी चल्छ नारायण काजीजी
1: किन
0: पत्याउँछ कसले
1: त्यो होइन त्यो चाहिँ सत्य कुरा होइन पार्टी त
0: चल्ने आएको छ को छ त नेतै देखिँदैन
1: कमरेड पञ्चनले हाम्रो नेकपा माओवादी केन्द्रमा एकचोटि हामीले परामर्श बैठक भनेर सबै प्रदेशमा गऱ्यौँ त्यो बैठकमा कमरेड प्रचण्डले के भने हाम्रो पार्टी त्यस्तो पार्टी हो जहाँ पार्टी हात्ने नेताहरूको श्रृङ्खला छ योग्य 101 योग्य नेताहरू छन् अन्तर्राष्ट्रिय रूपमा र राष्ट्रिय रूपमा स्थापित नेताहरू छन् वैचारिक रूपमा र सङ्घर्षद्वारा खारिएका नेताहरू छन् त्यस कारणले यो सक्दैन भन्ने कुरा सत्य नै होइन
0: भएपछि उहाँकै अभिव्यक्तिलाई च्याप च्याप समाइरहनु भएको छ अब
1: च्यापच्याप यथार्थ त्यही हो नि अब हामीले कहीँ कसैलाई के दुर्घटना भयो अरे यो पार्टी चल्दैन त्यस्तो त सोच्नुहुन्न त्यस्तो सोच्नुहुन्न त्यसमाथि पनि समाजवादी भन्नेहरूले त सोच्नै मिलेन नि हामी मजाले पार्टी चलाउन सक्छौँ तर त्यो बेलामा व्यक्ति नेताहरूको जुन हैसियत स्थापित भएको छ र उहाँहरूको जो एउटा कार्यशैली पनि त्यस कारणले एउटा ढङ्गले बनिया छ हाम्रो अहिलेको स्थितिमा अब के हुन्छ त नयाँ सामूहिकता बढी काम गर्छ हामीले ग्रुप वर्क काम गर्छ टिम वर्क काम गर्छ र त्यो सही हुन्छ
0: किनकि त्यो एउटा टावरिङ फिगर पनि छैन सेकेन्ड लेयरदेखि ग्रुपमा काम गर्ने पर्ने अवस्था छ तेस्रो तहका नेतादेखिको पछाडिकोले काम गर्छ कि तपाईँले काम गर्ने हो यो पनि क्लियर हुनु पर्यो
1: होइन त्यो त हामी सल्लाह गर्छौँ नि के भन्यो मुख्य शर्त के हो भने यो पार्टी रूपान्तरित हुनु पर्यो अघि भनेको 5-6 कुरा पुरा हुनु पर्यो
0: तर जनताको तर्फबाट आम जनताको माझमा उठेको एउटा प्रश्न नेपालको वामपन्थी आन्दोलनलाई लिएर नेपालका कम्युनिस्ट पार्टीहरूलाई लिएर देखिएको चिन्ता भनौँ या चासो भनौँ या निष्कर्ष भनौँ या ठम्बाई भनौँ के छ भने कम्युनिस्ट पार्टी हुर्किने बढ्ने जो ब्याड छ नि त्यहाँ आउने प्रडक्ट छ नि त्यो नर्सरी नै बन्द भयो। अब
1: हामीले आफ्नो पार्टीलाई वामपन्थीकरण गर्ने हो भने नेपालले अहिले पनि वामपन्थकै माग गर्छ, किन आवश्यकता के छ नेपालमा कुनै पनि हालतमा अहिले विश्व साम्राज्यवादको अङ्ग बनेको, नवोपनिवेशवादको अङ्ग बनेको, नवउदारवादको अङ्ग बनेको कुनै शक्तिले नेपालको समस्या हल गर्नै सक्दैन।
0: तर नारायणकाजी तपाईँको त अब कोही छोराछोरी केही हुनुहुन्न, तर अरू नेताका जो हुनुहुन्छ छोराछोरी नाति नातिनाहरू छोराछोरी बुहारीहरूसम्मलाई त मानौँ, तर उहाँहरूका नाति नातिना हजुरबा हजुरआमाको पार्टीमा हुनु होला, त्यो पार्टीको बारेमा उहाँहरूले सोध्नु होला, त्यो मार्क्स भने को हो, यो लेनिन भने को हो, यो माओवाद भने के हो, मार्क्सवाद भने के हो, समाजवाद साम्यवाद भने के हो भनेर अबको पुस्ताले सोल्ला चासो देला।
1: होइन अहिले एकातिर त संसारमै यो अहिले नयाँ डिबेट पनि भइरहेछ विज्ञान र प्रविधिको विकासको सन्दर्भमा, जस्तो भनौँ न सामाजिक सञ्जालको कुरा आयो, सामाजिक सञ्जालको प्रयोग गर्न दिने कि नदिने भनेर बेलायतले नयाँ कानुन ल्याउँदैछ, 15-16 वर्षको युवकसँगलाई दिने नदिने भन्ने भएको छ
0: युकेमा, होइन
1: अब अन्त पनि त्यो भइरहेछ। एआईको बारेमा अहिले सबैतिर बहस विश्वव्यापी रूपमा सबै देशमा यो एआईले जसरी काम गर्दछ अनकन्ट्रोल एआईले नेपाल मानव समाजलाई कहाँ लैजान्छ भने बहस भइराखेको छ। अनि अर्को कुरा तपाईँ यो चाहिँ मैले गम्भीर रूपमा भने हो यो दुईटा कुराको अतिरिक्त
0: ठिक छ, तर यसले यसले यो बहसले यो नयाँ सिराको विकासले समाजलाई फर्काएर त्यही वामपन्थी पोल्टातिर ल्याइदिएला कि अर्को डाँडा पारीको पोल्टातिर लगेला,
1: होइन यस्तो
0: त्यो पनि सम्झिनु पर्यो नि। अब त
1: वामपन्थले आफूलाई आजको वामपन्थ बनाउनु पर्यो नि त, तपाईँको जोडसूत्रवादी भएर त भएन नि,
0: हाइटेक वामपन्थ
1: अहिलेको वामपन्थ बनाउनु पर्यो। त्यसो गर्दाखेरि यो अहिले अहिले विश्वमा हेर्नुहोस् एउटा कुरा तपाईँ मैले आज तपाईँलाई गम्भीरतापूर्वक भन्दैछु तपाईँ मार्फत, उपभोक्तावाद विश्वव्यापी रूपमा अहिले प्रमुख समस्या बनेको छ, जस्तो यहाँको मात्र होइन हरेक ठाउँको युवाहरूलाई उनीहरूले अधिकतम हेर्ने के भयो त भन्दाखेरि राम्रो जागिर तलब कम्फोर्टेबल लाइफ,
0: यस त्यसको लागि त संसारमा मान्छे दौडिरहेछ कहिले कहाँ गएको छ कहिले कहाँ गएको छ,
1: तर त्यसले उसलाई आनन्दमय जीवन दिँदैन, हेर्नुहोस् कम्फोर्टेबल लाइफ दिन्छ तर ऊ फ्रस्ट्रेटेड हुन्छ लास्टमा।
0: यस्तो आशय बुझ्ने र यस्तो मर्म बुझ्ने नेपालमा कम्युनिस्ट पार्टी चाहियो र मात्रै यसको भविष्य उज्जवल हुन्छ। यहाँनिर म एउटा अन्तिम प्रश्न गर्छु, यदि प्रचण्ड माधवजीहरूले होइन अझै पनि हामी नेतृत्व छोड्दैनौँ हामीलाई आवश्यक छ कम्युनिस्ट आन्दोलन हाक्न नेपालका लागि भन्नुभयो भने चाहिँ के हुन्छ, वान क्लास एउटा मात्रै
1: उहाँहरूले बहस गर्दाखेरि तर्क के ल्याउनुहुन्छ, छलफल गर्छौँ नि हामी बाहिर बसेर अहिले त्यहाँको पार्टीभित्रको समस्या त समाधान हुँदैन, उहाँहरूले एउटा कुरा आफ्नै पहल गरेर मैले भनेको छु रूपान्तरण वा परिवर्तनको कुरा नेतृत्व सम्बन्धमा त्यो उहाँहरूले भन्नुभएको छ, उहाँहरूले आफ्नै पहलमा त्यो गरेपछि त्यो हाम्रो पार्टीमा त्यो सहज हुन्छ भनिराखेका छौँ हामी, तर उहाँहरूले यो तर्कको आधारमा यसो गरौँ त भनेर ल्याउनुहुन्छ भने हामी छलफल गर्छौँ नि त छलफल गर्छौँ, तर एउटा शर्त जुनसुकै पार्टी रूपमा नेतृत्व चेन्ज होस् वा उहाँहरूले कुनै प्रस्ताव अर्को ल्याउनु भयो भने त्यसबारेमा छलफल गर्ने कुराको एउटा शर्त छ, यो पार्टी यथास्थितिमा राख्न पाइँदैन, तदर्थवाद वि यथास्थितवाद यो पार्टीको मृत्युको घन्टी हो, होइन त्यसकारणले त्यसले देशलाई पनि दुःख दिन्छ, त्यस कारण देशमा जे आवश्यकता छ देशको निम्ति त्यसको निम्ति यथास्थितिबाट फड्को मार्नुपर्छ रूपान्तर र पुनर्गठनको, त्यस शर्त पुरा गर्नको लागि जे गर्नुपर्छ गरौँ,
0: अहिले जसरी चलाउनु भएको छ त्यसै गरेर चलाउन खोज्ने हो भने
1: यथास्थिति त
0: अगाडि जम्प गरौँ। यो सरकारको परराष्ट्र नीति कूटनीतिक मामिलामा यसका स्टेपहरू कस्ता छन्?
1: यसले विश्वास प्राप्त गर्न सकेका छैन, होइन मुख्य कुरा चाहिँ अहिले मुख्यत हाम्रो औपचारिक रूपमा हाम्रो देशको परराष्ट्र नीतिले भनेको कुरा के हो भने हाम्रो प्रस्थान बिन्दु चाहिँ दुईवटा छिमेकी मित्रहरू हुन्, दुईटै छिमेकी मित्रहरूसँग मैले बाहिरबाट हेर्दाखेरि विश्वसनीय सम्बन्ध कायम हुन सकेको छैन, त्रुटि त्यहीँनिर छ।
0: पार्टी सभापति रवि लामी छानेजी भारतमा गएर आउनुभयो, त्यति राम्रो स्वागत भयो, उहाँको भव्य स्वागत भयो, चीन जाने तयारी सुनिरहेको थियो, यो एउटा विपत्ति आइदियो, सायद चाँडै नै चीन जानुहुन्छ। बालिनजीलाई बोलाइएको हो, उहाँ केही समयपछि भारत आउँछु भनेर भन्नुभयो भन्ने बाहिर आयो, यी कुराहरू के अविश्वसनीय वातावरण उपज हुन्छ?
1: यस्तो के निमेषी भ्रमण कुन उद्देश्यको लागि बोलाइन्छ, एउटा चाहिँ भ्रमण औपचारिक हुन्छ त्यसै पनि बोलाइन्छ, होइन, दोस्रो भ्रमण चाहिँ कुनै कुरा गराउनलाई बोलाइन्छ, तेस्रो भ्रमण चाहिँ मित्रको रूपमा लौन के गर्ने भने सल्लाह गर्न बोलाइन्छ, आफ्नो तत्परता प्रदर्शन गर्न बोलाइन्छ। त्यस कारणले अहिले यो भ्रमणकै आधारमा चीन र भारतसँगको हाम्रो विश्वसनीय सम्बन्ध स्थापित भयो यो सरकारपछि भन्न मिल्दैन। यथार्थ के हो भने अहिले यस यो सरकारप्रतिको विश्वसनीयतामा केही ह्रास भएकै छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतले औपचारिक निम्ता नै दिएको छैन भन्ने कुरा पनि रहेछ, तपाईँलाई के लाग्छ? तपाईँ अलिक भित्री सोर्सबाट बुझ्नुहुन्छ होला नि, बाहिर एक खालको भने पनि खास निम्ता चाहिँ आएको छ।
1: जनरल पहिला निम्तो गर्नुभएको छ भने जनरल प्रधानमन्त्री भएपछि जो गर्ने चलन हुन्छ नि ल, है तपाईँ अनुकूल मिलेर आउनुहोस् भनेर, तर अब डेट एक एक गरेर होइन आउनुहोस् भनेर दुईवटाको डेट क्यालकुलेसन गर्ने गरेर त्यस्तो भइसकेको छ त मलाई लागेन।
0: त्यस कारणले गर्दा
1: सरकारले स्पष्ट पार्ने कुरा
0: ठिकै छ, त्यस कारणले गर्दा प्रधानमन्त्रीको जो राजनीतिक सल्लाहकार मुख्य सल्लाहकार हुनुहुन्छ कुमार बेन, उहाँ चाहिँ लुकी लुकी स्थल मार्ग हुँदै दिल्ली जानुभयो, त्यहाँको सुरक्षा सल्लाहकारहरूसँग भेट्नुभयो, जो गर्नै नहुने काम थियो। प्रधानमन्त्रीको सल्लाहकार भएको मान्छे त टाइसुट लगाएर एयरपोर्टबाट, नेपालको एयरपोर्टबाट सिधै उहाँको एयरपोर्टमा झरेर म यो भिजिटका लागि आएको हुँ भन्नुपर्ने थियो, लुकी चुरी गरेर पनि उहाँले गम्भीर गल्ती गर्नुभयो भनेर राष्ट्रपति सांसदहरूले भनेको सुन्नुभयो होला, यो तपाईँलाई कस्तो लाग्यो?
1: जसले राज्यसभाको सांसदले जे भन्नुभयो नि त्यो कुरा सही हो, उहाँले एकदम सही कुरा बोल्नु भएको छ। हिंता ग्रन्थीले धेरै बिगारेछ। हेर्नुहोस् हाम्रो देशलाई कमजोर बनाउनुमा नेताहरूको, राज्यमा भएका व्यक्तिहरूको होइन हिंता ग्रन्थीले धेरै काम
0: देखे, हामीले धेरै पटक बहस गरेको, यो अहिलेको नयाँ सरकारले पनि त्यो काम जरुरी थिएन,
1: त्यसरी जाने होइन,
0: गलत भयो,
1: त्यसरी होइन,
0: त्यो गलत भयो।
1: त्यो के लिएर जानुभयो
0: उहाँ, के लिएर जानुभयो, कसैलाई पनि थाहा छैन यहाँ,
1: उहाँलाई गएको पनि भन्नुहुन्न, यो योजना छलफल हो भने भन्नुहुन्न, कमसेकम गएको द्विपक्षीय हितका बारेमा कुरा भयो, प्रधानमन्त्रीको सन्देश लिएर गएको थिएँ भन्न सक्नु पर्थ्यो नि।
0: बरु विदेश सचिव आउँदा चाहिँ यहाँ मैले भेट्दिनँ, अहिले भ्याउँदिनँ, तपाईँ नआउनुहोस् भन्ने सम्मको चाहिँ भयो
1: होइन। अब त्यो त परिस्थिति हो, त्यो सरकारले मूल्याङ्कन गर्ने कुरा हो होइन। सरकारले चाहिँ सचिवहरूलाई बाहिरका हाम्रा छिमेकीहरूको सचिव स्तरका मान्छेहरू आयो भने भेट्नै मिल्दैन प्रधानमन्त्रीले भन्ने त होइन, विश्वासको वातावरण बनाउन भेट्नु पर्ने पनि हुनसक्छ।
0: ओके, तर नभेट्दैमा जहाज डुब्ने पनि होइन,
1: त्यस्तो त होइन, हेर्नुहोस्
0: त्यो पनि हेर्नु पर्यो नि त, यस्तो गर्न खोजेको राम्रै हो, तर फेरि अब तर लास्टमा चाहिँ युटर्न गरेर तलबाट मान्छे पठाएर लौ न अब हामीलाई भिजिटमा बोलाऊ अब हामी आउँछौँ भन्ने स्थिति जो देखियो, त्यस्तो हो कि भन्ने अनुमान गरिँदैछ, त्यो भने त
1: एकदम बेठिक कुरा भने एकदम बेठिक कुरा। अनि मतलब जे गर्ने हो नि हामीले एकदम खुला, हाम्रा दुईवटा छिमेकीहरूसँग हामीले राम्रो असल छिमेकी मैत्री सम्बन्ध कायम गर्नुपर्छ,
0: त्यो त सधैँको कुरा भयो,
1: त्यो भन्नु गर्नुपर्छ। र हामी तपाईँहरूको कुनै जेन्युइन चासो छ, म यही कुरा भन्न खोजिरहेको क्या, कुनै तपाईँहरूको वास्तविक सरोकार केही छ भने, नेपालको राष्ट्रिय स्वाधीनता र हितको विरुद्धमा जाँदैन भने हामी सम्बोधन गर्न तयार छौँ, ल्याउनुहोस्,
0: ओके,
1: खुला छलफल गर्छौँ भन्ने हो।
0: ओके, यो कुटनीतिक एरिनामा चाहिँ पार्टी सभापति बढी इङ्गेज देखिनु भएको छ कि, यो उहाँले चाहेर होला या नचाहेर होला,
1: हेर्नुहोस् यो पनि मिल्दैन, यो बाध्यता जस्तो लाग्छ मलाई है,
0: हो तपाईँले सही शब्द प्रयोग गर्नुभयो, भित्र पनि बाहिर
1: मिल्दैन, यो भनौँ न बाढी पीडित, यत्रो चाहिँ बाढी पीडित भयो, सरकारले प्रधानमन्त्रीले तुरन्तै बोलाउनु पर्दैन राजनीतिक पार्टीहरूको बैठक,
0: सर्वदलीय बैठक,
1: सर्वदलीय बैठक छैन,
0: भक्त नाकमुखी देखिन्छ त्यस्ता बैठकमा,
1: राष्ट्रपतिले सभापति बोलाउनुहुन्छ, अनि विदेशका मन्त्रीहरूले बाबुले फोन गर्छ,
0: विदेश मन्त्री अमेरिकाको विदेश मन्त्रीले पार्टी सभापतिलाई फोन गर्छ,
1: यो त भएन नि तरिका,
0: हाम्रो सरकारी
1: संयन्त्र काम गर्नु भएन,
0: हाम्रो सरकारी संयन्त्रप्रति अविश्वास त होइन, यो
1: यस्तो हो, त्यो चाहिँ पोलिटिकल कस्तो छ भने नि, उहाँले जसरी कुरा नगर्ने गर्नुभएको छ नि, कि त परराष्ट्र मन्त्री चाहिँ कुरा गर्न लाउनु पर्थ्यो, यो सरकारको इम्याच्युर डिलिङमा भरमा आधारित हो भन्ने लाग्छ मलाई, अपरिपक्व व्यवहार भएको छ के सरकारको, होइन सरकारले परराष्ट्र मन्त्रीसँग कुरा गर्न आउनु पर्थ्यो, परराष्ट्र मन्त्रीले गरि नै हो भने होइन, सैनिक त्यस्तो गर्नुपर्ने हुन्छ, अहिले जे भइरहेको छ नि त्यो चाहिँ वास्तवमा सबैको मुखबाट त्यही छ, के हो यो सरकारलाई कुरा गर्ने कुरा, सभापतिलाई कुरा गर्छ विदेशी सरकारहरूले, अनि सरकारले बोलाउनु पर्ने सर्वदलीय बैठक राष्ट्रसभा सभापतिले बोलाउँछ, यो त हुँदै भएन नि,
0: अब अहिले मन्त्रीको चेन्ज हुँदैछ, राजीनामा दिएको मन्त्रीको ठाउँमा नयाँ को मन्त्री आउँदैछ भन्ने पनि पार्टी सभापतिलाई थाहा दिएन भन्नेसम्मको आयो,
1: कुरा आयो, त्यस कारणले सभापति
0: सरकारको आलोचना सचेतकहरूले कसरी गरिरहेका छन्, पार्टीका महामन्त्रीहरूले कसरी गरिरहेका छन् देख्नु भएको छ?
1: यो चाहिँ बल्ल अलि आलोचनात्मक चेत खुलेछ भन्ने लाग्छ मलाई नि। नत्र भने म त्यो दिन यति पीडित भएँ, हेर्नु, जुन दिन प्रधानमन्त्रीले नियमलाई उल्लङ्घन गरेर नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको छ भूमि भनेर बोल्नुभयो र राष्ट्रपतिका सांसदहरू सबैले ताली बजायो र त्यसपछि चाहिँ ठाउँ खोज्दै हिँड्नुभयो है कहाँ कहाँ मिच्याएको छ भनेर पुष्टि गर्नु,
0: कोही कोही पछि अभाग भए बोल्न पनि विरोध गर्न पनि नसक्ने अवस्था पुगेको,
1: पीडा भयो नि हेर्नुहोस् है। अहिले अलिकति बोल्न थाल्नु भएको छ, आलोचना गर्नु थाल्नु भएको छ, होइन सुझाव दिन थाल्नु भएको छ, यो भित्रैदेखि हो भने राम्रो कुरा हो।
0: तर यसले फेरि कुन चाहिँ राष्ट्रपाले सरकार चलाइरहेछ भन्ने कुराको उत्तर त खोजिरहेको हुँदैन यो परिस्थितिले। बालेन राष्ट्रपाको सरकारले सरकार चलाएको छ या रविजी नेतृत्वको राष्ट्रपाले सरकार चलाइरहेको छ भन्ने पनि,
1: रविजीको नेतृत्वको बाल राष्ट्रपाले त सरकार चलाउने कुरै भएन, होइन बालेनजीको कार्यशैलीले पनि त्यो दिँदैन, होइन बालेनजी को कार्यशैलीले त्यो दिँदैन।
0: ब्रिक्स सम्मेलनमा नेपाललाई एज अ पर्यवेक्षकका रूपमा भए पनि बोलाउनु पर्ने थियो, यति छिमेकमै भारतमै हुँदा 2016 गुवामा हुँदा प्रचण्डलाई बोलाइएको थियो, त्यति बेला ठुलो चर्चा पनि भएको थियो। अहिले नेपालमा यत्रो पपुलर प्रधानमन्त्री, यति भारी जनमत पाएको प्रधानमन्त्रीलाई नोटिसै गरेनन् भन्ने कुरालाई,
1: त्यसलाई यद्यपि त्यो ब्रिक्सको कन्ट्रीहरूको कुरा हो तैपनि हामीले एकचोटि बोलाइसकेका कारणले हाम्रो प्रधानमन्त्रीलाई नबोलाउनु चाहिँ, अघि मैले भनेको हाम्रो प्रधानमन्त्रीप्रतिको हाम्रो छिमेकीहरूको विश्वसनीयतामा पनि प्रश्न।
0: जलवायु परिवर्तनको एजेन्डा खास गरेर नेपालले एकदमै लस भयो यो अस्तिको बटेकोसे विपत्तिबाट, यसको क्षतिपूर्ति पाउनुपर्छ भनेर प्रधानमन्त्री अहिले अमेरिका जाँदै हुनुहुन्छ, त्यसको लागि उहाँले गरेको तयारी यो पर्याप्त छ, ठिक छ या केही सुझाव दिनुहुन्छ?
1: होइन, अब तयारी त उहाँहरूले कति गर्नुभएको छ हामीलाई थाहा छैन, होइन बाहिर चाहिँ
0: गर्नुपर्छ कि
1: तयारी पुगेको छैन भन्ने कुरा पनि आइरहेको छ, तर हामीले राम्रो तयारी गरेर जानुपर्छ। अहिले संयुक्त राष्ट्रसङ्घमा त हामीले प्रष्ट रूपमा आफ्नो कुरा बोल्डली राख्ने हो, यो चाहिँ जलवायु न्यायको कुरा वा जलवायु वित्तको चाहिँ सामान्य परिचालनको मात्रै कुरा होइन, हामीलाई चाहिँ क्षतिपूर्ति नै चाहिन्छ।
0: तर फ्याक्ट चाहियो नि सर,
1: फ्याक्ट त हामीसँग छ नि, हामीले चाहिँ अहिले पेपरमा बनाएको एउटा कुरा भयो,
0: पेपर चाहियो होला,
1: होइन पेपर त बनाउनु पर्यो नि, तर हामीसँग
0: डाटा बेसमा बोल्ने होला,
1: डाटा त हामीसँग छ, रियलमै छ नि त,
0: अरूले गरेको अनुसन्धान लगाएर पल्टाइदिएर पछाडिएर त होइन होला,
1: हामीले त्यो बनाउन होला, किनभने तथ्य त यही हो कि हामी ठुलो मारमा परेका छौँ,
0: प्रमाणित गरेर देखाइदिनु पर्ला नि त,
1: प्रमाणित गरेर देखाउन सकिन्छ, सकिन्छ, त्यसको तयारी गर्नु पर्यो, प्रमाणित गरेर देखाउन सकिन्छ, उनीहरूले स्वीकार गरेर त्यति धेरै सजिलैसँग हामीलाई क्षतिपूर्ति दिन्छन् भन्ने ठाउँमा चाहिँ अहिले मान्छेहरू चाहिँ यो गाह्रो छ है गाह्रो छ भनिराखेका छन्, तर हामीले त क्षतिपूर्ति माग गर्नै पर्छ र सारा विश्वलाई हामीले भन्नुपर्छ, र हामीलाई के खत्तम बनाउने, होइन हाम्रो योगदान यो हरित ग्यास एमिसनमा, हरित गृह एमिसनमा छँदै छैन,
0: नगण्य होइन, नगण्य
1: नगण्य, अनि हामीले चाहिँ हामीले मात्र तिमीहरू पनि सबैले सिद्धिन्छ, यस्तो बेलामा हामीले सबभन्दा बढी मार खानु परिरहेको छ, अहिले क्षतिपूर्ति चाहिन्छ भन्ने अहिले स्पष्ट रूपमा दृढतापूर्वक अपिल गर्नु पर्यो, र त्यसपछि हाम्रो च्यानल मार्फत हामीले प्रक्रियामै वस्तुनिष्ठ तथ्यहरूसहित अगाडि बढ्नु पर्यो।
0: हस्, थ्याङ्क यू सर,
1: ल धन्यवाद छ, धेरै पछि
0: थ्याङ्क यू सर।

0: कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 9855 58 369, 9846243211 र 9142076704। हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855 59084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9845 5191 284।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814829230।
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855 88002।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मम, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63। 93.2 स्वदेश FM।

0: देश टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
0: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य मुख्य खबर. बाढी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या सरुवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह. आज कोशी बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना हुम्लाको छारे भिरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरुद्ध. काङ्ग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो रसुवा नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै. साउदीको रियादमा ब्यालेस्टिक क्षेपास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी. मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह. र चेस ओलम्पियाडमा नेपालको महिला पुरुष दुवै टोलीको जित. नेपाल खबरमा अब पूरा खबर. भोटेकोशी र त्रिशुली नदीमा भदौ 10 आएको बाढीबाट विस्थापित भएकालाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानी नै अहिलेको प्रमुख समस्या रहेको छ. साथै झाडा पखाला रुगाखोकी र ज्वरोका बिरामी पनि बढ्न थालेका छन्. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाडा पखाला देखिएको छ. त्यस्तै कतिपयमा रुगाखोकी र ज्वरोको समस्या छ. विस्थापितहरू नुवाकोट रसुवा धादिङ र काठमाडौँका होल्डिङ सेन्टरमा रहेका होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकोले सरुवा रोग छिटो फैलिन सक्ने जोखिम रहेको हुँदा खानेपानी सरसफाई र बसोबासमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ. अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको छ. त्यस्तै बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न हैजा विरुद्धको मुखबाट खुवाइने खोप अभियान पनि सञ्चालन भइरहेको छ, जस अन्तर्गत 50,000 भन्दा धेरैले खोप सेवा लिएका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अञ्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका 4 पालिका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र ताराकेश्वर गाउँपालिकामा 77,000 भन्दा धेरै बासिन्दालाई खोप खुवाउने लक्ष्य छ। सुरक्षित खानेपानी तथा सरसफाईको चुनौतीका कारण हैजा लगायतका महामारी फैलन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिएको डाक्टर कार्कीले बताउनुभयो। हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुन पानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान दिन उहाँको आग्रह छ। आज कोशी बागमती र गण्डकी प्रदेशको पहाडी 1-2 ठाउँमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी बागमती र गण्डकीको पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। त्यस्तै तराईका 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ। गैराती देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा भएको थियो। यसैबीच यही असोज 8 गते अर्थात् बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा त्यसै अनुसार पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि मौसमको पूर्वानुमान सहित 8, 9 र 10 गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भइरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका दुई रिप नजिकैको छारे भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। हिजो पहिरोसँगै ढुङ्गा खसेपछि झण्डै 100 मिटर सडक अवरुद्ध हुँदा गाडी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवत जावत गर्ने यात्रु तथा गाडीहरू बीच बाटोमै रोकिएका छन्। सडकमा ठुल्ठूला ढुङ्गा खसेकोले तत्काल सडक खुलाउन कठिन छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सडक खुलाउन पहल भइरहेको बताउनुभयो। उहाँका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक तत्काल खुलाउन सम्भव छैन। सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित उपलब्ध गाउँपालिकाका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 ओडामा ओडा अधिवेशन भएको छ। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका 43 जिल्लाका 3,396 ओडामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट सम्बन्धित ओडाका ओडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य 31 जिल्लामा ओडा अधिवेशन आज हुनेछ। काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टीको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाडौँमा हुँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनी मुवाले 3 दिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनु भएको छ। भारत सरकारको निमन्त्रणामा बिहिबार 6 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर वाग्ले 3 दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा उहाँ भारतका मन्त्री स्तरीय 2 भेटवार्ता, 1 कूटनीतिक, 1 सामाजिक, 1 आर्थिक व्यावसायिक र 1 प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। भ्रमणको क्रममा रसुवामा गएको भटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारको तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनु भएको छ। साथै बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको छ र 2 देशबीचको राजनैतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्रसङ्घ युएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली आज बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनाल महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागी हुने तयारी छ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि मङ्गलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुनेछ। अब विदेशको खबर। यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद सहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दावी गरेको छ। साउदीका अधिकारीले रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई आकाशमै रोकेर नष्ट गरिएको बताएका बीबीसीले जनाएको छ। तर अन्य क्षेप्यास्त्र वा ड्रोनबाट भएको क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। हिजो रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीबाट बाक्लो कालो धुवा निस्कियो देखिएको थियो। घटनापछि विमानस्थलमा केही समय उडान प्रभावित भएका थिए। हुथी समूहका सैन्य प्रवक्ता यहा अल सारियाले रियादका संवेदनशील ठाउँ तथा लाल सागर किनारको यानबुमा रहेको साउदी सरकारी तेल तथा ग्यास कम्पनी आरामकोका संरचनालाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको दावी गर्नुभएको छ। उहाँले यमनको राजधानी सानामा साउदी पक्षले गरेको आक्रमणको जवाफमा आक्रमण गरिएको पनि बताउनु भएको छ। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार 20 ताइफ फहरसान र यानबुमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयास पनि हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको छ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र सम्भावित उडान रद्द तथा यात्रा अवरोधका लागि तयार रहन आग्रह गरेको छ। अब खेल खबर। उज्बेकिस्तानको समरकन्दमा जारी 46 चेस ओलम्पियाडको 4 चरणमा नेपालका दुवै टोली महिला पुरुषले जित निकालेका छन्। हिजो भएका खेलमा खुल्ला टोलीले टिमोर लिस्टेलाई 4-0 तथा महिला टोलीले डोमिनिक रिपब्लिकनलाई 3-1 पराजित गरेका हुन्। टिमोर लिस्टे विरुद्ध नेपालका 4 खेलाडीले जित हात पारे। यो जितसँगै खुल्ला टोलीले 4 चरणबाट 4 अङ्क जोडेको छ। महिला टोलीले पनि डोमिनिकन रिपब्लिक विरुद्ध 3-1 जित निकाल्यो। पहिलो बोर्डमा एन्जल महर्जन पराजित भए पनि त्यसपछि नेपालका 3 खेलाडीले लगातार जित निकालेका हुन्। महिला टोलीले पनि 4 चरणबाट 4 अङ्क जोडेको छ। चारभन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या, सरुवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। आज कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना। हुम्लाको छारे भिरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरुद्ध। काङ्ग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो। रसुवा, नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै। साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुर्थी विद्रोहीको दावी। मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह। र चेस ओलम्पियाडमा नेपालको महिला पुरुष दुवै टोलीको जित।
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समयसँगै अघि बढ्दै नेपाल

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणि चूड को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजीकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारी का लागि फोन नंबर 9861946566 र 9841924481। वेबसाइट झुले.com.nt।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार भएको छ। साझा यातायातका बस मध्यराति 12 बजेसम्म चल्ने गरी सेवा विस्तार भएको हो। संविधान दिवसको अवसरमा हिजोदेखि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका, किर्तिपुर नगरपालिका, गोदावरी, बुढा नीलकण्ठ, भक्तपुर नगरपालिका, मध्य पूर्थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका सहित 9 पालिकाको सहकार्यमा साझा यातायात रात्रिकालीन बस सेवा विस्तार गरेको हो। विस्तार गरिएका नयाँ रूट नागढुङ्गा एयरपोर्टमा 4, गोदावरी हुँदै बुढा नीलकण्ठमा 6, जगाती रत्नपार्क ठमेलमा 6, किर्तिपुर रत्नपार्कमा 4 र चक्रपथमा 8 विद्युतीय बस गरी 28 बस रातमा चल्छन्। काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोलले यात्रुलाई सहजसँगै काठमाडौँ उपत्यका दिउँसो मात्र होइन रातमा पनि चलायमान भएको बताउनु भएको छ। रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साझा यातायातले हिजोदेखि 6 रूटमा 28 विद्युतीय बस सञ्चालनमा ल्याएको हो। कम्पनीले अहिले सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई 4 गुणाले विस्तार गरेको हो। यसअघि काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्यमा गएको वैशाख 1 सुरु गरिएको रात्रिकालीन सेवाको प्रभावकारिता र विस्तारका लागि महानगरपालिकाले एक विशेष कार्यदल गठन गरेको थियो। सुरुवाती 3 महिनामा 7 विद्युतीय बस मार्फत 2 रूटमा मात्र सेवा सञ्चालन गरिएको थियो। महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समिति को सिफारिसका आधारमा रात्रिकालीन यातायात सेवाको दायरा थप विस्तार गरिएको हो। इन्द्र जात्राका लागि हिजोदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ। वर्षौँदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि हिजो पहिलो दिन चाँगुनारायण नगरपालिका लाखेडोलबाट पूजा गरी लाखे निकालिएको हो। इन्द्र जात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रञ्जितकार समाजले लाखेनाच निकाल्न सुरु गरेको हो। खरीपाटीदेखि कमल विनायक हुँदै गोलमडीमा रहेको लाखे दोछेसम्म लाखेनाच देखाइएको हो। नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किम्वदन्तीसँग जोडिएको यो जात्रा भक्तपुरमा विशेष महत्त्वका साथ मनाउने गरिन्छ। सिमरौनगढका राजा हरिसिंह देव तथा तलेजु भवानीसँग जोडिएको खोप लाखेको इतिहास रहेको बताइन्छ। 13 बङ्गाली मुस्लिम शासक गयासुद्दिन तुगलकको आक्रमणपछि सिमरौनगढबाट पलायन भएका हरिसिंह देव भक्तपुरतर्फ आउँदा बाटोमै निधन भएको र उहाँकी रानी देवलदेवी तथा राजकुमार जगत सिंह देव भक्तपुर आइपुगेको संस्कृतिकर्मी गोपाल राज जोशीले जानकारी दिनुभयो। सिमरौनगढबाट तान्त्रिक विधिबाट भक्तपुर ल्याइएको तलेजु भवानीसँगै लाखे पनि आएको मान्यता रहेको बताउँदै उहाँले तलेजु भवानीको गण तथा रक्षकका रूपमा लाखेलाई लिइने भएकोले भक्तपुरको लाखे परम्परालाई तलेजु संस्कृतिसँग जोडेर हेर्ने गरिएको बताउनुभयो। लाखे तलेजु भवानीको रक्षक गण तथा असल चरित्रको भएको निष्कर्षपछि केही शर्तसहित नगर प्रवेशको अनुमति दिएको किम्वदन्ती छ र यन्या पुण्यको दिन लाखेले राजमाता इन्द्रायणीसँगै भक्तपुर नगर परिक्रमा गरेको तथा इन्द्र सिद्धि विनायकको छत्रछायामा रहने परम्परा बसेको जनविश्वास रहेको पनि उहाँले बताउनुभयो। पशुपति क्षेत्रमा रहेको शिवपुरी बाबाले झन्डै 15 ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक 100 साधक ध्यान साधनका लागि पुग्न थालेका छन्। काठमाडौँ राजधानी सहरको बीचभागमा रहेको श्लेषमान्तक वनको मध्यभागमा रहेको समथर भागको आकर्षक वातावरणमा शिवपुरी बाबाले साधना गर्नुभएको थियो। 2004 2019 उहाँले त्यहाँ साधना गर्नुभएको हो। पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार त्यहाँ बालक ध्रुवले तपस्या गर्नुभएको थियो। ध्रुव बाल्यकालमै आएर तपस्या गरेकोले यो ठाउँको नाम ध्रुवस्थ चलिरहेको शिवपुरी बाबा आश्रमको संरक्षण गर्दै आएका विष्णु प्रसाद तिमिल सिन्हाले जानकारी दिनुभयो। 2019 यही ठाउँमा शिवपुरी बाबाले समाधि लिनुभयो। उहाँको समाधि स्थलमा अहिले पनि दैनिक 100 ध्यान साधनाका लागि पुग्ने गरेका छन्। शिवपुरी बाबाको ध्यान साधना स्थलमा झन्डै 60 ध्यान साधना गर्न सक्ने गरी संरचना निर्माण गरिएको छ। यहाँ चकटी समेत राखेर ध्यान साधना गर्ने वातावरण बनाइएको छ। र भक्तपुरमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको उपाधि यस वर्ष नेपाल पुलिस स्कुल साङ्गाले जितेको छ। सैनिक आवासीय महाविद्यालय सल्लाहकारी भक्तपुरको आयोजनामा सञ्चालन भएको 22औं सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई 2-1 गोलले पराजित गरी नेपाल पुलिस स्कुल साङ्गाले उपाधि जितेको हो। समापन कार्यक्रम कायम मुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रदीप जङ केसीले विजेता नेपाल पुलिस स्कुललाई 50,000 नगद पुरस्कार सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो। उहाँले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई 30,000 नगद पुरस्कार सहित रनर अप ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जेङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या, सरुवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। काठमाडौँमा रातमा चल्ने बस सेवा विस्तार, साझाका 28 बस चल्न थाले। र इन्द्र जात्राका लागि भक्तपुरमा लाखे नाच सुरु। बिहान 9 बजेको नेपाल खबर सकियो।
6: पसा

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
6: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: मुख ती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
2: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
3: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
5: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
6: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
8: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
7: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
9: पदम हार्डवेयर बसन्तपुर बजार माडी
4: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली काङ्ग्रेस कोडा अधिवेशन आज देशभरका 31 जिल्लामा हुँदैछ। आज रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्ला कोडा अधिवेशन हुन लागेको हो। अरू 43 जिल्लामा भने हिजो नै सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिएका छन्। कुनै अवरोध र विवाद बिना अधिवेशनहरू सम्पन्न भएको समेत उनले बताएका छन्। असोज 15 गतेदेखि समानान्तर अधिवेशन गर्न लागेका काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आज अधिवेशन हुन लागेको छ। डडेलधुरा काँग्रेस सभापति भीमबहादुर साउदले 7 वटै पालिकाका 52 वडामा अधिवेशन गर्न लागि जानकारी दिएका छन्। उनका अनुसार शनिबार कुनै पनि वडामा अधिवेशन भएको छैन भने 52 वटै वडामा आज अधिवेशन हुँदैछ। काँग्रेसले आगामी असोज 16 देखि 19 गतेसम्म हुन गइरहेको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो ओडा अधिवेशन उत्साहप्रद रूपमा शुरू भएको छ। अधिवेशनको कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, शङ्खासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोर्खा, कास्की लगायतका जिल्लामा हिजो अधिवेशन सम्पन्न भएको जनाइएको छ भने हिजो र आज गर्न मिल्ने गरी तय भएको वडा अधिवेशनबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था रहेको समेत निर्वाचन समितिका सदस्य सचिव कटवालले जानकारी दिएका छन्। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 7 मन्त्रालय छन्। अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 4 मन्त्रालय सचिव भिन हुने अवस्थामा पुगेको छ। प्रमुख सचिव र अन्य 2 मन्त्रालयमा सचिव छैनन् भने अर्थ मन्त्रालयका सचिव पनि सरुवा भएका छन्। तर अहिलेसम्म उनले रमाना भनी लिएका छैनन्। प्रदेश सचिव डाक्टर हेमराज रेग्मीको सरुवा भएपछि सामाजिक विकास मन्त्रालयमा देवराज जोशी आएका थिए। उनी पनि 1 महिनामै सरुवा भए भने त्यसपछि अहिलेसम्म मन्त्रालय सचिव भिन अवस्थामा रहेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राजेन्द्र हमालको पनि भर्खरै सरुवा भएको छ। गृह मन्त्रालयले 2 सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री सुदन गुरुङ स्तरीय निर्णयबाट 2 सहसचिवको सरुवा गरिएको हो। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेललाई मन्त्रालयमा तानिएको छ। उनलाई अहिले मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। त्यस्तै मन्त्रालयको विपद तथा द्वन्द व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा सरुवा गरिएको छ। यो महाशाखा मन्त्रालयको शक्तिशाली महाशाखा अन्तर्गत पर्दछ। धनकुटाको ताङखुवाबाट धरान जाँदै गरेको जीप दुर्घटनामा परेको छ। को 1-6-2-4-9-4 नम्बरको जीप धनकुटाको छतर जोरपाटी गाउँपालिका 3 वनचर्यमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटनामा परेको हो। धनकुटा प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी छेत्रीका अनुसार दुर्घटनामा परि एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। 11 जना सवार जीपमा अन्य केही घाइते भएको र दुर्घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थल पुगेको छ। थप विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सड़क अप्ठ्यारो भएका कारण अनियन्त्रित भएर जीप दुर्घटनामा परेको हुन सक्ने बताइएको छ। जीप सड़कभन्दा करिब 100 मिटर तल खसेको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। सप्तरीको डाक्नेश्वरी नगरपालिका छ फतेपुरबाट करिब 20 क्विन्टल गाजा प्रहरीले बरामद गरेको छ। डाक्नेश्वरी नगरपालिका छ फतेपुर टोलमा भण्डारण गरिराखिएको अवस्थामा उक्त परिमाणको गाजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो। सो क्रममा भोला सदाको घरबाट 56 पोका र मंगल मुखियाको घरबाट 8 पोका गरी जम्मा 64 पोका गाजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो। बरामद पदार्थ सहित दुवैजनालाई नियन्त्रणमा लिए जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइराखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। संयुक्त राष्ट्र संघको 21 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल आज न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। महासभाको उच्च स्तरीय सत्रमा सहभागी जनाउन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री पालेन्द्र शाह नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 गते मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनुहुनेछ। भदौ 10 गते रसुवाको भोटिकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका मानिसहरू जीवितै फर्किने सम्भावना करिब सकिएको सेनाले जनाएको छ। माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङभित्र शनिबार थप 11 जनाको शव भेटिएसँगै यस क्षेत्रमा जीवित मानिस भेटिने आशा निराशामा परिणत भएको हो। आयोजनाका प्रतिनिधि र सुरक्षाकर्मी सहितको संयुक्त उद्धार टोलीले अडिट 3 टनेलको चालीभित्र अल्झिएको र बाक्लो हिलोमा दबेको अवस्थामा शनिबार शवहरू बाहिर निकालेको आयोजनाले जानकारी दिएको छ। यसअघि शुक्रबार दिउँसो 13 र साँझ 5 शव यही क्षेत्रबाट निकालिएको थियो। यसरी लगातार शवहरू मात्र फेला पर्न थालेपछि विपदको चपेटामा परेका श्रमिक र स्थानीय बासिन्दाको मृत्यु भएको पुष्टि हुँदै गएको छ। भदौ 10 गतेको त्यो रात भोटेकोशी र त्रिशुली नदीको किनारमा रहेको बस्ती र जलविद्युत आयोजनाहरू का लागि निकै कालो रात बनेर आएको थियो। अविरल वर्षासँगै उर्लिएको बाढीले नदी किनारका भौतिक संरचनाहरूलाई तहस नहस बनाइदियो। पानीको सतह अचानक बढ्दा सुरुङहरूभित्र लेदो र पानी भरिन पुग्यो, जसले गर्दा भित्र काम गरिरहेका कामदारहरू बाहिर निस्कन पाएनन्। बाढी आएको 24 दिनसम्म पनि उद्धारकर्मीहरू विभिन्न जल विद्युत आयोजनाका सुरुङ र भूमिगत विद्युत गृहमा फँसिरहेका मानिसको खोजीमा निरन्तर खटिएका छन्। तर जति धेरै दिन बित्दै गयो त्यति नै मानिसहरू सकुशल भेटिने सम्भावना क्षीण हुँदै गएको उद्धारमा संलग्न अधिकारीहरूले स्वीकार गरेका छन्। उपल्लो डोल्पाका 3 स्थानीय तहका बासिन्दालाई चीन प्रवेशका लागि 340 सीमा पास वितरण गरिएको छ। गाउँ गाउँमै पुगेर पास वितरण गरिए पनि चीनसँग जोडिएका सीमा नाका नियमित रूपमा कहिले खुल्छन् भन्ने विषय भने अझै अन्यलमा छ। चारका ताङसोङ सेफोक्सुण्डु र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई सीमा पास वितरण गरिएको हो। 3 स्थानीय तहमध्ये चारका ताङसोङ गाउँपालिकामा 92 पास वितरण भएका छन् भने बाँकी पास सेफोक्सुण्डु र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई वितरण गरिएको छ। सीमा 5 वर्षका लागि मान्य हुने व्यवस्था छ। सम्बन्धित कर्मचारी गाउँमै पुगेर स्थानीयवासीको विवरण संकलन गरी घरदुरीका आधारमा पास वितरण गरिरहेका छन्। यी पास विशेष गरी मरिम र क्याप्टो नाका हुँदै चीनको तिब्बत क्षेत्रमा आवत जावत गर्न प्रयोग हुने जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नासु दत्त लामाले बताएका छन्। पास भएपछि स्थानीयवासीमा चीनसँगको व्यापार तथा आवत जावत सहज हुने अपेक्षा बढेको छ। तर पास वितरण हुनु र सीमा नाका नियमित रूपमा सञ्चालन हुनु फरक विषय भएकाले स्थानीयवासीको मुख्य चासो अब नाका कहिले खुल्छ भन्नेमा केन्द्रित भएको बताइएको छ। उपल्लो डोल्पाका बासिन्दाका लागि चीनसँगको सीमा व्यापार व्यापारिक गतिविधिमा मात्र सीमित छैन। खाद्यान्न, नुन, तेल, लत्ता कपडा लगायत दैनिक उपभोग्य सामग्रीको आपूर्ति पनि यसैसँग जोडिएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 74 46 182 र 98 491 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: बाँचे जस्तो छ ल होस् पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन

0: रंग
1: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संयुक्त राष्ट्रसंघको महासभाको 81 अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालिन शाहले सम्बोधन गर्ने तय भएको छ। लामो अन्यलपछि महासभामा आफै उपस्थित हुने निर्णय प्रधानमन्त्रीले गर्नुभएको हो। आफू सहभागी हुने भएपछि उहाँले विभिन्न प्रदेशबाट आफूले बोकेका समस्याबारे एजेण्डा पठाउन आग्रह गर्नुभएको थियो। गण्डकी प्रदेशले 15 बुँदामा जलवायु एजेण्डा पठाएको छ। हिमालयन जलवायु न्यायलाई जलवायु वित्तको सिद्धान्तका रूपमा स्थापित गर्ने, पर्वतीय क्षेत्रका लागि समर्पित जलवायु वित्तीय व्यवस्था गर्ने, हिमालयन जलवायु कूटनीतिको केन्द्रमा क्षेत्र तथा नोक्सानीलाई वैज्ञानिक प्रमाणको आधारमा राख्ने, स्थानीय नेतृत्वमा हुने जलवायु अनुकूलनलाई सुदृढ गर्ने, अन्तर्राष्ट्रिय हिमालयन हिममण्डल तथा पर्वतीय जोखिम साझेदारी निर्माण गर्ने माग गरिएको छ। त्यस्तै हिमालयन पूर्व सूचना तथा जोखिम सूचना प्रणाली सुदृढ गर्ने, सीमापार हिमालयन जलवायु जोखिम सूचना आदान प्रदान प्रवर्धन गर्ने, विज्ञानदेखि निर्णयसम्म भन्ने अवधारणालाई पर्वतीय विकासको सिद्धान्त बनाउने, जलवायु तथा जोखिम उत्थानशील पर्वतीय पूर्वाधारलाई विश्वव्यापी लगानीको प्राथमिकता बनाउने, हिमालयन जल सुरक्षालाई साझा क्षेत्रीय प्राथमिकता बनाउने माग पनि अघि सारिएको छ। नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा भइरहेको काँग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने बताएका छन्। पछिल्लो समय सामाजिक सञ्जाल र केही संचार माध्यममा आफूलाई लिएर भइरहेका विभिन्न टिप्पणीहरूको खण्डन गर्दै उनले आफ्नो अनुपस्थितिको कारण पनि सार्वजनिक गरेका छन्। खड्काले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको स्मरण गराएका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा पनि यही कारणले आफू उम्मेद्वार नबनेको उल्लेख गर्दै खड्काले अहिले फेरि उस्तै परिस्थिति दोहोरिएकाले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताएका छन्। उनले सर्वोच्च अदालतको डिजिटल बेन्चको निर्णय विरूद्ध आफूहरू पुनरा अवलोकनमा गएको र पुनः इजलासले मुद्दाको गम्भीरता बुझेर निस्सा दिएको भए पनि महाधिवेशन रोक्न जारी नगरिएको पछिल्लो आदेशले दुखी तुल्याएको समेत बताएका छन्। यसको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा पुरानो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने समेत उनले चिन्ता व्यक्त गरेका छन्। गत 10 भदौको रसुवा भोटेको सिबारीका कारण छेद विच्छेद भएको सड़क सम्पर्क पुनर्स्थापित गर्ने प्रयास जारी छ। दलदले माटो पन्छाउँदै चट्टानयुक्त क्षेत्र खोस्रिँदै सड़क सम्पर्क पुनर्स्थापित गर्न सड़क विभागका कर्मचारी तथा सुरक्षाकर्मी सक्रिय छन्। बाढ़ीले नुवाकोट रसुवा र धादिङ क्षेत्रमा पर्ने सड़क पुल गाउँ र बजार क्षेत्र तहस नहस पारेको थियो। हाल डोजर र एक्सकाभेटर प्रयोग गरी ढुङ्गे बेत्रावती खण्डमा सड़क सम्पर्क पुनर्स्थापित गर्ने प्रयास भइरहेको छ। सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपानीका अनुसार नुवाकोटको गेरखुटारसम्मको सड़क पुनर्स्थापित भइसकेको छ। सात विषय भन्ने ठाउँमा 1.5 किलोमिटर सड़क खण्ड छेद विच्छेद भएको छ। हाल उत्तर गया माबी र बेत्रावती बीचको खण्डमा काम भइरहेको छ। यो खण्डमा करिब 500 मिटर सड़क बगेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल बाहिरबाट नेता प्रदीप गेवालीले लेखेको प्रतिवेदन निकास दिने किसिमको नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको दुवै प्रतिवेदन सम्पादन गरेर सबैलाई मान्य हुने गरी गेवालीले प्रतिवेदन ल्याउने आश गरेका पुनर्गठन पक्षधर नेताहरूले पुनर्गठन नै आवश्यक नभएको आशयको प्रतिवेदन लेखेपछि असन्तुष्टि बढेको कार्यदलका तर्फबाट यसअघि महासचिव शंकर पोखरेलले तयार पारेको 65 पेजको प्रतिवेदनमा स्पष्ट रूपमा पार्टी पुनर्गठन आवश्यक भएको र गत चुनावमा भएको हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख थियो। त्यसलाई कार्यदल संयोजक थापा तथा अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरूले अस्वीकार गर्ने अवस्था आएपछि पुनः दुवै प्रतिवेदन सम्पादन गर्न थापा सहित उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिएको थियो। तीन नेतालाई जिम्मा दिएपछि पुनर्गठनको विपक्षमा थापा अल्पमतमा परेका थिए। त्यसपछि उनले ओलीलाई गुहारेका थिए। असोज एक गते कार्यदलका केही सदस्य सहित अध्यक्ष ओलीको निवास गुण्डुमा भएको छलफलमा अध्यक्ष ओलीले नेता गेवालीलाई मध्यमार्गी प्रतिवेदन बनाउन निर्देशन दिएका थिए। तर गेवालीले पनि अध्यक्ष ओलीकै गुणगान गाउँदै ओलीलाई क्रान्तिकारी नेताको संज्ञा दिनुका साथै जेएनजी आन्दोलनलाई विदेशी षड्यन्त्र र अल्गोरिदमलाई दोष दिएर पार्टी पुनर्गठनको विषय नै उजेलमा पारेर प्रतिवेदन लेखेका थिए। सोही प्रतिवेदन गेवालीले शनिबार कार्यदलका नेताहरूलाई अध्ययनका लागि वितरण गरेका थिए। आइतबार बिहानदेखि एमाले पार्टी कार्यालय च्यासलमा गेवाली थापा र पोखरेलका तीनवटै प्रतिवेदनमाथि छलफल भइरहेको तीनवटै प्रतिवेदनमाथि अहिले छलफल भइरहेको छ। कार्यदलको बैठकपछि आज एमाले सचिवालय बैठक पनि बस्दैछ। र धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चोक स्थित एउटा घरमा आग लागि हुँदा एकजनाको मृत्यु भएको छ। आगोले चलेर महोत्तरीको लोहारपट्टी नगरपालिका 2 70 वर्षीय किशोरी सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिएका छन्। घरायसी सामान सहित 3,00,000 रुपियाँ बराबरको क्षति भएको छ। शनिबार राति आग लागि भएको विद्युत सर्ट भई आग लागि भएको हुन सक्ने प्रहरीको अनुमान छ। स्थानीय निकायका बारूद यन्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको पनि जनाइएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 12 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 0157900086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई

0: पाचे जस्तो छ ल होस पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग

0: चितवन फोन 0556 18 853 5 18 953।
1: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्ती नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: टाइम चेक।
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073।
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 2640।
0: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाडी चल्न थालेपछि चाप बढ्यो, तत्कालका लागि वैकल्पिक व्यवस्था गरिए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने। कुनै चमत्कार नभए अब काङ्ग्रेस विभाजनको डिलमा पुगेको नेता खड्काको भनाई। 15 केन्द्रीय महाधिवेशन अन्तर्गत आज 31 जिल्लामा वडा अधिवेशन हुँदै। धौलागिरी हिमाल आरोहणका लागि टोली आधार शिविरमा पुग्न थाले। रसुवा बाढीपछि मुस्ताङमा पर्यटक घटे। मानिसमा 49 रक्त समूह प्रणाली पत्ता लाग्यो। दुर्लभ एन्टिबडी भएका बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा। र विश्व एसियन गेम्स अन्तर्गत करान्तेकी सानुमाया पराजित, उत्सुका विजय 19। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको चरौदी कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाडी चल्न थालेपछि गाडीको चाप बढ्न थालेको छ। भदौ 10 गतेको बाढी लगत्तै अवरुद्ध कृष्णवीरको सडक वैकल्पिक मार्ग खोलेर गएको असोज 1 गतेदेखि सञ्चालनमा आएको हो। झण्डै 3 हप्ता यातायात प्रभावित भएकामा अहिले सहज बन्दै गएको छ। भोटेकोशी र त्रिशुली नदीको बाढीका कारण कृष्णवीर क्षेत्रमा कटान र पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध थियो। देशका विभिन्न ठाउँबाट काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने मुख्य सडक सञ्जाल नै क्षति भएपछि यात्रु तथा गाडीले वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो। अहिले दुईतर्फी नै सडक सञ्चालनमा आएपछि निजी सार्वजनिक तथा मालवाहक गाडीको चाप बढेको छ। तर सडकमा जोखिम कायमै रहेकाले सावधानी अपनाउनु पर्ने अवस्था छ। त्यस्तै तत्कालका लागि वैकल्पिक सडकबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त सडक तथा आसपासका संरचनाको प्राविधिक अध्ययनसहित पुनर्निर्माण समेत आवश्यक देखिएको छ। यही असोज 8 गतेदेखि अर्थात् बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने पूर्वानुमान मौसमका जानकारहरूले गरेका छन्। त्यसै अनुसार अहिलेदेखि नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि सामाजिक सञ्जालमा मौसमको पूर्वानुमान सहित 8, 9, 10 र 11 गते विशेष सावधानी अपनाउनु पर्ने उल्लेख गर्नुभएको छ। बङ्गालको खाडीमा विकसित अर्णव नामको चक्रवात र यही समय विकसित अन्य मौसमी प्रणालीबारे थप अध्ययन भइरहेको बताइएको छ। नेपाली काङ्ग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए अब पार्टी विभाजनको डिलमा पुगेको बताउनु भएको छ। आज सामाजिक सञ्जालमा नेता खड्काले पार्टी विभाजनमा पुगेको तर त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेको बताउनु भएको छ। उहाँले लोकतन्त्रको इतिहास बोकेको पार्टी विभाजन हुँदा लोकतन्त्रमा दुष्प्रभाव पार्ने चिन्ता समेत व्यक्त गर्नुभएको छ। अदालतले मुद्दा विचाराधीन अवस्थामा राखिराखेकाले आफू महाधिवेशनको प्रक्रियामा सहभागी नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ। काङ्ग्रेसले यही असोज 16 देखि 19 गतेसम्म महाधिवेशन गर्दैछ भने असन्तुष्ट पक्षले आउँदो मङ्सिरमा महाधिवेशन गर्ने जनाएको छ। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 वडामा वडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेकका अन्य 31 जिल्लामा आज वडा अधिवेशन हुँदैछ। शारदियामा विश्वको 7,867 मिटर अग्लो धौलागिरी हिमाल आरोहण गर्ने टोली आधार शिविरमा पुग्न थालेका छन्। धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 को भूगोलमा पर्छ। 8K समिट सेभेन समिट र 14 पिक्स ट्रेकिङ कम्पनी मार्फत आरोहणका लागि पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटन कर्मी इन्द्रसिंह शेरचनले हिजो शनिबारसम्म 30 विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिनुभयो। थप टोली आधार शिविर जाने तयारीमा रहेको उहाँको भनाइ छ। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल समेत सुरु भएको छ। चालु वसन्तयाममा धौलागिरी आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म 4 समूहका 10 महिलासहित 34 अनुमति लिएका छन्। गएको भदौ 10 रसुवाको भोटेकोसीमा बाढी आएपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ। कालीगण्डकी करिडोर बेनी जोमसम कोर्ला सडक मार्ग बाढी पहिरो र नदी कटानले साउनमा दर्जनौ पटक अवरुद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रहे पनि रसुवाको बाढीपछि मुस्ताङमा पर्यटक संख्या घटेको प्रहरीको तथ्याङ्क छ। तथ्याङ्क अनुसार चालु वर्षको साउनमा भन्दा भदौ महिनामा 29,274 पर्यटक घटेको देखाउँछ। यो अघिल्लो महिनाको भन्दा भदौमा 47.78% पर्यटक कम हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरण अनुसार चालु वर्षको साउनमा आन्तरिक 30,655 सार्क राष्ट्रका 31,574 र अन्य देशका 193 गरी 61,263 पर्यटक मुस्ताङ गएका छन्। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लहरपट्टी नगरपालिका 2 70 किशोरी सहनीको जलेर ज्यान गएको छ। गैराती भएको आगलागीबाट घरमा रहेका सामान सहित 3,00,000 बराबरको क्षति भएको छ। बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सप्तरीको कटैयाबाट झन्डै 1400 किलो गाजासहित एकजना पक्राउ, सुनको भाव आज तोलामा 2,100 रुपियाँले बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31-684 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कृष्णभेर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाडी चल्न थालेपछि चाप बढ्यो, कुनै चमत्कार नभए अब काङ्ग्रेस विभाजनको डिलमा पुगेको नेता खड्काको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सप्तरीको कटयाबाट झण्डै 1400 किलो गाजासहित एकजना पक्राउ परेका छन्। गैराती पाउने 1 बजे सप्तरीको डाक्नेश्वरी नगरपालिका छ कटया गाउँका भोला सदाको घर खानतलासी गरेर लागु औषध गाजासहित सदालाई पक्राउ गरेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सदाले घरमा गाँजा लुकाएर राखेको विशेष सूचनाको आधारमा खानतलासी गर्दा 56 बोरामा प्याक गरिराखेको अवस्थामा झण्डै 1400 किलो गाजा बरामद भएको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढेको छ। सुनको भाव आज तोलामा 2100 रुपियाँले बढेको हो। भाव बढेर सुन आज तोलाको 305,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाव तोलामा 2600 रुपियाँले बढेर 303,100 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 20 रुपियाँले बढेको छ। चाँदी आज तोलाको 4795 रुपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रुपियाँले बढेर तोलाको 4775 रुपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसलाई मानव शरीरको 49 रक्त समूह प्रणाली जामाका रूपमा मान्यता दिएका छन्। यो दुर्लभ रक्त समूह प्रणालीको पहिचान एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययनबाट भएको साइन्स डेलीले जनाएको छ। वैज्ञानिकहरूका अनुसार F11RGA जा नामक प्रोटिन यसले निर्माण गर्छ। केही दुर्लभ व्यक्तिमा यो प्रोटिनसँग सम्बन्धित एन्टिजेन नहुने भएकाले सामान्य रगत चढाउँदा शरीरले एन्टिबडी बनाएर चढाइएको रगतका रातो रक्तकोशिकामाथि आक्रमण गर्न सक्छ। अनुसन्धानकर्ताहरूले F11R जिन र जा प्रोटिनसँग सम्बन्धित अनुवांशिक प्रति परिवर्तनको विस्तृत अध्ययन गरेका छन्। यो एन्टिजेन अधिकांश मानिसका रातो रक्तकोशिका र प्लेटलेट्सको सतहमा पाइने खबरमा उल्लेख छ। वैज्ञानिकहरूका अनुसार नयाँ रक्त समूह प्रणालीको पहिचानपछि दुर्लभ रक्त समूह भएका बिरामी र सम्भावित रक्तदातालाई डिएनए परीक्षण मार्फत पहिचान गर्न सहज हुनेछ। यसले विशेष गरी दुर्लभ एन्टिबडी भएका बिरामीलाई उपयुक्त र सुरक्षित रगत तथा प्लेटलेट उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला कराते एकल काता विधामा नेपालकी सानुमाया थिङ पराजित भएकी छिन्। तोयो हासी जिम्नेसियममा बिहान भएको महिला एकल काता विधाको अन्तिम स्वर प्रतिस्पर्धामा सानुमायालाई कोरियाकी चो हाउनले 5-0 पराजित गरेकी छन्। यस्तै उसो खेलाडी विजय सिन्जारी मगरको प्रदर्शन पनि अपेक्षा अनुसार भएन। सोझै फाइनल भएको पुरुष चान क्वान विधामा मगर 19 नम्बरमा रहेका छन्। 21 खेलाडी सहभागी यो विधामा मगरले मात्रै 2 खेलाडीलाई फसी पारेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाडी चल्न थालेपछि चाप बढ्यो, तत्कालका लागि वैकल्पिक व्यवस्था गरिए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने, कुनै चमत्कार नभए अब काङ्ग्रेस विभाजनको डिलमा पुगेको नेता खड्काको भनाई, 15 महाधिवेशन अन्तर्गत आज 31 जिल्लामा ओडा अधिवेशन हुँदै, धौलागिरी हिमाल आरोहणका लागि टोली आधार शिविरमा पुग्न थाले, रसुवा बाढेपछि मुस्ताङमा पर्यटक घटे, मानिसमा 49 रक्त समूह प्रणाली पत्ता लाग्यो, दुर्लभ एन्टिबडी भएका बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा, र विश्व एसियन गेम्स अन्तर्गत करान्तीकी सानुमाया पराजित, उसुका विजय 19 स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घन्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 0 99 90 74 46 182 र 98 491 95 225।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर १० चितवन। फोन 056518853।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। जलवायु परिवर्तन तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना गरेको छ। मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएन्डएमका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संघ संस्था महाशाखा अन्तर्गत रहने गरी उक्त शाखा खडा गरिएको हो। उपसचिवले नेतृत्व गर्ने यो शाखाले जलवायु तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ। अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको प्रभावबारे उठाउँदै आएका विषयलाई समन्वित र दीर्घकालीन रूपमा अघि बढाउन नयाँ संरचना तयार पारिएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता जनाउने विषयमा मात्र सीमित नराखी दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढाउनु पर्ने बताउनुभयो। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलबीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स सफाईको काम सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स सफाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत सफाईको काम सुरु गरेको हो। नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउनेछ। ईडीएलबीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स सफाई गरी हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स सफाई तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुने मन्त्रालयले जनाएको छ। नेपाल पीडियाट्रिक सोसाइटी नेपासले प्राकृतिक विपद तथा आपतकालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको छ। सोसाइटीले आपतकालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग सम्बन्धमा स्तनपान गराउने नसकिने केही विशेष र संवेदनशील परिस्थितिहरूमा मात्र स्वास्थ्य कर्मीको सुझावमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु प्रयोग गर्न सकिने जनाएको छ। सोसाइटीले विपद समयमा बालबालिकाको व्यवस्थापन सम्बन्धी आधिकारिक सुझाव जारी गर्दै यस्तो अवस्थामा पनि स्तनपानलाई नै निरन्तरता दिन परिवार र समुदायको सहयोग आवश्यक पर्ने जनाएको हो। स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ। बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षण बनाउने लक्ष्य अनुरूप कसी राजमार्ग अन्तर्गत नगरपालिकाको सरस्वती चोक सल्लेरी खण्डमा बेसार खेती गरिएको छ। नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिनुभयो। हालसम्म 7 रोपनीमा बेसार खेती गरिएको को भनाई छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्। मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाल आज बिहान बेलबारीबाट पक्राउ परेका हुन्। दाहाल विरुद्ध मोरङमा कुनै उजुरी छैन। उनी पछिल्लो समय बालेन्द्र शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए। साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटुवालले बताउनुभयो। दाहाल विरुद्ध ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका 6 फतेपुरबाट 20 क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिणाममा गाँजा बरामद गरेको केन्द्रीय प्रहरीले जनाएको छ। सदाको घरबाट 56 र मुखियाको घरबाट 8 गरी 64 पोका गाँजा बरामद गरिएको जनाइएको छ। र सन् 1997 हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको संक्रमणकालीन शुरूआती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङचिङ हाङको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि समारोहमा चिनी अधिकारी तथा हङकङका राजनीतिक नेताहरू सहभागी भएका थिए। सन् 1997 बेलायतबाट चीनलाई हस्तान्तरण गरिएपछि हङकङमा आयोजना गरिएको यो तेस्रो राजकीय अन्त्येष्टि हो। सन् 1997 2005 हङकङको प्रमुख कार्यकारी रहेका तुङको 89 वर्षको उमेरमा सेप्टेम्बर 8 निधन भएको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98451924।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184929230।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: पढेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
3: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
3: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
3: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564 93 7 38, मोबाइल 98550 88002।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73089, 98074 46182 र 98495 95225।

सचिव राजु कटुवालले जानकारी दिनुभयो। 43 जिल्लामा शनिबार नै वडा अधिवेशनको प्रक्रिया शुरू भएको थियो। आज थप 28 जिल्लामा वडा अधिवेशन शुरू भएको कटुवालले जानकारी दिनुभएको छ। मध्य प्रदेशका सिराहामा केही समयमा वडा अधिवेशन शुरू हुनेछ। त्यस्तै सप्तरीमा सोमबारबाट वडा अधिवेशन शुरू हुनेछ भने सर्लाहीको क्षेत्र नम्बर 2 बाहेकमा वडा अधिवेशन शुरू भएको छ। रौतहटको क्षेत्र नम्बर 1 बाहेकमा वडा अधिवेशन शुरू भएको छ। रसुवा बाढीका कारण प्रभावित रसुवा र नुवाकोटमा 7 असोजमा वडा अधिवेशन शुरू हुनेछ। त्यस्तै बाढी प्रभावित जिल्लामा धादिङमा भने 5 असोजमा वडा अधिवेशन शुरू हुनेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा आज चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ। 4 दिने भ्रमणका लागि उहाँ चीन जानुभएको हो। सर्वोच्चका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन करेलाका अनुसार चाइना ल सोसाइटीको आयोजनामा हुन गइरहेको चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन 2026 कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा सहितको भ्रमण दल त्यसतर्फ उहाँ चीन जानुभएको हो। सर्वोच्चका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन करेलाका अनुसार चाइना ल सोसाइटीको आयोजनामा हुन गइरहेको चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन 2026 कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा सहितको भ्रमण दल त्यसतर्फ

0: सो लभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 0157900086
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई

0: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98451924।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदहरूको आग्रह। भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकाले

0: भएका 24 जनाको शव पहिचानका लागि आउन आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरुङ पदक विहीन। नेपाल खबरमा अब पूरा खबर। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण मौसमविदहरूले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका छन्। मनसुनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यसपटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान छ। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक गमिन्द्र दाहालले बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400 देखि 741 मिलिमिटर सम्म वर्षा हुने सम्भावना रहेको छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुक्खा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिम समय लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढी देखिने विज्ञहरूले औल्याएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीका अनुसार प्रारम्भिक अनुमानले मध्य र सुदूरपश्चिम नेपालमा धेरै वर्षाको सम्भावना देखाएको छ। विभागले यस प्रणालीलाई नजिकबाट नियालिरहेको र अवस्था हेरेर थप औपचारिक जानकारी दिने जनाएको छ। विगत केही वर्ष यता असोजमा परेको पानीले ठूलो जनधनको क्षति गरेको इतिहास छ। यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई नआतिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका सहमा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी इकबाल हवारीले बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ। तर बहुप्रतीक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले बदलिदो जनमनोविज्ञान, पार्टीले गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपकट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाइ छ। सचिव अर्यालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको स्पष्ट पार्नु भएको छ। कार्यदलले तयार पारेको साझा प्रतिवेदन आजै बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ। सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावी सहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। छठ पर्वको पारणका दिन जनकपुरको जानकी मन्दिरमा दर्शन गरेपछि उहाँले झापाको भद्रपुरबाट यात्रा सुरु गर्नुहुनेछ। गाड़ी वा रथमा नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र जनताका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेको शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सोनी टूर युरो पेन्ट्स घरमा रहिन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मनास्लो क्षेत्र संरक्षण आयोजनाले मनास्लो हिमालको आधार शिविर क्षेत्रमा अनसनरत युवाहरूलाई अनसन फिर्ता लिन आग्रह गरेको छ। मनास्लो क्षेत्र संरक्षण आयोजनाका प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुर्बु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर सवालप्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ। युवाहरूले उठाएका गम्भीर सवाल प्रति स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा उल्लेख छ। आयोजनाले युवाहरूको बिग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तथा केन्द्र सरकारसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समेत बताएको छ। साथै आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमताल विस्फोटको जोखिम लगायतका विषय उठाएका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा अनसन आमरण अनसन शुरू गरेका हुन्। अब विदेशको खबर। इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद र लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको दावी गरेको छ। साउदी अधिकारीहरूले पनि रियादतर्फ प्रहार भएको एउटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको बताएका छन्। जुलाई यता पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यता हुतीका सैन्य प्रवक्ता यहिया अल सारे आले पछिल्लो एक हप्तामा साउदी अरबले यमनमाथि 300 वटा हवाई आक्रमण गरेको आरोप लगाएका छन्। हुती र साउदी समर्थित सरकारी फौजबीचको भिडन्तमा शनिबार मात्रै 48 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका। यसैबीच हुतीको आक्रमणपछि अमेरिकाले मध्य पूर्वमा द्वन्द थप चर्किन सक्ने भन्दै गम्भीर चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मध्य पूर्वको यात्रामा गम्भीरतापूर्वक पुनर्विचार गर्न समेत आग्रह गरेको छ। साथै अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन 24 अर्ब 30 करोड डलर बराबरका 48 वटा F-35 लडाकू विमान बिक्री गर्न स्वीकृति समेत दिएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विदामा नेपालकी एरिका गुरुङ पदक विहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाको मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा 2 अंक गुमाउँदा पदक विहीन भएकी हुन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यसपटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको स्पर्धामा नेपालका मीन बहादुर तामाङ पनि काश्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अब्बासेर एसएबीसँग 2-0 शून्यले पराजित भए। यसै गरी 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काँस्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियना सुन्दरम सँग 9-1 को फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहका नेपालकी निरूपा दोङले क्वार्टर फाइनलमा खेल्दैछिन्। टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदको आग्रह। भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव पहिचानका लागि आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपयास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्य पूर्वमा द्वन्द बढ्न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरुङ।

0: सालीनदी को सीर,
1: मणिचूड को काख,
0: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
1: शांति र आनंद को अनुभूति,
0: भीड़भाड़ बाट टाढा,
1: शहर बाट नजिकै
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
2: विस्तृत जानकारी का लागि फोन नम्बर 9861956661 र 9841294181, वेबसाइट झुले.com.np।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने सा। सातै दिन 24 घंटा 01-597-1222 कल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि मन्त्र नार्कसँग
1: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत गाड़ी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,081 लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। मन्त्रालयको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत छपाईको काम शुरू गरेको मन्त्री लम्सालले बताउनुभयो। यो प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने मन्त्रालयको विश्वास छ। काठमाडौँ उपत्यकाको ऐतिहासिक सांस्कृतिक पर्व इन्द्र जात्रा नजिकैसँगै हनुमान ढोका, वसन्तपुर दरबार क्षेत्र र कुमारी घरमा चहल पहल बढेको छ। एकातिर वसन्तपुर परिसरमा कुमारी गणेश र भैरवको ऐतिहासिक 3 तल्ले काठका रथहरू मर्मत, रंगरोगन र सजावट गर्ने कार्य तीव्र भएको छ भने कुमारी घरको भित्री चोकमा जीवित देवी देवतालाई भोग चढाउन विशेष परम्परागत रोटी तथा नैवेद्यहरू बनाउने काम भइरहेको छ। कुमारी घरको परम्परागत आँगन र भान्सामा तासी परिवार, चिताईदार तथा गुठियार महिलाहरू बिहानैदेखि चोखो निदो गरी परम्परागत रोटी बनाउन व्यस्त छन्। जीवित देवी, कुमारी, भैरव र गणेशलाई चढाउन चामलको पिठो, मासको दाल, घिउ, चाकु र विशेष मसला प्रयोग गरी विविध परम्परागत परिकार तयार गरिन्छ। विशेष गरेर चटामरी, बारा, यमरी, मालपुवा, लाखामरी, ऐठामरी र समय बजीका लागि आवश्यक भटमास, छोइला तथा पञ्चबलीको तयारी भइरहेको छ। काभ्रेको धुलीखेल नगरपालिकाले 2 दशक भन्दा लामो समयदेखि अलपत्र परेको धुलीखेल एकीकृत जग्गा विकास आयोजना बिउताउने भएको छ। वडा नम्बर 4 को बाँसखारी र छाप गाउँमा 2061 सालदेखि शुरू भएको यो आयोजना स्थानीयको विवाद र प्रशासनिक झमेलाका कारण रोकिएको थियो। आयोजना अलपत्र पर्दा 72 भन्दा बढी परिवारको झण्डै 273 रोपनी जग्गा 22 वर्षदेखि रोक किएका छन्, जसका कारण स्थानीयवासीले आफ्नै जग्गामा घर बनाउन, किनबेच गर्न वा बैंकमा धितो राख्न पाएका थिएनन्। अब भने नगरपालिकाले आयोजनालाई निकास दिन पहल थालेको छ। कार्यवाहक मेयर निराजन जंगमको अध्यक्षतामा नगर विकास समिति पुनर्गठन गर्दै स्थानीयको 14 सदस्य उपभोक्ता समिति समेत गठन गरिएको छ। र भक्तपुर नगरपालिकाले खोप आदर निकेतनको उद्घाटन गरेको छ। भक्तपुर नगरपालिका छ अचापुखु परिसरमा ज्येष्ठ नागरिकको हेरचाह तथा संरक्षणका लागि स्थापना भएको निकेतनको आज एक कार्यक्रमका बीच नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्षेले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा अध्यक्ष बिजुक्षेले ज्येष्ठ नागरिकको हेरचाह सम्मान र मानसिक स्वास्थ्यका लागि यस्तो सेवा महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आदर निकेतनमा पोषण विज्ञको सल्लाह अनुसार खाना खुवाउने, टेलिभिजन, परम्परागत खेल, भजन कीर्तन लगायतका गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्चाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदको आग्रह। सरकारको नयाँ प्रणालीबाट गाड़ी चालक अनुमति पत्र छपाईको काम शुरू, सेवालाई छिटो र सहज बनाउने विश्वास। र इन्द्र जात्राको अवसरमा कुमारी घरको चुलोमा परम्परागत रोटी पाक्दै। अहिलेलाई 4 भन्चाङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 580 र 98 5 50 26 4 40
3: It's 4 o'clock. अहिले 4 बजेको छ।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। सरकारले भदौमा भएको जेन्जी आन्दोलनका घाइतेहरूलाई निशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ। यसका लागि कानुन मन्त्री सविता गौतमले संसदमा निशुल्क कानुनी सहायता सम्बन्धी ऐन संशोधन विधेयक दर्ता गर्नुभएको छ, जसमा घाइतेहरूलाई विशेष प्राथमिकताका साथ समेटिएको छ। गत भदौ 23 र 24 गते भएको उक्त ऐतिहासिक आन्दोलनमा 76 जनाको ज्यान गएको थियो भने 450 भन्दा बढी घाइते भएका थिए, जसमध्ये 422 भन्दा बढी गम्भीर घाइते रहेका छन्। सरकारको यो नयाँ कदमले न्यायको खोजीमा रहेका आन्दोलनका घाइतेहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली EDL-VRS मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवा गराएको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत छपाईको काम सुरु गरेको हो। नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप सजिलो, सहज र सेवामुखी बनाउनेछ। EDL-VRS-मा अपलोड भएको सेवा गराएको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाई गरी हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स छपाई तथा वितरणलाई देखिँदै आएको पुरानो समस्या

मतदान हुने मन्त्रालयले जनाएको छ। ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक शैल लक्ष्मण प्रसाद यादवको हत्या गरी फरार भएका मुख्य अभियुक्त 22 महिनापछि सिराबाट पक्राउ परेका छन्। 2081 मङ्सिर 16 गते मदिरा तस्करी रोक्ने क्रममा टाटा सवारी गाडीले ठक्कर दिएर सही यादवको हत्या गरी भारत भागेका भारतीय नागरिक 37 वर्षीय मोहम्मद कुर्बान मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल भारत सीमा क्षेत्र स्थित बरियापर पट्टीबाट पक्राउ गर्ने क्रममा अभियुक्तहरूले प्रहरीमाथि नै गोली प्रहार गरेका थिए। प्रहरीले आत्मरक्षाका लागि चलाएको जवाफी गोली लागेर मुख्य अभियुक्त कुर्बान घाइते भएका छन् भने उनको बायाँ हात र दाहिने खुट्टामा गोली लागेको छ। हाल उनलाई प्रहरीले नियन्त्रणमा लिई प्रादेशिक अस्पताल सिरेहामा उपचारका लागि भर्ना गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अनुसार चाइना ल सोसाइटीको आयोजनामा हुन गइरहेको चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन 2026 कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा सहितको भ्रमण दल चीन प्रस्थान गरेको हो। उक्त भ्रमणका दलमा प्रधान न्यायाधीश डाक्टर शर्माकी धर्मपत्नी उमा शर्मा, मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल समेतको सहभागिता रहेको छ। सिरान्चोक गाउँपालिका 2 थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। भस्केबाट चित्रे पोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा जीपले च्यापेर थालाजुङ गाउँ काउलेकी 81 वर्षीय लालमाया गुरुङको मृत्यु भएको थालाजुङका वडा अध्यक्ष खुसीमान गुरुङले जानकारी दिनुभयो। र इरानले संयुक्त राष्ट्रसङ्घको 81 औँ महासभा UNGA अधिवेशनमा सहभागी हुनु आफ्नो कानुनी अधिकार भएको दावी गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार राज्य सञ्चालित टेलिभिजन IRIB-सँगको अन्तर्वार्तामा न्युयोर्कमा हुने महासभा अधिवेशनमा इरानको सहभागिता कुनै देशले प्रदान गर्ने सुविधा र अनुग्रह नभएको बताएका हुन्। उनका अनुसार महासभामा सहभागी हुनु इरानको कानुनी अधिकार हो। उनले इरान संयुक्त राष्ट्रसङ्घका 50 संस्थापक सदस्य राष्ट्रमध्ये एक रहेको पनि उल्लेख गरे। बघाईले इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनबाट रोक्न अर्को पक्षले विभिन्न उपाय अपनाइरहेको आरोप लगाए। यस्तो अवरोध र नकारात्मक प्रचारले इरानलाई महासभामा आफ्नो धारणा राख्ने अधिकारबाट पछि हट्न बाध्य नपार्ने उनको भनाइ छ। उनले महासभामा सहभागी भएर इरानी जनताको धारणा र देशको अडान अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्नु आफूहरूको दायित्व भएको समेत बताए। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
2: It's 5 o'clock. अहिले 5 बजेको छ.
3: Swadesh FM 93.2 megahertz.
4: 5 बज्यो.

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले राइट टु रिकल कार्यान्वयनका लागि औपचारिक रूपमा काम थालेको नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले राइट टु रिकल कार्यान्वयनका लागि औपचारिक रूपमा काम थालेको दलमा गाली नगर्न सभापति लाइम छनेले आग्रह गरेको खरेलको भनाइ छ। प्रतिनिधि सभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्व सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता गरिएको बताएका छन्। महिला कानून र विकास मञ्चले आज आयोजना छलफल कार्यक्रममा सहभागीहरूले नेपालको संविधानको धारा 38 उपधारा 2 प्रत्येक महिलालाई सुरक्षित मातृत्व र पर्सनल स्वास्थ्य सम्बन्धी हक हुनेछ भने स्पष्ट रूपमा मौलिक हकका रूपमा व्यवस्था गरिएको र यसबाट भविष्यका नागरिकको स्वास्थ्य पनि सबल हुने भएकाले प्रस्ताव दर्ता गरिएको जानकारी गराए। कार्यक्रममा प्रस्तावक सांसद सीता थपलियाले संसदमा धारणा राख्नका लागि तयारी गरिरहँदा विषयको गम्भीरता अनुसार बोलेर मात्र तत्काल केही नहुने देखेपछि प्रस्ताव बनाएर दर्ता गराएको बताउनुभयो। प्रस्तावका विषयमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम र राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद डाक्टर तसिमा कार्की पनि सकारात्मक रहेकाले यो पारित भएर कानून संशोधनको प्रक्रिया अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। प्रस्तावमा बच्चा जन्माउने र हुर्काउने महिलाको काम हो भन्ने सोच अहिलेको समाज पनि रहिरहँदा धेरै दिदीबहिनी आमा बन्नबाट पछि हटेकाले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको अधिकारको कार्यान्वयनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख छ। सुत्केरी विदा 6 महिना पुर्याउनु पर्नेमा पनि प्रस्तावले जोड दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछानेले पार्टी संसद र सरकार बीचको सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताउनु भएको छ।

आज बसेको रासवा सचिवालय बैठकमा उहाँले यो धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। पत्रकारलाई जानकारी दिँदै प्रवक्ता खरेलले पार्टी सभापतिज्यूले बैठकमा पार्टी सांसद र सरकार बीच अन्यायश्रित सम्बन्ध भएकाले यो तीनवटै बीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको बताउनु भएको छ। यस्तै सचिवालय बैठकमा सभापति लामी छानेले पार्टी नेता सांसद र समर्थकको अनुशासनको विषयमा पनि केही निर्देशनात्मक कुरा राखेको उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं।
3: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र भारतीय वित्त मन्त्री निर्मला सीतारमण बीचको भेटमा नेपाली झण्डा नदेखिएको विषयमा जवाब दिनुभएको छ। आज वनस्थलीमा बसेको राष्ट्र सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उहाँले उक्त भेट वित्त मन्त्री सीतारमणको कार्यकक्षमा भएकाले नेपालको झण्डा नरहेको जिकिर गर्नुभयो। दाङको तुलसीपुर कारागारको परिदृश्य फेरिएको छ। चार पर्खालभित्र अहिले सानो पुस्तकालय तयार भएको छ। पुस्तकालयमा आधारभूत जानकारीदेखि जीवन दर्शनसम्मका पुस्तकहरू उपलब्ध छन्। खास गरी कारागारको महिला सेलमा पुस्तकालय स्थापना गरिएको हो। कैदी जीवन बिताइरहेका महिलाहरूको पट्यार लाग्दा दिन सहज बनाउन मात्र होइन जीवन उपयोगी ज्ञान हासिल गर्न समेत यसले सहयोग गर्ने नेसनल प्रेस क्लब अफ नेपालकी अध्यक्ष मनिका सिंहले बताउनुभयो। उक्त कारागारभित्र नेसनल प्रेस क्लब अफ नेपाल र नेपाल 1SD को संयुक्त प्रयासमा पुस्तकालय स्थापना गरिएको हो। र पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारवाहीमा 5 लडाकु मारिएका छन्। अरू 23 अपरिहरित नागरिक उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको सञ्चार तथा जनसम्पर्क शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स ISPR अनुसार शुक्रबार राति कलात नजिकै पाकिस्तान हाइवे A25 लडाकुहरूले यात्रुहरूलाई अपहरण गरी फिरौती असुल्ने रकमपट उठाउने तथा सवारी साधन कब्जा गर्ने उद्देश्यले अवैध चेक पोस्ट स्थापना गर्न खोजेका थिए। लडाकुहरूको गतिविधिबारे जानकारी पाएपछि सुरक्षा बलले तत्काल कारवाही अघि बढाएको थियो। त्यसक्रममा भएको गोली हानाहानमा 5 लडाकु मारिएको ISPR जनाएको छ। सुरक्षा बलले त्यसपछि लडाकुहरूको एउटा आश्रय स्थलमा छापा मारेर 23 अपरिहरित नागरिकलाई सकुशल उद्धार गरेको थियो। कारवाहीका क्रममा लडाकुहरूले कब्जामा लिएका भनिएका 6 ट्रक 3 बस र 2 कार समेत बरामद गरिएको सेनाले जनाएको छ। त्यसै गरी सुरक्षा बलले ठूलो प्रोग्राममा हतियार गोलीगट्ठा तथा विस्फोटक पदार्थ पनि बरामद गरेको जनाएको छ। सेनाका अनुसार घटनापछि आसपासका क्षेत्रमा थप लडाकुहरूको खोजी तथा सुरक्षा कारवाही जारी छ। रणनीतिक महत्त्वको उक्त राष्ट्रिय राजमार्गमा स्थानीय बासिन्दा तथा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न र यातायात सञ्चालनलाई सुरक्षित बनाउन सुरक्षा बलले निगरानी तथा खोजी अभियानलाई निरन्तरता दिएको जानकारी दिएको छ। काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली network.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0974 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
2: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042211343 र 98184923।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5358 7070 61 र 0558 5573 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 0855 26 440
3: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क.
5: अहिले देलुकीको 6 बज्यो.
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
5: राष्ट्रको शान किसान.
6: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: असोज 8 गतेदेखि नेपालमा अत्याधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, नआत्तिन तर हदैसम्मको सावधानी अपनाउन विज्ञको सुझाव।
2: मध्य पहाड र तराईतिर केन्द्रित हुन्छ यो, फलबाडी आउने ठाउँहरू, पहिरो झर्ने ठाउँहरू, यात्राहरूमा चाहिँ अलिक बढी सावधान आवश्यक छ।
0: भोटेकुसी बाढीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको निर्देशन।
1: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा, जलवायु जोखिमदेखि एआईसम्मका विषय समेट्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्याङ्कनमा समावेशिता अपनाउनु पर्ने।
0: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै, अहिलेसम्म 66.74 अर्ब रुपियाँ भन्दा धेरै खर्च।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक

0: उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्यूमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अप्नाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको निम्नचापी प्रणालीका कारण मौसमविदले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका हुन्। मनसुनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यसपटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान छ। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400-741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुखा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिमसम्मै लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढी देखिने विज्ञहरूले औँलाएका छन्। जल तथा मौसम विज्ञान विभागले पनि केही बेर अगाडि सूचना निकालेर प्रणालीको असर नेपालमा पर्ने तर कति पर्छ भन्ने अहिले टुङ्गो नभएको बताएको छ। महाशाखाका अनुसार थप अध्ययन भइरहेको छ भने अहिले नै कति पानी कहाँ पर्छ भन्ने यकिन गर्न भनिसकेको छैन। महाशाखाले निकालेको सूचना अनुसार छिट्टै नै यसबारेमा थप जानकारीहरू दिइनेछ। विगत केही वर्ष यता असोजमा पानी परेकाले ठूलो जनधनको क्षति गरेको इतिहास छ। त्यसैले असोज 8-12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई नआत्तिन तर हदैसम्मको सावधानी अपनाउन उनीहरूको सुझाव छ। साथी हृदय रिमालले जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालसँग आउँदो बिहिबारदेखि प्रवेश गर्न लागेको मौसमी प्रणालीको प्रभाव र यसका लागि अपनाउनु पर्ने सावधानी बारे कुराकानी गर्नुभएको छ।
5: जुन बङ्गालको खाडीमा नयाँ चक्रवात उठिरहेको छ, यस्तो समयमा उठिरहन्छ कि पश्चिम उत्तरतिर आउँदै गर्दाखेरि नेपालकोलाई प्रभावित पार्दैछ। त्यो भनेको मतलब यसको केन्द्रमै पर्छ भन्ने त होइन, तर त्यसको साइडमै पनि पर्छ नेपाल, वर्षा धेरै हुने सम्भावना छ।
6: यस्तो खालको प्रणालीको विगत कस्तो छ हामीसँग अनुभव, अथवा यो सामान्यतया आउने जाने तर यसको अब जोखिम चाहिँ रहन्छ भन्ने हिसाबले मात्रै बुझ्ने कि
5: नियमित घटनाभित्रै पर्छ, तर नियमित घटनामा पनि अब कुनै अलिक ठुलो घटना भन्ने हुन्छ, अब यो ठुलो भित्र पर्छ क्या, त्यसभित्र अलिक बढी प्रभाव छोडेर जाने घटना हो यो।
6: अब हामीले भर्खरै एउटा विनाशकारी ठुलो बाढी भएको अवस्था छ, त्यहाँ प्रभावितहरू पनि बसिराख्नु भएको छ होल्डिङ सेन्टरमा। यही समयमा यदि यो वर्षा भयो भने यो कुन क्षेत्रमा बढी हुने सम्भावना देखिन्छ?
5: अहिलेको यसको हेर्दाखेरि अब विभिन्न मोडलहरूले विभिन्न खालका परिदृश्यहरू अगाडि ल्याउँछन् होइन, तर समग्रमा पूर्वदेखि पश्चिमसम्म नै यसको असर पर्ने देखिन्छ। दक्षिण केन्द्रित छ यो, पहाडतिर धेरै मास्तिरसम्म जाँदैन, पहाडमा धेरै ठुलो पानी पर्ने भन्दा पनि अलिकति मध्य पहाड र तराईतिर केन्द्रित हुन्छ यो। धेरै त तराई सूर्य महाभारत आसपासमा धेरै केन्द्रित हुने जस्तो देखिन्छ। अनि अर्को चाहिँ अब यसको प्रगति अगाडिको बाटोबाट थाहा हुन्छ, कुनैले चाहिँ यो पश्चिममा अलि धेरै धेरै पानी पार्न देखाइरहेछ, कुनैले मध्य भागमा, कुनैले पूर्व भागमा। अब कुन सहयोग भन्नको लागि चाहिँ हामीले औसत रूपमालाई हेर्ने गरेका छौँ। औसत हेर्दाखेरि जस्तो नेपालको लुम्बिनी क्षेत्र प्रदेशहरूमा चाहिँ जताबाट होइन पानी धेरै नै पर्छ भन्ने छ, कुन गतिमा हिँड्छ भन्नेले पानी कस्तो असर पार्ने हुन्छ। जस्तो अलि बिस्तारै हिँड्यो भने धेरै दिनसम्म पानी परिरहने हुन्छ, झरी वर्षाको कुरा भयो। छिटो गतिमा बढ्यो भने पानी एकदम धेरै पार्ने तर छिटो बिदा हुन्छ। अब त्यो छिटो गतिमा बढेकोले चाहिँ धेरै क्षति गर्छ। बिस्तारै धेरै दिन वर्षा गरायो भने त्यो वर्षा भइसक्दाखेरि पानी पनि बग्दै जान्छ, त्यो अलि स्थिर हुन्छ। यसको गति चाहिँ अलि अलि नजिकबाट निहाल्ने प्रयास भइरहेछ। साह्रै स्पष्ट भएको छैन, भोलि पर्सिसम्म यसको स्पष्टता आउँदै जान्छ। तिहार चाहिँ यो सुरु हुने हुनाले हामीले त्यतिखेरसम्म योभन्दा अझ स्पष्ट र के गर्दा सुरक्षित हुन सकिन्छ भन्ने कुरा चाहिँ भन्न सकिन्छ।
6: आम नागरिकले यसबाट सचेत रहने कुरा त स्वाभाविक नै भयो। धान लगभग भित्राउने समय पनि आउँदैछ, यसमा चाहिँ किसान विशेष गरी कृषि क्षेत्रमा कस्तो सावधानी अपनाउन जरुरी छ, के असरको सम्भावनालाई आकलन गर्न सकिन्छ?
5: यो अलि अगाडि नै आएको हुनाले अहिले धान भित्राउन धेरै हतार पनि छैन होला। अब कति ठाउँमा अलि अगाडि पनि धान तयार हुन्छ, तर त्यो यति भित्राउने हतार हुने अवस्थामा त नहोला पनि। र त्यति त्यो समयमा भित्राउने हो बाली हो भने चाहिँ त्यो त्यसलाई नचलाउन राम्रो हुन्छ, किनभने अब त्यो पानी पर्ने भने चाहिँ किसानहरूले आफै बुझ्नुहुन्छ होइन। अहिले सावधानी भनेको चाहिँ विशेष गरी पानी भलबाढी आउने ठाउँहरू, पहिरो झर्ने ठाउँहरू गर्दाखेरि यात्राहरू यातायातका कुराहरूमा चाहिँ अलिक बढी सावधानी अप्नाउनु पर्यो। जहाँ पहिलेदेखि भल पहिरोहरू वर्षाको जोखिम बढिरहेको छ त्यो क्षेत्रबाट चाहिँ टाढा बस्नु, सावधानी हुनु चाहिँ आवश्यक छ। कुन रूपमा प्रस्तुत हुन्छ त्यही अनुसार हाम्रो तयारी गर्नुपर्ने हुन्छ। तराई क्षेत्रमा अलिकति बढी डुबान, जहाँ पानी पर्छ यसले बढी नै डुबान हुने गरी पर्ने सम्भावना 500-700 मिलिमिटर एकै दिन होइन, दुई तिन दिनमा त्यति पानी पार्ने सम्मको भएको हुनाले 500-700 मिलिमिटर धेरै पानी हो, त्यो महिना दिनभरि पर्ने पानी हो कि, दुई तिन दिनमा पर्दाखेरि त्यसले डुबानहरू लगायतको क्षति गर्न सक्छ, त्यसमा हामी सचेत रहनुपर्छ।
7: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विश्लेषक गमिन्द्र दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला, भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यस्तै रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको पहिचानका लागि खम्बा क्याम्प पुग्न प्रहरीले परिवारजनलाई आग्रह गरेको छ। यसैबीच भोटेकोशी बाढी पछिको उद्धार, राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारलाई निर्देशन दिएको छ। आज केन्द्रीय कार्यालयमा बसेको रासोपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले बाढी पछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउन जोड़ दिएको छ। साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न आग्रह गरिएको छ। गएको भदौ 10 गतेको भोटेकोशी बाढीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि रासोपाले गरेको छ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले असोज 8 गतिदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै नआतिन तर हदैसम्मको सावधानी अपनाउन बिगेको सुझाव। भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 1,436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपाको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रममा प्रारूप 2076 परिवर्तनका क्रममा मूल्य मान्यता नैतिक शिक्षा, एआई तथा सूचना प्रविधि, सिपमूलक र व्यावहारिक शिक्षाका साथै बुक फ्री र ब्यागलेस डे जस्ता विषयमा बढी सुझाव प्राप्त भएका छन्। यस्तै समय अनुसार पाठ्यक्रममा शिक्षण विधि र मूल्याङ्कनमा समावेशिताका विषय पनि सुझावका रूपमा आएका छन्। परिमार्जित पाठ्यक्रमका पाठ्य पुस्तक भन्दा बाहिरका सन्दर्भ सामग्रीका आधारमा सृजनात्मक सिकाइ र जलवायु परिवर्तन अनुकूलनलाई समेट्न सरकारवालाहरूले जोड़ दिएका पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेले बताउनुभयो। यो सुझावहरू सातै प्रदेशका 28 जिल्लाका 51 ठाउँमा पुगेर कक्षा कोठामै शिक्षक र विद्यार्थीहरूसँगको अन्तर्क्रिया तथा अनलाइन माध्यमबाट संकलन गरिएको हो। केन्द्रका निर्देशक घिमिरेका अनुसार सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालय सहित 20,000 भन्दा बढी सरकारवालाबाट यी सुझावहरू प्राप्त भएका छन्। अहिले पनि वेबसाइट मार्फत शिक्षक, विद्यार्थी, अभिभावक र नीति निर्माताबाट लगातार सुझावहरू आइरहेका उहाँले जानकारी दिनुभयो। प्राप्त सुझावहरूलाई वर्गीकरण गरी प्राध्यापक बालचन्द्र लुइटेल संयोजकत्वको कार्यदलले आउँदो माघभित्र अन्तिम मस्यौदा तयार पार्नेछ। त्यसपछि शिक्षा मन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद र मन्त्री परिषदबाट स्वीकृत गराउने प्रक्रिया अघि बढ्नेछ। कार्यदलले अन्तिम मस्यौदा तयार पारेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको स्वीकृतिपछि पाठ्यक्रम र पाठ्य पुस्तक निर्माणको चरणमा प्रवेश हुनेछ।
4: एमाले नेतृत्व पुनर्गठनको विषय स्थगित गरेर प्रदेशहरूबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको कार्यदल बैठकले एउटै प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्ने निर्णय गरेको। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अरियालले बताउनुभयो, थापा र महासचिव शंकर पोखरेलले फरक फरक प्रतिवेदन लेख्नु भएको थियो। पोखरेलले नेतृत्व पुनर्गठनका लागि ओली तयार हुनुपर्ने बताउनु भएको थियो भने थापाले त्यसलाई बेमौसमी बाजा भन्नुभएको थियो। बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा गम्भीर छलफल भएको अरियालले बताउनुभयो। यसैबीच केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बैठकमा कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने अरियालले बताउनुभयो। बैठकमा अध्यक्ष केपी शर्मा ओली सहित सचिवालय सदस्यहरू सहभागी छन्।
7: नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजोदेखि शुरू भएको वडा अधिवेशन आज दोस्रो तथा अन्तिम दिन पनि चलिरहेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार अधिवेशनको पहिलो दिन हिजो देशका 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको छ। पहिलो दिन अधिवेशन भएका वडाहरूबाट नयाँ वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसहमत तथा मतदान प्रक्रिया मार्फत चयन भइसकेका छन्। आज दोस्रो दिन बाँकी रहेका 31 भन्दा बढी जिल्लाका वडाहरूमा अधिवेशन भइरहेको छ। बाढी पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य सबै जिल्लाका वडाहरूमा आजै रातिसम्ममा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयनको काम सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ। अधिवेशन स्थलहरूमा बिहानैदेखि कार्यकर्ताहरूको उल्लेख सहभागिता र उत्साह देखिएको छ। वडा अधिवेशनमा देउबा पक्ष सहभागी नभएको भए पनि सबैजसो वडामा अधिवेशन भइरहेको छ र धेरैजसो काङ्ग्रेस कार्यकर्ताहरू सहभागी भएका छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टी, संसद र सरकार बीचको सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताउनु भएको छ। आज बसेको राष्ट्रपा सचिवालय बैठकमा बोल्दै उहाँले यी तीन निकायबीच अन्याश्रित सम्बन्ध रहेकाले एकीकृत भएर जान निर्देशन दिनुभएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले नेता, सांसद र समर्थकहरूलाई अनुशासित बन्न समेत आग्रह गर्नुभयो। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै उठेको विवादबारे राष्ट्रपतिले प्रष्टीकरण दिएको छ। पार्टी प्रवक्ता जगदीश खरेलले औपचारिक द्विपक्षीय संवादका क्रममा डिजिटल डिस्प्ले र टेबल दुवै ठाउँमा नेपालको झण्डा राखिएको दावी गर्नुभयो। भारतीय वित्त मन्त्रीको कार्यकक्षमा भएको सामान्य भेटको तस्विरलाई लिएर भ्रमणको उपलब्धिलाई ओझेलमा पारण नहुने भन्दै प्रवक्ता खरेलले झण्डाको विषय प्राविधिक मात्र भएको र भ्रमण निकै उपलब्धिपूर्ण रहेको दावी गर्नुभयो।
7: जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो। तर विधान अनुसार उहाँले 20% थ्रेस होल्ड मत भने प्राप्त गर्नुपर्नेछ। वीरगंजमा यही असोज 9 र 10 गते हुने दोस्रो महाधिवेशनले 17 पदाधिकारी सहित 151 सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ, जसमध्ये अध्यक्ष बाहेक बाँकी पदका लागि 10 गते मतदान हुने कार्यक्रम छ। यसअघि 2077 चैतमा भएको प्रथम महाधिवेशन बाट पनि राउत अध्यक्षमै निर्वाचित हुनुभएको थियो। स्वतन्त्र मधेस अभियान चलाएका राउत 2075 फागुनमा सरकारसँग 11 बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आउनुभएको हो।
4: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावीसहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। गाडी वा रथ नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र नागरिकका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदुरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेका शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ।
7: सुनसरीको देवानगंजमा गोली लागेर घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ। हिजो बेलुका हरिनगरबाट घर फर्किने क्रममा बीपी चोकमा रहेको लक्ष्मीनारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो। कम्बरमुनिको दायाँ तिग्रामा गोली लागेका उहाँको विराटनगरमा रहेको नोबल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै प्रहरीले देवानगंज 2 का विष्णु कुमार यादव र जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको विषयलाई लिएर युवकहरूबीच भएको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
4: गएको पुष महिना यता देशभर डेंगी संक्रमितको संख्या 5,000 नआएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार गएको पुष 17 गतेदेखि भदौ 30 गतेसम्म 5,238 जनामा डेंगी संक्रमण देखिएको हो। 74 जिल्लामा डेंगी पुष्टि भएको छ। महाशाखा अनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लामा संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। विशेष गरी वर्षा र त्यसपछिको समयमा डेंगी संक्रमण थप बढ़न सक्ने भएकाले डेंगी सारे लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी र स्थान व्यवस्थापन गर्न सबैले सजगता र सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना 3 महिने अभियानका रूपमा पनि सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: कृषि मन्त्र नार्कसँग
12: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपाल पीडियाट्रिक सोसाइटी नेपासले प्राकृतिक विपद तथा आपतकालीन अवस्थामा शिशुको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम आहार भएकाले यसको विकल्प नखोज्न आग्रह गरेको छ। सोसाइटीले एक सुझाव पत्र जारी गर्दै विपदका बेला पनि स्तनपानलाई नै निरन्तरता दिन परिवार र समुदायको सहयोग आवश्यक पर्ने जनाएको। आमाको मृत्यु वा बेपत्ता भएको, गम्भीर बिरामी परेको वा धाई आमा समेत उपलब्ध नभएको विशेष र संवेदनशील परिस्थितिमा मात्र स्वास्थ्य कर्मीको सल्लाहमा बोतलको बट्टाको दूध प्रयोग गर्न सकिने सोसाइटीको भनाइ छ। बट्टाको दूध बोतल र दुधदानीको आम रूपमा जथाभावी वितरण गर्दा शिशुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यस्ता गतिविधि रोक्न बाल रोग विशेषज्ञ डाक्टर रामहरि चापागाईले आग्रह गर्नुभएको छ। सोसाइटीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन 2049 र सम्बन्धित राष्ट्रिय नीतिहरूको पूर्ण पालना गर्न सम्बद्ध सबै पक्षसँग जोरदार माग गर्नुभएको छ।
5: मनास्लु क्षेत्र संरक्षण आयोजनाले मनास्लु हिमालको आदर्श शिविर क्षेत्रमा अनसनरत युवाहरूलाई अनसन फिर्ता लिन आग्रह गरेको छ। मनास्लु क्षेत्र संरक्षण आयोजना प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुरबु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर विषयप्रति ध्यानाकर्षण भएको जनाउनु भएको हो। स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण, विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा भनिएको छ। आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमाल विस्फोटको जोखिम लगायतका विषयमा प्रश्न उठाएका छन्। गोरखाको चुमनुम्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनसन शुरू गरेका हुन्।
6: सरकारले साउन 1 गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स अर्थात सवारी दर्ता प्रणाली मार्फत गाडी चालक अनुमति पत्र छपाएको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,801 वटा लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्या समाधानका लागि यो नयाँ प्रणाली लागू गरिएको हो। नयाँ प्रणाली अनुसार सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। त्यसपछि सुरक्षण मुद्रणले लाइसेन्स छपाई गरी हुलाकबाटै सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था मिलाएको छ। यसबाट नयाँ लाइसेन्स लिन र नवीकरण गर्ने प्रक्रिया थप छिटो तथा सहज हुने विश्वास मन्त्रालयले लिएको छ।
5: परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत रूपमा प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। इरानसँग चलिरहेको युद्धमा अमेरिकाको खर्च बढेर 43,60,000,000,000 अमेरिकी डलर अर्थात् 66,75,000,000,000 रुपियाँ भन्दा धेरै पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरिए यता युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। पछिल्लो विवरण अनुसार अमेरिकी सेनाको कुल खर्चमध्ये सबैभन्दा बढी हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ। हतियारको खर्च मात्रै 28,10,000,000,000 अमेरिकी डलर पुगेको छ। पछिल्लो विवरणमा अमेरिकी सेनाले सबैभन्दा धेरै प्रयोग गरिरहेका हतियारमध्ये प्रतिरक्षात्मक क्षेप्यास्त्र पनि प्रमुख रहेको उल्लेख छ। विशेष गरी विपक्षीका क्षेप्यास्त्र रोक्न प्रयोग हुने प्याट्रियट र थार्ड प्रणालीका क्षेप्यास्त्रको माग बढेको छ। युद्धका कारण अमेरिकी क्षेप्यास्त्र भण्डारणमा समेत दबाव परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। युरोपमा अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन नेटोका अधिकारीहरूले क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको अभावलाई अत्यन्त गम्भीर अवस्थामा पुगेको बताएका छन्। अमेरिकी रक्षा मन्त्रालयको तथ्याङ्क अनुसार युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको छ भने अरू 830 भन्दा धेरै सैनिक घाइते भएका छन्। इरान युद्धको प्रभाव अमेरिकी सैन्य खर्चमा मात्र सीमित छैन, युद्धले तेलको मूल्य, अन्तर्राष्ट्रिय बजार तथा क्षेत्रीय व्यापारमा समेत असर पारेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 को सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9-12 स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। नेपाल समूह चरणमा जापान र इन्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो भने थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
6: यस्तै एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमुते विदामा नेपालकी एरिका गुरुङ पदकविहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मुस्तफा निदा अहमदसँग 7-8 अंकले पराजित भइन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाडी हुन्। यस्तै 60 केजी मुनिको प्रतिस्पर्धामा नेपालका मिनबहादुर तामाङ काश्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अल्बासेर एसएबीसँग 2-0 पराजित भए। त्यस्तै 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काश्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियेना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौलो समूहमा नेपालकी निरूपा दोङले भोलि क्वार्टर फाइनलमा खेल्दैछिन् भने टिम काता तर्फको खेल पनि भोलि नै हुनेछ।
5: र एसियाली खेलकुद अन्तर्गत नै महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। पाकिस्तानले दिएको 178 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 5 बलमा 2 विकेट गुमाएर भेटायो। यस्तै भारतले दिएको 196 रनको लक्ष्य पछ्याएको बंगलादेशले 15 ओभर 4 बलमा 81 रन बनाउँदा सबै विकेट गुमायो। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीचको खेल पर्सि मंगलबार हुनेछ। यस्तै तेस्रो स्थानका लागि बंगलादेश र पाकिस्तान बीचको खेल पनि त्यही दिन हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: असोज 8 गतेदेखि नेपालमा अत्याधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, नआतिन तर हदैसम्मको सावधानी अपनाउने विज्ञको सुझाव।
5: भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको निर्देशन।
6: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा, जलवायु जोखिमदेखि एआईसम्मका विषय समेट्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्याङ्कनमा समावेशिता अप्नाउनु पर्ने।
5: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै, अहिलेसम्म 66.74 खर्ब रुपियाँ भन्दा धेरै खर्च।
6: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं।

0: विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: सरकारले राष्ट्र संघको महासभाको तयारी गर्न राजसभाको निर्देशन एन्फाको अध्यक्ष र लेखापाललाई थप 4 दिन हिरासतमा राख्न अनुमति राहत र पुनर्स्थापनाप्रति बाढी पीड़ित आक्रोशित मृत्यु दर्तामा पनि झमेला भोटेको सीमा मृत भएकाहरूको जुम्लामा डीएनए परीक्षणका लागि नमूना संकलन एमालेमा नेतृत्व पुनर्गठनको विषय पार्टीको सम्पत्तिमा रूपान्तरण जनता जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत नै निर्विरोध चयन र कर्णालीका 77% ओडामा काङ्ग्रेसको अधिवेशन सम्पन्न डेङ्गु संक्रमितको संख्या 5238 पुग्यो बागलुङ नगरपालिकामा सर्वाधिक प्रभावित नमस्कार बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा भरतपुर महानगर सभापतिका दावीदार कृष्ण विलास अधिकारी नेपाली काँग्रेस भरतपुर 10 सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ शनिबार सम्पन्न वडा अधिवेशनबाट अधिकारी सहित सबै क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका हुन् क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएसँगै अधिकारी महानगर सभापतिमा दावेदारी प्रस्तुत गर्नुभएको छ भरतपुरको सौन्दर्य बिगार्ने गरी सडकैभरि एक्सट्रिमका विज्ञापन बोर्ड राखिएको छ महानगरले पनि मापदण्ड विपरीत भएकाले त्यस्ता बोर्ड हटाउने बताएको छ स्थानीय विज्ञापनदातालाई आफ्नो विज्ञापन राख्न खोज्दा सहरको सौन्दर्य बिग्रिने भन्दै कर तिरेर राखिसकेको विज्ञापन बोर्ड समेत च्यात्दै हिँड्ने महानगरले पहुँच र चलखेलका आधारमा एक्सट्रिमको विज्ञापन बोर्ड राख्नेलाई मनपरि छुट गर्न दिएको जनाइएको छ चितवनमा बसोबास गर्दै आएका बुर्लाङ्गीवासीलाई संगठित गर्दै सामाजिक सेवा आपसी सहयोग तथा बुर्लाङको ऐतिहासिक र सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले बुर्लाङ गोर्खा चितवन समाज गठन गरिएको छ शनिबार रत्नगर बार स्थित जमुनापुर हेल्थ सोसाइटीमा आयोजित विशेष भेलाले सुनिल श्रेष्ठको अध्यक्षतामा 15 तदर्थ समिति गठन गरेको हो भेलामा चितवनमा बसोबास गर्दै आएका बुर्लाङ्गवासीको उल्लेखनीय सहभागिता रहेको थियो स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभाको तयारी गर्न नीतिगत निर्देशन दिनुभएको छ प्रवक्ता जगदीश खरेलद्वारा सार्वजनिक आइतबार बसेको पार्टीको सचिवालय बैठकका निर्णयमा उक्त विषय उल्लेख छ उक्त विषय बैठकका 7 निर्णयमध्ये दोस्रो नम्बर बुदामा संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको सहभागिता सम्बन्धमा दिएर राखिएको छ जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थप 4 दिन हिरासतमा राख्न अनुमति दिएको छ जिल्ला न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले जोशी र पाण्डेलाई थप 4 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिनुभयो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो सरकारले ल्याएको राहत प्याकेजमा बाढी पीड़ितहरूले असहमति जनाएका छन् सरकारले राहत तथा पुनर्स्थापनाका लागि पीड़ितका लागि विभिन्न शर्त राखेपछि बाढी पीड़ित आक्रोशित बनेका हुन् सरकारले ल्याएको राहत तथा पुनर्स्थापना अन्तर्गत विभिन्न बुदामध्ये तपसिल राखेर शर्त राखेको छ विस्थापितका लागि सरकारले व्यवस्थापन गरेको ठाउँमा मंजूर हुनुपर्ने शर्त राखिएको छ देशभर डेङ्गु संक्रमितको संख्या 5238 पुगेको छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5238 जनामा डेङ्गु संक्रमण देखिएको हो 2082 पुस 17 2083 भाद्र 30 गते सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संख्यामा डेङ्गु संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो महाशाखाले हाल विशेष गरी वर्षा र वर्षापछिको समयमा डेङ्गु संक्रमण थप बढ्न सक्ने चेतावनी दिँदै निरन्तर अवस्थाको विश्लेषण रोकथाम तथा नियन्त्रणका सुझावहरू जारी गरिरहेको छ बहुसंख्यक कार्यकर्ताले उठाउँदै आएको नेतृत्व पुनर्गठनको विषय थाती राखेर संसदको तेस्रो दल नेकपा एमाले बालेन्द्र शाह नेतृत्वको सरकार विरूद्ध आन्दोलनमा केन्द्रित हुने भएको छ यद्यपि प्रदेश स्तरबाट आएका सुझावलाई पार्टीको सम्पत्तिका रूपमा राखिने भएको छ आइतबार बसेको एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले अध्यक्ष ओली हटाउने विषय थाती राख्दै आन्दोलनका लागि चाँडै नै राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउने निष्कर्ष निकालेको छ मधेसप्रति सरकारको बेरोजी एकै वर्षमा 1,87,33,61,000 रुपियाँ थपिएको छ। महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार प्रदेश सरकारको समग्र बेरोजी 10,98,07,69,000 रुपियाँ पुगेको हो। महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार प्रदेश सरकारका मन्त्रालय कार्यालय समिति तथा अन्य संस्थाको 49,69,39,43,00,000 रुपियाँको कारोबार लेखा परीक्षण गर्दा 1,87,33,61,000 रुपियाँ बेरोजी देखिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पार्टी उपसभापति तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको हालैको भारत भ्रमण अत्यन्तै सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ। पार्टी सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेलले अर्थमन्त्रीको भारत भ्रमणबाट दुई देशबीचको आर्थिक समझदारी, आर्थिक साझेदारी र सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका हुन्। जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत पुनः निर्विरोध हुनुभएको छ। पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्र उम्मेद्वारी परेपछि उहाँ पुनः अध्यक्ष हुने निश्चित भएको हो। असोज 9 गतेदेखि शुरू हुने महाधिवेशनका लागि असोज 1 गते उम्मेद्वारी दर्ता भएको थियो। विभिन्न पदमा 103 जनाले उम्मेद्वारी दिएकोमा अध्यक्ष पदमा राउतको मात्रै उम्मेद्वारी परेको जनमत पार्टीका निवर्तमान महासचिव चन्दन सिंहले बताउनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतका एउटा अधिवेशन जारी छ। शनिबार आइतबारभित्र वडा अधिवेशन गरिसक्ने लक्ष्य अनुसार कर्णालीका करिब 75% वडामा अधिवेशनको काम सम्पन्न भएको छ। काङ्ग्रेस कर्णाली प्रदेशका सभापति ललित जङ शाहीले हालसम्म करिब 75% वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो। रसुवाको बोटीको सिबाडीमा परि बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डिएनए परीक्षणको नमुना संकलन गरिएको छ। जिल्लाको पातारासी गाउँपालिकाका 33 र गुठी चौरका 6 जनाले डिएनए परीक्षणको नमुना संकलन गरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिनुभयो। प्रतिनिधि सभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्व सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गरिएको बताएको छ। कानून महिला कानून र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले नेपालको संविधानको धारा 38 को उपधारा 2 प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भने स्पष्ट रूपमा मौलिक हकका रूपमा व्यवस्था गरिएको र यसबाट भविष्यका नागरिकको स्वास्थ्य पनि सबल हुने भएकाले प्रस्ताव दर्ता गरिएको जानकारी गराएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ आइतबार साझा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यसतर्फ उड्नुभएको हो। महासभाको उच्चस्तरीय सत्रका अतिरिक्त मन्त्री खनालले न्यूयोर्कमा आयोजना हुने विभिन्न मन्त्रीस्तरीय बैठक तथा साइड इभेन्टहरूमा नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। राष्ट्रपतिले आफ्ना विभिन्न विभागमा सदस्यहरू थप गरेको छ। सचिवालय बैठकले ती विभागका सदस्यहरू मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टी केन्द्र अनुशासन आयोगलाई पूर्णता दिएको छ। अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिमखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमसिन्हा, अधिवक्ता रोहन बोहजु, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बी सुखे र अधिवक्ता स्वेता कुमारी मनोनित भएका हुन्। पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबर कामुखहरू पुनः एकपटक। सरकारले राष्ट्र संघको महासभाको तयारी गर्न राष्ट्रसभाको निर्देशनको साध्यक्ष र लेखापाललाई 4 दिन थप हिरासतमा राख्न अनुमति। राहत र पुनर्स्थापनाप्रति बाढी पीड़ित आक्रोशित, मृत्यु घटनामा पनि झमेला। भुटेको समय मृत्यु भएकाहरूको जुम्लामा डिएनए परीक्षणका लागि नमुना संकलन। एमालेमा नेतृत्व पुनर्गठनको विषय पार्टीको सम्पत्तिमा रूपान्तरण। जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्विरोध चयन। र कर्णालीका 77% ओडामा काङ्ग्रेसको अधिवेशन सम्पन्न। डेङ्गु संक्रमितको संख्या 5,200 पुग्यो। बागलुङ नगरपालिकामा सर्वाधिक प्रभावित। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नुवाकोटको भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रका 50,000 भन्दा बढ़ीलाई हैजा विरूद्धको औषधि खुवाइयो। भोटेकोसी बाढ़ीमा परिहालसम्म 1,451 जनाको मृत्यु, 4,655 जना अझै बेपत्ता। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन गर्न 9 स्थानीय तहबीच सहमति। जुम्लाका 1,300 छात्रालाई पाठेघर क्यान्सर विरूद्धको एचपीभी खोप भोलि र पर्सि लगाइँदै र हर्मुज जलमार्ग पुनः खोल्न अमेरिका सामु इरानको शर्त।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर एलटी। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनु होस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानी जन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजा विरूद्धको मुखबाट खुवाइने खोप अभियान अन्तर्गत 50,000 भन्दा बढ़ीले औषधि सेवन गरेका छन्। भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढ़ीपछि खानेपानी तथा सरसफाईमा चुनौती थपिएसँगै बाढ़ी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अन्जु कार्कीका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटका 4 स्थानीय तह विदुर र बेलकोट गढ़ी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बसोबास गर्दै आएका 77,000 भन्दा बढ़ी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ। भोटेकोसी बाढ़ीमा परि ज्यान गुमाएकाहरूमध्ये 1,451 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार 223 नुवाकोटमा, 203 धादिङमा, 72 चितवनमा, 365 गोर्खामा, 79 तनहुमा, 38 नवलपरासी पूर्वमा, 232 र नवलपरासी पश्चिममा 222 गरी 1,434 शव फेला परेका हुन्। फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1,292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,997 गरी कुल 3,283 डीएनए नमूना संकलन गरिएको छ। पहिचान नभएको 1,362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका लागि हालसम्म 7,975 प्रहरी परिचालन गरिएको छ। बेपत्ता भएका 4,655 जनाको भने खोजी भइरहेको छ। रसुवाको भोटेकोसी बाढ़ीमा परि बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षणको नमूना संकलन गरिएको छ। जिल्लाको पातरासी गाउँपालिकाका 33 र गुठीचौरका 6 जनाको डीएनए परीक्षणको नमूना संकलन गरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिनुभयो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेम बहादुर सोमैका अनुसार बेपत्ता बाँकीको

0: नमुना संकलन काठमाडौँमा भएको र नमुनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिनेछ। बाढीमा परेर जुम्लाका 93 जना सम्पर्कविहीन भएकामा हालसम्म 30 जना सम्पर्कमा आएका छन् भने बाँकी 63 जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ग्रामीण विकास सम्बन्धी चिनिया संस्था चीन फाउन्डेशन फर रूरल डेभलपमेन्टले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित समुदायलाई आवश्यक राहत सामग्री वितरण थालेको छ। फाउन्डेशनका टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम र बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य तथा पोषणको अवस्था स्थिर बनाउन आवश्यक सामग्री पुर्याउने कार्यलाई तीव्रता दिएको छ। बाढ़ीबाट प्रभावित समुदायको पुनर्स्थापना तथा सामान्य अवस्थामा फर्किने प्रक्रिया लामो हुने भएकाले तत्काल स्वास्थ्य र पोषणको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको फाउन्डेशनले जनाएको छ। फाउन्डेशनका अनुसार प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण कार्य जारी छ। विशेष गरी बाढ़ीबाट बढ़ी प्रभावित र पहुँच कठिन भएका बस्तीमा सामग्री छिटो पुर्याउन टोलीले समन्वय गरिरहेको छ। फाउन्डेशनले खाद्य तथा स्वास्थ्य सामग्रीका साथै 449 थान सौर्यवत्ती प्रदान गरेको छ। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न 9 स्थानीय तह आबद्ध भएका छन्। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख 1 गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढ़ाउने उद्देश्यले 9 स्थानीय तह आबद्ध भएका हुन्। रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्य सहित स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गरेपछि 6 रूटका लागि 30 बस सञ्चालन थालिएको छ। विस्तारित सेवा अन्तर्गत जगाती, सूर्य विनायक हुँदै ठमेलसम्म 6, साबिक, लगनखेल, बुढानील कण्ठलाई विस्तार गरी गोदावरीसम्म 6, रिङरोडमा 8, कीर्तिपुर जमलमा 4, टाखेल ठमेलमा 2 तथा साबिक नागढुङ्गा एयरपोर्ट रूटमा 4 बस सञ्चालन गरिनेछ। यसअघि लगनखेलबाट बुढानील कण्ठ तथा नागढुङ्गाबाट एयरपोर्टसम्म राति 8 बजेदेखि 11 बजेसम्म 7 बस मार्फत नमूना सेवा सञ्चालन गरिएको थियो। जुम्लाका करिब 13 जना छात्रालाई पाठेघर मुखको क्यान्सर विरूद्ध एचपीभी खोप लगाइने भएको छ। जुम्लाको 1 नगरपालिका र 7 गाउँपालिकामा करिब 1300 छात्रालाई पाठेघर मुखको क्यान्सर विरूद्ध एचपीभी खोप लगाउन लागिएको हो। यही असोज 5 र 6 गते त्यहाँका 84 खोप केन्द्रमा कक्षा 6 अध्ययन गरिरहेका छात्रा 1257 जना र विद्यालय नजाने 10 वर्ष उमेर समूहका 35 जना छात्रा गरी 1292 जना छात्रालाई एचपीभी खोप लगाउन लागिएको हो। जनस्वास्थ्य कार्यालय सेवा जुम्लाका प्रमुख किरण शर्माका अनुसार असोज 5 र 6 गते सञ्चालन हुने पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप अभियानको तयारी पूरा भएको छ। एचपीभी खोप सञ्चालन गर्न चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी 17 खोप केन्द्र निर्धारण गरिएको छ। भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा सही अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ। साँगुरो ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीलाई उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डाक्टर उज्जवल चालिसेले अस्पतालमा उपचारका सबै सेवा भए पनि सही अभावले बिरामीको उपचार गर्न नसकिएको बताउनुभयो। उहाँका अनुसार अस्पतालले दैनिक 30 क्यान्सरका बिरामीलाई उपचार सेवा दिनुपर्ने भए पनि सही अभावले समस्या भएको छ। तीमध्ये भर्ना गरेर क्यान्सरको उपचार गर्नुपर्ने 15 र 15 डे केयरका क्यान्सरका बिरामी रहेका छन्। शल्यक्रिया र रेडिएसन गर्न 2 कुर्नुपर्ने बाध्यता रहेको छ। बिरामी उपचारका लागि कुर्नु परेपछि महँगो उपचार गर्न निजी अस्पताल तथा भारत जान बाध्य भएका छन्। नेपाल अर्बुद रोग निवारण संघले सञ्चालन गर्दै आएको उक्त अस्पताल 2077 सालमा सरकारले विकास समिति अन्तर्गत ल्याएर सरकारी बनाएको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर चालिसेले सरकारसँग पटक पटक आग्रह गरेर अन्यत्र सारेर अस्पतालको क्षमता बढाउन माग गरे पनि सुनवाई नभएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद तथा संकटका समयमा समेत उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। आईसीटी फाउन्डेशन नेपालद्वारा आज ललितपुरमा आयोजित डिजिटल नेपाल कन्क्लेभमा उहाँले नागरिकलाई निरन्तर सेवा सूचना र संचार उपलब्ध गराउन सक्ने गरी दिगो एवं उत्थानशील डिजिटल प्रणालीको निर्माणमा सरकारले जोड़ दिएको बताउनुभयो। भोटेकोशी बाढीबाट समुदाय र भौतिक पूर्वाधारमा पुर्याएको क्षतिसँगै नेपालको सूचना प्रणाली संचार सञ्जाल संस्थागत समन्वय र राष्ट्रिय तयारीको परीक्षण भएको विचार व्यक्त गर्दै संचार मन्त्री तिमल सिन्हाले पछिल्ला वर्षहरूमा डिजिटल रूपान्तरणलाई मुख्यतः सुविधा दक्षता र आधुनिकीकरणसँग जोडेर हेर्ने गरिएको बताउनुभयो। परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकता अनुसार मन्त्रालयले शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ। नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर रूपमा सक्रिय सहभागिता जनाउँदै आएको छ। यसै प्रयासलाई संस्थागत रूपमा अघि बढाउन शाखा स्थापना गरिएको हो। नयाँ शाखाले जलवायु तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ। धनकुटामा सड़क सञ्जाल र आधुनिक प्रविधिको विस्तारसँगै व्यावसायिक तरकारी खेतीमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा मात्रै जिल्लामा 7 अर्ब रूपियाँ भन्दा बढ़ीको तरकारी उत्पादन भएको थियो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
1: धनकुटामा गत आर्थिक वर्षमा 5,978 हेक्टरमा 157,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ, जसको मूल्य 7,97,58,00,000 रूपियाँ बराबरको रहेको छ। उत्पादनमा गोलभेडा 37,400, फुलकोपी 19,168, अकबरे खुर्सानी 15,600, बन्दा 14,960, बोडी 15,000, मटर 10,200, रायो साग 6,500 र मुला 5,800 मेट्रिक टन रहेको छ। मूल्यका आधारमा अकबरे खुर्सानी 3,12,00,000 रुपियाँको रहेको छ भने गोलभेडा 93 करोड, बोडी 75 करोड, फुलकोपी 61 करोड 33 लाख, पिरो खुर्सानी 37 करोड, प्याज 33 करोड, मटर 30 करोड, बन्दा 15 करोड र रायो साग 13 करोड रुपियाँ बराबरको उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनुभयो।
2: धनकुटा जिल्ला कक्षामा चाहिँ अन्न बाली भन्दा पनि नगदे बालीतिर नै अलिकति जोड दिएको पाइएको छ र अहिले सबैतिर हेर्दाखेरि क्षेत्र विस्तार भइरहेको छ र यसमा धनकुटामा सङ्घीय कार्यक्रम तरकारीको जोन पनि भएको कारणले पनि क्षेत्र विस्तार भएको छ।
1: धनकुटामा आर्थिक वर्ष 2081-82 1,24,002 मेट्रिक टन तरकारी उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार भोजपुर, तेह्रथुम र शङ्खसभाको तुलनामा धनकुटामा तरकारी उत्पादन बढी भएको हो। बजारको सहज पहुँच, सडक सञ्जाल विस्तार, आधुनिक प्रविधिका कारण किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन्। वैदेशिक रोजगारीबाट फर्किएका युवा समेत कृषि क्षेत्रमा संलग्न हुन थालेका छन्। तर समयमा मल बिउ नपाउने समस्या रहेको किसान कमल सिजालीले बताउनु भयो।
3: हामीले दिने अब यहाँको कोपी व्यापारीहरूलाई लगेर दिन्छौँ, उनीहरूले हामीलाई अब सही तरिकाले भाउ लाइदिए हामी दिन सक्छौँ, सायद उनीहरूले बाहिर पठाउन नसकेर हो कि भन्ने लाग्छ मलाई। सम्बन्धित ठाउँमा त्यसको बिक्री वितरण राम्रो गरिदिनु पर्यो तर अलि मात्रामा हामीलाई भाउ भए राम्रो।
1: धनकुटाको छतर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका अधिकांश तथा धनकुटा र पाखरीवास नगरपालिकाका केही क्षेत्रमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ। जिल्लामा उत्पादित तरकारी करिब 1 दर्जन संकलन केन्द्र मार्फत धरान, इटहरी, विराटनगर, दमक र भित्तामोडका बजार हुँदै छिमेकी देशहरू भारत, बङ्गलादेश र भुटानसम्म निर्यात हुने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेशन 2026 सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ। चीन कानून समाजद्वारा आयोजित कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ चीनको ग्वाङझाउ प्रस्थान गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। प्रधान न्यायाधीश शर्मा यही असोज 8 गते स्वदेश फर्किनुहुनेछ। धनकुटाको छथर जोरपाटी गाउँपालिका तीन बन्चरेमा आज सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। काजीमानेबाट धनकुटा तर्फ जाँदै गरेको सुमो ब्रेक फेल भएर सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनामा परि छथर जोरपाटी गाउँपालिका वडा नम्बर 3 की 60 वर्षीय शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी छेत्रीले जानकारी दिनुभयो। त्यसै गरी गोर्खाको सिरानचोक गाउँपालिका 2 थालाजुङमा आज जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। दुर्घटनामा परि गम्भीर घाइते भएकी सिरानचोक 2 काउलेकी 81 वर्षीय लालमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भच्चेकबाट चित्रे पोखरीतर्फ जाँदै गरेको जीप सिरानचोक गाउँपालिका 2 थालाजुङ स्थित भित्री सड़कको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। पाल्पाको तानसेन नगरपालिका 8 भालेबास स्थित सिद्धार्थ राजमार्गमा आज दिउँसो फोर्स गाड़ी दुर्घटना हुँदा घाइते भएका 6 जना मध्ये 1 जनाको मृत्यु भएको छ। पूर्वखोला गाउँपालिका 4 की 63 वर्षीय अनुसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको अस्पतालका निमित्त निर्देशक अनुप आचार्यले जानकारी दिनुभयो। बुटवलबाट तानसेनतर्फ जाँदै गरेको फोर्स गाड़ी आफै अनियन्त्रित भई सड़कबाट 20 मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित घाइते 5 जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो। म्याग्दीको बेनी स्थित प्रदेश अस्पतालमा विशेषज्ञ जनरल सर्जरी सेवा विस्तार भएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमन्त बास्तोलाका अनुसार अस्पतालमा सेवा विस्तारसँगै विभिन्न रोगको शल्यक्रिया व्यवस्था मिलाइएको छ। डाक्टर बास्तोलाले अस्पतालमा उपलब्ध स्रोत साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। तेहरानले मध्यस्थकर्ता मार्फत वाशिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको इरानका मुख्य वार्ताकारले जनाएका छन्। इरानले मध्यपूर्व युद्धभरि नै यो जलमार्गमा नियन्त्रण कायम गरेको छ। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौदेखि गतिरोधमा फँसेका छन्। तेहरानले त्यसैता विश्वको तेल र ग्यासका लागि महत्वपूर्ण यातायात मार्ग हर्मुज जलमार्गमाथि कडा नियन्त्रण कायम राखेको छ भने वाशिङटनले इरानी बन्दरगाह र अर्थतन्त्रलाई प्रभावित पार्ने अभियान चलाएको छ। इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले जबसम्म हाम्रा शर्तहरू पूरा हुँदैनन् र अमेरिकी प्रतिबद्धताहरू पालना हुँदैनन् तबसम्म वार्ता अघिको अवस्थामा फर्कन र जलमार्ग खुला गर्ने कुरा सम्भव छैन भन्नुभयो। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख मोहसिन रेजाईले इरानले मध्यस्थकर्ता कतार मार्फत अमेरिका सामु आफ्ना शर्तहरू पठाएको र शर्तहरूमा सबै मोर्चामा युद्ध अन्त्य, रोकिएका कोषहरूको रिहाई र नौसेना नाकाबन्दी अन्त्य रहेका अल जजिरासँगको अन्तर्वार्तामा भन्नुभयो। चीनले 4 नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्। लङ मार्च 2D वाहक रकेट मार्फत उपग्रहहरू प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि 4 उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ। प्रक्षेपण गरिएका उपग्रहहरू पाइसाट 2 श्रृङ्खलाका 13-16 नम्बरका उपग्रह हुन्। यी सबै उपग्रहमा कृत्रिम एपर्चर राडार प्रविधि प्रयोग गरिएको छ। प्रविधिले पृथ्वीको सतहको तस्वीर तथा अन्य दूर सम्वेदी तथ्याङ्क संकलन गर्नेछ। यी उपग्रहहरू बेजिङ स्थित निजी उपग्रह निर्माण कम्पनी ग्यालेक्सी स्पेसले विकास गरेको हो। कम्पनीले विकास गरेका उपग्रहमा उच्च स्पष्टताका साथ पृथ्वीको सतह अवलोकन गर्न सक्ने उपकरणहरू जडान गरिएको बताइएको छ। सामान्यतया उपग्रहले पृथ्वीबाट तथ्याङ्क संकलन गरेपछि त्यसलाई प्रशोधनका लागि पृथ्वीमा पठाउने गर्छ। तर नयाँ प्रविधिका कारण यी उपग्रहले केही तथ्याङ्कलाई अन्तरिक्षमै प्रशोधन गर्न सक्ने भएकाले आवश्यक सूचना प्राप्त गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउन सकिनेछ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्र लगायत अन्य क्षेत्रसँग पर्याप्त संवाद गर्नुपर्ने बताउनु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको 30 वार्षिक साधारण सभाको शनिबार पोखराको लेखनाथमा उद्घाटन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउनका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तत्पर भएको बताउनु भयो। चालु आर्थिक वर्षको बजेट आएको 3 महिना बितिसक्दा पनि कार्यान्वयनले अपेक्षित गति लिन नसकेको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो। कृषि योग्य जमिन संरक्षणका लागि औद्योगिक व्यापारिक आवासीय र कृषि क्षेत्र छुट्याउने भू उपयोग नीति तत्काल कार्यान्वयन गर्न आवश्यक भएकोमा पनि अध्यक्ष श्रेष्ठले जोड दिनुभयो। कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले साना मझौला र ठूला उद्योगलाई सँगै सँगै अघि बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो। कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले औद्योगिक व्यवसायी संकटमा रहेका बेला महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर लगानी मैत्री वातावरण निर्माण ऋण तथा निजी लगानीका समस्या समाधान गर्नुपर्ने आवश्यकता उल्लेख भयो। वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिना भदौमा 23,46 करोड राजस्व संकलन गरेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको भदौमा 23,46 करोड 15 लाख राजस्व संकलन भएको छ। यो संकलन त्यस कार्यालयलाई दिएको मासिक लक्ष्यको 99.75% बराबर हो। भदौ मसान्तसम्मको संकलन सँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको 14.52% पूरा भएको भन्सार कार्यालयका प्रवक्ता पूर्ण प्रसाद लम्सालले जानकारी दिनुभयो। रसुवाको भोटेकोसीमा गएको विनाशकारी बाढीपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा प्रभाव परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ। कालीगण्डकी कोरिडोर बेनी जोमसोङ कोरोला सड़क मार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौ पटक अवरुद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घटेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनमा भन्दा भदौ महिनामा 29,274 कम पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका छन्। साउन महिनाको भन्दा भदौमा 47.78% कम पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका हुन्। मुस्ताङको सिमाना प्रहरी चौकी घाँसाको पर्यटक आगमन विवरण अनुसार चालु आर्थिक वर्षको साउनमा आन्तरिक 30,655 जना सार्कबाट गरी 61,263 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालु आर्थिक वर्षको भदौमा भने 31,989 जना पर्यटक मुस्ताङ भ्रमणमा गएका छन्। नेपाल टेक रोड सो 2026 स्विजरल्यान्डको जुरिचमा सम्पन्न भएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज नास आईटीको आयोजना तथा स्विस नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा स्विजरल्यान्डको जुरिचमा आयोजित कार्यक्रममा नेपाल र स्विजरल्यान्डका व्यवसायी प्रविधि क्षेत्रका प्रतिनिधि लगानीकर्ता तथा सरोकार भएका बीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको छ। कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवपरिवर्तन, आईटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई सफ्टवेयर विकास क्षेत्रमा नेपालको क्षमता र दक्षताको प्रस्तुतीकरण गरिएको थियो।
0: अब खेल समाचार रमेश टमटाबाट।
6: जापानमा भइरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल तर्फ नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले आइतबार क्लासिफिकेशन खेलमा किर्गिस्तान विरुद्ध 3-0 सोझो सेटमा जित निकालेको हो। नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 तथा तेस्रो सेट 25-20 जितेको हो। नेपालले यसअघि समूह चरणका दुवै खेलमा पराजय बेहोरेको थियो। नेपाली टोली समूह चरणमा जापान र इन्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अन्डर 16 अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा शुरू हुने भएको छ। नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले नेपाल बास्केटबल संघ, नेपाल इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा सो प्रतियोगिता गर्न लागि हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुने सो प्रतियोगिता यही असोज 13 गतेसम्म सञ्चालन हुने नेपाल इन्टरनेशनलका अध्यक्ष सुभाष चन्द्र प्रधानले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। प्रतियोगितामा देशभरबाट 40 टोलीको सहभागिता रहनेछ। विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक स्वर्ण पदक जिताउने खेलाडीको रूपमा लिइएकी एरिका गुरुङ पदकविहीन भएकी छिन्। नागोया स्थित तोयोहासी जिम्नेजियममा भएको कराते खेलको 68 केजी माथिको सेमी फाइनलमा कजाकिस्तानकी सोफिया बेरुलसेभासँग 2-1 पराजित भएपछि एरिकाको स्वर्ण पदकको सम्भावना समाप्त भएको हो। त्यसपछि रिपी चेज कास्य पदक भिडन्त खेलकुदमा पनि एरिका साउदी अरबकी मुस्तफा डिना अहमदसँग 8-7 ले हारेपछि एरिकाबाट कास्य पदक पनि आएन। यसअघि सिधै क्वार्टर फाइनल खेलेकी एरिकाले जोर्डनकी यारा नासिरलाई 7-1 ले हराउँदै अन्तिम चरणमा स्थान बनाएकी थिइन्। आयोजक जापानले विश्व एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ। जापानका ताकुमी होजोले नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण जिते। प्रतियोगिताको उद्घाटनका दिन चीनकी 13-वर्षीय पौडीबाज यू जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला 200 मिटर बटरफ्लाईको छनौट चरणमा सबैभन्दा छिटो समय निकालेकी छिन्।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 13.2 मिलिमिटर, काठमाडौँको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, वर्षा 5 फुट, पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर, र दिपालको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटेकोशी बाढी प्रभावित नुवाकोट क्षेत्रका 50,000 भन्दा बढीलाई हैजा विरुद्धको औषधि खुवाइयो। भोटेकोशी बाढीमा परि हालसम्म 1,451 जनाको मृत्यु, 4,655 जना अझै बेपत्ता। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन गर्न 9 स्थानीय तह बीच सहमति। जुम्लाका 1,300 छात्रालाई पाठेघर क्यान्सर विरुद्धको एचपीभी खोप भोलि र पर्सि लगाइँदै र हर्मुज जलमार्ग पुनः खोल्न अमेरिका सामु इरानको विभिन्न शर्त। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
7: त्यहाँबाट फेरि माछा पाल्ने, त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको, त्यसमा पनि घाटै लायो। होइन के गरौँ बा अब?
8: ल यहाँका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
9: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
10: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855-63172 र 9854-12206।
9: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
11: अब त म तिमीसँग 1 बस्दिन, 2 बस्दिन, 4 बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
12: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
10: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
13: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
10: प्रोप्राइटर नरेश महतो, गीता महतो।
14: सम्पर्क 97625-73-099, 98074-46182 र 98491-95225।
15: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
16: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
15: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
16: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
17: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053।
10: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
14: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
18: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
14: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्यजन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
18: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
19: दुबईमा रोजगारीको सुवर्ण अवसर।
18: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
19: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
18: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
19: सम्पर्क 98555 58369, 98426 43211 र 98142076004।
20: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सिआइएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढीमा बेपत्ता भएका बिमितका परिवारले 12 वर्ष कुर्नु नपर्ने बाढी प्रभावित मा बसेको बाढी प्रभावितहरू बसेको होल्डिङ सेन्टरमा खानेपानीकै अभाव, झाडा पखाला लगायतका रोगबाट बस्नको लागि खानेपानी र खानेकुरामा ध्यान दिनुपर्ने,
1: निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अप्नाएर बनाउनु पर्ने।
0: राष्ट्रसङ्घको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्क प्रस्थान। परराष्ट्र मन्त्रालयद्वारा जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना। भोटेकोशी बाढीमा परि ज्यान गुमाउनेहरूमध्ये हालसम्म 1414 जनाको शव फेला। राजधानी लगायतका क्षेत्रमा अहिले पनि वर्षा, मधेस बाहेकका सबै प्रदेशमा राति चट्याङ सहित वर्षाको सम्भावना।
2: कोशी र बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ।
0: र जापानमा चलिरहेको 19 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलङ्का खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशीको विनाशकारी बाढीले सिकाएको पहिलो पाठ भनेकै विपद व्यवस्थापनका लागि पहिलो प्रतिकार्य स्थानीय समूह र स्थानीय सरकारको हो। स्थानीय सरकार कमजोर हुँदा जनधनको क्षति बढ्छ। सङ्घीय सरकारले विपदपछि मात्र पैसा पठाउने काम गर्ला, तर त्यति बेलासम्म धेरै क्षति भइसकेको हुन्छ। क्षति नै घटाउने हो भने स्थानीय समूह र सरकारलाई बलियो बनाउने नीति अप्नाउनु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: रसुवा बाढीमा बेपत्ता भएका बिमितका परिवारले जीवन बिमाको रकम पाउन 12 वर्ष कुर्नु नपर्ने भएको छ। नेपाल बिमा प्राधिकरण र जीवन बिमा संघले विशेष व्यवस्था गरी स्थानीय तहको सिफारिसका आधारमा दाबी भुक्तानी गर्ने तयारी गरेका छन्। प्राधिकरणका अनुसार स्थानीय सरकारले बेपत्ता नागरिकलाई मृत्यु सरह सिफारिस गरेपछि बिमा कम्पनीले दुई दिनमै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइदिएछ। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा 12 वर्षसम्म बेपत्ता व्यक्ति जीवित रहेको प्रमाण नभई मृत घोषित गर्न सकिने व्यवस्था छ। तर रसुवा बाढीको विशेष परिस्थितिलाई ध्यानमा राख्दै सो अवधि भन्दा अगावै बिमा दाबी भुक्तानी गर्ने विषयमा प्राधिकरण र बिमा कम्पनी बीच छलफल भइरहेको छ। हालसम्म रसुवा बाढी सम्बन्धी जीवन बिमामा करिब 100-150 दावी गरेको जनाइएको छ। बिमा कम्पनीहरूले परेको दावीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गरिरहेका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाइमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखाला, रुगा खोकी र ज्वरोका बिरामी बढ्न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखाला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिने जोखिम बढेको मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोर दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
1: भोटेपछि बाढीपछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ, अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ, शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काटेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँ मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
4: बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि हैजा विरुद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,467 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्चस्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागी जनाउनु हुनेछ। उहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय प्रतिनिधि मण्डल महासभामा सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संघ संस्था महाशाखा अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाले जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीति कामलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। आज राति देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक दुई स्थानमा चट्याङ सहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्र समेत चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सिआइएनसँग बताउनुभयो।
2: आज राति कुरो गर्नुपर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भुवाका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भुवाको एक दुई स्थानमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपात सम्भावना देखिएको छ भने कोशी र बागमती र गण्डकी प्रदेशको पहाडी भुवाका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशको पहाडी भुवाको एक दुई स्थानमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। कोशी प्रदेशको तराई भुवाको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ भने अन्य तराई भूभागहरूमा चाहिँ वर्षा हुने जस्तो देखिँदैन। भोलि र पर्सिको कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको भोलिको दिनमा चाहिँ एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ।
4: महाशाखाका अनुसार आज साँझसम्म मकवानपुरको सिलाङ्गीमा सबैभन्दा धेरै 37.4 मिलिमिटर वर्षा मापन भएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम सुरु भएको छ। नयाँ प्रणाली मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणलाईमा पुग्ने र छपाईपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। भोटेकोशी बाढीमा परि ज्यान गुमाएकाहरूमध्ये हालसम्म 1,451 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव पहिचानका लागि डिएनए नमुना सङ्कलन गरी हालसम्म 1,292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापनका लागि मृतकका 1,286 र आफन्तका 1,997 गरी कुल 3,283 डिएनए नमुना सङ्कलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीले सिआइएनसँग बताउनुभयो।
5: पछिल्लो अपडेट हेर्दाखेरि अहिले चाहिँ 4 बजेसम्मको अपडेट अनुसार सब फेला परेको जम्मा संख्या 1,451 जना रहेको छ। त्यो मध्ये अहिलेसम्म जम्मा 110 शवहरू शनाक्त भई सम्बन्धित व्यक्तिहरूले चाहिँ परिवारले चाहिँ बुझिसक्नु भएको छ। त्यस्तै गरेर अहिले पनि हिजो जस्तै 5,000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ। उहाँहरूको खोजी कार्य जारी पनि छ र अब घटना घटेको पनि गरेको 3 हप्ता भन्दा बढी भइसकेको सन्दर्भमा अब खोज दान व्यवस्थापनलाई चाहिँ कहिलेसम्म यसलाई नियन्त्रण दिने एक्जिट स्ट्राटेजी के हुने भन्ने विषयमा आज कमान्ड पोस्टमा पनि विभिन्न कोणबाट छलफल भएको छ र एकपल्ट फिल्ड भिजिट गरेर अवस्था हेरेर चाहिँ त्यसलाई चाहिँ न्यूनतता लिने नदिने भन्ने सन्दर्भमा चाहिँ निर्णय गर्ने भन्ने विषयमा पनि यहाँ चाहिँ राष्ट्र मञ्च पूर्वोत्तरी प्रतिकारे कमान पोस्टमा चाहिँ छलफल भएको छ। त्यस्तै गरेर अहिले चाहिँ अहिले पनि अब 20,000 भन्दा बढी स्वेच्छाकर्मी चाहिँ यो 10 गतेदेखि अहिलेसम्म नियमित रूपमा चाहिँ खडिराख्नु भएको थियो, अहिले पनि केही चाहिँ फिल्डमा नै हुनुहुन्छ।
4: पहिचान नभएका 1,362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले भोटेकोशी बाढी पीडितको खोजी उद्धार राहत पुनस्थापना तथा पुननिर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउँदै पहिचान हुन नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानूनी प्रक्रिया मार्फत मृत्यु प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरेको छ। बैठकले संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भोटेकोशी विपद बदलितो राजनीतिक परिस्थिति समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
6: भोटेकोशीको बाढीपछिको चाहिँ नि जुन सन्दनको क्षति भएको छ र त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढङ्गले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढिरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ र भोटेकोशी बाढीबाट प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ।
4: देशभर डेङ्गु संक्रमितको संख्या 5,238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5,238 जनामा डेङ्गु संक्रमण देखिएको हो। 2082 पुस 17 देखि 2083 भाद्र 30 गते जनवरी 1 देखि सेप्टेम्बर 15, 2026 सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संक्रमण संख्यामा डेङ्गु संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्ला संक्रमण तीव्र गतिमा बढिरहेको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानसँग 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9औँदेखि 12औँ स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। त्यस्तै जापानमा चलिरहेको 19औँ संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलङ्का खेल्ने भएका छन्। आज भएको पहिलो सेमिफाइनलमा श्रीलङ्काले पाकिस्तानलाई 8 विकेट र भारतले बङ्गलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। अब स्वर्ण पदकका लागि भारत र श्रीलङ्का बीच खेल पर्सि मंगलबार हुनेछ।
0: सन्तोषी राहुल बालबालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने?
7: विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छु।
0: विज्ञको सुझावसँगै आवश्यक जानकारी सहितको विषय श्रृङ्खला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवालमा हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
9: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
10: पशुको दाना पानी
9: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: बाढीपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाको विभिन्न वडाहरू पुग्ने सडक बन्द छ। अहिले हेलिकप्टरबाट राहत सामग्री वडा वडामा पुर्याउने काम भइरहेको छ। गर्भवती र सुत्केरी महिलाका लागि चाहिँ विशेष व्यवस्था गरिएको उपाध्यक्ष चण्डिका तामाङको भनाइ छ।
10: त्यो रातमा नुन, तेल, चामल अनि दाल हाम्रो संख्याको आधारमा दिन सके छैन। घर टुरिगो हिसाबले दियो, छ महिनासम्म अब पूर्ण सञ्चालनमा आउला जस्तो हामीलाई लागेन भनेर छ महिनासम्मको लागि चाहिँ रात अब जसो तसो पुर्याउने भन्ने योजना चाहिँ बनाएका छौँ। मनागे खेती चाहिँ हाम्रो पालिकामा 202 हो। 39 दिनमा एकमुष्ट घेवा गर्ने अन्तिम नेभर जलाउने कार्यक्रम पनि बनाएका छौँ। पालिकाले कार्य खर्च भनेर 50,000 चाहिँ छुटाउने योजना बनाएको। सेवा त हुनु भएको, ट्रिटमेन्ट भएकाहरूलाई पनि प्रत्येकजनालाई 25,000 दर्ने सुत्केरी खर्च पनि दिने योजना बनाएका छौँ हामीले।
8: आमा छोतिङमो गाउँपालिका रसुवाका उपाध्यक्ष चण्डिका तामाङ भोटेकोसीमा आएको बाढीपछि पालिकामा भइरहेको राहत तथा उद्धारका बारे बताउँदै बालबालिकालाई बा आमा स्वास्थ्य कर्मी उद्धारमा खटिएका व्यक्तिहरूको काख वा छातीमा राख्दा सुरक्षित महसुस गर्ने चिकित्सकहरूको भनाइ छ। तपाईँले ख्याल गर्नै पर्ने कुरा चाहिँ बालबालिकालाई डराउने अनि तर्साउने काम चाहिँ गर्नुहुँदैन। बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
7: ईश्वर प्रदत्त चीज भनेको काख हो। त्यसैले काख नानीलाई ठुलो भएपछि अगालो हार्ने, उसलाई साथ दिने र भन्ने हामी छ भन्नसाथ उसको मानसिक ठुलो बल मिल्छ। हामीले अरू बेला पनि याद गरेको छौँ, किनभने ऊ आमाबाट बिछोड भइरहेको होला, परिवारबाट अथवा घरबाट उसको परिचित वातावरणबाट टाढा भइरहेको हुन्छ। त्यस कारण उसमा डर त्रास बढी हुन्छ। त्यसले गर्दा त्यो डर त्रास हटाउनको लागि उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छौँ।
8: बाल मुटुरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत, तपाईँले चाहिँ आफ्ना बाल बालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने गर्नुभएको छ? हाम्रो पैसा नलाग्ने IVR नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। बाढीपछि फोहोर पानी र दूषित हावाले गाई वस्तुलाई पनि विभिन्न रोग लाग्न सक्छ। बेलैमा उपचार गरिएन भने पशुधनको नोक्सानी हुन सक्ने पशु स्वास्थ्य चिकित्सकहरूको भनाइ छ।
11: बाढी प्रभावित क्षेत्रमा चाहिँ यो पशुपन्छीका विभिन्न महामारी जन्य संक्रमणहरू हुन सम्भावना हुन्छ। हरेक पालिकामा चाहिँ पशु सेवा शाखाहरू हुन्छ, त्यो शाखाहरूमा चाहिँ खोपहरू चाहिँ उपलब्ध हुन्छ। उहाँहरूसँग समन्वय गरे पछाडि यदि त्यहाँ खोप उपलब्ध छ भने उहाँहरूले तुरन्त लगाइदिनुहुन्छ, छैन भने पशु सेवा विभागसँग समन्वय गरेर रोगको जोखिम भएको क्षेत्रमा चाहिँ खोप कार्यक्रमहरू चाहिँ सरकारी निकायहरूले चाहिँ विशेष गरी पशु सेवा शाखाहरूले चाहिँ सञ्चालन गर्नुहुन्छ। खोरेत, भ्यागुते, चरचरे, पड्के, किराको टोकाबाट सरी लम्पी स्किन रोगहरू, यस्ता खालका रोगहरूको जोखिम चाहिँ उच्च हुन्छ। अनि विभिन्न खालको यो बाह्य र आन्तरिक परजीवी चुकाहरूको पर्ने सम्भावना पनि अत्याधिक हुन्छ। त्यसले गर्दा किसानले चाहिँ पशु स्वास्थ्य कर्मीहरूलाई, पशु चिकित्सकहरूलाई, भेटनेरी डाक्टरहरूलाई चाहिँ नजिक जो हुनुहुन्छ खबर गरिदिनु भयो भने चाहिँ उहाँहरूले हेरेर प्राविधिक साथीहरूले चाहिँ नमुना सङ्कलन गरेर हाम्रो अहिले बाढी प्रभावित भएको क्षेत्रको हिसाबबाट चाहिँ सबभन्दा नजिक काठमाडौँमा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला छ, त्यो प्रयोगशालामा ल्याएर नमुना जाँचेर रोगको एकिन पहिचान चाहिँ गर्न सकिन्छ र पशु अनुसार चाहिँ उपचारहरू गर्नुपर्ने हुन्छ।
8: बाढी वा विपदपछि नयाँ नयाँ खालका रोगका लक्षणहरू देखा पर्ने भएकाले जति सक्दो छिटो नजिकका पशु स्वास्थ्य प्राविधिकलाई खबर गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पशु स्वास्थ्य चिकित्सक डाक्टर सुरेन्द्र कार्की। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्श र पोषणमा विशेष कार्यक्रम आवश्यक।
12: बाल संरक्षणको दृष्टिकोणबाट पोषण, बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो।
0: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
15: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि।
16: के को सरसल्लाह हो दुईजनाको?
15: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
16: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
14: ए हो र राम सर, म पनि अब बजारी या बनी बनाउ खाना छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्शका लागि विभिन्न प्रयत्नहरू भइरहेको अवस्था छ। मनोपरामर्शमा विशेष कार्यक्रमको आवश्यकता। साझा खबरमा अब हाम्रो पालो। हाम्रो पालोमा आज बालबालिकाको पोषण र संरक्षणको बारेमा हामी कुराकानी गर्दैछौँ बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेलसँग।
12: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजन गरी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
0: तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
12: विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबु आमा खोजिरहेको हुन्छन्, बाबु आमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबु आमा खोजिरहेको छन् मेरा बाबु आमा खोइ भन्ने र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुने, कराउने, चिच्याउने, हाम्रो बाबु आमा खोइ भन्ने खालको बालबालिकालाई थियो। गाउँघरमा जे पाइन्थ्यो, चाउचाउ, बिस्कुट, फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने। हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन, खानेकुरा होइन तिनीहरू, तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तिनटै तहका सरकारहरू हामी नागरिक सङ्घ संस्था सञ्चारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढेका छौँ अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड दिउँ हामीले सङ्घ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिरमै जोड दिउँ भन्ने खालको पैरवी हुन थालिसकेपछि बिस्तारै अहिले पोषणका कुराहरूलाई पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो अझै पनि रात गाउँतिर उठिरहेछ अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने अब हाम्रो उद्योग वाणिज्य सङ्घ हाम्रो सामाजिक सङ्घ संस्था हाम्रा युथ क्लब र स्कुलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनुभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन बिस्कुट दिन फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन् र हामी सिजप जेसिवाइसिएन हामी अरू पिस हिमालयन अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेको छौँ कारितास जर्मनीले त्यहाँ रसुवामा काम पनि गरिरहेको छौँ हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखाउँ भने चाहिँ तत्काल चाहिँ यो सामान यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छु यो बालमैत्रीको दृष्टिकोणबाट पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनु पर्ने हामी त भन्ने पनि गरेका छौँ हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै सङ्घ संस्थाहरूलाई चाहिँ नि हाम्रो तर्फबाट तपाईँहरूले चाहिँ नि विज्ञप्ति मार्फत सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ अब जेसी वैसेनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले सरकारले पनि त्यो कुरामा जोड दिएको छ तथापि सबै हामी सबैले सोच्नु पर्यो यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउनु पर्यो भने चाहिँ चक्लेट दिएर मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्यो भित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन् परिवार गुमाछन् केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन् अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन् शिक्षकहरू गुमाएका छन् अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँसै बेलुका त्यही याद आइरहेको छ चाहिँ त्यसले पनि अनि खान मन नलाग्ने चिन्ता हुने डर आउने राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन् तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बालमैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन कोही बचेका बालबालिकाहरूको पनि अभिभावकहरूको पनि आफ्नो छोरा त्यो छैन नि त सबै गुमिया छ नि त अब उनीहरूको आइडेन्टिटीमा काम गर्नुपऱ्यो राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस् अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो केही न केही त चाहियो नि त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ प्रदेश सरकारले 12 कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका बाबुआमा मध्ये एकजना भएका परिवारमा बेपत्ता भएका खेतीपातीहरू चाहिँ नि सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन समग्र हो पोषणको विषय र विपदको विषय सबैको हो ज्येष्ठ नागरिकसम्मको कुरा भयो चाहिँ यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी मान्छेले चाहिँ नि यो बेलामा चाहिँ मेरो छोराछोरी छैनन् अब तिमीले दुःख पाएछौ मेरो घरमा बस काम गर मैले तिमीलाई लान्छु पालन पोषण गर्छु भनेर चाहिँ बाल श्रमिक बनाउने सम्भावना हुनसक्छ अब ठिकै छ अब तिम्रो अब 14-15 वर्ष कि भइरहेछौ अब तिमीले बाबुआमा पनि गयो यसो ल ठिकै छ ल म होइन बरु मसँग बिहा गर भनेर फकाई फुलाई गएर बाल विवाह पनि हुनसक्छ हामीले हेर्दाखेरि चाहिँ यी सबै कुरा चाहिँ कुनै न किसिम हिसाबले बालमैत्री स्थानीय

पत्ता भएका बिमितका परिवारले जीवन बिमाको रकम पाउन 12 वर्ष कुर्नु नपर्ने भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सहितको टोली आज न्युयोर्क प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणीय कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलोपटक शाखा स्थापना गरेको छ। आज राति देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रसंघमा भोटेको सेवीपद बारे कुरा उठाउन सरकारले रासोपाको निर्देशन, बाढी पीड़ित परिवारलाई राहत उपलब्ध गराउनु पर्नेमा जोड।
0: राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल सहितको टोली नियोग प्रस्थान। जलवायु न्यायको माग राख्दै मनास्लुमा आयोजित अनसन स्थगित।
1: कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गर्ने एमाले सचिवालय बैठकको निर्णय। 73 जिल्लाका 6000 वडामा काङ्ग्रेसको अधिवेशन सम्पन्न। उत्तर कोरियाद्वारा क्षेपास्त्र प्रक्षेपण, जापानमा सतर्कता बढाइयो। निरन्तर निगरानी राख्न प्रधानमन्त्री ताकाइसीको निर्देशन।
0: र एसियाली खेलकुदमा नेपाली भलिबल टोलीको पहिलो जित, कराँतेकी एरिका गुरुङ पदक जित्न असफल।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेको सिबाडीपछिको राहत, उद्धार, पुननिर्माण तथा पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकारले निर्देशन दिएको छ। आज बसेको रासोपाको सचिवालय बैठकले खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सचिवालय बैठकमा सरकारका प्रतिनिधिले बाढीपछिको खोज, उद्धार र राहतको विषयमा ब्रिफिङ गरेका थिए। उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढ़िरहेको र पुननिर्माण तथा पुनर्स्थापनाको काम सबै त समानान्तर रूपमा अघि बढ़ाइएको जानकारी बैठकमा गराइएको प्रवक्ता खरेलले बताउनुभयो। बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउनु पर्नेमा जोड़ दिएको पनि उहाँले बताउनुभयो।
3: शवहरू जुन प्राप्त पहिचान हुन सकेको छैन, पहिचान हुन नसकेको शवहरूको डीएनए परीक्षण छिटो भन्दा छिटो सम्पन्न हुनु पर्यो र चाहिँ पीड़ित परिवारले उहाँहरूलाई राहत महसुस हुनु पर्यो, उहाँहरूलाई दिने सहयोग र सेवा छिटो हुनु पर्यो भन्ने कुराहरू रहेको छ।
1: बैठकले मध्य प्रदेश महाधिवेशन हुन नसक्नुका कारण बारे छानबिन गर्न गठित अडिट समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। सचिवालय बैठकमा समिति संयोजक तथा पार्टी सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन बुझाउनु भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो। यसअघि सांसदहरूको दबाव र जातीय समस्याको कारण मध्य प्रदेशमा अधिवेशन हुन सकेको छैन। मध्य प्रदेशका 8 जिल्ला मध्ये पर्सामा मात्र महाधिवेशन सम्पन्न भएको छ। प्रवक्ता खरेलका अनुसार समितिले प्रारम्भिक प्रतिवेदन बुझाए पनि विस्तृत प्रतिवेदन तयार भइरहेको बताउनुभयो।
3: मधेस प्रदेशमा हाम्रा केही आन्तरिक समस्याहरू पनि भएको कारणले गर्दाखेरि

0: महामन्त्री हरि ढकालको समय जतत्वमा हाम्रो त्यो अडिट गर्ने टिम चाहिँ त्यहाँको छानबिन गर्ने टिम गएको थियो। उहाँहरूले आज प्रारम्भिक प्रतिवेदन मधेस प्रदेशको सन्दर्भमा बुझाउनु भएको छ र यसको विस्तृत प्रतिवेदन चाहिँ उहाँले अर्को बैठकमा अर्कोचोटि चाहिँ हामीलाई तयार भइसकेपछि बुझाउँछौँ भन्नुभएको छ र यसको साथमा पार्टीभित्रको केही विभागहरूमा सदस्यहरू मनोनयन गर्नुपर्ने भएकोले केही विभागहरूमा मनोनयन भएको छ।
1: यस्तै 10 सदस्य थप गर्दै अनुशासन आयोगलाई पूर्णता दिएको छ। यसै गरी ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखमा मनोनयन गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनैतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजुम र हिक्मत जङ्कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जय राम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ। रासोपाली सचिवालय सदस्यद्वय विराज भक्त श्रेष्ठ र सुरेन्द्र चौधरीलाई शपथ ग्रहण गराएको छ। यस्तै पार्टीका कार्यक्रम तथा गतिविधिहरूलाई विस्तार गर्ने निर्णय गरेको छ।
2: संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ। न्यूयोर्क प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्याबारे कुरा उठाउने बताउनुभयो।
3: जलवायु परिवर्तनले नेपालमा ल्याएका समस्याहरूबारे बढी हामी यसका बारे मुद्दाहरूलाई बढी उठाउँछौँ। यो बाहेक पछिल्लो समय अब हामीले विश्व मञ्चमा उठाउने जलवायु परिवर्तन र हरित ग्यास उत्सर्जन गरेका देशहरूले अब पेरिस अग्रिमेन्ट अन्तर्गत पनि केही दायित्वहरूको सूचना गर्नुभएको छ। त्यस्ता खाले स्थापित संरचनाहरूलाई अझै बलियो बनाउनुपर्छ भन्ने आवश्यकता।

0: राजपाले भुटेकोशी बाढ़ीबाट भएको क्षति र त्यससँग जोडिएका बहुआयामिक विषयलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउन सरकारले निर्देशन दिएको छ। आज बसेको राजपाको केन्द्रीय सचिवालय बैठकले नेपालको भुटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्षहरू बदलिदियो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व मञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न निर्देशन दिएको हो। नेपाली प्रधानमन्त्री बालिन्द्र शाह 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
1: मनास्लु आधार शिविरमा युवाहरूले 3 दिनदेखि शुरू गरेको आमरण अनसन स्थगित गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनसन स्थगित गरिएको दावा नुर्बु लामाले जानकारी दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश र एमक्यापले आज उनीहरूलाई वार्ता र संवादद्वारा माग पूरा गर्ने बेहराको पत्र पठाएको थियो। सोही अनुसार अनसन स्थगित गरी मनास्लु बेस क्याम्पबाट सामागाउँ फर्किएको अनसन टोलीका अगुवा लामाले जानकारी दिनुभएको छ। जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गत शुक्रबारदेखि 36 वर्षीय दावा नुर्बो लामाको नेतृत्वमा लामागाउँमा 11 युवा अनसन बसेका थिए। हिमाली बस्ती भन्दा माथि धेरै नयाँ तालहरू थपिँदै गएका, हरिया तालहरू थपिँदै गएको र वीरेन्द्र ताल लगायत हिमतालमा पानीको सतह बढिरहेकाले यसको निरन्तर नापजाँच गर्ने प्रविधि जडान गर्नुपर्ने उनीहरूको माग छ।
0: नेकपा एमालेको सचिवालय बैठकले पार्टी रूपान्तरण सम्बन्धी कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। आज बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। पार्टीभित्र अध्यक्ष केपी ओलीको राजीनामाको माग उठिरहेका बेला कार्यदलको प्रतिवेदनमा उक्त विषय भने हटाइएको छ। उपमहासचिव भट्टले मतभेदका सबै विषय हटाएर कार्यदलमा सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको बताउनुभयो। प्रतिवेदन लेखनको जिम्मा सुरमा उपाध्यक्ष रामबहादुर थापा बादललाई दिइएको थियो। त्यसपछि महासचिव शंकर पोखरेलले समेत कार्यदलको प्रतिवेदन लेख्नु भएको थियो। पोखरेल लगायत टीमले केपी ओलीलाई नेतृत्वबाट हटाएर पुनर्गठन गरेर जानुपर्ने प्रतिवेदन पास गर्नुपर्ने धारणा राखेका थिए। तर संयोजक थापा सहितका नेताहरू भने ओलीको निर्देशनमा उक्त प्रतिवेदन पास गर्न नहुने अडानमा थिए। यी दुई प्रतिवेदनमा विवाद भए पछि कार्यदल बाहिर गएर उपमहासचिव प्रदीप गेवालीले प्रतिवेदन लेख्नु भएको थियो। गेवालीले पुनर्लेखन गरेको प्रतिवेदन सचिवालयले ग्रहण गरेको छ। अब भोलि बिहान बस्ने सचिवालय बैठकले उक्त प्रतिवेदन पारित गर्ने नगर्ने निर्णय गर्नेछ।
1: भुटेकोशी बाढी प्रभावित क्षेत्र बाहेक देशभरका अधिकांश जिल्लामा नेपाली कंग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। कंग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज विज्ञप्ति जारी गरी 3 जिल्लामा मात्र अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभएको हो। असोज 3 र 4 रसुवा, नुवाकोट र धादिङमा मात्र अधिवेशन भएको छैन। अन्य 73 जिल्लाका अधिकांश वडामा अधिवेशन भएको कटुवालले बताउनुभयो। देशभरका 73 जिल्लाका 6132 वडामा अधिवेशन सम्पन्न भएको उहाँले जानकारी दिनुभएको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर 6, सुनसरी क्षेत्र नम्बर 2 र 4, सर्लाही क्षेत्र नम्बर 2, रौतहट क्षेत्र नम्बर 1 र नवलपरासी पूर्वका क्षेत्र नम्बर 2 मात्र वडा अधिवेशन हुन बाँकी रहेको जनाइएको छ। आज छुट भएका यी क्षेत्रका वडामा असोज 5 गते अधिवेशन हुने कटुवालले बताउनु भयो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवनभरको

0: महीना ध्रुव को हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यूहो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: भुटेकुसे बाढीमा परि ज्यान गुमाएकाहरू मध्ये 1451 जनाको शव फेला परेको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 236, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 367, गोर्खामा 79, तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 गरी 1451 शव फेला परेका हुन्। फेला परेका शव पहिचानका लागि डीएनए नमुना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमुना संकलन गरिएको छ। पहिचान नभएको 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका लागि हालसम्म 7975 प्रहरी परिचालन गरिएको छ। बेपत्ता भएका 4655 जनाको खोजी भइरहेको छ।
3: बाढीमा परिचयन गुमाएर काठमाडौँ ल्याइएका 281 जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका साथ स्थित दक्षिणी ढोका वन क्षेत्रमा 30 शव जमिन मुनि गाडेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। उहाँका अनुसार विपद प्रभावित रसुवा धादिङ र नुवाकोटबाट 30 शव काठमाडौँ ल्याइएको थियो। 30 शवको त्रिवेशिक्षण अस्पतालमा पोस्टमार्टम तथा डीएनए परीक्षणका लागि नमुना संकलन गरेपछि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। प्रहरीका अनुसार प्रत्येक शवबाट डीएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरी शवलाई सुरक्षित रूपमा गाड्ने गरिएको छ। भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमुना राखी सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो। शव व्यवस्थापन गर्दा विशेष प्रकारको एयर टाइट ब्याग प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ। ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेख समेत राखिएको छ।
4: जापानिज इन्सेफ्लाइटिस जेईका कारण मृत्यु हुनेको संख्या 26 पुगेको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार 7 प्रदेशका 36 जिल्लामा जापानिज इन्सेफ्लाइटिसका 121 केस पुष्टि भइसकेका छन् भने संक्रमणका कारण 26 जनाको मृत्यु भइसकेको छ। महाशाखाका अनुसार हालसम्म 1226 जनामा जेईको लक्षण देखिएको छ। पछिल्लो 3 दिनमा मात्रै जेईका थप 4 नयाँ केस थपिएका छन् भने रोल्पा र तरहुमा गरी 2 मृत्यु भएको छ। हाल 56 संक्रमितहरू विभिन्न अस्पतालमा उपचारत रहेका छन्। महाशाखाको खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार संक्रमितहरू मध्ये 85% र मृत्यु भएका 7% व्यक्तिहरूले जेई विरुद्धको खोप नलगाएको पाइएको छ। मृत्यु हुनेहरूमा 77% 50 वर्षभन्दा माथिका उमेर समूहका रहेका छन्। तथ्याङ्क अनुसार सबैभन्दा बढी मृत्यु कोसी प्रदेशमा 10 भएको छ भने लुम्बिनी प्रदेशमा 5, मध्य प्रदेशमा 6, सुदूरपश्चिममा 3 तथा बागमती र गण्डकी प्रदेशमा 1 जनाको मृत्यु भएको छ।
3: भोटेकोसी बाढीबाट प्रभावित विद्यार्थीको पठन पाठन सञ्चालन हुन थालेको छ। क्षति पुगेका विद्यालय मर्मत र पूर्ण क्षति भएको हकमा अस्थायी संरचना बनाएर पढाउन थालिएको हो। नुवाकोटको विदुर नगरपालिकाका अनुसार असोज 1 बाढी प्रभावित विद्यार्थीहरूको पठन पाठन सुरु भएको छ। नगरपालिकाको शिक्षा शाखाका विद्यालय निरीक्षक नवराज सापकोटाले अस्थायी संरचना बनाएर पढाउन थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार बाढीले उक्त नगरपालिकामा करिब 3,500 विद्यार्थी पठन पाठनबाट प्रभावित भएका थिए। रसुवाको उत्तरगयाँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले पनि भदौ 24 पठन पाठन थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार गणेश आधारभूत विद्यालयमा होल्डिङ सेन्टर तोकिएकाले यसबारे के कसरी गर्ने के कसरी सञ्चालन गर्ने भन्ने बारे छलफल भइरहेको छ। शिक्षा शाखा प्रमुख पाठकका अनुसार गाउँपालिकामा 17 सामुदायिक विद्यालय र 1 निजी विद्यालय सञ्चालनमा थिए, तर बाढीले 2 सामुदायिक र 1 निजी विद्यालय बगाएको थियो। प्रारम्भिक तथ्याङ्क अनुसार 134 विद्यार्थी सम्पर्कविहीन छन्, 10 शिक्षकलाई बाढीले बगाएको छ। 117 बालबालिका अभिभावक विहीन बनेका छन्। बाढीबाट प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श पनि दिइरहेको उहाँले जानकारी दिनुभयो।
4: रसुवा बाढीले त्रिशुली नदीमा पक्की पुल बगाएको स्थानमा बेली ब्रिज हालिने भएको छ। आवत जावतमा कठिनाई भएपछि त्रिशुली र ढुङ्गे जोड्ने गरी उक्त स्थानमा तत्काल बेली ब्रिज हालिने भएको हो। विदुर नगरपालिकाको सक्रियतामा सड़क विभागले बेली ब्रिज उपलब्ध गराउने भएको हो। नगर प्रमुख राजन श्रेष्ठले पालिकाले अध्ययन गरी रिपोर्ट तयार गरेकोमा सड़क विभागले स्वीकृत गरेको जानकारी दिनुभयो। विभागले 70 लामो बेली ब्रिज उपलब्ध गराउने र नेपाली सेनाले पुल जडान गर्न सहयोग गर्ने गरी सहमति भएको पनि उहाँले बताउनुभयो।
3: सरकारले साउन 1 लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स सफाईको काम सुरु भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स सफाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत सफाईको काम सुरु गरेको हो। नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो र सहज र सेवामुखी बनाउनेछ। EDLVRS-मा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स सफाई गरी हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स सफाई तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुनेछ।
4: परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ। मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनका आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टकृत संघ संस्था महाशाखा अन्तर्गत आर्थिक सामाजिक विकास तथा वातावरण कूटनीति शाखाको संरचना अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। नयाँ शाखाले जलवायु तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। ललितपुरको गोदावरी नगरपालिका 8 स्थित नखो खोलामा एक पुरुषको शव फेला परेको छ। आज अन्दाजी 45 वर्षका पुरुष मृत अवस्थामा भेटिएका हुन्। खोलामा तैरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटना शंकास्पद हुन सक्ने प्रहरीको आशंका छ। शव पोस्टमार्टमका निम्ति लगनखेत स्थित पाटन अस्पतालमा पठाइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
3: माथिल्लो तिर्सुली एक जलविद्युत आयोजनाको सुरुङभित्र आज थप 13 शव फेला परेका छन्। आयोजनाको अडिट 3 अपस्ट्रिम हेड रेस टनेल भित्र उद्धार टोलीले आज थप शव फेला पारेको हो। सुरुङभित्र नेपाली सेना र प्रवर्तक कम्पनी नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोली तथा खोज टोली उद्धारमा खटिएको छ। संयुक्त उद्धार टोलीले खोजी गर्दा कंक्रिटिङको तयार लागि तयार पारिएको रिबारको जालमा अल्झिएका र हिलिङ ढल्किएको अवस्थामा शव भेटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। हालसम्म अडिट 3 क्षेत्रबाट निकालिएको शवको संख्या 37 पुगेको छ।
4: गोर्खामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 7 घाइते भएका छन्। सिरामचोक गाउँपालिका 2 थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ भने 7 घाइते भएका हुन्। भच्चेकबाट चित्रे पोखरीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपले च्यापी र थालाजुङ काउलेकी 81 लालमाया गुरुङको मृत्यु भएको थालाजुङका वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिनुभयो। सबै घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जीप चालक विकास गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
3: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन 2026 सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ। चीन कानून समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीनको गन्झौ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। प्रधान न्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल पनि सहभागी हुनुहुन्छ। प्रधान न्यायाधीश शर्मा यही असोज 8 स्वदेश फर्कने कार्यक्रम छ।
4: रसुवाको भोटेको सेवाडीमा परिबेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षणको नमुना संकलन गरिएको छ। जिल्लाको पातराशी गाउँपालिकाका 33 र गुठी सौरका 6 डीएनए परीक्षणको नमुना संकलन गरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिनुभयो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर स्वामीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्य कर्मीको सहकारीमा पातराशी र गुठीचौरका प्राप्त आफन्तको रगतको नमुना मध्ये 39 डीएनए परीक्षण भइसकेको छ।
3: म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला घ्यासी खर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ। रघुगङ्गा गाउँपालिका 7 चिमखोला स्थित मलाङमा पहिरो खसेर सडक बगाएपछि गत असार अन्तिम सातादेखि 2 बासिन्दालाई आवत जावत ढुवानी र कृषि तथा पशुजन्य वस्तु बजारमा बिक्री गर्न समस्या भएको छ। रघुगङ्गा गाउँपालिका 8 मंगले खानीका नरप्रसाद छन्त्यालले सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताउनु भयो। बिरामीलाई अस्पताल पुर्याउन काम विशेषले गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत तथा खाद्यान्न दैनिक उपभोग्य वस्तु र आलु टुसा लगायतका कृषि उपज बजार पठाउन समस्या भएको उहाँले दुखेसो पोख्नुभयो। रघुगङ्गा गाउँपालिका 7 नामिला 8 ओडाको मंगले खानी घ्यासी खर्क चौर खानी ढाँड दुवाडी पातले खर्क बस्तीसँग यातायात सम्पर्क विच्छेद भएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले पूर्वी समुद्रतर्फ क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले बताएका छन्। दक्षिण कोरियाली सेनाको ज्वाइन्ट चीफ्स अफ स्टाफ जेसीएसले उत्तर कोरियाको पूर्वी तटबाट प्रक्षेपण भएको जानकारी दिएको हो। तर प्रक्षेपणको प्रकार, दूरी र अन्य विवरण भने सार्वजनिक गरिएको छैन। जापानको प्रधानमन्त्री कार्यालयले पनि घटनाको पुष्टि गर्दै यसलाई संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र भनेको छ। क्षेप्यास्त्र प्रक्षेपणपछि जापानी प्रधानमन्त्री सनाए ताकाइसीले सम्बन्धित अधिकारीहरूलाई घटनाक्रममाथि निरन्तर निगरानी राख्न र आवश्यक जानकारी तत्काल संकलन तथा विश्लेषण गर्न निर्देशन दिनुभएको छ। आज उत्तर कोरियाले दुई क्षेप्यास्त्र जापानी समुद्रतर्फ प्रहार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री ताकाइसीले क्षेप्यास्त्र प्रक्षेपणसँग सम्बन्धित उपलब्ध सबै सूचना संकलन गरी त्यसको छिटो विश्लेषण गर्न निर्देशन दिएको जापानी सरकारलाई उद्धृत गर्दै संचार माध्यमले जनाएका छन्। साथै जनतालाई आवश्यक परिमा सही र समयमै सूचना उपलब्ध गराउन पनि अधिकारीहरूलाई भनिएको छ। जापान सरकारले क्षेप्यास्त्र प्रक्षेपणबाट विमान तथा समुद्री जहाज लगायत अन्य सम्बन्धित संरचना र सम्पत्तिमा पर्न सक्ने जोखिम बारे विशेष ध्यान दिन निर्देशन दिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन पनि अधिकारीहरूलाई भनिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा जारी बीसौं एसियाली खेलकुदमा नेपालको राष्ट्रिय भलिबल महिला भलिबल टोलीले पहिलो जित हात पारेको छ। आज भएको खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो। नेपालले किर्गिस्तानलाई 25-20, 25-16 र 25-20 पाखा लगाएको हो। किर्गिस्तानलाई हराएपछि नेपालले अब 9-12 स्थानका लागि भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै किर्गिस्तान भने 13-14 स्थानका लागि खेल्नेछ। समूह चरणमा नेपाली टोली जापान र इन्डोनेसियासँग 3-0 सोझो सेटमा नै पराजित भएको थियो।
4: जापानमा जारी बीसौं एसियाली खेलकुदमा कराटेकी एरिका गुरुङ पदक विहीन बनेकी छन्। गत संस्करणमा नेपाललाई रजत पदक दिलाएकी एरिकालाई यस पटक स्वर्ण पदक जित्न सक्ने खेलाडीको रूपमा हेरिएको थियो। आज कास्य पदकका लागि भएको प्रतिस्पर्धामा साउदी अरेबियाकी मुस्तफा डिना अहमदसँग उनी 8-7 पराजित भएकी हुन्। सेमी फाइनलमा कजाकस्तानकी सोफिया बेरुल्ट सेभासँग 2-1 पराजित भएपछि एरिकाले कास्य पदकका लागि खेलेकी थिइन्। यस्तै गरी पुरुष कुमुते तर्फ कास्य पदकका लागि भएको प्रतिस्पर्धामा 60 केजी मुनिमा बिनबहादुर तामाङ साउदी अरेबियाका साउद अब्दुलाजिज बी अल्बासेरसँग 2-0 तथा 55 केजी मुनिमा राकेश मानन्दर मलेसियाका थेविन्दन सुन्दरम कालियानासँग 9-1 निराश बनेका थिए।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रसंघमा भुटेको से विपद बारे कुरा उठाउन सरकारलाई रासोपाको निर्देशन। बाढी पीड़ित परिवारलाई राहत उपलब्ध गराउनु पर्नेमा जोड।
3: राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल सहितको टोली नियोग प्रस्थान। जलवायु न्यायको माग राख्दै मनास्लोमा भइरहेको अनसन स्थगित।
4: कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गर्ने एमाले सचिवालय बैठकको निर्णय। 73 जिल्लाका 6000 ओडामा काङ्ग्रेसको अधिवेशन सम्पन्न।
3: उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण, जापानमा सतर्कता बढाइयो। निरन्तर निगरानी राख्न प्रधानमन्त्री ताकाइचीको निर्देशन।
4: र एसियाली खेलकुदमा नेपाली भलिबल टोलीको पहिलो जित, कराटेकी एरिका गुरुङ पदक जित्न असफल।
3: संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: खोरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
6: यस माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
5: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084
7: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
8: 24 घण्टा इमर्जेन्सी सेवा
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
7: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
8: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा
8: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
7: भेन्टिलेटर सेवा
8: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18853 518953
9: So lovely. मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
10: तर के डियर
9: आजै गएर कहाँ बस्ने हो र
10: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
11: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
12: हामी कहाँ एक दिनमै घर घर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
11: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
13: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
14: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाटै
15: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
16: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
17: हेलो
18: हेलो बुढी के छ खबर
17: ठिकै छ चलेकै छ
18: ल भिडियो अन गर् त तलाई हेरम
17: भिडियो अनै छ त देख्नु भएन र
18: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
17: माडीको नेट यस्तै त हो नि
18: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
7: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
5: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
19: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

सम्पर्क पुनः खोल्न अमेरिका सामु इरानको शर्त। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संयुक्त राष्ट्रसंघको महासभामा भटेकोसी विपदसँग जोडिएका बहुआयामिक पक्ष र बदलिदो राजनीतिक परिस्थितिको बारेमा सम्बोधनको तयारी गर्न निर्देशन दिएको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालयको बैठकले महासभामा सहभागी हुन जाने प्रधानमन्त्री र परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भूमिकाका विषयमा धारणा राख्ने गरी तयारी गर्न निर्देशन दिएको हो। बैठकले पार्टीको मध्य प्रदेशको सांगठनिक अवस्था तथा कार्य सम्पादन अडिटका सन्दर्भमा संयोजक तथा सह महामन्त्री हरि ढकालबाट प्राप्त हुने प्रतिवेदन पश्चात आवश्यक रणनीतिक कदम अगाडि बढाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकले भोटेकोसी बाढीमा परि ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ताको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानूनी प्रक्रिया छिटो टुङ्गोमा पुरै पीड़ित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। यस्तै बैठकले भोटेकोसी विपदका कारण स्थगित पार्टीका स्थानीय तहका उम्मेद्वार छनौट प्रक्रिया लगायत सांगठनिक तथा जनसम्पर्कका कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो। बैठकले केन्द्रीय अनुशासन आयोग, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा विभिन्न सदस्यहरूलाई मनोनयन गर्नुका साथै ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखमा मनोनयन गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो। बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा र पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यले भोटेकोसीमा आएको बाढीपछि खोजी उद्धार राहत वितरण तथा पुनस्थापना र पुननिर्माणका बारेमा जानकारी गराउनु भएको थियो। नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजा विरुद्धको मुखबाट खुवाइने खोप अभियान अन्तर्गत 50,000 भन्दा बढीले औषधि सेवन गरेका छन्। भोटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै बाढी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रम 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1,451 जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 236, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 367, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जना गरी 1,449 जनाको शव फेला परेको र 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,292 शवको व्यवस्थापन अर्थात् माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,997 गरी कुल 3,283 डीएनए नमुना संकलन गरिएको र पहिचान नभएको 1,362 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढीमा परि हालसम्म बेपत्ता भएका 4,655 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी परिचालन गरिएको छ। हिउँ पहिरोमा पुरिएर मनासलु हिमालमा 2 आरोहीको मृत्यु भएको छ। सुतिरहेको टेन्टमा माथिबाट आएको हिउँ पहिरोले पुरिएर भारतीय मूलका जर्मनीका नागरिक ध्रुव ज्योति गुहा र उनका आरोहण सहयोगी नेपाली नागरिक खुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। मकालु एडभेन्चर कम्पनी प्रालीबाट मनासलु आरोहणका लागि गएका 2 तेस्रो शिविरमा टेन्टभित्र सुतिरहेको अवस्थामा हिउँले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। यससँगै मनासलुमा ईएसएममा मृत्यु हुनेको संख्या 4 पुगेको छ। मनासलु आरोहणका लागि ईएसएममा 480 विदेशी आरोहीले

अनुमति लिएका छन्। रसुवाको भोटेकोसी बाढीमा परि बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षणको नमुना संकलन गरिएको छ। जिल्लाको पातारसी गाउँपालिकाका 33 र गुठीचौरका 6 जनाको डीएनए परीक्षणको नमुना संकलन गरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिनुभयो। ग्रामीण विकास सम्बन्धी चिनिया संस्था चीन फाउन्डेसन फर रुरल डेभलपमेन्टले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायलाई आवश्यक राहत सामग्री वितरण थालेको छ। फाउन्डेसनका टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम र बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य तथा पोषणको अवस्था स्थिर बनाउन आवश्यक सामग्री पुर्याउने कार्यलाई तीव्रता दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।

0: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न 9 स्थानीय तह आबद्ध भएका छन्। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख 1 गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउने उद्देश्यले 9 स्थानीय तह आबद्ध भएका हुन्। रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्य सहित स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गरेपछि 6 रुटका लागि 30 बस सञ्चालन थालिएको हो। जुम्लाका करिब 1,300 छात्रलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइने भएको छ। जुम्लाको 1 नगरपालिका र 7 गाउँपालिकाका करिब 1,300 छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाउन लागिएको हो। यही असोज 5 र 6 गते त्यहाँका 84 खोप केन्द्रमा कक्षा 6 अध्ययन गरिरहेका छात्र 1,257 र विद्यालय नजाने 10 उमेर समूहका 35 छात्रा गरी 1,292 छात्रालाई एचपीभी खोप लगाउन लागिएको छ। भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा सैया अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ। साँघुरो ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीलाई उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद तथा संकटका समयमा समेत उपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आईसीटी फाउन्डेशन नेपालद्वारा आज ललितपुरमा आयोजित डिजिटल नेपाल कन्क्लेभमा उहाँले नागरिकलाई निरन्तर सेवा, सूचना र संचार उपलब्ध गराउन सक्ने गरी दिगो एवं उत्थानशील डिजिटल प्रणालीको निर्माणमा सरकारले जोड़ दिएको बताउनुभयो। परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकता अनुसार मन्त्रालयले शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ। धनकुटामा सड़क सञ्जाल र आधुनिक प्रविधिको विस्तारसँगै व्यावसायिक तरकारी खेतीमा वृद्धि भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
3: धनकुटामा गत आर्थिक वर्षमा 5,978 हेक्टरमा 157,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ, जसको मूल्य 7,97,58,00,000 रुपियाँ बराबरको रहेको छ। उत्पादनमा गोलबेडा 37,400, फुलकोपी 19,168, अकबरे खुर्सानी 15,600, बन्दा 14,960, बोडी 15,000, मटर 10,200, रायो साग 6,500 र मुला 5,800 मेट्रिक टन रहेको छ। मूल्यका आधारमा अकबरे खोर्सानी 3,12,00,000,000 रुपियाँको रहेको छ भने गोलबेडा 93,00,000,000, बोडी 75,00,000,000, फुलकोपी 61,00,000, 33,00,000, पिरो खोर्सानी 37,00,000,000, प्याज 33,00,000,000, मटर 30,00,000,000, बन्दा 15,00,000,000 र रायो साग 13,00,000,000 रुपियाँ बराबरको उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनुभयो।
4: धनकुटा जिल्ला किसानहरूले अन्न बाली भन्दा पनि नगदे बालीतिर नै अलिकति जोड दिएको पाइएको छ र अहिले सबैतिर हेर्दाखेरि क्षेत्र विस्तार भइरहेको छ र यसमा धनकुटामा संघीय कार्यक्रम तरकारीको जोन पनि भएको कारणले पनि क्षेत्र विस्तार भएको छ।
3: धनकुटामा आर्थिक वर्ष 2081-82 124,002 मेट्रिक टन तरकारी उत्पादन भएको थियो। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार भोजपुर, तेह्रथुम र शङ्खसभाको तुलनामा धनकुटामा तरकारी उत्पादन बढी भएको हो। बजारको सहज पहुँच, सडक सञ्जाल विस्तार, आधुनिक प्रविधिका कारण किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन्। वैदेशिक रोजगारीबाट फर्किएका युवा समेत कृषि क्षेत्रमा संलग्न हुन थालेका छन्। तर समयमा मल बिउ नपाउने समस्या रहेको किसान कमल सिजालीले बताउनुभयो।
5: हामीले दिने अब यहाँको कोपी व्यापारीहरूलाई लगेर दिन्छौँ, उनीहरूले हामीलाई अब सही तरिकाले भाउ लगाइदिए हामी दिन सक्छौँ, सायद उनीहरूले बाहिर पठाउन नसकेर हो कि भन्ने लाग्छ मलाई। सम्बन्धित ठाउँमा त्यसको बिक्री वितरण राम्रो गरिदिनु पर्यो र अलिमा तपाईँ
3: धनकुटाको छतर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका अधिकांश तथा धनकुटा र पाखरीवास नगरपालिकाका केही क्षेत्रमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ। जिल्लामा उत्पादित तरकारी करिब एक दर्जन संकलन केन्द्र मार्फत धरान, इटहरी, विराटनगर, दमक र भित्तामोडका बजार हुँदै छिमेकी देशहरू भारत, बङ्गलादेश र भुटानसम्म निर्यात हुने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: अब अन्तर्राष्ट्रिय समाचार। तेहरानले मध्यस्थकर्ता मार्फत वासिङटनलाई रणनीतिक हर्मुजल सन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको इरानका मुख्य वार्ताकारले जनाएका छन्। इरानले मध्यपूर्व युद्धभरि नै यो जलमार्गमा नियन्त्रण कायम गरेको छ। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट शुरू भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौदेखि गतिरोधमा फँसेका छन्। तेहरानले त्यस यता विश्वको तेल र ग्यासका लागि महत्वपूर्ण यातायात मार्ग हर्मुज जलमार्गमाथि कडा नियन्त्रण कायम राखेको छ भने वासिङटनले इरानी बन्दरगाह र अर्थतन्त्रलाई प्रभावित पार्ने अभियान चलाएको छ। इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिफाफले जबसम्म हाम्रा शर्तहरू पूरा हुँदैनन् र अमेरिकी प्रतिबद्धताहरू पालना हुँदैनन् तबसम्म वार्ता अघिको अवस्थामा फर्कन र जलमार्ग खुला गर्ने कुरा सम्भव छैन भन्नुभयो। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख रेजाईले इरानले मध्यस्थकर्ता कतार मार्फत अमेरिका सामु आफ्ना शर्तहरू पठाएको र शर्तहरूमा सबै मोर्चामा युद्ध अन्त्य, रोकिएका कोषहरूको रिहाई र नौसेना नाकाबन्दी अन्त्य रहेका अल जजिरासँगको अन्तर्वार्तामा भन्नुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्र लगायत अन्य क्षेत्रसँग पर्याप्त संवाद गर्नुपर्ने बताउनु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको 30 वार्षिक साधारण सभाको शनिबार पोखराको लेखनाथमा उद्घाटन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउनका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तत्पर भएको बताउनुभयो। चालु आर्थिक वर्षको बजेट आएको 3 महिना बितिसक्दा पनि कार्यान्वयनले अपेक्षित गति लिन नसकेको उल्लेख गर्नु नसकेको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो। कृषि योग्य जमिन संरक्षणका लागि औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्याउने भू उपयोग नीति तत्काल कार्यान्वयन गर्न आवश्यक भएकोमा पनि अध्यक्ष श्रेष्ठले जोड दिनुभयो। कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर इन्द्र प्रसाद तिवारीले साना, मझौला र ठूला उद्योगलाई सँगै सँगै अघि बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो। कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्योगी व्यवसायी संकटमा रहेका बेला महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर लगानी मैत्री वातावरण निर्माण, ऋण तथा निजी लगानीका समस्या समाधान गर्नुपर्ने आवश्यकता उल्याउनु भयो। वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिना भदौमा 23,46 करोड राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको भदौमा 23,46 करोड 15 लाख राजस्व संकलन भएको छ। यो संकलन त्यस कार्यालयलाई दिएको मासिक लक्ष्यको 79.75% बराबर हो। भदौ मसान्तसम्मको संकलन सँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको 14.52% पूरा भएको भन्सार कार्यालयका प्रवक्ता पूर्ण प्रसाद लम्सालले जानकारी दिनुभयो। रसुवाको भोटेकोसीमा गएको विनाशकारी बाढीपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा प्रभाव परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ। कालीगण्डकी कोरिडोर, बेनी जमसम कोरोला सड़क मार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौ पटक अवरुद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घटेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनमा भन्दा भदौ महिनामा 29,274 कम पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका छन्। साउन महिनाको भन्दा भदौमा 47.78% कम पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका हुन्। मुस्ताङको सिमाना प्रहरी चौकी घाँसाको पर्यटक आगमन विवरण अनुसार चालु आर्थिक वर्षको साउनमा आन्तरिक 30,655 जना, सार्कबाट गरी 61,263 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालु आर्थिक वर्षको भदौमा भने 31,989 जना पर्यटक मुस्ताङ भ्रमणमा गएका छन्। नेपाल टेक रोड शो 2026 स्विजरल्यान्डको जुरिचमा सम्पन्न भएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज नास आईटीको आयोजना तथा स्विस नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा स्विजरल्यान्डको जुरिचमा आयोजित कार्यक्रममा नेपाल र स्विजरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकार भएका बीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकारीका विषयमा छलफल भएको छ। कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवपरिवर्तन, आईटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई सफ्टवेयर विकास क्षेत्रमा नेपालको क्षमता र दक्षताको प्रस्तुतिकरण गरिएको थियो।
2: अब खेल समाचार। जापानमा भइरहेको 20 औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलतर्फ नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। नेपालले आइतबार क्लासिफिकेसन खेलमा किर्गिस्तान विरुद्ध 3-0 को सोझो सेटमा जित निकालेको हो। नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 तथा तेस्रो सेट 25-20 ले जितेको हो। नेपालले यसअघि समूह चरणका दुवै खेलमा पराजय बेहोरेको थियो। नेपाली टोली समूह चरणमा जापान र इन्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अन्डर 16 अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ। नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले नेपाल बास्केटबल संघ, नेपाल इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा सो प्रतियोगिता गर्न लागि हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कमर्ड हलमा हुने सो प्रतियोगिता यही असोज 13 गतेसम्म सञ्चालन हुने नेपाल इन्टरनेशनलका अध्यक्ष सुभाष चन्द्र प्रधानले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। प्रतियोगितामा देशभरबाट 40 टोलीको सहभागिता रहनेछ। 20 औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक स्वर्ण पदक जिताउने खेलाडीको रूपमा लिइएकी एरिका गुरुङ पदकविहीन भएकी छिन्। नागोया स्थित तोयोहासी जिम्नेजियममा भएको कराते खेलको 68 केजी माथिको सेमी फाइनलमा कजाकिस्तानकी सोफिया बेरुलसेभासँग 2-1 पराजित भएपछि एरिकाको स्वर्ण पदकको सम्भावना समाप्त भएको हो। त्यसपछि रिपी चेज कास्य पदक भिडन्तमा पनि एरिका साउदी अरबकी मुस्तफा डिना अहमदसँग 8-7 हारेपछि एरिकाबाट कास्य पदक पनि आएन। यसअघि सिधै क्वार्टर फाइनल खेलेकी एरिकाले जोर्डनकी यारा नासिरलाई 7-1 हराउँदै अन्तिम चरणमा स्थान बनाएकी थिइन्। आयोजक जापानले 20 औं एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ। जापानका ताकुमी होजोले नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण जिते। प्रतियोगिताको उद्घाटनका दिन चीनकी 13 वर्षीय पौडीबाज यू जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला 200 मिटर बटरफ्लाईको छनौट चरणमा सबैभन्दा छिटो समय निकालेकी छिन्। नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको मेयर कप राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनसिप 2083 पुरुषतर्फ संगम विष्ट र महिलातर्फ कुष्मा केसी ओभरअल च्याम्पियन बनेका छन्। पावर लिफ्टिङ संघ बाँकेको आयोजनामा राष्ट्रिय पावर लिफ्टिङ महासंघको सहकार्य तथा नेपालगञ्ज उपमहानगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो। बिपी चौक स्थित लीला प्यालेसमा 2 दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। पावर लिफ्टिङ संघ बाँकेका अध्यक्ष डाक्टर प्रतीक श्रेष्ठले नेपालगञ्जमा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु स्थानीय पावर लिफ्टिङ खेलका लागि महत्वपूर्ण भएको बताउनुभयो। अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्रसंघ महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न सहभागी कार्यदललाई राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय बैठकको निर्देशन। भोटेकोशी बाढी प्रभावित नुवाकोट क्षेत्रका 50,000 भन्दा बढीलाई हैजा विरुद्धको औषधि खुवाइयो। भोटेकोशी बाढीमा परि हालसम्म 1,451 जनाको मृत्यु, 4,655 अझै बेपत्ता। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन गर्न 9 स्थानीय तहबीच सहमति। जुम्लाका 1,300 छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप भोलि र पर्सि लगाइँदै र हर्मुज जलमार्ग पुनः खोल्न अमेरिका सामु इरानको शर्त। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

नमस्कार कार्यक्रम हाम्रो बोलीमा तपाईलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रम रेडियो नेपालका विभिन्न मिडियम एपका फ्रिक्वेन्सीहरू अनलाइनमा रेडियो नेपाल .gov.np रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ। यो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सरोकार र सवालमा केन्द्रित रहनेछ। हामी शारीरिक मानसिक बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूको सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौँ। आशा छ कार्यक्रममा समेटिएका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक आर्थिक सांस्कृतिक भौगोलिक तथा सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ।

0: आज हामी कार्यक्रम हाम्रो बोलीमा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीसँग विश्वव्यापी रूपमै अहिले बढिरहेको अटिजम अपाङ्गताको बारेमा कुराकानी गर्नेछौ। कार्यक्रम हाम्रो बोलीमा स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार, धन्यवाद।
0: यहाँले विशेष स्कुल तथा पुनस्थापना केन्द्र स्थापना गरेर अटिजम भएका व्यक्तिहरूको लागि काम गर्दै हुनुहुन्छ। यो अटिजम भनेको के हो? कार्यक्रमको शुरुआत यहीँबाट गरे।
1: अटिजम चाहिँ बाल बालिकाहरूमा जन्मजातै हुने एक किसिमको चाहिँ मस्तिष्कको अवस्था हो, होइन यो? तर यसको लक्षण चाहिँ जन्मेको 2 वर्षदेखि 3 वर्षमा, भनौँ 18 महिनादेखि 3 वर्षमा स्पष्ट लक्षण देखा पर्छ। जन्मजातै हुने हो, जन्म पश्चात चाहिँ यसको लक्षण देखा पर्छ। जन्मिसकेपछि चाहिँ पछि चाहिँ हुने होइन अटिजम, तर यसको लक्षण पछि देखा पर्न सक्छ। अटिजममा चाहिँ जस बाल बालिकाहरूको चाहिँ मस्तिष्क विकास हुने क्रममा एउटा इन्द्रियहरूको उतार चढावको कारणले गर्दाखेरि अथवा न्युरोनहरू कनेक्सनमा चाहिँ केही गडबडीका कारणले गर्दा बाल बालिकाले विशेष गरी दोहोरो कुराकानी गर्नलाई कठिनाई, जसलाई हामी संचारमा विचलन भन्छौँ, हामी जसरी चाहिँ संचार गर्न नसक्ने, कति बच्चाहरूको त बोली नै हुँदैन, बोली भए पनि आफ्नै सुरमा हुने त्यस्तो खालको हुन्छ भने कति बच्चा चाहिँ नबोल्ने नै हुन्छ। र अर्को चाहिँ सामाजिक रूपले घुलमिल हुन नसक्ने, आफ्नो उमेरसम्मको साथीभाइसँग खेल खेल्न नसक्ने, होइन एउटै क्रियाकलापहरू दुरै राख्ने, कुनै बाल बालिकाहरूमा एकदमै चकचकपन, एकदम एक ठाउँमा स्थिर नबस्ने, एक ठाउँबाट अर्को ठाउँमा दौडिराख्ने, होइन अनि असामान्य व्यवहारहरू देखाउने, असामान्य व्यवहार भने जुन चाहिँ हामीलाई समाजमा देख्दाखेरि अमिल्दो लाग्ने, झ्यालमा चढिदिने अथवा टेबलतिर चढिदिने, सामानहरू बिगार्ने, एउटै सामानहरू खेलाइराख्ने, हो त्यस्तो खालको फरक खालको, जस्तो फ्यान घुमेको छ भने हेरिराख्ने, होइन त्यस्तो खालको चाहिँ उहाँहरूको लक्षणहरू देखा पर्छ। तर अटिजम चाहिँ स्पेक्ट्रम डिसअर्डर हो, त्यो कारणले चाहिँ 100 जना अटिजमको बच्चाहरू हुनुहुन्छ भने उहाँहरूको विशेषता लक्षणहरू 100 किसिमकै हुन सक्छन्। विशेष चाहिँ सामाजिक रूपले घुलमिल हुन नसक्ने, संचारमा चाहिँ कठिनाई हुने र एउटै क्रियाकलाप दोहोऱ्याएर गर्ने चाहिँ सबै बाल बालिकाहरूमा लक्षणहरू हुन्छ।
0: कस्ता लक्षणहरू देखिएमा अटिजमको शंका गर्ने हो त हामीले?
1: बाल बालिकाहरू चाहिँ अब अभिभावकहरूले जुन अघि मैले भनेका लक्षण र विशेष गरी चाहिँ बच्चाहरूको जुन उमेर अनुसारको चाहिँ अटिजमको चुनौती भनेको चाहिँ उमेर अनुसारको शारीरिक विकास हुन्छ, शारीरिक रूपले अशक्तता केही पनि हुँदैन, तर उमेर अनुसारको भित्री अङ्गको पनि विकास हुनुपर्ने हुन्छ। भित्री अङ्ग भन्नाले बच्चाहरूको भाषाको विकास, होइन बच्चाको चाहिँ 6 महिनामा कस्तो क्रियाकलाप गर्ने हो, 1 वर्षमा कस्तो गर्ने हो, जस्तो 6 महिनाको बच्चाले चाहिँ आफ्नो आमा बुवा नजिकको मान्छेलाई देख्यो भनेदेखि चाहिँ एकदमै जोयफुल एक्सप्रेसन दिएर चाहिँ हाँसेर चाहिँ आमासँग आउन खोज्ने, होइन त्यस्तो खालको 12 महिनामा चाहिँ ब्याबलिङ हुन्छ, हामी मामा बाबा पापा भन्ने त्यस्तो शब्दहरू चाहिँ बच्चाहरूले प्रयोग गर्न सक्छन्। अनि उसको नामले अथवा यसरी पोइन्ट गरेर देखाउँदाखेरि चाहिँ यसरी बच्चाले चाहिँ हेर्ने, नाम बोलाउँदाखेरि जसले बोलाएको उतातिर चाहिँ आँखामा आँखा जुदाएर हेर्ने, त्यस्तो खालको चाहिँ 12 महिनासम्म नदेखाउन सक्नुहुन्छ, होइन 18 महिनामा त बच्चाले शब्दको प्रयोग गरिसक्नुपर्छ, एउटा शब्द जस्तो मामा बाबा पापा हो त्यस्ता शब्दहरू प्रयोग गर्नुपर्ने हुन्छ। 2 वर्षमा चाहिँ वाक्यको प्रयोग गर्नुपर्ने हुन्छ, पानी ल्याऊ मामा आऊ, त्यस्तो शब्दहरूको विकास, त्यो अनुसारको सामाजिक घुलमिलहरूको विकासहरू छैन भनेदेखि चाहिँ अभिभावकले समयमा नै सचेत भएर मेरो बच्चा चाहिँ अब स्पिच डिले हो कि अथवा अटिजम हो कि भनेर चाहिँ बाल रोग विशेषज्ञलाई देखाएर चाहिँ उहाँको पहिचान गरिहाल्नु पर्ने हुन्छ।
0: अहिले यो अटिजम एकदमै विश्वव्यापी रूपमै डरलाग्दो तरिकाले चाहिँ बढिरहेको छ, यो अटिजम हुनुको कारणहरू के के होला जस्तो लाग्छ यहाँलाई?
1: यहाँले भने जस्तो पक्कै पनि अहिले चाहिँ अटिजम विश्वभरि बढिरहेको छ, होइन त्यसै गरी नेपालमा पनि बढिरहेको अवस्था छ। अहिलेसम्म विश्वमा चाहिँ अटिजम यही कारणले हुन्छ भनेर चाहिँ कारक तत्व चाहिँ पत्तो लागेको छैन, तर यो आउन चाहिँ जिनबाट नै आउने हो। जिनबाट चाहिँ जस मस्तिष्कको विकास, बच्चा चाहिँ पेटमा आएर चाहिँ बच्चाहरूको मस्तिष्कको जुन विकास हुन्छ, जालो जस्तो न्युरोनहरू कनेक्सन हुन्छ, त्यो बेलामा चाहिँ जेनेटिक न्युट्रिसनको त्यो विकास हुने बेलामा न्युट्रिसन पौष्टिक आहार नपुग्ने, त्यो कारणले गर्दा के कारणले चाहिँ त्यो पौष्टिक आहार पुग्दैन, जेनेटिक न्युट्रिसनमा चाहिँ कुन के कारणले पुग्दैन भन्ने चाहिँ पत्तो लागेको छैन, होइन? तर विभिन्न चाहिँ अनुसन्धानहरूले विभिन्न जोखिम तत्त्वहरू पत्तो लगाएका छन्। त्यसमा चाहिँ जस्तो आमामा हुने एक किसिमको चाहिँ स्ट्रेसहरूको कारणले आमा बाबाले गर्ने एउटा मद्यपान धुम्रपानका कुराहरू भयो, होइन औषधिहरूको सेवनहरू भयो, रोगहरू जस्तो थाइराइडदेखि लिएर ब्लड प्रेसर हाई, विभिन्न आमामा हुने एउटा रोगहरू त्यस्तोहरू छ भनेदेखि, र खाद्य वस्तुमा विषादी मिसेको खानेकुराहरू भयो, होइन यो अहिले चाहिँ धेरै नै पोल्युसनहरू छ, पोल्युसनहरू र केही चाहिँ यो आइप्याड ल्यापटप यस्ता चाहिँ चिजहरूका रेडिएसनहरू, यिनीहरू चाहिँ केही कारक तत्त्वहरू चाहिँ हुन सक्छन् जोखिम बढाउनको लागि भनेर चाहिँ
0: यही नै कारण हो भनेर चाहिँ पत्ता लाग्न सक्छ।
1: एक्ज्याक्ट यही नै, किन प्रत्येक बच्चाहरू नै फरक फरक देखिएको छ, होइन एक्ज्याक्ट यही नै भन्नाले सबैको एउटै एकनास हुनुपर्ने, त्यो हुन होला यो तत्त्वहरू जोखिम हुन सक्छ, ल्याउन सक्छ अटिजमलाई भनेर, तर एक्ज्याक्ट यही कारण चाहिँ पत्तो लागेको छैन।
0: नेपाल नेपालमा अटिजम भएका व्यक्तिहरूको अवस्था कस्तो पाउनु भएको छ यहाँको काम गरेको अनुभवमा?
1: नेपालमा चाहिँ पहिला भन्दा अहिले जनचेतना चाहिँ बढ्या छ, यहाँहरू जस्तो मिडिया लगायत विभिन्न संघ संस्थाहरू राज्यले पनि यसलाई पहिचान गरेको अवस्था छ। पहिला भन्दा मैले 15 वर्ष भयो अटिजममा काम गरेको र विशेष स्कुल तथा पुनस्थापना केन्द्र नै सुरु, त्यो बेलामा नेपाल सरकारले राज्यले नै पहिचान गरेको थिएन, होइन? त्यो बेला अपाङ्गतालाई 7 क्याटेगोरीमा छुट्याएको थियो, त्यो मध्येमा एउटा मानसिक अपाङ्गता भनेर थियो, त्यो भित्र बौद्धिक अपाङ्गता, अटिजम अनि मानसिक अपाङ्गता भनेर एउटै बास्केटभित्र राखेको थियो। पछिल्लो समयमा चाहिँ हामी जस्तो अभियन्ताहरू आएर राज्यलाई बुझाउने, पैरवीमा काम गर्ने, जनचेतनामा काम गर्ने गरिरहँदाखेरि अहिले अटिजम शब्द चाहिँ धेरैले सुनेको शब्द भएको छ, होइन? तर अटिजमको बुझाइमा अझै व्यापकता आएको छैन। आजभन्दा 10-11 वर्ष अगाडि मैले विभिन्न जिल्लाहरूमा अटिजम जनचेतना कार्यक्रम लिएर जाँदाखेरि यो कुन धर्मको प्रचार हो भन्नुहुन्थ्यो, त्यो अवस्थाहरू थियो। त्यो बेला मैले 2 जना बच्चाबाट स्टार्ट गरेको थिएँ, 2 जनाबाट 5 जना पुर्याउन हामीलाई 1 वर्ष लागेको थियो। अभिभावकहरूले हामीलाई बच्चाहरू नदिने, होइन, सकेसम्म फुकझारमा हजुरबा पनि ढिलो बोल्नु भएको, एउटा त्यो खालको चाहिँ एउटा मेडिकल साइन्सले अटिजम भनेर पत्र लगाए पनि हामीले चाहिँ एउटा सामाजिक अनुसार चाहिँ हामीले फुकझार मठ मन्दिर लगेर हुन्छ कि भन्ने त्यो एउटा आस्थाहरू अहिले पनि छैन, त्यो आफ्नो ठाउँमा आस्था राख्नुपर्छ। तर स्कुल थेरापीबाट चाहिँ बच्चाको जीवनमा सकारात्मक परिवर्तन हुन्छ भन्ने चाहिँ ज्ञानहरू थिएन, र अझै पनि गाउँको कुना कुनामा त यो ज्ञान नहुन सक्छ, कति त पहिचानै नभएको अवस्था छ। तर पनि अहिले 2074 चाहिँ नेपाल सरकारले यसलाई पहिचान गरिसकेको छ। अपाङ्गता अधिकार ऐन चाहिँ क्याबिनेटबाट नै 2074 चाहिँ पारित भयो। त्यो सँगसँगै नेपाल सरकारले चाहिँ अपाङ्गतालाई 10 क्याटेगोरीमा वर्गीकरण गरियो, त्यसमा एउटा क्याटेगोरी चाहिँ अटिजम अपाङ्गता भनेर पहिचान गरियो। किनभने अटिजम चाहिँ एउटा मस्तिष्कको अवस्था हो, यो मानसिक अवस्था पनि होइन, बौद्धिक अपाङ्गता नि होइन, रोग पनि होइन, त्यो कारणले यो छुट्टै अवस्था हो। त्यही भएर सरकारले पनि यसलाई छुट्टै अवस्थामा ल्याएर अहिले अपाङ्गता भएका व्यक्तिहरूले जुन नेपाल सरकारबाट जे चाहिँ सामाजिक सुरक्षाको भत्तादेखि लिएर जे सेवा सुविधा पाउनुहुन्छ अटिजम भएका व्यक्तिहरूले पनि पाउनुहुन्छ। तर समस्या अझै पनि के छ भने शिक्षा ऐनमा पनि आएको छ, हाम्रो संविधानमा पनि अपाङ्गता भएका हरेक बालबालिकाहरूलाई उहाँहरूको क्षमता अनुसारको पाठ्यक्रम निर्माण गरेर चाहिँ निशुल्क शिक्षा प्रदान गर्ने भन्ने कुराहरू छ, तर यो कार्यान्वयन पछि चाहिँ एकदम फितलो छ। यसमा चाहिँ सरकारवालाहरूको चाहिँ भनौँ अथवा राज्यको जति ध्यान पुग्नु पर्ने हो, यसलाई अपाङ्गताभित्र पनि अटिजम चाहिँ एकदमै जटिल किसिमको, किनभने उहाँहरूको देख्दाखेरि सामान्य देखिन्छ, शारीरिक रूपले चाहिँ हिष्टपुष्ट देखिन्छ, तर भित्री अङ्ग जस्तो कस्तो व्यवहार गर्ने, के बोल्ने, के कुन बेला उहाँलाई
0: कुन व्यवहार गर्ने
1: केही थाहा हुँदैन। अझ टिनेज लागेपछि झन् समस्याहरू चाहिँ जटिलता बढ्दै जान्छ। त्यो हुनाले यसो झट्टै हेर कुन बेला उसलाई के हुन्छ, सामान्य उसलाई खाना लुगा लाउन आफ्नो स्याहार गर्न पनि आइरहेको हुँदैन, राम्रो नराम्रो छुट्याउन आइरहेको हुँदैन, रिस उठ्यो भनेदेखि हाइपर एक्टिभहरू एकदम देखाइरहेको हुन्छ। त्यो हुनाले चाहिँ यसलाई छुट्टै किसिमले एकदमै सिरियसली हेर्नुपर्ने, त्यो चाहिँ हेरिसकेको अवस्था चाहिँ अझै छैन।
0: स्कुलहरूको अवस्था कस्तो छ?
1: यस्तो छ, अझै पनि नेपालमा अब सरकारी तवरबाट खोलिएका विद्यालयहरू छैनन्। अहिले स्थानीय सरकार आइसकेपछि स्थानीय सरकार नगरपालिकाहरूबाट गाउँपालिकाबाट केही विशेष कक्षाहरू बनाएर अथवा समावेशी कक्षाहरू बनाएर अहिले स्कुलहरू अटिजमको लागि पनि केही नगरपालिकाले सुरु चाहिँ गरेको छ। तर संघीय सरकारबाट नै जुन स्कुलहरू अरू अपाङ्गताहरूको छ, होइन, बौद्धिक अपाङ्गता लगायत अरू चाहिँ विशेष विद्यालय भनेर समावेशी विद्यालय, होइन, इन्टिग्रेटेड स्कुल भनेर स्कुलहरू छ, तर अटिजमको लागि चाहिँ त्यति फोकस्ड स्कुलहरू छैन। अहिले जति बालबालिकाहरूले सेवा पाइराख्नु भएको छ प्राइभेट सेक्टरबाट, हामी जस्तो चाहिँ सामाजिक संस्थाहरूबाट नै भइरहेको छ। र अहिले विद्यालय बाहिर जति बालबालिका छन् यिनै अवस्थाका बालबालिकाहरू छन् भनेर हामीले आकलन पनि गरिरहेका छौँ। र अहिले विद्यालय पठाए अभिभावक लिएर जानुभयो भने अटिजम भनेर लिएर जानु भने कुनै विद्यालयले भर्ना लिँदैन। पछिल्लो समयमा चाहिँ प्री प्राइमरी स्कुलका बच्चाहरू, प्रीका स्कुलका बच्चाहरूलाई चाहिँ, किनभने त्यति बेला त धेरै जटिलता हुँदैन, भर्खर चाहिँ अटिजमका लक्षणहरू देखा परे हुन्छ, त्यही बेला चाहिँ अहिले केही चाहिँ स्कुलहरू मूलधारका विद्यालय प्राइभेट स्कुलहरू केही स्कुलहरूले चाहिँ भर्ना लिन थाल्नु भएको छ। तर त्यो पनि सीमित समयलाई राख्नुहुन्छ, अलिकति बच्चाहरूको फरक व्यवहार देखियो भनेदेखि अथवा अरू बच्चालाई डिस्टर्ब गर्यो हामीले सक्दैनौँ भनेर बच्चाहरू स्कुलबाट निकालिदिने अभिभावकलाई चाहिँ तनाव हुने त्यो अवस्था छ। र विशेष विद्यालयहरू पनि एकदमै लिमिटेड छन्। मेरै विद्यालयमा पनि 500+ वेटिङमा हुनुहुन्छ, किनभने अटिजमको चाहिँ अर्को एउटा चुनौती के भन्दाखेरि बच्चा एउटा दुईटा थप्ने साथै एउटा दुईटा टिचर थपिहाल्नुपर्छ, एउटा बच्चालाई एउटै टिचर पनि चाहिन सक्छ। तालिम प्राप्त मुख्य चाहिँ तालिम प्राप्त शिक्षक चाहियो, र बालबालिकालाई सिकाइ गराउनको लागि चाहिँ धैर्यता धेरै चाहिन्छ। उहाँहरूमा आफ्नो कुराहरू व्यक्त गर्न सक्नुहुन्न, कसले रिस भयो उठ्यो भनेदेखि चाहिँ टिचरलाई टोक्ने पिट्ने चुनौतीपूर्ण व्यवहारहरू देखाउने हुन्छ, त्यो हुनाले गर्दाखेरि उहाँलाई सँगाल्नलाई पनि गाह्रो हुन्छ। त्यही भएर स्कुलहरूमा त्यो व्यवहार देखाउनु साथै निकालिदिनुहुन्छ। विशेष विद्यालयमा हामीहरूले पनि टिचर तालिम प्राप्त टिचर पाउँदैनौँ। यदि हामीले नै अन द जब ट्रेनिङ दियौँ भने पनि सर्टेन टाइमपछि चाहिँ उहाँहरू तालिम दियो 1-2 वर्षमा चाहिँ उहाँहरू जागिर छोडेर हिँड्दिने, फेरि नयाँ ल्याएर सिकाउनु पर्ने हाम्रो त्यो बाध्यता भएको कारणले गर्दाखेरि अधिकांश विद्यालयहरूमा बच्चाहरू वेटिङमा भएको, अभिभावकहरू चाहिँ भौतारिँदै स्कुलहरू खोज्दै हिँडेको अवस्थाहरू छ एउटा भने। अर्को जति सेवा केन्द्र स्कुलहरू थेरापी सेन्टरहरू छन् त्यो चाहिँ सहर केन्द्रित छन् कि काठमाडौँमा कि चाहिँ नेपाल नेपालका विभिन्न शहरहरूमा अहिले सुरु भएका छन् भ्याली बाहिर पनि. र गाउँको कुना कुनाका अभिभावकहरूलाई त अटिजम थाहा नै छैन, थाहा भए पनि आर्थिक भारका कारणले गर्दाखेरि उहाँले सहरसम्म ल्याएर स्कुलमा थेरापीमा राख्ने अवस्था चाहिँ छैन.
0: त्यो भएको हुनाले अरू अपाङ्गता भएका व्यक्तिहरू भन्दा विशेष गरेर अटिजम भएका व्यक्तिहरूमा धेरै नै गाह्रो छ हरेक कुराले.
1: हजुर, एकदमै. किनभने अटिजमको उपचार अरू औषधि उपचार हुँदैन, यो रोग होइन, तर उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन गर्न सकिन्छ. त्यसको लागि चाहिँ थेरापीको रोल महत्वपूर्ण हुन्छ. थेरापीमा चाहिँ स्पिच थेरापी, अकुपेसनल थेरापी, बिहेभियर इन्टरभेन्सन थेरापी, सेन्सरी थेरापी लगायतको थेरापीहरू गराउनुपर्छ. यो थेरापी एकदमै महँगो हुन्छ. थेरापी चाहिँ नेपालमा अधिकांश चाहिँ काठमाडौँमा नै केन्द्रित छन् होइन, र काठमाडौँबाट केही तालिम लिएर 3 महिना 6 महिनाको तालिम लिएर गएर चाहिँ विभिन्न ठाउँमा नेपालको साथै परदेशमा कोही अभिभावकहरूद्वारा, कोही अभियन्ताहरूद्वारा, कोही चाहिँ थेरापिस्ट अथवा टिचरहरूद्वारा जसलाई यो क्षेत्रमा चाहिँ केही गरौँ भन्ने चाहिँ एउटा योगदान दिउँ भन्ने छ, उहाँहरूले चाहिँ त्यो ठाउँहरूमा चाहिँ सुरुवात गर्नु भएको छ होइन. तर त्यहाँ थेरापिस्टकोहरू भ्याली बाहिर त्यति पुग्न नसक्ने भएको हुनाले अधिकांश चाहिँ जो आर्थिक अवस्था मध्यम परिवार र अलि राम्रो हुनुहुन्छ, जस्तो सुदूरपश्चिम पूर्वदेखि लिएर विभिन्न ठाउँदेखि काठमाडौँमै आएर अभिभावकले यहीँ नै माइग्रेट, कति यहीँ माइग्रेट गर्ने, कति चाहिँ सीमित समयलाई 3 महिना 6 महिना सीमित समयलाई चाहिँ यहाँनिर आएर बच्चाहरूलाई थेरापी स्कुलिङ गरिरहेको अवस्थाहरू छ.
0: तीन तहको सरकार छ, तीन तहकै सरकारको कस्तो भूमिका भयो भने यो अटिजम भन्ने एउटा समस्या, यो समस्यालाई थोरै भए पनि कम गर्न सकिन्छ.
1: एकदमै राम्रो हजुरले प्रसङ्ग निकाल्नु भयो. यो राज्यको दायित्व हो होइन, हाम्रो बाल बालिकाहरूको लागि निशुल्क शिक्षादेखि लिएर सबै पोलिसीमा पनि एड्रेस भएको छ. हामी जस्तो अभियन्ताहरूले चाहिँ एउटा दुईटा संस्था काफी पनि हुँदैन, र प्राइभेट सेक्टरले यसमा चाहिँ अभिभावकहरूले चर्को शुल्क तिरेर चाहिँ सेवा लिन पनि सक्नुहुन्न. त्यो हुनाले अहिले तीन तहको सरकार हुँदाखेरि चाहिँ तीन तहको सरकारले यसलाई सिरियसली लिएर पहिलो त स्थानीय सरकारले नै यसलाई व्यवस्थापन गर्न सक्छ होइन. अहिले शिक्षा पनि त्यही माथि विशेष शिक्षा पनि अहिले स्थानीय सरकारलाई नै जिम्मा दिएको छ. त्यो हुनाले चाहिँ भनौँ एउटा नगरपालिकामा स्थानीय निकायमा कति बाल बालिका छन् त त्यहाँको पहिला हामीले डाटा निकाल्न सक्छौँ. डाटा निकालेर त्यहाँ चाहिँ स्कुलहरू गभर्मेन्ट स्कुलहरू हुन्छन्, त्यही नै हामीले एउटा दुईटा क्लास चाहिँ बाल बालिकाहरू उपयोगी समावेशी क्लासहरू त्यहाँ शिक्षकहरूलाई ट्रेनिङ दिएर समावेशी क्लासहरू चाहिँ हामीले त्यहाँ राख्न सक्यौँ भनेदेखि यसलाई व्यवस्थापन गर्न सजिलो हुन्छ. र त्यसको लागि प्रदेश सरकार र संघीय सरकारले चाहिँ त्यसको आवश्यक पोलिसी, आवश्यक पूर्वाधार निर्माण र आवश्यक सहयोग जुटाइदियो भनेदेखि यसलाई व्यवस्थापन गर्न गाह्रो छैन, त्यसरी गर्न चाहिँ सकिन्छ.
0: तपाईँले कार्यक्रम हाम्रो बोली सुनिरहनु भएको छ. यो कार्यक्रम यहाँहरूले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट र एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइन रेडियो नेपाल .gov.np यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली. आज हामी कार्यक्रम हाम्रो बोलीमा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीसँग अहिले विश्वव्यापी रूपमै बढिरहेको अटिजम अपाङ्गताको बारेमा कुराकानी गरिरहेका छौँ. फेरि पनि हामी कुराकानी तर्फ लाग्दैछौ. अटिजम भनेको धेरैलाई थाहा छैन, सुनेको शब्द हो. अटिजम कस्तो व्यक्तिलाई हुन्छ, कसरी हुन्छ होइन, जोलाई पनि हुन सक्छ, तर मान्छेमा हेर्ने सोचाइ दृष्टिकोणमा एकदमै फरक छ. यो अटिजमलाई एकदमै नजिकबाट बुझ्ने हो र त्यो व्यक्तिको जीवनलाई थोरै भए पनि सुधार्ने प्रयास गर्ने हो भने घर परिवार र समाजले कस्तो खालको भूमिका निभायो खेल्यो भने चाहिँ अटिजम भएका व्यक्तिहरू समयमै उपचार थेरापी पाए भने आफ्नो जीवन सहज रूपमा बाँच्न पाउने थिए, जिउन पाउने थिए.
1: हजुर हजुर, एकदम महत्वपूर्ण विषयलाई उठान गर्नुभयो. अहिले चाहिँ मेन यही पोइन्टमा आएर नै समस्या देखिन्छ. अटिजम भन्ने साथै चाहिँ चुनौतीपूर्ण हो. अटिजम चाहिँ गाह्रो हुन्छ अहिले भन्ने, अटिजम शब्दले नै सबैलाई त्रसित बनाएको छ, विशेष गरी अभिभावकहरूलाई. अटिजम भन्दैमा आत्तिनु तर्सिनु पर्दैन होइन. अटिजमका प्रत्येक बच्चाहरू फरक फरक हुनुहुन्छ होइन. अटिजम भएका जुन अघि हामीले भनेका लक्षणहरू चाहिँ यसको अहिलेसम्म कारण पनि थाहा छैन होइन, र यसको औषधि उपचार पनि छैन. त्यो हुनाले यसको उपचार भनेको थेरापी हो. तर जति सानै उमेरमा जसलाई हामी चाहिँ प्रारम्भिक हस्तक्षेप भन्छौँ, अर्ली इन्टरभेन्सन, 6 वर्ष मुनि नै बालबालिकाहरूलाई चाहिँ थेरापी र स्कुलमा राखेर अनि अभिभावकहरूले पनि तालिम लिएर त्यही अटिजमलाई बुझेर त्यही अनुसारको क्रियाकलाप गरायौँ भनेदेखि उहाँहरूको जीवनमा धेरै नै सकारात्मक परिवर्तन हुन्छ. त्यसको लागि चाहिँ पहिलो चाहिँ घर परिवार समाजले स्वीकार्नु पर्यो अटिजम भनेर, मेरो बच्चा अटिजम हो तर यो बच्चा अटिजम हो भनेर. पहिले यहाँ अहिले सबैभन्दा समस्या चाहिँ
0: स्वीकार
1: गर्नै सक्नुहुन्न होइन. स्वीकार गर्नुभयो, गरिसकेपछि अब बुझ्नु पर्यो फेरि अटिजमलाई. अहिले चाहिँ अटिजमलाई खालि हामी चाहिँ एउटा साङ्गासँग कम्पेयर गर्ने, 1-2 महिना थेरापी गरेपछि निको हुन्छ होला, अघि भने नै देख्दाखेरि झट्टा देख्दा कुनै असक्तता छैन, त्यो एउटा चुनौती. बिस्तारो हजुरबा पनि ढिलो बोल्नु भएको, बिस्तारै बोल्छ नि, बच्चा हो चकचक हुन्छ भनेर आसमै एउटा इग्नोर गरिरहन्छ. त्यो अटिजमको लक्षणलाई इग्नोर गरेर नै धेरै टाइम बित्छ. अनि त्यसपछि जब अब अटिजम डायग्नोसिस भएर अटिजम पहिचान भयो त्यसपछि चाहिँ एक्सेप्ट गर्न गाह्रो भयो होइन मेरो बच्चा कहाँ अटिजम हो अब एक्सेप्ट गर्नुभयो बच्चाको एज ठुलो भयो
2: आफ्नो घरमा कोही बच्चा त्यस्तो छ भने घरबाट बाहिर निकाल्नु हुन्न
1: धेरैले त लुकाउनु नै हुन्छ होइन साथीभाइ परिवारलाई नै भन्नुहुन्न इभन हामी कामै राखेन कति मैले परिवारको अन्य सदस्यलाई साथीभाइलाई भनेकै छैन भनेर पनि भन्नुहुन्छ यो लुकाउने चिज होइन पहिलो कुरा त अटिजम यस्ता लक्षण देखेपछि डाक्टरकोमा देखाएर ढिला नगरिकन चाहिँ अटिजमको पहिचान गर्नु पर्यो त्यसपछि स्वीकार्नु पर्यो त्यसपछि चाहिँ उहाँलाई बुझ्नु पर्यो अटिजमलाई चाहिँ जस्तो माछाको विशेषता के हो भन्दाखेरि पानीमै पौडी खेल्ने पानीमै बाँच्ने हो नि त माछालाई चाहिँ हामी जबरजस्ती रुख चढाउँछौँ भन्यो भने त माछाको अस्तित्व हुँदैन नि त अहिले यहाँ समस्या यही छ कि अटिजमलाई हामी चाहिँ एकदमै साङ्ग बनाउँछौँ भनेर चाहिँ एउटा साङ्ग भनौँ व्यक्तिसँग कम्पेयर गरिरहेको छ तर अटिजम भनेको स्पेसल चाइल्डको विशेषता स्पेसल नै हुन्छ त्यसलाई हामीले चाहिँ बुझ्नु पर्यो बुझेर उसकै त्यो विशेषतामा चाहिँ हामी ढलेर चाहिँ उसको जीवनलाई सकारात्मक परिवर्तन हामीले अटिजम निकालेर फाल्छु भनेर त्यो जन्मजात भएको कुरालाई हामीले सक्दैनौँ होइन तर उहाँहरूमा भएका व्यवहारका समस्या होइन भाषामा सुधार ल्याउने कुराहरू भयो सामाजिक रूपले घुलमिल गराउने आफ्नो दैनिकी क्रियाकलाप सहज बनाउनलाई गर्ने क्रियाकलाप चाहिँ समयमा नै हामीले स्कुल थेरापी र अभिभावक मिलेर गऱ्यौँ भनेदेखि चाहिँ रिसर्चहरूले के भनेछ भने सानो उमेरमा नै हामीले त्यसमा गरायौँ भनेदेखि चाहिँ 80-90% रिकभरी हुन्छ पुरै निको हुँदैन तर जब एज ठुलो हुँदै जान्छ अनि सुधारको पक्ष पनि कम हुँदै जान्छ र समस्या भनेको चाहिँ सबभन्दा बढी चाहिँ किशोर अवस्थामा टिनेजहरू लाग्छ होइन अनि उहाँहरूको चेतनामा अभाव हुँदै जान्छ त्यसबाट आफ्नो इच्छा चाहनाहरू व्यक्त गर्न सक्नुहुन्न त्यो बेलामा चाहिँ उहाँहरूलाई डिप्रेसन फ्रस्ट्रेसन एन्जाइटीहरू हुन सक्छ हाइपर एक्टिभहरू बढ्न सक्छ उहाँहरूको बलहरू धेरै हुन्छ सेक्सुअल एट्र्याक्सनहरू हुन सक्छ त्यो बेला कोसँग सम्बन्ध राख्ने भन्ने कुरा पनि थाहा हुँदैन झन् जटिलता बढ्दै जान्छ त्यो जटिलतालाई न्यूनीकरण गर्न त्यसलाई चाहिँ इन्टरभेन्सन गर्नको लागि चाहिँ सानै उमेरमा नै हामीले चाहिँ स्वीकारेर जति सक्दो स्वीकारेर चाहिँ उसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि अभिभावकले चाहिँ एकदमै धेरै चाहिँ ठुलो रोल निभाउनु पर्ने हुन्छ र त्यसमा समाज हामी जस्ता सचेत व्यक्तिहरूले चाहिँ उहाँहरूलाई इन्भाइरोमेन्ट सम्मानजनक इन्भाइरोमेन्ट दिएर उहाँहरूलाई एक्सेप्ट गर्नुपर्ने हुन्छ
2: समाजले पनि एउटा ठुलो भूमिका के खेलिदिनुपर्छ भने अटिजम भएका कोही पनि बाल बालिका व्यक्तिहरू हुनुहुन्छ भने उनीहरूको नजिकमा छेउमा कुनै काम बस गइयो भने उहाँलाई सामान्य तरिकाले व्यवहार गर्नु पर्यो
1: हो एकदम अटिजम भनेको अर्कै संसारबाट आएको व्यक्ति हुन् जस्तो चाहिँ गरिन्छ नि त हाम्रोसम्म तर त्यो होइन किनभने मैले नै भोगेको छु हामीले स्कुल राख्नलाई घरै नपाउने अटिजम राखेपछि चाहिँ हामीलाई चाहिँ सर्छ अथवा हामीलाई डिस्टर्ब हुन्छ घर बिगार्छन् होइन भाइलेन्ट बिहेभियर हुन्छ अर्कै संसारबाट आएको मान्छे जस्तो त्यो खालको इभन हाम्रो एकजना अभिभावकले त पेप्सी कोलामा एक महिनामा 4 घर फेर्नु भएको छ कि बच्चाले हल्ला गर्यो डिस्टर्ब गर्यो भनेर यदि अटिजमको ट्याग लाग्ने साथै चाहिँ न त कोठा भाडा पाइन्छ न त स्कुलहरूले चाहिँ भाडामा पाउनुहुन्छ न त स्कुलहरूले भर्ना लिन्छ अटिजम भनेपछि त्यो खालको चाहिँ एउटा अटिजम डायग्नोसिस हुने साथै अब यदि अटिजम नभनिकन गयो भने कोठा पनि भाडामा पाउने किनभने चकचक त बच्चाहरूले गर्छन् नै त्यो हाम्रो समाजले नस्वीकारेको हो नि त अटिजम पनि केही पनि होइन यो एउटा छुट्टै खालको व्यवहार हो अलिकति फरक व्यवहार हुन्छ त्यसलाई हामीले स्वीकारेर उसलाई अलिक सहज वातावरण दिनुपर्छ भन्ने हामी सबैमा चाहिँ त्यो खालको बुझाइ भयो भने त अभिभावकले पनि गाह्रो हुँदैन बच्चालाई पनि गाह्रो हुँदैन
2: त्यस्तै खालको व्यवहार स्कुलमा नै हुनु
1: पर्यो एकदम
2: त्यति भयो भने पनि अहिले जुन आँकडामा अटिजम भएका अपाङ्गता भएका व्यक्तिहरूको संख्या बढिरहेको छ त्यो केही हदसम्म कम हुन्छ
1: संख्या त अब बढ्नेलाई न्यूनीकरण गर्नको लागि त अब यसको कारण नै थाहा छैन किन भनेर तर हामीले बच्चा पेटमा आएदेखि गर्नुपर्ने एउटा आमाले गर्नुपर्ने केयर होइन अब यो कारण नै थाहा नभएको भएर त्यसलाई न्यूनीकरण गर्ने तरी कुरामा चाहिँ हामी सचेत हुनु पर्यो होइन हामीले बच्चा जन्माउनु अगाडि सबै स्वास्थ्य चेकअप गरेर बच्चा पेटमा आइसकेपछि चाहिँ अब हाइजेनिक खानेकुराहरू खानेदेखि लिएर स्ट्रेसहरू नलिने यो यस्ता चाहिँ मोबाइलहरू ल्यापटपहरू यस्तोको चाहिँ रेडिएसनबाट चाहिँ अथवा प्रयोगमा अलिक कमी ल्याउने लगायतका त्यस्ता कुराहरूमा विचार गर्नु पर्यो तर जन्मिसकेको बच्चाहरूलाई चाहिँ हामीले सहजता प्रदान गर्न हामी सबैले स्वीकारेर एउटा चाहिँ उहाँहरूकोलाई चाहिँ बुझ्नु पर्यो र उहाँलाई चाहिँ हामीले पनि अगाल्नु पर्यो यो पनि यहाँले एकदम राम्रो कुरा भन्नुभएको थियो यो जो कोहीको परिवारलाई नै हुन सक्छ नि त किन बढिरहेछ भोलि जो कोहीको परिवारलाई हुन सक्छ र अहिले के छ भने अटिजम जसलाई भइसकेको छ जुन परिवारमा उहाँहरूले त अटिजम बुझ्नु तालिम लिनु स्वीकार्नु पर्यो नै र नभएको परिवारले झन् बुझ्नु जरुरी छ किनभने भोलि जो कोहीको परिवारलाई हुन सक्छ समयमा अटिजमको बारेमा सबै व्यक्ति सचेत हुनु भयो भनेदेखि चाहिँ भोलि जसको परिवारमा अटिजमको लक्षण देखा परेन उहाँहरूलाई सहज स्वीकारेर अर्ली चाँडै चाहिँ उहाँहरूको पहिचान हुन्छ र अर्ली इन्टरभेन्सन भएर उहाँहरूको जीवनमा धेरै हदसम्म सकारात्मक परिवर्तन हुन सक्छ
2: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा यहाँको महत्वपूर्ण समयका लागि कार्यक्रम हाम्रो बोली र रेडियो नेपालको तर्फबाट यहाँलाई एकदमै धेरै भन्दा धेरै धन्यवाद छ।
1: हजुरलाई पनि यो अवसर दिनुभयो, धेरै धेरै धन्यवाद। अहिले चाहिँ दिन प्रतिदिन अटिजम एकदमै बढिरहेको छ, त्यो हुनाले गर्दाखेरि चाहिँ यसमा चाहिँ राज्यको भूमिका एकदमै ठुलो हुन आउँछ र राज्यले यसलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर चाहिँ जुन पोलिसी बनेको छ त्यो पोलिसी अनुसार चाहिँ बालबालिका शिक्षा स्वास्थ्य र पुनस्थापना जस्ता चाहिँ सेवाबाट वञ्चित नहुनको लागि पोलिसीलाई कार्यान्वयन गर्नको लागि चाहिँ म अनुरोध गर्दछु। र हामी जस्ता चाहिँ जो सचेत नागरिक छौँ समाजका, हामी सबैले अटिजमलाई स्वीकारौँ, अटिजमलाई बुझौँ, सचेतना बढाउँ र जसको परिवारमा चाहिँ अटिजम जन्मिनु भएको छ उहाँहरू चाहिँ नअतालिकन बालबालिकाहरूलाई समयमै पहिचान गरेर अभिभावकले पनि तालिम लिएर चाहिँ बालबालिकाहरूलाई अर्ली इन्टरभेन्सनमा राखेर चाहिँ उहाँहरूलाई क्रियाकलाप गरायो भने उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन हुन सक्छ। त्यही भएर चाहिँ उहाँहरूलाई चाहिँ थेरापीमा स्कुलमा राख्न र डायग्नोसिस गर्न ढिलाइ नगरिकन यसलाई चाहिँ स्वीकारेर अगाडि बढ्नु हुनको लागि चाहिँ अनुरोध गर्दछु। मेरो स्कुल चाहिँ विशेष स्कुल तथा पुनस्थापना केन्द्र SSDRC यो नरेफाटमा केन्द्रीय कार्यालय रहेको छ र अर्को हाम्रो शाखा सेवा केन्द्र चाहिँ गोठाटारमा रहेको छ र अर्को हाम्रो शाखा भक्तपुर ताथलीमा रहेको छ। तीनटा शाखामा चाहिँ अहिले हामी 60 बालबालिकाहरूलाई सेवा दिइरहेका छौँ र बालबालिकाहरूको सेवामा चाहिँ अहिले हामीहरूले चाहिँ बालबालिकाहरूको क्षमता अनुसारको पाठ्यक्रम निर्माण गरेर विशेष शिक्षा प्रदान गर्ने र इन्क्लुसिभ एजुकेसनमा जानको लागि तयारी गर्ने र विभिन्न किसिमको आवश्यक थेरापीहरू हामीले प्रदान गर्ने, स्पिच थेरापी, अकुपेसनल, सेन्सरी बिहेभियर लगायतका चाहिँ थेरापीहरू प्रदान गर्ने र सँगसँगै जो चाहिँ इन्क्लुसिभ स्कुलमा जान सक्नुहुन्न उहाँहरूको लागि चाहिँ सिपमूलक तालिम दिएर हामीले चाहिँ केन्द्रमा नै उहाँहरूलाई रोजगारी प्रदान गर्ने सम्मको काम चाहिँ गरिरहेका छौँ र अहिलेसम्म हामीले 500+ बच्चाहरूलाई सेवा दिइसकेका छौँ। यसको अलावा पनि हामीले नेपालभरि चाहिँ जनचेतनामा काम गर्ने, राज्यसँग पैरवीमा काम गर्ने, शिक्षक तालिम, अभिभावक तालिम, सँगसँगै नयाँ खोलिएका स्कुलहरू र इन्क्लुसिभ स्कुलका टिचरहरूलाई पनि हामीले क्षमता अभिवृद्धि तालिम र अटिजमलाई कसरी सिकाइ गर्ने भन्ने तालिम लगायतका चाहिँ कामहरू चाहिँ हामीले गर्दै आइरहेका छौँ।

आजका लागि कार्यक्रम हाम्रो बोलीको यही सकिन्छ। कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने कार्यक्रम हाम्रो बोलीको इमेल ठेगाना hamrobolie.radionepal@gmail.com इमेल गर्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो बोलीमा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीसँग विश्वव्यापी रूपमै बढिरहेको अटिजम अपाङ्गताको बारेमा कुराकानी गर्यौं। अर्को साता नयाँ विषय र सन्दर्भको साथमा अर्को कार्यक्रम लिएर आउने नै छौ। त्यतिन्जेलसम्म प्राविधिक मित्र मिनर्वा वज्राचार्य अनि म विद्या चौधरीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

0: झण्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
2: कोशी प्रदेशमा
3: भेडेटार धनकुटा
2: आइतबारे इलाम
3: पत्ताले डाँडा सोलुखुम्बु
2: र सिलौटी डाँडा पाँच थर
3: प्रदेशमा
2: जितपुर बारा
3: र गौरी डाँडा महोत्तरी
2: बागमती प्रदेशमा
3: खुमलटार ललितपुर
2: सिमभन्ज्याङ मकवानपुर
3: र चरीकोट दोलखा
2: गण्डकी प्रदेशमा
3: दाउन्ने नवलपरासी बर्दाघाट सुस्ता पूर्व
2: दुर्लुङकोट पर्वत
3: पोखरा कास्की
2: जोमसोम मुस्ताङ
3: र बन्दीपुर तनहु
2: लुम्बिनी प्रदेशमा
3: सातदोबाटो रोल्पा
2: बगनास काली पाल्पा
3: रेसुङ्गा गुल्मी
2: अनि हेमन्तपुर र चौपट्टा दाङ
3: कर्णाली प्रदेशमा
2: सिमीकोट हुम्ला
3: खलङ्गा जुम्ला
2: कालीकोट
3: मुर्माटप मुगु
2: जुफाल डोल्पा
3: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
2: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
3: सुदूर पश्चिम प्रदेशमा
2: बुढीतोला कैलाली
3: खोडपे बैतडी
2: छापरी दार्चुला
3: हेमन्तबाडा बजाङ
2: उडीतोला डोटी
3: र काला जाग्रा पोरखेगढी बाजुरा
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

0: बाटो पार गर्ने वृद्ध बाल बालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
3: तोकिएको स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
2: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
3: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
2: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। यस बेला रातिको 10 बज्ने लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: निष्पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज़।

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमाने लता छु साइली खोली झरे माछी जालमा।

साइली माछी जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ हे नमानेला तार्छु साइली आगो छ।

0: भोलि घटा कतिर जाने हो
1: अबु को जान्छ चाहिँ टाढा तल खाजाले नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हे नकरा त

0: यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू रेडियो कार्यक्रम गीतोपदेश
1: गीतोपदेशको क्रममा स्वदेश एफएमबाट प्रातः कालमा एकछन यहाँहरू सबैलाई स्वागत गर्दै कार्यक्रम शुभारम्भ गर्दछु। परमात्मा श्री किन भन्नुहुन्छ, या निशा सर्वभूतानां तस्यां जागर्ति समयमि यस्यां जागृति भूतानि सा निशा पश्यतो मुने। भगवान् जुन समय श्रीहरू जाग्ने समय आत्मादर्शी मुनिका लागि रात्रि हुन्छ। यसरी विपरीत कार्यहरू यहाँ देखिन्छन्। बुद्धिमान व्यक्तिहरूको दुईटा वर्ग छ। एउटा पहिलो वर्ग छ बुद्धिमानहरू इन्द्रिय तृप्तिका लागि गरिने भौतिक क्रियाकलापमा विज्ञ हुन्छन्। सुख प्राप्त गर्नको लागि भौतिक पदार्थको जोर जाम गरेर घर बनाएर हुन्छ कि अथवा अनेक प्रकारका कार्यक्रमहरू गरेर हुन्छ कि म सुख पाउँछु भनेर हामी विषयमा धावमान भएर विषयको जोर जाम गर्दै गर्दै आइराखेका छौँ। तर घर बनाएर पनि समापन भयो, सुख भएन। विवाह गरेर पनि सुख भएन। सन्तानको मुख देखेर पनि सुख भएन। आजसम्म मैले सुख पाएँ भन्ने मान्छेहरू कमै पाइन्छन्। कसैलाई पनि सुख छैन। किन भन्दा हाम्रो धावमानता भौतिक संसारतिर छ। भौतिक संसारमा धावमान भएर कसैले पनि सुख पाएको हामीले देख्दैनौँ। विचारवान पुरुष वा आत्मादर्शी मुनिका लागि अथवा मुनिका क्रियाकलापहरू भौतिकतामा डुबेका व्यक्तिहरूका निमित्त रात्रि जस्तै हो, रात्रिमा निदाए जस्तै हो। यो जुन अहिले हाम्रो जागृत दशा छ, जागिराखेका छौँ, यो त सपना रहेछ। हामीले सपना देखिराखेका छौँ। मेरो घर, मेरो परिवार भन् सपनामा देखेका मान्छेहरू जस्तै देखिराखेका छौँ। जब यो जागृत अवस्था सकिन्छ, फेरि सपनामा अवस्थामा जाँदा त्यस्तै हुन्छ। म सपना देखेको छु थाहा छैन, त्यहाँ पनि घरजम हुन्छ, इष्टमित्र हुन्छन्, क्रियाकलापहरू पहिलाको जस्तै हुन्छ त्यहाँ पनि। तर त्यो पनि केही बेरका लागि, केही बेरका निमित्त मात्रै थियो। जागेपछि त्यो स्वप्न पनि नष्ट हुन्छ। यस कारणले हाम्रो जीवन घरि जागृतमा छ, यसलाई साँचो मान्छ। फेरि जब इन्द्रियका वृत्तिहरू जाँदैनन्, जहाँ अन्तस्करण मात्रै जान्छ, त्यसलाई सपना भनिन्छ। फेरि त्यो सपनालाई नि छोडेर निराकार ब्रह्ममा गएर हामी प्रवेश गर्दछौँ। त्यहाँ गएर प्रवेश भएपछि ब्रह्मार्पणम ब्रह्महवि ब्रह्मायुनौ ब्रह्मणा हुन्छौँ। केही बाँकी रहेन। भाइ भरको संसार, घर परिवार, देश सारा ब्रह्मस्वरूपमा हवन भयो। ओहो, कति ठुलो हवन! यो देशै हवन भयो, केही देखिँदैन। यो विश्व ब्रह्माण्डका ठुला ठुला देश, नदी नाला, पहाड पर्वत सबै त्यो अनन्त परमात्मामा अव्यक्त स्वरूपमा गएर हवन भयो। तपाईँ कस्तो मानिस रहेछ, संसारलाई हवन गर्न सक्ने त्यस्तो स्वरूप रहेछ तपाईँको। त्यो स्वरूपमा सारा तपाईँले देखेको, अनुभव गरेको संसार सबै हवन भयो, लिन भयो। त्यही परमात्माभित्र पस्यो सारा संसार। लौ विचार गर्नु, तपाईँभित्र भएको परमात्मा त्यति ठुलो रहेछ। सारा संसारलाई पेटमा राखेको छ त्यो परमात्माले। जब तपाईँ भोलिपल्ट जाग्नुहुन्छ, तपाईँभित्र पसेको संसार फेरि निस्किन्छ। लौ हेर्नु, यसरी संसारलाई निल्न सक्ने, संसारलाई फेरि सृष्टि गर्न सक्ने तपाईँ भित्र भएको परमात्मा त्यस्तो हो। जसले अलौकिक काम गर्छ त्यसलाई नै भगवान भनिन्छ। यसो भएको हुँदा तपाईँभित्र भएको भगवान यस्तो रहेछ विचार गर्नु, सपनामा काठमाडौँ सहरलाई भित्र लर, सुषुम्ना नाम गरेको नाडीभित्र बसेर काठमाडौँ सहरभित्र हुलेर काठमाडौँको दृश्य हेर्ने तपाईँ, तपाईँ कति ठुलो व्यक्ति रहेछ। यस्तो ठुलो व्यक्ति भएको हुनाले अनि आत्मालाई ब्रह्म भनिन्छ, आत्मा भनिन्छ, साक्षी भनिन्छ। यसरी त्यो परमात्मालाई पुकारिन्छ हामीले। कोही साक्षी भन्छन्, कोही ब्रह्मा भन्छन्, कोही परमात्मा भन्छन्, कोही ईश्वर भन्छन्। उही परमात्माको पर्यायवाची शब्दहरू हुन् यी। यसरी तपाईँ मात्रै भगवान् होइन, यहाँ बाहिर लौकिक जगतमा पनि जसले अलौकिक काम गर्यो त्यसलाई भगवान् भन्ने हाम्रो चलन छ। सानो बाबु थिए श्री कृष्ण, ती सानो बाबुले कान्छी मुलामा पर्वत उचालेको देखाइदिएको छ संसारमा। हेर्नुहोस्, ओहो कसरी उचालेको होला कान्छी मुलाले त्यत्रो पहाड, कसरी उचालेको होला गोवर्धन पर्वत। यसरी अलौकिक काम लोकले गर्न नसक्ने काम जब गरेको हुँदा भगवान् श्री कृष्णलाई हामीले भगवान् भन्छौँ। त्यति मात्रै कहाँ हो र, उहाँका कृष्ण चरित्रमा कति कति अलौकिक कामहरू गर्नुभयो भगवान्ले। यथा भगवान् रामको कुरा सुन्दा पनि त्यस्तै छ। राम हुन् परात्मा ती कहाँ भिखारी, यश्लोकमा छन् नररूपधारी। काम गर्न लागे ती नरै सरीका, लीला अपार छन् भगवान् हरिका। के भगवान् श्री रामका नाम कति बलिया रहेछन्। रामको नाम लिँदाखेरिमा लिँदै राखेको ढुङ्गा पानीभित्र नडुबिकन बसेको छ पुल बनेर। हे भगवान्, रामको नाम लेखेको छ त्यो ढुङ्गा पानीमाथि तैरिएको छ। कति ठुलो शक्ति होला भगवान्को नाममा। तब न भगवान्को नाम कीर्तन गर्छन् मान्छेले, अलौकिक शक्ति भएको होला। त्यस्तै गरेर हामीले भगवान् भन्छौँ शिवजीलाई। भगवान् शिवजीले पनि सारा संसारलाई पेटभित्र लगेर राखिदिनुहुन्छ, सारा संसारलाई चाहिँ समन गरिदिनुहुन्छ, फेरि यो संसारको उद्भव गरिदिनुहुन्छ भगवान् शिवजीले। परिआयो भने भगवान् शिवजीले तातेको फलाम पनि पिइदिनुहुन्छ तरल भए। हे भगवान्, तब न शिवलाई भगवान् भन्छौँ हामी। त्रितलम त्रिगुणाकारम त्रिनेत्रम च त्रियायुधम, हे त्रिनेत्र भएका भगवान् भनिकन हामी प्रार्थना गर्छौँ। किन, शक्ति भएको हुनाले। अनि अलौकिक शक्ति यो संसारको शक्ति मात्रै होइन, संसारमा घर बनाउनु, छोरछोरी पाउनु त सबैले गरे हुन्छ, त्यो कुनै ठुलो शक्तिशाली काम होइन त्यो। तर अलौकिक काम गर्न सकेको हुँदा यस्ता यस्ता मानिसलाई मनुष्य भएर जन्मेका हुन्, तैपनि हामी उनीहरूलाई भगवान् भन्छौँ। भगवान्को भक्ति गर्छौँ, बेलपत्र चढाउँछौँ, फुलपत्र तुलसी पत्र चढाएर उहाँको प्रार्थना गर्छौँ हामी। यसरी यो अलौकिक काम गर्ने भएको हुँदा हामीले अनि यस्ता राम कृष्ण शिवहरू जस्तालाई हामी भगवान् भनेर उहाँहरूकै चरणमा हामी धन्यवाद गरेर आफ्नो जीवनलाई अनि सफल पार्न चाहिँ हामी लाग्दछौँ। यसै यो मोक्ष शास्त्र यहाँसम्म पाठ गरेर

0: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा दिसमिसे बिहान देखि राति अबेर सम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको संगालो
2: नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल असोज 5 गते सोमबार भाद्र शुक्ल दशमी 21 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: निजामती कर्मचारीलाई सुविधा दिएर अवकाशको प्रस्ताव। मनसुन बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत। पोटिकोसी बाढीमा बेपत्ताहरू जीवितै भेटिने आशा कम। मधेसमा फेरि अशान्ति मचाउने चलखेल र कार्यदलबाट गलेनन् ओली लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको भक्तपुर जन्मदेखि मृत्युसम्मको जिम्मेवारी लिने शीर्षकको शुभ समाचार।
0: भक्तपुर नगरपालिकाले समाजवादी नीति अनुसार नागरिकको जन्मदेखि मृत्युसम्मका सामाजिक आवश्यकतामा स्थानीय सरकारको जिम्मेवारी हुने अवधारणा रहेको भन्दै यसलाई व्यवहारमा उतार्न ज्येष्ठ नागरिकको हेरचाह संरक्षण र सम्मानका लागि खोप आधार निकेतन सञ्चालनमा ल्याएको जनाएको छ। नगरपालिकाले शिशु स्याहारदेखि कलेजसम्म सञ्चालनमा ल्याइसकेको, स्वास्थ्यका लागि खोप अस्पताल सञ्चालन भइसकेको र अब ज्येष्ठ नागरिकको स्याहार तथा हेरचाहका लागि आधार निकेतन सञ्चालनमा ल्याएको जनाएको छ। भक्तपुर नगरपालिका छ अन्चा पुखु पोखरी परिसरमा ज्येष्ठ नागरिकको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको खोप आधार निकेतनको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान बेजुक्सेले आइतबार उद्घाटन गर्नुभयो। आधार निकेतन औपचारिक रूपमा सञ्चालनमा आउँदैछ। आधार निकेतनमा बस्नका लागि हालसम्म 20 ज्येष्ठ नागरिकले नाम दर्ता गराइसकेको कार्यक्रममा जनाइयो। त्यसमा भक्तपुर नगरपालिका वडा नम्बर 1-10 रहेको कार्यक्रममा बताइएको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने। भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय निजामती सेवा विधेयकको मसुदामा एकपटकका लागि कर्मचारीको 30 सेवा अवधि वा 55 उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 पुगेका तर 30 सेवा अवधि नपुगेका कर्मचारीलाई साबिकै व्यवस्था अनुसार 58 सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने भएको हो। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वा उमेर 55 कायम हुँदा 55 उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले 55 उमेर भएका कर्मचारीलाई अवकाशमा पठाउँदा 3 थप गरेर 58 सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, एकपटकका लागि 30 सेवा अवधि पूरा गरेका वा 55 अवकाश पास हुने कर्मचारीले 58 वर्ष समयकै सुविधा पाउने भएकाले कर्मचारीलाई मर्का पर्दैन। हालको निजामती सेवा ऐनमा पनि कर्मचारीको उमेर 58 वर्ष पुगेमा अवकाशको व्यवस्था छ। प्रस्तावित विधेयकको मसौदामा निजामती कर्मचारीलाई एक पटकका लागि 30 वर्ष सेवा अवधिमा वा 55 वर्ष उमेर हदमा अवकाश हुने र त्यसपछि अवकाशको उमेर 60 कायम हुने नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ। मन्त्रालयले विधेयकको मस्यौदा अहिले परामर्शका लागि लोक सेवा आयोगमा पठाएको छ। नेपाल सरकारका पूर्व सचिव विमल वाग्ले निजामती सेवा ऐन 2049 नै सम्बन्धित कर्मचारीको मंजूरी बिना सेवा सुविधाको हकमा ऐन संशोधन गरी सुविधा घटाउन नमिल्ने उल्लेख भएको बताउनुभयो। त्यस्तै निजामती सेवा ऐनको परिच्छेद 8 दफा 58 कुनै पनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलब उपतान निर्मित भरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरूमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन पनि गरिने छैन भनी व्यवस्था गरिएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर नपर्ने समेत जनाइएको छ। सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा आजको गोरखापत्र दैनिकमा यो खबर छ।
0: मनसुन बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत, शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सामान्यत असोज लागेसँगै वर्षाको क्रम घट्दै जाने र मौसम क्रमशः खुल्दै जाने अपेक्षा गरिन्छ, तर यसपालि मनसुन सकिने बेला फेरि ठूलो पानी पर्ने संकेत देखिएको छ। बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली, पश्चिमी वायुमण्डलीय प्रणाली र भारतको उत्तर पश्चिमी क्षेत्रमा मनसुन बाहिरिएसँगै विकसित हुने सुक्खा हावाको सम्भावित अन्तर्क्रियाले नेपालमा ठूलो पानी पर्ने सम्भावना देखिएको हो। असोज 8 देखि 12 गतेसम्म अवधि अहिले मौसमविदहरूको विशेष निगरानीमा छ। विभिन्न मौसम पूर्वानुमान मोडलहरूले यो अवधिमा नेपालका धेरै भूभागमा ठूलो पानी पर्ने देखाएको छ। केही मोडलले त निश्चित स्थानमा 400 मिलिमिटर भन्दा बढी र अधिकतम 741 मिलिमिटर सम्म वर्षा हुन सक्ने सम्भावना देखाएको मौसमविदहरूको प्रारम्भिक आकलन छ। 200 मिलिमिटर भन्दा बढी वर्षालाई मौसम विज्ञान विभागले अति भारी वर्षाका रूपमा वर्गीकृत गर्ने गरेको छ। यद्यपि यी प्रारम्भिक अनुमान हुन्। उनीहरूका अनुसार बंगालको खाड़ीमा विकसित भइरहेको प्रणाली अझै आफ्नो दिशा र शक्ति परिवर्तन गर्न सक्ने सम्भावना छ। चक्रवातमा परिणत हुने वा नहुने भए पनि त्यसको मार्ग कस्तो हुने र नेपाल प्रवेश गर्दा त्यसको प्रभाव कति बाँकी रहने भन्ने कुरा आगामी केही दिनको मौसमी विकास क्रमले निर्धारण गर्नेछ। यो खबर सँगै पश्चिम नेपालमा बढी वर्षाको सम्भावना उपशीर्षकमा खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार प्रारम्भिक अनुमानमा काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा र पश्चिम नेपालमा जस्तो ठूलो वर्षाको सम्भावना देखिएको छैन। काठमाडौँ क्षेत्रमा मध्यम खालको वर्षा हुन सक्ने र तुलनात्मक रूपमा पश्चिम नेपालमा बढी प्रभाव पर्न सक्ने प्रारम्भिक संकेत रहेको उहाँले बताउनुभयो। न डराउँ, न आत्याउँ, सावधानी अपनाउँ र सजग रहौं, मौसमविद उपाध्यायको भनाई। मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताउनुभयो। उहाँका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडलले असोज 8 देखि 11 गतेसम्मको अवस्था गम्भीर देखाइरहेका छन्। उपाध्यायको अनुसार असोज 10 गते सबैभन्दा ठूलो जोखिम हुन सक्ने संकेत देखिएको छ। मनसुन बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: बाढीपछि कटान स्थानीय भन्छन् अब कहाँ जाउँ शीर्षकमा खबर छ। भोटेकोशी बाढीको पीड़ा बिर्सन नपाउँदै नुवाकोटको दर्शनटार र तारुकाका बासिन्दामा अर्को त्रास फैलिएको छ। त्रिशुलीको कटान बाढीबाट बचेका घरखेत पनि कटानका कारण कतै विलीन हुने त होइनन् भन्ने त्रासमा त्यहाँका बासिन्दा छन्। त्यसै कारण उनीहरूको प्रश्न छ अब कहाँ जाउँ। 3 साता अघि भोटेकोशी हुँदै त्रिशुलीमा बाढी आयो, हजारौंको ज्यान गयो, अरबौंका भौतिक संरचना क्षणभरमा ध्वस्त भए। बाढीको पीड़ा बिर्सन नपाउँदै त्रिशुली नदीले नुवाकोटको दर्शन टार र तारुकका बेसीमा तीव्र कटान गरिरहेको छ। निरन्तरको कटानले स्थानीय दिनरात त्रासमा बाँच्न बाध्य छन्। त्रिशुलीले तारकेश्वर गाउँपालिका 2 र 4 वडामा निरन्तर कटान गरिरहेको स्थानीय बताउँछन्। बाढीबाट पीड़ित मानवीय बस्ती समेत जोखिममा परेका छन्। स्थानीयका अनुसार दर्शनटार, सुहारा, खैरेनी, तारुघाट, माझी गाउँ, पिल मटार गाउँ कटानका कारण जोखिममा परेका छन्। तारकेश्वर चार दर्शनटारका 11 घर पूर्ण रूपमा क्षति पुगेको र 29 घर जोखिममा रहेको वडाध्यक्ष हरि पौडेलले जानकारी दिएका छन्। उनका अनुसार बाढीले 300 रोपनी खेतयोग्य जमिन समेत कटान गरिसकेको छ। त्यस्तै तारकेश्वर दुई, तारुका घाट, माझी गाउँ र पिल मटार गाउँमा बाढीले कटान गर्दा 37 घर जोखिममा परेका छन्। दुवै वडाका बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको स्थानीयको भनाइ छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका चार बसपार्क स्थित पूर्वी भेग पनि त्रिशुली नदीको बाढीले कटान गर्दा जोखिममा परेको छ। घर पसल तथा व्यावसायिक भवन रहेका जमिन कटान हुन थालेपछि स्थानीय चिन्तित छन्। रसवागढी हुँदै भुटेकोशीबाट त्रिशुली नदीमा भदौ 10 गते आएको प्रलयकारी बाढीपछि त्रिशुली नदीको बाप बढेर तारकेश्वर गापाको दर्शनटार र तारुका क्षेत्रमा कटान तीव्र हुँदै गएको छ। त्रिशुली नदीले दर्शनटार र तारुक बेसी क्षेत्रमा निरन्तर तीव्र कटान गरिरहेको छ। विदुर नगरपालिका चार बस पार्कको पूर्वी भेगमा समेत घर पसल र व्यावसायिक संरचना जोखिममा छन्।
0: भटेकोशी बाढी छैन जीवितै उद्धारको आशा शीर्षकमा मध्याह दैनिकमा खबर छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङभित्रबाट 24 जनाको शव निकालिएको छ। जलविद्युत करिडोरका सुरुङमा खोजी कार्य चलिरहँदा 3 सातासम्म परिवारले जीवितै उद्धारको झिनो आशा राखेका थिए, तर अब त्यस्तो सम्भाव्य क्षेत्र करिब करिब सकिएको छ। भटेकोशी विनाशकारी बाढी आएको 25 दिनपछि उद्धार कर्मीको ध्यान शव खोजी र उत्खननमा केन्द्रित हुन थालेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्क विहीन भएका थिए। आयोजनाका अनुसार बाढी आउनु अघि त्यहाँ 1,433 जना कामदार कार्यरत थिए। तीमध्ये 936 जना सम्पर्कमा आएका छन् भने 492 जना अझै सम्पर्क विहीन रहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार माथिल्लो त्रिशुली एकको सुरुङभित्र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। खोजीका क्रममा फेला परेका मानव अङ्ग तथा शव निकाल्ने काम भइरहेको छ। त्रिशुली 3 एको सुरुङ तथा पावर हाउस क्षेत्रमा समेत खोजी जारी छ। त्रिशुली 3 बीमा नेपाली सेना सहितको संयुक्त टोलीले एक्जाभेटर र लोडर प्रयोग गरी पावर हाउस रहेको स्थानमा उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाइएको छ।
2: भोटेकोशी बाढीले क्षतिग्रस्त सड़क 10 अघि नै पुननिर्माण शीर्षकमा खबर छ। भोटेकोशी बाढीले क्षतविच्छेद पारेको सड़क सम्पर्कलाई आगामी 10 अघि नै पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले 10 अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली औरात र खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज न्यूपानीले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भोटेकोशी बाढीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा स्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने समेत बताउनु भएको छ। दशैं लगायत चाडपर्व शुरू हुनु अघि नै भोटेकोशी बाढीले अवरूद्ध भएका सड़क सञ्चालन सञ्चालनमा ल्याइने तीव्र प्रयास भइरहेको छ। बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि जगको काम भइरहेको छ भने स्याप्रुबेसीमा बेलीब्रिज निर्माणका लागि डिजाइनको काम शुरू भएको छ। स्याप्रुबेसी चिलिमे र माथिल्लो स्याप्रुबेसीमा बेलीब्रिज जडान गरिएपछि रसवागढी नाकासम्म सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने विश्वास समेत गरिएको छ। भोटेकोशी बाढीले क्षतिग्रस्त सड़क 10 अघि नै पुननिर्माण शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: चार महिना लामो रस्साकसी विवाद र ध्रुवीकरणपछि नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सर्वसम्मत प्रतिवेदन सचिवालयमा बुझाएको छ। कार्यदलभित्र नेतृत्व पुनर्गठनको विषयमा सहमति जुट्न नसकेपछि विभिन्न चरणमा तयार भएका प्रतिवेदनलाई मिलाएर साझा प्रतिवेदन तयार पारिएको हो। यद्यपि नेतृत्व पुनर्गठनको बहस भने टुङ्गिएको छैन। एमाले गत जेठ 10 गठन गरेको संगठन पुनर्गठन तथा निर्वाचन सम्बन्धी समीक्षा कार्यदलले ढिला गरी भदौ अन्तिमतिर मात्रै प्रतिवेदन छलफलमा ल्याएको थियो। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठन भएको कार्यदलमा महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणलाई प्राथमिकता दिएपछि विवाद शुरू भएको थियो। 7 प्रदेश उपत्यका र जनवर्गीय संगठन समेत गरी 13 समूहबाट आएका सुझावका आधारमा नेतृत्व परिवर्तन गर्नुपर्ने पोखरेलले आफ्नो प्रतिवेदनमा स्पष्टसँग लेखेका थिए। तर कार्यदल संयोजक बादलले वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा छुट्टै प्रतिवेदन तयार पारी दुई प्रतिवेदनमा सहमति जुटाउन गत भदौ 29 काभ्रेको बलथलीमा कार्यदलको आकस्मिक आवासीय बैठक बसेको थियो। त्यहाँ पनि सहमति नजुटेपछि बादल उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन समायोजन गरी साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो। एमाले पुनर्गठन विवाद अब केन्द्रीय कमिटिमा कार्यदलबाट गलेनन् ओली शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।